र परिवार वञ्चित हुन सक्ने अवस्था छ। मृतकको न्यायिक घोषणा गराउन अदालत धाउनु पर्ने लामो कानूनी प्रक्रिया पनि पीड़ित परिवारका लागि थप बोझ बन्न सक्ने उहाँले बताउनु भएको छ। उहाँले शोकमा रहेका नागरिकलाई तत्काल राहत तथा संघीय सरकारले कानून संशोधन गरी यो बाधा फुकाउनु पर्ने माग गरेका छन्। साथै भविष्यमा मृतक घोषित व्यक्ति जीवितै फर्किएमा उसको कानूनी हैसियत, सम्पत्तिको हक र हरेक पहिचान सुरक्षित रहने व्यवस्था पनि संशोधित कानूनमा प्रश्न हुनुपर्नेमा थापाले जोड़ दिनुभयो।

प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी पछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग हिजो भएको छलफलमा उहाँले यो प्रतिबद्धता जनाउनु भएको हो। पुनर्स्थापनाको लागि सरकारले आफूसँग भएको तथा दात्री निकायहरूले उपलब्ध गराएको स्रोत साधन अधिकतम प्रयोग गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलका क्रममा प्रधानमन्त्री शाहले विपदको बेला संघ प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुशी व्यक्त गर्नुभयो। विगतमा तीन तहका सरकारबीच समन्वय नहुने गरेको सुनाए पनि यसपटक सबै एकै ठाउँमा उभिएर मिलाएर काम गरेको उहाँको भनाइ छ। त्यस्तै सरकारले प्रभावित क्षेत्रमा सड़क सञ्चालन छिटोभन्दा छिटो सञ्चालन गराउन निरन्तर काम गरिरहेको र सड़क खुलाएसँगै जनजीवन सामान्य अवस्थामा फर्किन सहज हुने विश्वास उहाँले व्यक्त गर्नुभयो। नेकपा एमालेको पुनर्गठन र रूपान्तरणका बारेमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलले तयार गरेको प्रतिवेदनलाई एकीकृत गर्ने सहमति जुटेको छ। फागुन 21 गतेको प्रतिनिधि सभा सदस्य चुनावमा एमाले भोगेको पराजयको कारण र नयाँ ढंगले पार्टी पुनर्गठन गर्न थापाको संयोजकत्वमा गठन भएको कार्यदलमा प्रतिनिधि सभामा विवाद भएको थियो। महासचिव पोखरेलले प्रदेश लगायत 13 भेलाबाट आएका सुझावलाई मेटेर अध्यक्ष केपी शर्मा ओलीको स्वैच्छिक रूपमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने, त्यसका लागि विद्यान महाधिवेशन र महाधिवेशन प्रतिनिधि भेला गर्नुपर्ने निष्कर्ष सहितको प्रतिवेदन बनाउनु भएको थियो। तर यसको खण्डनमा उपाध्यक्ष थापाले नेतृत्व पुनर्गठनका विषय बेमौसमी बाजा र वाम दक्षिणपन्थी प्रविधि भएको आरोप लगाउनु भएको थियो। विवाद बढेपछि काभ्रेको एक होटलमा आवश्यक रूपमा चलेको कार्यदलको बैठकले दुवै प्रतिवेदन एकीकृत गर्न उपाध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई जिम्मा दिएको सचिव रतन भट्टराईले जानकारी दिनुभयो। सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सड़क असोजभित्र सञ्चालनमा ल्याउने गरी काम अगाडि बढ़ाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा हिजो बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विभिन्न विषयगत 8 कार्यदल निर्माण गरी सड़क र पुल निर्माणमा गति दिएको बताउनुभयो। मन्त्री लम्सालले पूर्वाधार निर्माणमा दोहोरोपन हुने हुन नदिनका लागि स्थानीय जनप्रतिनिधिहरूलाई सघाउन आग्रह गर्नुभयो। उहाँले पार्टी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़क सञ्चालन, तुइन र झोलुङ्गे पुल जडानलाई गति दिइरहेको प्रश्न पार्नुभयो। अब पक्की सड़क र पुलको निर्माणलाई छिटो सक्ने गरी काम अगाडि बढाइएको उहाँले बताउनुभयो। यही क्रममा काठमाडौँमै रहेर आफ्नो नेतृत्वको मन्त्रालय माताहतका विभिन्न निकायमा प्रमुखसँग छलफलमा जोडिएको र आफ्नो प्रभावित क्षेत्रका क्षतिग्रस्त पूर्वाधारको विवरण दिन आयोजना बनाउन निर्णय निर्माणमा समन्वय अनुगमन र नियमन गर्न स्थानीय जनप्रतिनिधिसँग उहाँले आग्रह गर्नुभयो। नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका स्थगित नगर्ने गरी नगरी स्थापना पक्षले गरेको निर्णयमा सहमति हुन नसक्ने जनाएको छ। देउवा समूहका शीर्ष नेताहरूले हिजो बिहान भएको छलफलमा स्थापनाको निर्णयप्रति सहमति हुन नसक्ने निष्कर्ष निकालेको समूहका नेता एनपी साउदले जानकारी दिनुभयो। स्थापना पक्षले हिजो केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएर 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समिति को बैठक सबैलाई वर्तमान केन्द्रीय कार्य समितिको सदस्यको हैसियतमा महाधिवेशनमा सहभागिताको लागि विधान बमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय गरेको थियो। महामन्त्री प्रदीप पौडेलका अनुसार महाधिवेशनमा कोही नछुटुन् भनेर असहमति र चासोलाई संवाद र सहमतिबाट सम्बोधन गर्न निरन्तर पहल कदमीको लागि यस्तो निर्णय गरिएको हो। यसअघि पूर्व सभापति देउवा समूहले गएको श्रावणदेखि 29 दिने राष्ट्रिय सम्मेलन आयोजना
गरेको थियो। सम्मेलनपछि कंग्रेस असन्तुष्ट पक्षले छुट्टै 15 महाधिवेशन आउँदो मंगिर 21 23 गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो। स्थापना पक्षले यसअघि नै पार्टीको 15 महाधिवेशन आउँदो असोज 16 19 गतेसम्म काठमाडौँमा गर्न निर्णय गरिसकेको छ। यसरी दुवै पक्षले छुट्टा छुट्टी 15 महाधिवेशन गर्ने निर्णय गरिसके पनि सहमति र एकताको प्रयास भने दुवै पक्षबाट कायमै छ।

0: गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयलाई 5 बुधे परिपत्र जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्रेद्वारा जारी परिपत्रमा सेवाग्राहीलाई बिचौलिया मुक्त छिटो छरितो सरल प्रभावकारिता रूपमा सेवा प्रवाहका लागि परिपत्र जारी गरिएको उल्लेख गरिएको छ। परिपत्र अनुसार सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा कानूनी रूपमा रकम असुली गर्ने कार्यमा संलग्न हुने व्यक्तिलाई निगरानी गरी कानून बमोजिम कारवाहीको व्यवस्था मिलाउन निर्देशन दिएको छ। साथै अपाङ्गता भएका तथा शक्ति अशक्त व्यक्ति, गर्भवती तथा सानो बच्चा भएकी महिला, ज्येष्ठ नागरिक र टाढाबाट सेवा लिन आउनुभएका सेवाग्राहीलाई सेवा प्रवाहमा प्राथमिकता प्रदान गर्न भनिएको छ। परिपत्र अनुसार जिल्ला प्रशासन कार्यालयमा यस्तो जिल्ला स्थिति सबै सरकारी तथा गैर सरकारी कार्यालयबाट समेत सम्बन्धित कार्यालयको सेवा प्रविधि बमोजिम नागरिक सहायता कक्षबाट निशुल्क सहायता उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन गरिएको छ। यसै गरी सेवा प्रवाहमा प्रभावकारी बढाउन सेवाग्राहीलाई आवश्यक पर्ने सूचना तथा जानकारीहरू र कार्यविधिगत विषयहरू कार्यालयको वेबसाइटमा, सामाजिक सञ्जालहरू तथा अन्य उपयुक्त माध्यमबाट नियमित रूपमा सम्प्रेषण गर्ने र कार्यालयको वेबसाइट र नियमित रूपमा विद्यायकी गराउने विशेष समेत उल्लेख गरिएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय खेलकुद परिषद राकेफले आज ध्यानकर्षण पत्र बुझाउने भएको छ। परिषदलाई पत्र बुझाएपछि एन्फाले 1 घण्टा धारणा बस्ने तयारी गरेको छ। एन्फा निलम्बन फुकुवाको लागि कदम नचालिएको भन्दै राकेफलाई ध्यानकर्षण गराउन लागेको हो। गत असार 4 गते एन्फालाई फिफाले निलम्बन गरेको थियो। एन्फामा तेस्रो पक्षका हस्तक्षेप भएको भन्दै फिफाले अनिश्चितकालको लागि निलम्बन गरेको थियो। एन्फाले यसअघि नै निलम्बन फुकुवाको प्रयास आफ्नो पहुँचमा नभएको र फुकुवाको निम्ति सरकारले कार्य अगाडि बढाउनु पर्ने प्रश्न पारिसकेको छ। एन्फाले यसअघि नै यता परिषद र शिक्षा तथा खेलकुद मन्त्रालयले फिफा र एसियाली फुटबल महासंघ एफसीसँग भित्रभित्र छलफल भइरहेको जानकारी दिएको छ। हवस् त यिनै समाचार प्रसङ्गसँगै बिहान 5:40 को मेलम्ची अपडेट सकियो। म माया परियार बिदा हुन्छु। सूचना, शिक्षा र मनोरञ्जनको लागि रेडियो मेलम्ची 107.2 MHz सुन्दै गर्नुहोला। नमस्ते।
1: रेडियो मेलम्ची 107.2 MHz।
2: के तपाईहरूलाई जेन्स, लेडिज तथा बच्चा बच्चीको लागि आवश्यक रेडिमेड कपडा, जुत्ता चप्पल, ब्याग लगायत विभिन्न प्रकारका फेन्सी सामान चाहिएको छ?
3: यदि चाहिएको छ भने मेलम्ची बजार स्थित सिन्धु विकास बैङ्क भएको घरमा रहेको ढकाल फेन्सी स्टोरमा आउनुहोस्।
2: गुणस्तरीय सामान, उचित मूल्य र आत्मीय सेवा सहित ढकाल फेन्सी स्टोर तपाईँहरूको सही गन्तव्य बन्न सक्छ।
3: साथै प्रत्येक सामानको खरिदमा 5% छुट र 5,000 भन्दा माथिको सामान खरिदमा 1 पिस टी सर्ट अफर राखिएको छ।
2: आउँदै गरेको विजयादशमी तथा दीपावलीको शुभकामना सहित विशेष छुट।
3: प्रोपाइटर रामहरि ढकाल, सिर्जना ढकाल,
2: ढकाल फेन्सी स्टोर, मेलम्ची सिन्धु विकास बैंक भएको घरमा। सम्पर्क नम्बर 9840500579, 9862247827। सूचना, यस 5 पोखरी थाङपाल गाउँपालिका भित्र नै खाद्यान्न सामग्रीहरू बजार अनुगमन निर्देशिका 2078 बमोजिम गाउँपालिका प्रवेशद्वार खाल्डे खोलामा उपभोग्य मिति जाँच गरी मात्र ल्याउन पाइने व्यवस्था गरिएको छ। तसर्थ गाउँपालिका क्षेत्रका किराना पसल सञ्चालकहरूले खाद्यान्न सामग्री ल्याउँदा उपभोग्य मिति यकिन गरी ल्याउनु हुन र मेलम्ची लगायत थोक विक्रेताहरूले सामग्री पठाउँदा समेत ध्यान दिनु हुन सूचित गरिन्छ। म्याद नागेका सामग्री जफत गरी नष्ट गरिनेछ। 5 पोखरी थाङपाल गाउँपालिका।
1: रेडियो मेलम्ची 107.2 MHz। यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यूसीआईएनको साझा कबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईँलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज मिति 2083 साल भदौ 30 गते मंगलबार, सेप्टेम्बर 15 तारिक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको चतुर्थी तिथि, ऋषि पञ्चमी।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: भोटेकोशी बाढीपछि रसुवाका 13 खानेपानी आयोजनामा 25 करोड बराबरको क्षति। प्रतिनिधि सभाको बैठक आज। प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संघीय संसद सचिवालयको क्यालेण्डरबाट हट्यो।
1: एमालेमा प्रतिवेदनमाथिको सहमति जुटाउन 3 नेतालाई दिइयो जिम्मेवारी। अर्थमन्त्री वागले पर्सि भारत जाने। खरिद सम्झौतापछि सार्वजनिक निकायले शर्त परिवर्तन गर्न नपाउने।
0: महँगी अनियन्त्रित रूपमा बढ्दै 21 राजदूत नियुक्ति सिफारिसको गृह कार्य। जापानिज इन्सेफ्लाइटिसको संक्रमणबाट कोशीमा 2 महिनामै 11 मृत्यु।
1: फ्रान्समा 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानूनी प्रस्ताव। हुती विद्रोहीद्वारा दक्षिण लाल सागरका टापुहरू कब्जा। जलवायु प्रदूषण सम्बन्धी सीमाहरू हटाउने घोषणा ट्रम्प प्रशासनको।
0: र निलम्बनमा परेको इन्फाले राखेपमा ज्ञापन पत्र सहित धरना दिने। भारतद्वारा अफगानिस्तान पहिलो T20 अन्तर्राष्ट्रिय खेलमा 7 विकेटले पराजित। आशिष थापालाई अन्तर्राष्ट्रिय पदक।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा सुरुमा, भोटेकोशी बाढीका कारण निजी क्षेत्रमा पुगेको क्षति र प्रधानमन्त्रीले स्थानीय तहका प्रतिनिधिहरूसँग गरेको संवादको प्रसंग।
1: भोटेकोशी बाढीमा गएको कुल क्षतिमध्ये करिब 3 खर्ब रुपियाँ निजी क्षेत्रको रहेको सरकारले प्रारम्भिक अनुमान गरेको छ। बाढीमा सरकारी र निजी क्षेत्रको गरी 4.8 अर्ब रुपियाँ बराबरको क्षति भएको द्रुप्त क्षति तथा आवश्यक मूल्याङ्कनको प्रतिवेदनले अनुमान गरेको छ। बाढीले निजी क्षेत्रका धेरै व्यवसाय प्रतिष्ठान, आवास, जलविद्युत आयोजना, विद्यालय, सवारी साधन, सञ्चार माध्यम लगायतलाई भौतिक संरचनामा क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोगका सहसचिव एवं आरडीएनका संयोजक अर्जुन भण्डारीले निजी क्षेत्रको मात्रै करिब 3 खर्ब रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक प्रतिवेदनले देखाएको बताउनुभयो। प्रतिवेदनमा निजी क्षेत्रको मात्र नभई आकलन नगरिएको उहाँले निजी क्षेत्रको प्रतिवेदनमा निजी क्षेत्रको मात्र क्षति आकलन नगरेको उहाँको भनाइ छ। राष्ट्रिय योजना आयोगले विपदपछिको आवश्यक आकलन सुरु गरेको छ, जसमा प्रष्ट रूपमा सरकारी र निजी क्षेत्रको कति कति क्षति भएको छ भनेर छुट्टा छुट्टै आकलन हुन्छ। बाढीले व्यापार उद्योग गरेर करिब 4,800 व्यावसायिक प्रतिष्ठानमा आंशिक वा पूर्ण रूपमा क्षति पुगेको आकलन छ, जसबाट 1,46,19 करोड रुपियाँको क्षति भएको छ। बाढीबाट भौतिक संरचना भौतिक रूपमा पुगेको क्षति र त्यसबाट पुगेको सम्भावित हानि नोक्सानी जोडेर आरडिएनले कुल क्षति तथा हानि नोक्सानी गणना गरेको छ। त्यसअनुसार बाढीले 1,46,19 करोड रुपियाँ बराबरको आर्थिक गतिविधि जीवनयापनमा असर परेको समेत देखाएको छ, जसमा 30,30 करोडको क्षति, 30 अर्ब 30 करोडको क्षति र 1,15,89 करोडको हानि नोक्सानी भएको समेत बताइएको छ। व्यावसायिक प्रतिष्ठानको पुननिर्माणका लागि मात्रै 45 अर्ब 45 करोड रुपियाँ बराबरको क्षतिको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै प्रभावित उद्योग तथा व्यवसायिक प्रतिष्ठानमा क्षति पुगेका मध्ये 1,259 होटल तथा रेस्टुरेन्ट, 1,212 थोक तथा खुद्रा व्यापार, 866 शैक्षिक संस्था, 345 विद्युत ग्यास र पानी उद्योग, 263 उत्पादनमूलक उद्योग र 227 अन्य सेवाका क्रियाकलापहरू, 190 वित्तीय क्षेत्र र बिमाका क्षेत्र, 179 कृषि मत्स्य र वन व्यवसाय, 171 मानव स्वास्थ्य र सामाजिक कार्य र 87 यातायातसँग सम्बन्धित व्यावसायिक प्रतिष्ठान प्रभावित भएको समेत प्रतिवेदनले उल्लेख गरेको छ।
0: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछिको पुनस्थापनाका लागि लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग हिजो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छलफल गर्दै उहाँले पुनस्थापनाका लागि सरकारले आफूसँग भएको तथा धरात्री निकायहरूले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताउनु भयो। उहाँले बाढी प्रभावित जनप्रतिनिधिहरूसँगको छलफलमा उनीहरूको मनोबल उच्च राख्न सहयोगी हुने समेत विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूबाटै विपदका बेला संघ प्रदेश र स्थानीय तह बीचको तत्कालै समन्वय भएको कुरा सुन्न पाउँदा आफूलाई खुशी लागेको बताउनुभयो। प्रधानमन्त्रीले सरकार प्रभावित क्षेत्रमा जति सक्दो चाँडो सड़क सञ्जाल पुनस्थापना गर्ने गरी निरन्तर काम गरिरहेको पनि उल्लेख गर्नुभयो। सड़क सञ्जाल सञ्चालनमा आएसँगै प्रभावितहरू पूर्ववत अवस्थातर्फ स्वस्फूर्त रूपमा फर्कन सहज हुने पनि विश्वास प्रधानमन्त्रीको छ। प्रधानमन्त्री शाहले आफूहरूले शुरूआतबाटै नदी तटीय क्षेत्रमा रहेका बस्तीहरू जोखिममा रहेको विषय उठाउँदै आएको पनि स्मरण गर्नुभयो। उहाँले स्थानीय जनप्रतिनिधिहरूले भने जस्तै अब रसुवा बाढीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने पनि बताउनुभयो। बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले भने प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़क तथा बेली ब्रिज निर्माणलाई प्राथमिकता दिन सरकारसँग माग गरेको नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले पत्रकारहरूसँग बताउनुभयो।
3: मा चाहिँ उहाँले हामीले चाहिँ कनेक्टिभी वैकली मार्गको कुराहरू सबै कुराहरू प्रस्तुत गरिसक्नुभएपछि उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन, होइन के कस्तो चाहिँ पूर्वाधारहरू के कस्तो चाहिँ जनतालाई प्रत्यक्ष रूपमा राहत दिन सक्ने होइन जनतालाई तत्कालै चाहिँ अब पुनस्थापनाको कुरा छ होइन पुनर्वासका कुरा छ पुनस्थापनाका लङ टर्म्सको उहाँहरूलाई एकदमै जीविकोपार्जन सहितको उहाँहरूलाई पुनर्स्थापित गर्नुपर्ने छ त्यो विषयमा छलफल भएको हो।
0: छलफलमा प्रधानमन्त्रीले पूर्वाधार निर्माणसँगै जनताको पुनर्वासका विषयमा बजेटको कुनै चिन्ता नगर्न पनि आश्वासन दिनुभयो। यसैबीच नुवाकोटको किसपाङ गाउँपालिकाका अध्यक्ष बिरबल तामाङ बैंकिङको सुरमा सिंहदरबार परिसरबाटै हिजो नै पक्राउ पर्नुभयो। उहाँ विरूद्ध उजुरी परेपछि प्रहरी वृत्त दरबार मार्गले वैशाख 28 गते काठमाडौँ जिल्ला अदालतमा पक्राउ अनुमति माग गर्दै पत्र पठाएको थियो। अरूण अर्यालको जाहेरीमा नेपाल सरकार प्रतिवादी तामाङ रहेको बैंकिङ कसुर मुद्दाको अनुसन्धानका क्रममा उहाँलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। भोटेकोशी बाढीले कृषि क्षेत्रमा भने 1 अर्ब रूपियाँभन्दा बढीको क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदनले धान तरकारी तथा पशुपन्छी क्षेत्रमा ठूलो क्षति भएको देखाएको हो। प्रतिवेदन अनुसार बाढीबाट विभिन्न स्थानीय तहमा 1669 हेक्टर धान खेती प्रभावित छ। त्यसबाट करिब 5843 टन धान उत्पादनमा क्षति पुगेको अनुमान गरिएको छ। 137 हेक्टर तरकारी खेती प्रभावित हुँदा करिब 1843 टन तरकारी उत्पादनमा क्षति पुगेको अनुमान गरिएको छ। त्यसै गरी प्रतिवेदन अनुसार 252,445 पशुपन्छी प्रभावित भएका छन्। यसबाट करिब 1,11,39,00,000 क्षति भएको अनुमान गरिएको छ।
1: संघीय संसद प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजेका लागि बोलाइएको छ। संघीय संसद सचिवालयका अनुसार आजको बैठकका लागि विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर तथा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाब दिने कार्यक्रम छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मिलितमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। आज विभिन्न संसदीय गतिविधि समितिहरूको बैठक पनि बस्दैछ। संसदीय गति विषयगत समितिहरूको बैठक पनि बस्दैछ जस अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायक व्यवस्थापन समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक पनि बस्ने भएको छ। यसैबीच प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिका सार्वजनिक भएको छ। असोज 15 गतेसम्मको संसदीय क्यालेण्डरमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गते गर्ने भनेको प्रश्नोत्तर सूचीबाट हटाइएको छ। क्यालेण्डर अनुसार पर्सि, आज र भोलि प्रतिनिधि सभाको बैठक बस्नेछ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नुभयो,
4: उपलब्ध कार्यभार जे जति छन् विधेयकहरू, सन्धि सम्झौताहरू, त्यसै गरेर केही सार्वजनिक महत्वको प्रस्तावहरू लगायतका विषयलाई लिएर अहिलेको क्यालेन्डर तयार गरिएको छ। बीचमा सरकारले कुनै विधेयकहरू लिएर आउन चाहेको अवस्थामा यही क्यालेन्डरभित्र हामी समावेश गरेर अगाडि बढाउँछौँ। त्यसै गरेर समितिबाट कुनै विधेयक माथिको प्रतिवेदन उपलब्ध भएमा पनि यही क्यालेन्डरभित्र रहेर हामी अगाडि बढाउँछौँ। सम्भवतः अधिवेशन चाहिँ तेस्रो हप्ता असोजको तिर चाहिँ अधिवेशन अन्त हुन सक्छ भन्ने तरिकाबाट छलफल चाहिँ कार्यव्यवस्थामा भएको छ। भाद्र 10 गते गर्ने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर चाहिँ अब भटेपछि त्रिशुलीमा आएको बाढीका कारणले असम्भव भयो होइन, त्यो दिन हामीले सामान्य बैठक त गर्यौं तर बिजनेसमा छिर्दै नछिरिकन त्यो बारेमा नेपाल सरकारले जानकारी गराउने सम्भवमा सीमित रह्यो, आपसी समन्वय गरेर मिति तय गरिने भन्ने छ।
0: यसबीच महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा र साइबर अपराधका घटना नियन्त्रण र न्यूनीकरणमा राज्य संयन्त्रलाई प्रभावकारी बनाउनुपर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरू एकै ठाउँमा उभिएका छन्। सत्तापक्ष तथा प्रतिपक्षका सांसदहरू सम्मिलित रहेर संयन्त्र प्रभावकारी र क्रियाशील बनाउन प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता भएको छ। नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक नीता घतानी प्रस्तावक रहेको संकल्प प्रस्ताव दर्ता भएको हो। प्रस्तावमा सत्तारूढ तथा अन्य विपक्षी दलका सांसदहरूले समर्थन गरेका छन्। घटना नियन्त्रण र न्यूनीकरणका लागि मौजुदा कानूनको प्रभावकारी कार्यान्वयन, पीड़ितहरूको सुरक्षा तथा पुनस्थापना र शीघ्र न्यायका लागि संयन्त्र आवश्यक भएको संकल्प प्रस्तुत गरिएको छ। सांसद घतानीको प्रस्तावमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रद्धा कुंवर, नेपाली कांग्रेसका रेणुका काउचा, नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद बलावती शर्मा र पार्वती विकले समर्थन गर्नुभएको छ। श्रम संस्कृति पार्टीका अम्बिका देवी संग्रौला तथा राप्रपा संसदीय दलका सचेतक खुशबू ओलीले प्रस्तावको समर्थन गर्नुभएको छ। सार्वजनिक महत्वको कुनै पनि विषयमा राय वा सिफारिस प्रकट गर्न तथा सन्देश वा निर्देशन दिन संकल्प प्रस्ताव दर्ताको अधिकार प्रतिनिधि सभा नियमावलीले सांसदहरूलाई दिएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोसी बारी प्रभावितलाई नगद राहतको व्यवस्था गर्नुको फाइदा,
5: दाल चामल तरकारी किनेर लानुको सट्टा उहाँहरूलाई क्यास दिन सक्छौँ, पैसा दिन सक्छौँ, त्यो सामान आफ्नो चोइसको खान्छन् नि, हामी लगाए चामलै खानु, सबैलाई चामल खानु हुँदैन नि।
0: एमालेमा प्रतिवेदनमाथिको सहमति जुटाउन 3 नेतालाई दिइयो जिम्मेवारी, अर्थमन्त्री वागले पर्सि भारत जाने, खरिद सम्झौतापछि सार्वजनिक निकायले शर्त परिवर्तन गर्न नपाउने लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
6: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
1: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
7: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
8: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
7: ओहो, तिमी त घरको खाने भएछौ नि,
9: के को सर सल्लाह हो दुईजनाको?
8: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
9: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ, यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
7: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
9: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
10: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सिआइएन।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सिआइएन खबर डट कम तथा मोबाइल एप सिआइएन र नेपाली पात्रोबाट पनि सिआइएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अनियन्त्रित महँगी ग्यासको लाइन नहट्दै चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुको समेत बजार भाव आकाशिएको छ। सरकारले मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन नसक्दा उपभोक्ता भने महँगीको मारमा झेल आएका छन्। अजित अधिकारीले खबर लेख्नु भएको छ। त्यस्तै जापानिज इन्सेफलाइटिसको संक्रमणका कारण कोशीमा दुई महिनामा 11 मृत्यु शीर्षकको खबर पनि प्रकाशित छ। झापा, मोरङ, सुनसरी र इलामा संक्रमण भएको छ। 21 राजदूत नियुक्ति सिफारिश गृहकार्य शीर्षकमा परशुराम काफ्लेले लेख्नु भएको खबर पनि प्रकाशित छ। प्रधानमन्त्री बालेन्द्र शाह 6 असोजमा राष्ट्रसंघीय महासभामा सहभागी हुन न्युयोर्क जानु अघि सिफारिश समेत

0: भारतले आगामी डिसेम्बरसम्म नेपाल दैनिक 18 घण्टा बिजुली दिने निर्णय गरेको छ। भारतको विद्युत मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरेर 31 डिसेम्बर अर्थात 26 पुषसम्म दैनिक 18 घण्टा 654 मेगावाट बिजुली उपलब्ध गराउने निर्णय समेत गरेको हो। त्यस्तै आर्थिक गतिविधिमा अघोषित ब्रेक शीर्षकमा पनि खबर प्रकाशित छ भित्र पृष्ठमा। यता भित्रपृष्ठमा काङ्ग्रेस विवाद झन बढ्दै शीर्षकको खबर छ। समायोजन प्रस्ताव देउबा समूहद्वारा अस्वीकार शीर्षकमा प्रेम गौतमले खबर लेख्नु भएको छ। 14 महाधिवेशनका केन्द्रीय सदस्यलाई 15 महाधिवेशन आयोजक समितिमा समायोजन गर्ने संस्थापन पक्षको निर्णय अस्वीकार गर्दै देउबा पक्षले यसलाई राजनैतिक सौदाबाजी भनेको छ। संस्थापन भन्छ माग पूरा गरौं, अब नयाँ शर्त नराखी महाधिवेशनमा जानुपर्छ। त्यस्तै एमाले कार्यदलमा मध्यमार्गीको खोजी, ओली हटाउने भाषा शैलीमा कैची, पुनर्गठनको नीतिगत सुझाव समेटेर प्रतिवेदन शीर्षकमा खबर प्रकाशित छ। एमालेको चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले अध्यक्ष केपी ओली र शीर्ष नेताहरूलाई हटाएर पार्टी पुनर्गठन सुरु गर्ने व्यक्ति केन्द्रित सुझाव नराखी प्रतिवेदन बनाउने भएको छ। केन्द्रीय सचिवालयको कार्यदेश विपरीत व्यक्ति केन्द्रित सुझाव राखेर प्रतिवेदन बनाउँदा पार्टी एकता खण्डित हुने र उद्देश्य विपरीतको कामले अगाडि बढ्ने भन्दै एकतालाई ध्यानमा राखेर प्रतिवेदन बनाउने निर्णय भएको समेत कार्यदलले बताएको छ।
1: आर्थिक कारोबार दैनिकमा बीमा दाबीको भुक्तानीमा जहिले समस्या शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर छ। विपदको सामना गरिरहेको निजी क्षेत्रको सम्पत्तिको बीमा दाबी भुक्तानीमा बिमा कम्पनीहरूले जहिले ढिलाइ गर्ने गरेको आरोप लागेको हो। कोरोना महामारी, जुन्जी आन्दोलन, बाढी पहिरो लगायतका कारण छेद विच्छेद बन्नु परेका बिमितहरूलाई बीमा कम्पनीहरूले भुक्तानीमा ढिलाइ गरेको आरोप लागेको हो। कोरोनाको 7 अर्ब भुक्तानीमा सरकार अझै मौन रहेको पनि उल्लेख गरिएको छ। कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई जरिवाना शीर्षकमा झापाबाट लेखिएको खबर पनि छापिएको छ। कान्तिपुर दैनिकमा 33 होल्डिङ सेन्टरमा 2400 बाढी पीडित, खानेपानी मुख्य समस्या, महामारीको जोखिम शीर्षकमा दया दुधराज र अर्जुन पौडेलले नुवाकोटबाट लेख्नु भएको खबर छ। बाढीबाट विस्थापित भएका 2418 व्यक्ति रसुवा, नुवाकोट र धादिङका 33 होल्डिङ सेन्टरमा छन्। कुनै कडा महामारी नफैले पनि रुघाखोकी र भाइरल ज्वरो देखिएको छ। बाढी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा यी कोली जीवाणु नै भेटिएको खबरमा उल्लेख छ। त्यसै गरी अर्को खबर, तपाईँले बनाएको 80को दशक झल्किने तस्विरले वातावरणलाई कति प्रभाव पार्छ, कति भार पार्छ शीर्षकमा लेखिएको खबर पनि छ। स्क्रिनमा एउटा बटन थिचेर बनाइएको यो रमाइलो ट्रेनका पछाडि हजारौँ जिपियु, विशाल डेटा सेन्टर, ठूलो विद्युत खपत र पानीको अदृश्य मूल्य पनि जोडिएको उल्लेख गरिएको छ। भित्रीपन्नामा छापिएको खबर रहेको छ, अहिलेको फ्लाइ दुबई पर्खिरहेको छ पोखरा शीर्षकमा दीपक परियारले लेख्नुभएको हो। दुबईबाट पोखरा आउनेको संख्या उत्साहजनक छ। भाडादर काठमाडौँभन्दा 5,000 रुपियाँ सस्तो रहेको छ। पुँजी बजार सुदृढीकरण गर्न सरकारको 21 बुँदे कार्ययोजना, सेयर निष्कासनमा सहजता, पूर्वाधार निर्माणदेखि कर छुटसम्म शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको खबर छापिएको छ। भोटेकोसीमा आएको बाढीबाट जलविद्युत आयोजना लगायत भौतिक पूर्वाधारको क्षति भएपछि अर्थतन्त्रमा परेको चाप र पुँजी बजारमा परेको असर न्यूनीकरण गर्न सरकारले कार्ययोजना ल्याएको उल्लेख गरिएको छ। अर्को खबर, काङ्ग्रेसमा एकसाथ 13,000 भन्दा बढी युवा नेतृत्व तहमा आउँदै शीर्षकमा कुलचन्द्र नेउपानेले लेख्नु भएको छ। महिलाको प्रतिनिधित्व हरेक निकायमा कम्तीमा 1/3 हुने व्यवस्था, कम्तीमा 54,285 महिला नेतृत्व तहमा एकैसाथ आउने, संशोधित विधान अनुसार 17 पदाधिकारी सहित केन्द्रीय कार्य समितिको आकार अब 238 सदस्यीय हुने भएको उल्लेख गरिएको छ। त्यसै गरी गोर्खापत्र दैनिकमा छापिएको खबर रहेको छ, पाठ्यपुस्तक छपाई प्रभावित, सुझावका आधारमा पाठ्यक्रम परिमार्जन शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको हो। अहिले काम नपाउँदा कर्मचारीहरू हात बाँधेर बस्नुपर्ने अवस्था आएको छ। ढिलो गरी काम आएपछि कर्मचारीलाई अतिरिक्त समयमा काम लगाउनुपर्ने हुन्छ, जसले संस्थामा आर्थिक भार समेत बढाउने उल्लेख गरिएको छ। सुरुङ क्षेत्रमा खोजी जारीलाई निरन्तरता दिइएको बारेमा पनि खबर छापिएको छ। बालबालिकामा बाथ मुटुरोग समस्या गम्भीर बन्दै शीर्षकमा सरोज ढुङ्गेलले लेख्नु भएको छ। बालबालिकामा घाँटीको संक्रमणपछि देखिने बाथ मुटुरोगको रोकथामका लागि सरकारले प्रारम्भिक पहिचान र नियमित उपचारमा जोड दिन थालेको छ। रोग लागिसकेपछि उपचारमा करोडौं रुपियाँ खर्च भइरहेकोले सरकारले रोकथामलाई प्राथमिकतामा राख्न थालेको हो। वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर प्रकाश राज रेग्मीले पटक पटक घाँटी दुख्ने, टन्सिल बढ्ने वा पाक्ने

0: समस्या भएका बालबालिकाको समयमै उपचार हुन नसके बाथ ज्वरो हुँदै मुटुको भल्बमा क्षति पुग्न सक्ने समेत जानकारी दिनुभयो। मुटु रोगको समस्या पनि बालबालिकाहरूमा बढ्दै गएको उल्लेख गरिएको छ। नागरिक दैनिकमा स्थानीय तह पुनर्संरचना आवश्यक, संघीय संरचना बीच नै अनमेल शीर्षकमा सन्तोष पोखरेलले लेख्नु भएको खबर छापिएको छ। प्राकृतिक स्रोत उपभोगमा झमेला शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट लेख्नु भएको खबर पनि छापिएको छ। बाढीको कहरमा जनप्रतिनिधि आफन्त सहकर्मी गुमाए तर बिर्सेनन् दायित्व शीर्षकमा रमेश धमलाले रसुवाबाट लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। फ्रान्स सरकारले 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ। राष्ट्रपति इमानुएल माक्रोनले सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको छ। यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषदले खारेज गरेपछि सरकारले नयाँ प्रस्ताव तयार गरेको हो। फ्रान्सको संवैधानिक परिषदले गत अगस्तमा अघिल्लो कानूनका केही प्रावधानले व्यक्तिगत स्वतन्त्रतामा आवश्यकताभन्दा बढी हस्तक्षेप गरेको ठहर गर्दै त्यसलाई खारेज गरिदिएको थियो। यमनका इरान समर्थित हुती विद्रोहीले दक्षिण लाल सागरका थप रणनीतिक टापुहरू कब्जा गरेका छन्। सरकारी र हुती अधिकारीहरूका अनुसार हिजो भएको यो कदमले महत्वपूर्ण समुद्री जल मार्गमा विद्रोहीको नियन्त्रण थप बलियो भएको भन्दै चिन्ता व्यक्त गरिएको छ। सरकारी दुई अधिकारी र एक हुती अधिकारीका अनुसार सरकारी गठबन्धनका 100 सैनिक उक्त द्वीप समूहद्वारा पछि हटेपछि हुती लडाकु 160 किलोमिटर उत्तरमा रहेका हानिस टापुमा तैनात भएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र अमेरिकी संचार माध्यमका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले कोइला र ग्यासबाट सञ्चालन हुने विद्युत केन्द्रमा लागू जलवायु प्रदूषण सम्बन्धी सीमाहरू हटाउने घोषणा गर्ने तयारी गरेको छ। यस परिवर्तनले पूर्व राष्ट्रपति जो बाइडेनको प्रशासनले सन् 2024 ल्याएका नियमलाई उल्टाउनेछ। ती नियमले कोइला र ग्यासबाट सञ्चालन हुने विद्युत केन्द्रलाई आफ्नो लगभग सम्पूर्ण कार्बन उत्सर्जन घटाउन वा हटाउन बाध्य बनाएको थियो।
0: साझा खबरमा अब खेल खबर। भारतीय महिला टीमले आइतबार कीर्तिमान 8 पल्ट एसिया कपको उपाधि जितेको छ तर त्यसपछि खेलाडीले पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नकवीको हातबाट ट्रफी थाप्न भने मानेनन्। यही अन्यलबीच कार्यक्रम 50 मिनट ढिला सुरु भएको थियो। दुबईमा भएको T20 फाइनलमा भारतले श्रीलंकालाई 72 रनले हराएको हो तर हरमनप्रीत कौरको कप्तानीमा रहेको टीमले पुरस्कार प्रदान गर्ने कार्यक्रम नै बहिष्कार गरेको थियो। गत वर्ष भारतीय पुरुष टीमले पनि यस्तै ट्रफी थाप्न अस्वीकार गरेको थियो। दुवै अवसरमा नकुईले एसियाली क्रिकेट काउन्सिल प्रमुखका रूपमा ट्रफी प्रदान गर्ने अवसर पाउनु भएको थियो। उहाँ पाकिस्तानी क्रिकेट बोर्डका प्रमुख सँगसँगै पाकिस्तानी सरकारका आन्तरिक मामिला मन्त्री समेत रहनुभएको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ एन्फाले निलम्बन फुकुवाका लागि ज्ञापन पत्र सहित धरना दिने भएको छ। एन्फा कर्मचारी रेफ्री प्रशिक्षक सहितको टोलीले आज राष्ट्रिय खेलकुद परिषद राखेपामा धरना दिने कार्यक्रम रहेको महासचिव किरण राईले बताउनुभयो। र एडीसीसी अमेच्योर वर्ल्ड च्याम्पियनशिप 2026 नेपाली युवा खेलाडी आशिष थापाले तेस्रो स्थान हासिल गर्नुभएको छ। सेप्टेम्बरको दोस्रो साता पोल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा बेल्जियम निवासी थापाले 91 किलो इन्टरमिडिएट अमेच्योर वर्ल्ड विधामा प्रतिस्पर्धा गर्दै तेस्रो स्थान हासिल गर्नुभएको हो।
1: बाढी प्रभावितको दैनिकी सहज बनाउन चाल्नुपर्ने कदम के होला? कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्यास फिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
1: साझा खबरमा अब भोटेकोसी बाढी प्रभावितलाई नगद राहत वितरणको आवश्यकताको प्रसङ्ग। बाढीपछि होल्डिङ सेन्टरमा लगेर प्रभावितलाई राखिएको छ। होल्डिङ सेन्टरमा बस्न नचाहनेलाई नगद राहत दिने सरकारको निर्णय र यसको आवश्यकताका बारेमा हामीले आधार नेपालका कार्यकारी निर्देशक प्रह्लाद ढकालसँग कुराकानी गरेका छौँ।
4: हामीले परिवारहरूलाई धेरै सङ्घ संस्थामाथि आश्रित बनाउनुभन्दा अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिस भन्छ नि तपाईँको नमुना कामहरू पनि छन्, एकदमै सुरक्षित तरिकाले दाल चामल तरकारी किनेर लानुको सट्टा उहाँहरूलाई क्यास दिन सक्छौँ, पैसा दिन सक्छौँ, त्यो सामान आफ्नो चोइसको खान्छन् नि। हामीले लगाए चामलै खानु, सबैलाई चामल खानु हुँदैन नि, डायबिटिज छ, हामीलाई दाल खानु हुँदैन सबैले कतिलाई युरिक एसिड छ, तपाईँ पैसा दिनुहोस् न मलाई, तपाईँ मलाई विश्वास गर्न सकिन्छ भने जो बाढी पीडित छन् त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न, त्यो पीडित परिवारलाई पनि त तपाईँले लो भनौँ न महिनाको 30,000 दिनुहुन्छ अथवा दिनको 1,000 रुपियाँ दिनुहुन्छ भने ब्याङ्किङ सिस्टमबाट दिनुहोस्, ट्रान्सपेरेन्ट तरिकाले दिनुहोस्, हिसाब राख्नलाई भन्नुहोस् यो गर्छु, यो गर्न पाउनुहुन्छ यो पैसाले, यो गर्न पाउनुहुन्न, यो किन्न पाउनुहुन्छ, यो किन्न पाउनुहुन्न भनेर प्रत्येक परिवारसँग छोटो एग्रिमेन्ट गर्नुहोस्। पुरुषलाई दिनलाई एकदम जाँड रक्सीमा खर्च हुन्छ भने डर लाग्छ भने महिलालाई दिनुहोस्, उहाँहरूलाई झन् बढी विश्वास गर्न सकिन्छ, महिलाहरूलाई दिनुहोस्, उहाँहरूको एकाउन्टमा पैसा ट्रान्सफर गर्नुहोस्।
0: पैसा दिँदाखेरि फेरि के कति दिने, कति क्षति भएकोलाई कति दिने भन्ने अर्को अलमल हुने होला नि त सरकारलाई अथवा सरकारवाला निकायलाई।
4: मेरो विचारमा यो परिवार सङ्ख्या हेरेर, परिवार सङ्ख्या हेरेर सरकारले अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिसहरू छन् हामी बसेर सल्लाह गर्न सक्छौँ, रूपमै सफल भएका बेस्ट प्र्याक्टिसहरू छन्। म यो किन भन्दैछु नि, यो फेरि मैले आत्मसम्मान डिग्निटीको कुरा गर्दैछु कि, फेरि हात तल र हात माथिको कुरो भएन नि, ब्याङ्क ट्रान्सफर गर्नुहोस्, सिस्टमबाट ट्रान्सफर गर्नुहोस्, गर्नुहुने काम गर्नु नहुने, यो पैसा प्रयोग गर्ने क्षेत्र प्रयोग गर्नु नहुने क्षेत्र तोकिदिनुहोस्, 100 रुपियाँ अघि कति बढी खर्च गरेर बिल राख्नुहोस्, करमा अहिले चिठ्यामा हाल्नुहोस्, कर पनि दिइरहेको हुन्छ उतापट्टि, तपाईँ पैसा पनि दिइरहनु भएको छ, कर उता बिल लिन पनि सिकाइरहनु भएको छ, बिल लिएपछि आन्तरिक राजस्वमा बिल अपलोड गरेर अथवा आफूले किनेको बिल अपलोड गरेर चिठालाई पनि हाल्छन्।
0: नेपालको अभ्यास, उपलब्ध जनशक्ति, स्रोत, साधन, प्रविधि सबैले सक्छ त यो तपाईँले भने जस्तै जुन बाढी प्रभावितहरूलाई सिधै नगदै हस्तान्तरण गर्नको लागि अथवा कि केही समयलाई हामीले लिएर भए पनि त्यो गर्नुपर्छ।
4: एउटा टेक्नोलोजी छ, हेर्नुहोस्, एउटा मान्छे हामी सब प्रशस्त मान्छे छन्, स्थानीय निकाय म स्पेसियल स्थानीय निकाय र हाम्रो ब्याङ्किङ सेक्टरमा पनि प्रशस्त एक्सपर्टहरू छन्, हाम्रो युथहरू, हाम्रो युवा जेनेरेसन मोबिलाइज गर्नुहोस् न, युथहरू यहाँ नेपालमा यो काम गर्नलाई, यो मोनिटर गर्न, यसलाई सहयोग गर्न लागि हाम्रा युथ एजेन्सिजहरू यति धेरै छन् कि तपाईँ वरि नै नगर्नुहोस् र यति इच्छुक छन् कि तपाईँ मोबिलाइज मात्रै गर्नुहोस् न हाम्रो युवाहरू। म त अहिले हाम्रो बाढी पीडित क्षेत्रमा हामी म यो युथ एजेन्सिजहरू छन् ती युवाहरू अहिले सबै ग्राउन्डमा बसेर यस्तो राम्रो काम गरे, सुरुमै उहाँहरूले होइन यहाँ सबैभन्दा मोबाइल चलेन, ब्याट्री छैन, ब्याट्री चाहियो, सोलर चाहियो, फोन चाहियो, सानो फोन हुन्छ नि, सानो सानो फोनहरू युवाहरू त्यो बोकेर भोलिपल्ट गए हामीलाई फेरि यो खोला बढ्यो, पानी बढ्यो, फेरि फुट्यो, हल्ला भयो, ती युवाहरूलाई तल माथि डाँडामा तल हामी त त्यो फोनमै उहाँहरूलाई तल र माथि कुदाएर व्यस्त थियौँ।
0: शान्ति सुरक्षाको कुरा, त्यसै गरी बालबालिकाको सुरक्षा कुरा र महिलामाथि कुनै प्रकारको त्यस्तो हिंसा अथवा दुर्व्यवहार नहोस् भन्नको लागि हामीले कसरी अगाडि बढ्नुपर्छ, के छ तपाईँको विचार यसमा?
4: यो समय चाहिँ एकदम परिवार सेपरेट हुने, मान्छेहरू छुट्टिने, आफन्तहरूकोमा जाने, स्पेसियली बालबालिका अब किशोर किशोरीहरू, अझै नेपालको हिसाबले भन्दा किशोरीहरू छोरीहरू हिंसा, यौन हिंसा, दुर्व्यवहार हुनसक्छ ग्रुप लिभिङमा। अब यसको लागि चाहिँ सबैभन्दा बालबालिकालाई र छोरीचेलीलाई सबैभन्दा बढी संरक्षित राख्ने काम चाहिँ परिवारको हो है, किनभने उनीहरू परिवारको छेउछाउमा हुन्छ।
0: आधार नेपालका कार्यकारी निर्देशक प्रह्लाद ढकालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: भोटिकोसी बारीपछि रसुवाका 13 खानेपानी आयोजनामा 25 करोड बराबरको क्षति, प्रतिनिधि सभाको बैठक आज, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संघीय संसद सचिवालयको क्यालेण्डरमा परेन।
0: एमालेमा प्रतिवेदनमाथिको सहमति जुटाउन 3 नेतालाई दिइयो जिम्मेवारी, अर्थमन्त्री वागले पर्सि भारत जाने, खरिद सम्झौतापछि सार्वजनिक निकायले शर्त परिवर्तन गर्न नपाउने,
1: महँगी अनियन्त्रित रूपमा बढ्दै 21 राजदूत नियुक्ति सिफारिसको गृह कार्य, जापानिज इन्सेफलाइटिस संक्रमणबाट कोशीमा 2 महिनामै 11 मृत्यु,
0: फ्रान्समा 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाइने कानूनी प्रस्ताव, हुथी विद्रोहीद्वारा दक्षिण लाल सागरका टापुहरू कब्जा, जलवायु प्रदूषण सम्बन्धी सीमाहरू हटाउने ट्रम्प प्रशासनको घोषणा,
1: र निलम्बनमा परेको इन्फाले राखेपमा ज्ञापन पत्र सहित आज धरना दिने, एसियाली कपको उपाधि जिते पनि भारतीय महिला क्रिकेट टोलीले पाकिस्तानी अध्यक्षबाट ट्रफी लिन अस्वीकार, नेपालका युवा खेलाड़ी आशिष थापालाई अन्तर्राष्ट्रिय पदक।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, हालैका दिनमा सैनिक अस्पतालभित्र एकजना भोटिकोसी बाढी प्रभावितसँग अन्तर्वार्ता गरिएको, त्यहाँ सानो आकारको स्टुडियो नै स्थापना गरिएको भन्दै विभिन्न आलोचना भइरहेको छ। उक्त संवादको छलफलमा सञ्चारकर्मी सुरज सिंह ठकुरी सहभागी हुनुहुन्थ्यो र यसरी गर्नुहुन्थ्यो कि हुन्थेन भन्ने विषयमा अहिले सार्वजनिक सभा समारोहदेखि सामाजिक सञ्जालसम्म बहस चलिरहेको छ। एउटा अस्पतालको आइसियू जस्तो देखिन्छ भित्रपट्टि, जहाँ एकजना बिरामी छन् त्यहाँ लडिरहेका छन् बिस्तारामा, अनि त्यहाँ नजिकै एकजना सञ्चारकर्मी जस्ता देखिने व्यक्ति पुगेका छन् र केही भन्दैछन्। माथि यस्तो लेखेको छ, लिएँ आइसियूमा पसेर पनि लिएँ, सुखमा लिएँ, दुःखमा लिएँ, लिदिन लिदिन भन्दै पनि लिएँ।
1: हौस् प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौँ। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
5: धेरै बोले अरूले, अब बोल्ने पालो तपाईँको। तपाईँको बोलीमा लोली मिलाउँछौँ हामी, जुगलको शिरदेखि इन्द्रावतीको तीरसम्म, समुदायको सही पहरेदार। अब तपाईँसँगै तपाईँकै रेडियो,
6: रेडियो मेलम्ची 107.2 MHz।
7: काठमाडौँको चाहबेल सिफलमा अवस्थित जीपी कोइराला मेमोरियल सामुदायिक कलेजमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनका लागि भर्ना खुल्यो।
8: यस कलेजमा बीबीएस, बीसीए, बीएएसडब्ल्यू, बीए, बीएड र एमबीएस तथा एमएडमा तीनै सत्रमा पारिवारिक वातावरण सहित न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध गराइन्छ। डिजिटल माध्यमबाट पठन पाठन हुने यस कलेजमा
7: सैद्धान्तिक तथा प्रयोगत्मक रूपमा एकाउन्टिङ, बैंकिङ, शेयर बजार तथा पत्रकारिता सम्बन्धी तालिम र प्रशिक्षणको व्यवस्था रहेको छ।
8: यस जीपी कोइराला मेमोरियल सामुदायिक कलेजले देशकै उत्कृष्ट सामुदायिक कलेजका रूपमा दक्ष शैक्षिक जनशक्ति उत्पादनमा योगदान गर्दै आएको छ।
7: भर्ना सम्पर्कका लागि जीपी कोइराला मेमोरियल सामुदायिक कलेज सिफल चाहवेल काठमाडौँ,
8: फोन
7: 01-45-79-115 र 01-45-82-404।
9: यस शनिबार कहाँ जाने सोच्दै हुनुहुन्छ? अब केही सोच्नै पर्दैन। आमा याङ्रीको काग, हेलम्बुको मोटु, प्रसिद्ध धार्मिक स्थल पाल्चोकी मन्दिर जाने,
10: मन्दिर दर्शन पनि, हेलम्बु क्रेटेलको रमाइलो यात्रा पनि, र त्यसमाथि स्थानीय स्वादले भरिएको हाट बजार।
9: हेलम्बु गाउँपालिका 3 स्थित पाल्चोक मन्दिर परिसरमा प्रत्येक शनिबार लाग्ने हाट बजारमा अर्गानिक तरकारी, ताजा फलफूल, किवी, सुन्तला, मूला, आलु, सिन्की लगायत शुद्ध स्थानीय उत्पादन।
10: धर्म, प्रकृति र स्वास्थ्य तिनैको संगम एकै ठाउँमा, जाने होइन त यस शनिबार पाल्चोक मन्दिरको हाट बजारमा आउनुहोस्। स्थानीयलाई साथ दिउँ, स्वस्थकर जीवन रोजौं।
9: हाट बजार व्यवस्थापन समिति संयोजक गोपाल गिरी 98-080-60-956।
11: ए दाई, मोबाइल बिग्रियो, बनाउन कहाँ लैजाने होला? नयाँ मोबाइल किन्न पनि मन छ, तर बजेट चाहिँ अलि कम छ।
10: ल, त्यसका लागि त चिन्ता लिनै पर्दैन नि। मेलम्ची बजारको डोटेल मोबाइल हाउस आउन।
11: डोटेल मोबाइल हाउस? त्यहाँ के के पाइन्छ र?
10: के चाहिँ पाइँदैन र? यहाँ हरेक ब्रान्डका मोबाइल पाइन्छन्। बिग्रिएको मोबाइलको मर्मत समेत गरिन्छ। त्यति मात्र होइन, आकर्षक घडी, मोबाइल कभर, रिचार्ज कार्ड लगायत मोबाइलसँग सम्बन्धित सम्पूर्ण सामान एउटै ठाउँमा।
11: ओहो, तर नयाँ मोबाइल किन्न पैसा पुगेन भने नि?
10: त्यसको पनि समाधान छ। नागरिकताको भरमा किस्ताबद्दीमा मोबाइल पाइन्छ। आफूलाई मन परेको मोबाइल सहज किस्तामा ल्याउने अनि चलाउने।
11: त्यसो भए अब मोबाइल किन्न, मर्मत गर्न वा मोबाइलका सामान खोज्न अन्त जानै परेन, सिधै आउनुहोस् डोटेल मोबाइल हाउस मेलम्ची बजारमा।
10: सबैको रोजाई डोटेल मोबाइल हाउस, नागरिकताको भरमा किस्ताबन्दीमा मोबाइलको सुविधा।
11: प्रोपाइटर प्रवेश डोटेल, सम्पर्क 98-40-54-45-19, बेलम्ची बजार सिन्धु विकास बैङ्कको अपोजिट साइड 40 मोबाइल हाउस भएको ठाउँमा। यहाँ एक्सचेन्जको पनि सुविधा छ।
12: कहिलेकाहीँ सपना ठूलो हुन्छ तर बाटो अस्पष्ट, विदेश पढ्ने इच्छा पनि त्यस्तै, र सही मार्गदर्शन बिना त्यो सपना टाढै रहन्छ।
13: त्यसैले सपना पूरा गर्न विश्वसनीय हात चाहिन्छ। त्यसको लागि सम्झनै पर्ने नाम ड्रीम सिटी अब्रोड एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड, नेपाल सरकारबाट अनुमति प्राप्त कन्सल्टेन्सी, अनुभवी प्रशिक्षकद्वारा गाइडेड कक्षा र जेन्युन सर्भिसेस,
14: फ्री जापानिज ल्याङ्ग्वेज क्लास, आइएलटीएस प्रिपरेशन, करियर काउन्सिलिङ, सबै एकै ठाउँमा। जापान, युके, साउथ कोरिया, अस्ट्रेलिया, युएसए, फिनल्यान्ड, तपाईँको प्रोफाइल अनुसार उपयुक्त देश र विषय ड्रीम सिटीले नै छुटाइदिन्छ।
13: डकुमेन्ट प्रिपरेशन, इन्टरभ्यू प्रिपरेशन, विजा प्रोसेसिङ गाइडेन्स, इभन डिपार्चर सपोर्ट, ड्रीम सिटीको साथमा कसरी भन्ने प्रश्न कहिले आउँदैन।
14: तपाईँको लक्ष्य अब केवल लक्ष्य मात्र होइन, अब त्यो भविष्यतिरको वास्तविक यात्रा हो।
13: आजै सम्पर्क गर्नुहोस् ड्रीम सिटी अब्रोड एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, चावहिल चुचेपाटी चोक, काठमाडौँ।
14: Phone 9866279606, 9845674956, 01592404.
13: Dream City Abroad Education Consultancy, जहाँ बाटो मात्र देखाइदैन, भविष्य चलाउन तपाईलाई शक्ति दिन्छ।
15: अलैँची त यो वर्ष राम्रै छ, अब बेच्न पो कहाँ लाने होला?
16: भाउजू तपाईँ चिन्ता नगर्नुहोस्, मैले त सधैँ फुलप्रसाद ज्योतिलाई दिने गरेको छु। अन्त भन्दा राम्रो भाउ पनि पाइन्छ, पैसा फस्ला भन्ने डर पनि छैन।
15: त्यसो भए बाबु म पनि उहाँलाई नै दिन्छु, फोन नम्बर पो कति होला?
16: ल फोन नम्बर टिप्नुहोस् भाउजू, फुलप्रसाद ज्योति, थाङपाल थाप,
17: सम्पर्क 98038329663,
18: 97168100053।
19: रेडियो मेलम्ची 107.2 मेगाहर्ट्ज।

0: नमस्ते, म तपाईँहरूकै सुन्ताली अनि तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो मेलम्ची 107.2 MHz।
1: म पनि सुन्छु अनि तपाईँहरू पनि सुन्नुहोस् है।
2: सादर अनुरोध।
3: यही असोज 11 गते आइतबार यस इन्द्रावती क्याम्पस मेलम्चीको क्याम्पस सभा तथा अधिवेशन हुन गइरहेको बेहोरा सहर्ष जानकारी गराउँदै, अधिवेशन वर्ष भएको हुँदा क्याम्पस सभाको तपसिल मनोजिम आजीवन सदस्य बन्न इच्छुक महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौँ। आफ्नै गाउँ समुदायमा रहेको उच्च शिक्षा प्रदायक शैक्षिक संस्थाको आजीवन सदस्य बनाऊ, आत्मगौरव उच्च बनाऊ।
2: क्याम्पसको विधान बमोजिम ₹5,000 र 100 भन्दा माथि आजीवन सदस्य, ₹1,00,000 र 100 भन्दा माथि संरक्षक सदस्य, ₹5,00,000 र 100 भन्दा माथि प्रधान संरक्षक सदस्य।
3: 2083 असोज 9 गते क्याम्पस कार्यालयमा सम्पर्क राख्नु होला अनुरोध छ। जानकारीका लागि सम्पर्क नम्बर क्याम्पस प्रमुख

0: दिदी कता हो, टाढाको यात्रा हो कि के हो?
1: घर आएपछि सबै सामान चाहिने छ, त्यही भएर बजारतिर जान लागेको।
0: किन टाढा जानु पर्यो? हाम्रै दुबाचोर पोखरे भन्ज्याङमा रहेको जागेश्वरी खाद्यान्न तथा फलफुल पसल र कञ्चन प्लास्टिक पसलमा जानु न, त्यहाँ सम्पूर्ण सामान सस्तोमा पाइन्छ।
2: हजुर, यहाँ खाद्यान्न सम्पूर्ण सामग्री, किराना सामान, फलफुल, तरकारी मेलम्ची भन्दा सुपथ मूल्यमा पाइन्छ। त्यस्तै जुत्ता चप्पल, स्कुल ड्रेस, सम्पूर्ण फेन्सी कपडा, थान कपडा, कुर्ता सुरुवाल, साडी, टप्स, कस्मेटिक सामानहरू, प्लास्टिकका भाँडा, गिलास, टेबल, कुर्सी, राइस कुकर, प्रेसर कुकर, म्याट, कार्पेट, ग्यास रेगुलेटर

0: लगायत ग्यासका चुलो, भाइरल छाता, लेडिज ब्याग लगायत अन्य ब्यागहरू, खेलौना, चकलेट आइटम सुपथ मूल्यमा पाइन्छ। बौद्ध तथा हिन्दू धर्मका पूजा पाठ काज क्रियाको लागि आवश्यक सम्पूर्ण सामग्री पनि उपलब्ध छ। पानीपुरी, चटपटे, बरफ, आइसक्रिम लगायत सम्पूर्ण सामग्री हामी कहाँ उपलब्ध छ।
1: जय बागेश्वरी खाद्यान्न तथा फलफुल पसल र कञ्चन प्लास्टिक पसल मेलम्ची 7 दुवा चौर।
0: प्रोपाइटर जितु भारती, अनिश भारती। सम्पर्क नम्बर 98035 69 945, 97088 47 454। चर्चित एवं लोकप्रिय गायक बलबहादुर वाइबाको नयाँ लोकसेलो एल्बम कति राम्री बाहुनी।

स्वर बल बहादुर वाइबा प्रतिमा अरियाल शब्द लय बल बहादुर वाइबा बल बहादुर वाइबा युट्युब च्यानल मार्फत उपलब्ध छ सुन्न र हेर्न नभुल्नुहोला।

0: तपाई हाम्रै बेकरी बीजी बेकरी
1: बीजी बेकरी
2: बीजी बेकरी
1: हैन सबैजना बीजी बेकरी मात्र भन्छन् त्यहाँ छ चाहिँ के
0: सबै थोक छ नि सबै प्रकारका केक अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय सामग्रीको प्रयोग गरी दक्ष सेफहरूद्वारा उत्पादन गरिने पब दुनोट कुकिज लगायत सम्पूर्ण बेकरी सामान होलसेल तथा सुपथ मूल्यमा पाइन्छ
1: त्यस्तै बर्थडे एनिभर्सरी लगायत अन्य ओकेजनका लागि इन हाउसको सुविधा पनि छ

0: लिम्बू चनौटी छोटो चनौटे नयाँ बजार सँगै घुमाइको थकान मेटाउने स्वादको सम्झना बनाउने गन्तव्य।
1: दाई घर त फेरि बनाउनु पर्ने भयो त, के सोच्नु भएको छ?
2: अब बाढी पहिरो भूकम्पले नभत्काउने गरी माथि गाउँमा बनाउन लाएँ भाइ मैले त।
1: हो र दाई, मैले पनि त्यही सोचिरहेको छु। अनि दाई घर बनाउनको लागि सामान चाहिँ कहाँबाट ल्याउने त?
2: त्यसको लागि न्यू हेलम्बू हार्डवेयर एन्ड सप्लायर छँदैछ नि। बाढीको कारण अहिले चनौटी बजारबाट हेलम्बू चार सेरा प्रहरी चौकीसँगै सारेको छ। त्यहाँ घर निर्माणको लागि रड, सिमेन्ट, जस्ता पाता, स्क्वायर पाइप, रङ रोगन लगायत सबै सामान सुपथ मूल्यमा पाइन्छ, गाडी भाडामा पनि पाइन्छ। आर्थिक वर्ष 81-82 सुरु भए लगत्तै यस न्यू हेलम्बू हार्डवेयर सप्लायर्सले हाम्रा ग्राहक वर्गमा केही नयाँ निर्माण सामग्रीहरू इट्टा बालुवा गिटी थप गरेको जानकारी गराउँदछौँ।
3: प्रोपाइटर दिनेश थापा, न्यू हेलम्बू हार्डवेयर एन्ड सप्लायर्स, हेलम्बू सार सेरा प्रहरी चौकी सँगै।
2: सम्पर्क नम्बर 98-61-50-83-36,
3: 98-49-95-452

एउटै हारलाई अन्तिम हारको रूपमा लिने नगर्नु। एफ स्ट्रक एफएस्ट्रकको यो भनाइसँगै नमस्ते नमस्कार गुड मर्निङ अनि हार्दिक स्वागत छ कार्यक्रम मेलम छ डबलीमा। रेडियो मेलम 107.2 मेगाहर्ज सुन्दै हुनुहुन्छ। बिहानको 7 बजिसकेको छ। हरेक दिन बिहान 7 बजीदेखि 8 बजीसम्म आउने कार्यक्रम मेलम छ डबली लिएर आज पनि कार्यक्रम प्रस्तुता म माया परियार उपस्थित भइसकेको छु। कार्यक्रम मेलम्ची डबली तपाईँले सिन्धुपाल्चोकको जिल्ला र यसका आसपासका जिल्लामा सुन्न सक्नुहुनेछ भने इन्टरनेटको पहुँचो भएको ठाउँमा www.radiomelamchi.com लगइन गरेर सुन्न सक्नुहुनेछ भने तपाईँले हामीलाई फेसबुक पेज लगायत हाम्रो बात एपमा पनि रेडियो मेलम्ची सर्च गरेर एकैसाथ सुन्न सक्नुहुनेछ। बिहानीको मौसम रहेको छ, बादल लागिरहेको छ, कतिपय ठाउँहरूमा पानी परिरहेको छ होला। कतिपय साथीहरू आफ्नै काममा मस्त व्यस्त हुनुहुन्छ होला। कतिपय साथीहरू घर घराइसी काम गर्दै हुनुहुन्छ होला। जो जहाँ जे जस्तो अवस्थामा रहे तापनि हामीलाई कार्यक्रमको अन्तिमसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले आशा गरेका छौँ। र कार्यक्रम मेलम्ची डबलीमा आज पनि हामीले विभिन्न जानकारीहरू लिएर उपस्थित भइसकेका छौँ। हामीसँग रहने जानकारीहरूको बारेमा तपाईँलाई थाहा नै छ। यदि तपाईँको गाउँछेउमा पनि कुनै कार्यक्रम हुँदैछ भने तपाईँले हामीलाई 9893795 टिपाउन सक्नुहुनेछ। तपाईँले टिपाउनु भएको उक्त गतिविधिलाई हामी कार्यक्रमको विषयवस्तु बनाउनेछौँ र कार्यक्रम मार्फत जानकारी गराउनेछौँ। अहिलेका लागि भने राख्छौँ आजको तिथिमिति। आज मिति विक्रम सम्बत 2083 साल भाद्र 30 गते मंगलबार, इस्वी सम्बत 2026 सेप्टेम्बर 15 तारिक, नेपाल सम्बत 1146 भाद्र कृष्ण पक्षको चतुर्थी तिथि, वर्षा ऋतु सूर्योदय 5:49 भएको छ भने सूर्यास्त 6:07 हुनेछ। यो त थियो आजको तिथिमिथि। तिथिमितिसँगै राख्छौँ एउटा स्वदेश गान, त्यसपछि हामीसँग रहेका विभिन्न जानकारीहरू लिएर आउनेछौँ। रेडियो मेलम 107.2 मेगाहर्जको दैनिकी प्रस्तुति कार्यक्रम मेलम्ची डबली सुन्दै गर्नुहोला।

पश्चिम कोही पूर्व घर यो सुदेश गानपछि पुनः स्वागत छ यहाँलाई कार्यक्रम मिलम्छी डबलीमा। कार्यक्रम मिलम्छी डबलीमा सुता आज पनि हामीले धेरैवटा जानकारीहरू लिएर उपस्थित भइसकेका छौँ। हामीले तपाईँहरूलाई जानकारी गरायौँ, यदि तपाईँको गाउँठाउँमा पनि कुनै कार्यक्रम हुँदैछ भने तपाईँले हामीलाई 98 0 33 17 55 टिपाउन सक्नुहुनेछ। त्यसको लागि तपाईँले हाम्रो स्टुडियोको टेलिफोन नम्बर 98 0 33 17 55 वा 0141 4136 जुनसुकै माध्यममा पनि फोन गरेर तपाईँले टिपाउन सक्नुहुनेछ। यो जानकारी हामीले प्रस्तुत गर्यौँ र अब भने लाग्छौँ हामीसँग रहेका केही जानकारीहरूतर्फ। सुरुवात गर्छौँ आजको मौसमसँग सम्बन्धित जानकारीबाटै। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको निम्न चापी रेखा सरदचन्द्र विनायक विनायक कमल विनायक कमलादि गणेश लगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउन बिहानैदेखि भक्तजनको लाम लागेको हो। शिव पार्वतीको पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अग्र अधिकार प्राप्त गरिन्छ। हरितालिका तीजको व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रीय प्राध्यापक डाक्टर देवमणि भट्टले बताउनु भयो। भाद्र शुक्ल तृतीयाको दिन सुखद दाम्पत्य जीवन तथा सुख शान्तिको कामना गरेका व्रतालुली चतुर्थीका दिनमा जीवनमा विघ्न नआओस् भनी कामना गर्ने गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ। मंगल चतुर्थी समेत भनिने आजको दिन नेवार समुदायले चथा पर्वको रूपमा मनाउँछन्। यस दिन बालबालिकालाई छुस्याम छु मुसिया बान्ने चलन रहेको छ। यस पर्व मङ्गलबारकै दिन परेकाले यसलेको विशेष महत्त्व रहेको छ। यस अवसरमा विक्रम सम्वत 2065 राष्ट्रिय धर्मसभा नेपालले विभिन्न कार्यक्रम गरी गणेश चतुर्थी पर्व मनाउँदै आएको छ। आज विभिन्न गणेश मन्दिरमा पूजा आराधनाको लागि प्रवचन कार्यक्रम आयोजना गरिएको धर्मसभाका अध्यक्ष प्राध्यापक डाक्टर माधव भट्टले जानकारी दिनुभएको छ। यता रसुवाको भोटेको सेहुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको आज 3 हप्ता भएको छ। अहिलेसम्म 1395 जनाको शव भेटिएको छ भने 5130 जना सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको

पछिल्लो विवरण अनुसार चितुवनमा सबैभन्दा धेरै 364 शव भेटिएको छ। त्यस्तै नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 186, गोर्खामा 87, धादिङ 77, गोर्खा धादिङमा 72 र तनहुँमा 38 जान रहेका छन्। उपचारको क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको छ। भेटिएका शवमध्ये 104 जनाको शनाखत भइसकेको छ। बाँकीको पहिचानका लागि डिएनए परीक्षण लगायत प्रक्रिया अगाडि बढाइएको प्राधिकरणले जनाएको छ। बाढीपछि 13,737 जनाको उद्धार गरिएको छ। तपाईँ यति बेला रेडियो मेलम्ची 107.2 मेगा हर्ट्जमा कार्यक्रम मेलम्ची डबली सुन्दै हुनुहुन्छ। यता बङ्गलादेश क्रिकेट बोर्ड बिसिबीले अर्को वर्ष सन् 2027 नेपालसँग द्विपक्षीय श्रृङ्खला खेल्नेबारे सकारात्मक प्रतिक्रिया जनाएको छ। यसअघि नेपाल क्रिकेट संज्ञानले आफ्नै घरेलु मैदानमा श्रृङ्खला खेल्न प्रस्ताव गरेपछि बिबिसीले सकारात्मक रूपमा छलफल अगाडि बढाएको हो। बिसिबीका क्रिकेट सञ्चालक प्रमुख हसियार नसिफले पत्रकारसँग कुरा गर्दै नेपाल क्रिकेट संघबाट केही समय अघि नै द्विपक्षीय श्रृङ्खला खेल्ने प्रस्ताव आएपछि बीबीसी र बीसीबी र क्यानबीचे यसबारे सम्भावनाबारे सकारात्मक छलफल भएको बताउनु भएको थियो। यता संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजेको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची तयार भएको संघीय संसद सचिवालयले जनाएको छ। त्यस्तै बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतमले एसियाली विधायकी संस्थाको परिषदको संस्थामा सदस्यता दर्ता गर्ने सम्बन्धी सम्मेलन सम्माथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणा सहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। त्यस्तै आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विज्ञान व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको पनि बैठक बस्दैछ। यता युवा अभियान तथा ग्लोबल युथ पार्लिमेन्टका अध्यक्ष दिवाकर अर्याल उज्यालो नेपाल पार्टीको महासचिवमा नियुक्ति हुनुभएको छ। अर्याललाई हिजो आइतबार बसेको पार्टीको सचिवालयको पुनः बैठकले महासचिव पदमा नियुक्ति गरेको हो। उहाँलाई पार्टी अध्यक्ष कुलमान घिसिङले काठमाडौँमा हिजो आयोजित एक कार्यक्रममा पार्टीमा औपचारिक प्रवेश गराउनु भएको हो। उहाँसँगै कैलाश श्रेष्ठ, सुशील कार्की, कृष्ण रेउले, कालीप्रसाद छटोट, विष्णु पराजुली र दुर्गा अर्याल केन्द्रीय सदस्यको रूपमा पार्टी प्रवेश गर्नुभएको छ। तपाईँ यति बेला रेडियो मेलम्ची 107.2 मेगा हर्ट्जमा कार्यक्रम मेलम्ची डबली सुन्दै हुनुहुन्छ। हामी विभिन्न जानकारी प्रस्तुत गरिरहेका छौँ। अहिलेका लागि एउटा गीत सुन्छौँ, छोटो विश्राममा जान्छौँ, त्यसपछि हामीसँग रहेका विभिन्न जानकारीहरू लिएर उपस्थित हुने नै छौँ। तपाईँ रेडियो सुन्दै गर्नुहोला।

0: रेडियो मेलम्ची 107.2 MHz।
1: होइन कता हिँड्नु भएको फेरि? हिजोदेखि बत्तीको सामान खोज्नु है भनेको मान्ने होइन।
2: त्यही बत्तीको सामान लिन त जान लाग्यो नि मेलम्ची।
1: जहाँ पाए त्यहीबाट नल्याउनु है, पल्लो घरको जस्तै 2-4 दिनमै सबै बिग्रिने खालको। फेरि
2: तिमी चिन्ता नलेऊ न, मेलम्ची टेक सोलुसन प्रालीमा गएर ल्याउँछु सबै सामान। त्यहाँ एलइडी चिम, सभा मिटर, तार, स्विच लगायत सम्पूर्ण बत्तीका सामान होलसेल मूल्यमा पाइने रहेछ। गुणस्तरीय र भरपर्दो सामानको लागि सदैव सम्झनुहोस्
1: मेलम्ची टेक सोलुसन प्राली, मेलम्ची 11 हेलम्बु बसपार, श्रीदेवी हार्डवेयर सँगै।
2: सम्पर्क नम्बर 98 49 55 96 59, 98 49 55 96 59।
3: ए भाइ, यो गाडी कुन बेला जान्छ?
4: ए दाई, गाडी त अब 10 मिनटमा हिँड्छ, 10 मिनटमा।
3: हो र, लौ न भाइ, मलाई त पशु पन्छीको औषधि, ढुटो, दाना, पिठो तथा चल्लाहरू चाहिएको थियो। भ्याइँदैन? गाडी छुट्छ कि के हो? फेरि यी सबै सामान कहाँ लिने हो?
4: ए दाई, के टेन्सन लिनु भा, यही हेलम्बु बस पार्क पुल छेउमै मेलम्ची नोबेल एग्रो भेट छँदैछ नि।
3: ए हो र भाइ।
4: हो नि, त्यहाँ कुखुराको दाना, चल्ला, पशुपन्छीको औषधि, बिउ बिजन, ढुटो, पिठो तथा सम्पूर्ण कृषि तथा पशुपन्छी जन्य सामग्रीहरू होलसेल तथा सुपथ मूल्यमा उपलब्ध छ। साथै प्राविधिक सरसल्लाह तथा परामर्श पनि प्रदान गरिन्छ।
3: सामान पनि सबै एकै ठाउँमा पाइयो, गाडी पनि पाइयो, योभन्दा अरू के चाहियो?
4: ए ल भयो त दाइ, जाउँ जाउँ गुर्जी, जाउँ जाउँ।
2: मेलम्ची नोबेल एग्रो भेटनरी, मेलम्ची हेलम्बु बस पार्क, बीजी बेकरी सँगै। प्रोप्राइटर सुदीप धिताल। सम्पर्क नम्बर 011-4010-18, 98-013-62-870।
5: ए दिदी, किन चिन्तित देखिनुहुन्छ, के भयो?
6: हेर न बहिनी, भैँसी बिरामी भएर दुध दिनै छाड्यो, के गर्ने के गर्ने? भैँसीलाई औषधि कहाँ पाइन्छ होला? मलाई त तनाव पो पर्यो भने।
5: अब चिन्ता लिनु पर्दैन दिदी, हाम्रै मेलम्ची बजारमा खनाल एग्रोभेट सेन्टर छँदैछ नि, त्यही जानु न।
6: तपाईँको एक फोन कल पशु पंक्षीको समस्या हल। हजुर, यहाँ सम्पूर्ण पशु पंक्षीको औषधि, घर दैलो उपचार, पशु बिमा, पशुको गर्भ परीक्षण, खसी पार्ने, सिङ नआउने बनाउने, साथै सम्पूर्ण बिउ बिजन सुपथ मूल्यमा पाइन्छ।
5: खनाल एग्रोभेट सेन्टर, मेलम्ची बजार, 5 पोखरी जाने बाटो, इबी गाडी बस पार्क सँगै। प्रोप्राइटर आशिष खनाल। सम्पर्क नम्बर 98-64-49-36-96, 98-64-49-36-96।
2: घर बनाउँदै हुनुहुन्छ? घर तथा भवनको झ्याल, ढोका, ग्रिल, सिसा वा पार्टिसनको काम बाँकी छ?
7: अब चिन्ता नगर्नुहोस्, लङ्कन माई आल्मुनियम मेटल एन्ड ग्लास वर्कसप तपाईँको निर्माण सम्बन्धी कामको भरपर्दो गन्तव्य।
2: यहाँ युपिबिसी तथा आल्मुनियमका आकर्षक झ्यालडोका, फलाम तथा स्टिलका काम, पार्टिसन, ग्रिल, फल सिलिङ, सिसा लगायत निर्माण सम्बन्धी सम्पूर्ण सामान तथा सेवा उपलब्ध छ।
7: घर होस् वा कार्यालय, पसल होस् वा अन्य कुनै संरचना, गुणस्तरीय सामग्री, आकर्षक डिजाइन, सफा फिनिसिङ र दक्ष जनशक्ति सहितको काम हाम्रो प्राथमिकता हो।
2: तपाईँलाई आवश्यक परेमा मापनदेखि निर्माण तथा जडानसम्मको दक्ष सेवा समेत उपलब्ध गराइन्छ। त्यसैले निर्माण सम्बन्धी कुनै पनि कामको लागि सम्झनुहोस् लङ्कनामाई आल्मुनियम मेटल एन्ड ग्लास वर्कसपलाई। अब घर बनाउँदा वा मर्मत गर्दा झ्याल, ढोका, ग्रिल, सिसा र पार्टिसनको लागि ठाउँ ठाउँ धाउनु पर्दैन।
6: स्थान मेलम्ची बजार, आमा हेल्म बसपाक जाने ओरालो, होटल हेरिटेज सँगै र सिसा पसल मेलम्ची नेपाल बैङ्क सँगैको घरमा। प्रोप्राइटर निर्जल श्रेष्ठ। सम्पर्क नम्बर 98-089-10-904, 98-13-65-06-47।
2: सिन्धुपाल्चोकका स्थानीय कलाकार किरण तामाङ स्याङ्बोको नयाँ खान्दोके सेलो एल्बम लिएर आउँछु सगुनपोङ।

स्वर बैरागी च्याङबा जितु लोप्छन, सङ्गीत प्रेम योञ्जन तामाङ, शब्द सरिता दोङ बैरागी च्याङबा, प्रोड्युसर किरण तामाङ सरिता दोङ, एरेन्ज मिक्सिङ सानुबाबु घिसिङ। किरण स्याङ्गो युट्युब च्यानल मार्फत उपलब्ध छ, सुनेर प्रतिक्रिया दिन नभुल्नुहोला।

म हरिवंश आचार्य, म अहिले यो लोकप्रिय रेडियो तपाईँहरूकै रेडियो रेडियो मेलम्ची 107.2 मेगाहर्ज सुन्दैछु र यहाँबाट बोल्दै पनि छु। तपाईँहरू पनि रेडियो मेलम्ची सुन्नुहोला र अरूलाई पनि सुनाउनुहोला।

0: गीत र विश्रामपछि पुनः स्वागत छ यहाँलाई कार्यक्रम मेलम छिटबोलीमा। कार्यक्रम मेलम छिटबोलीमा हामी विभिन्न जानकारी प्रस्तुत गरिरहेका छौँ र अब भने लाग्छौँ आजको स्वास्थ्य खबरतर्फ। मधुमेहका मुख्य चार लक्षणहरू के हुन् त? डाक्टर पिर्सल आचार्य मधुमेह रोग विशेषज्ञ हुनुहुन्छ, उहाँले दिनुभएको यो स्वास्थ्य खबर हामी यति बेला प्रस्तुत गर्छौँ। त्यसपछि हामीसँग रहेका अन्य जानकारी लिएर आउनेछौँ। रेडियो सुन्दै गर्नुहोला।
1: अत्याधुनिक प्रविधि युज गरेर है नानीहरू पनि फुलाउनु नपर्ने गरी सिधै हाम्रो एउटा आइफोन युज गरेर एउटा रेमिडियो क्यामेरा भन्ने छ, त्योबाट नै हामीले आँखालाई चाहिँ मधुमेहले छोएको छ कि छैन भनेर हेर्छौँ। एउटा त्यो भयो। अर्को भनेको हाम्रो अब मुटु सम्बन्धी जाँचहरू होइन, इसिजीदेखि लिएर कार्डियाक अटोनोमिक टेस्टिङ भनेर भन्छ है, त्यसले चाहिँ मधुमेहले गर्दा हाम्रो मुटुलाई हानेछ कि छैन, मुटुलाई छुवा छ कि छैन भनेर त्यो हेर्ने मसिन पनि हामीले लिएर आएछौँ।
2: हार्दिक IVF एन्ड फर्टिलिटी सेन्टर, वेयर मिरेकल्स कम टु लाइफ।
3: नेपालमा मधुमेहको समस्या हुने क्रम बढेको हो।
1: हजुर हो। अब एउटा IDF भन्ने एउटा संस्था छ होइन, इन्टरनेसनल डायबिटिक फेडरेसन, उहाँहरूले चाहिँ वर्षै पछि एउटा एटलास निकाल्नुहुन्छ कि, जस्तै 2025 तथ्याङ्क हेर्दाखेरि चाहिँ होइन संसारभरि चाहिँ लगभग 58 करोड मान्छेमा चाहिँ सुगर मधुमेहको रोग चाहिँ छ भन्ने जस्तो तथ्याङ्क निक्लिया छ। र त्यसमध्ये दक्षिण एसिया होइन दक्षिण पूर्वी एसिया जुन चाहिँ अब इन्डिया नेपालहरू सबै पर्छ, त्यसमा चाहिँ लगभग 10 करोड मान्छेहरूलाई चाहिँ मधुमेहको समस्या देखिएको छ। भन्दाखेरि चाहिँ लगभग संसारमा 5 जनामध्ये 1 जनामा चाहिँ यो मधुमेहको समस्या चाहिँ हाम्रै दक्षिण एसियाली मुलुकबाट चाहिँ आएको देखिन्छ।
3: के कारणले रहेछ त्यस्तो नेपाल भारत जस्ता देशहरूमा बढी देखिनुको?
1: कारणहरू चाहिँ अब विभिन्न छन् है। अब पहिलो कारण भनेको चाहिँ हाम्रो यी देशहरूमा चाहिँ हामीले के प्र्याक्टिस गर्छौँ भन्दाखेरि, बच्चा चाहिँ गर्भमै हुँदा होइन फोलिक एसिड चाहिँ हामीले सप्लिमेन्ट गर्छौँ बाहिरबाट दिन्छौँ, तर हामीले भिटामिन B12 भन्ने जुन तत्त्व छ त्यो चाहिँ हामीले सप्लिमेन्ट गर्दैनौँ, बाहिरबाट दिँदैनौँ। र एउटा कारण चाहिँ के देखिएको छ भन्दाखेरि, भिटामिन B12 जुन छ त्यसको कमीले गर्दा पनि यसको चाहिँ बढी यो मधुमेहको भनौँ न रोगको चाहिँ इन्सिडेन्स चाहिँ बढेको जस्तो देखिन्छ। अर्को कारण भनेको चाहिँ के छ भन्दाखेरि, बाहिरतिरको मान्छेको कम्पेरिजनमा होइन हामी नेपाल इन्डिया का मान्छेहरूको चाहिँ फ्याट सेल साइज भनेर भन्छ कि, फ्याट सेल भनेको चाहिँ अब चर्बी भनौँ न होइन चर्बीका कोषहरू, त्यो चाहिँ बाहिरी मुलुकका मान्छेहरू भन्दा हामी नेपाल इन्डिया मुलुकका मान्छेहरूको चाहिँ चर्बीको साइज पनि कम भएको हुनाले त्यो चर्बीमा चाहिँ जुन अब फ्याट डिपोजिट जुन हुन्छ त्यो चाहिँ हाम्रो विभिन्न अङ्गहरूमा होइन जस्तै अब लिभरदेखि लिएर त्यसपछि हामीले देखेका छौँ हाम्रो अब नेपाल इन्डियाको मान्छेहरूको चाहिँ पेट चाहिँ अलिकति बेसी लाग हुन्छ नि होइन, त्यो चाहिँ एउटा कारण त्यो चर्बीको सेल्सको कोषको साइज चाहिँ अलिकति सानो भएको कारणले गर्दा पनि हो होइन। अर्को भनेको के देखिया छ भन्दाखेरि, अब एकदम तीव्र गतिमा चाहिँ अहिले सहरीकरण भइरहेछ नि, जुन हिसाबले सहरीकरण पनि एकदम तीव्र गतिले भइरहेछ र हाम्रो खानपान भयो हाम्रो अब भनौँ न लाइफस्टाइल एकदमै अब कस्तो छ अहिले होइन, अहिले अब जो पनि धेरै जसो मानिसहरूको लाइफस्टाइल हेर्दाखेरि 9 बजेदेखि 5 बजेसम्म एउटा अफिसकै जब हुन्छ है, एक्सर्साइजहरू हामी गर्दैनौँ, व्यायामहरूमा त्यति ध्यान दिँदैनौँ, त्यसपछि खानपिन पनि हाम्रो बाहिर रेस्टुरेन्टहरूको खाना होइन जङ्क फुडमा बेसी ध्यान गइरहेछ। पहिला त्यही खानपिनमा अलिकति भनौँ खानपिन र व्यायाममा हाम्रो जुन तुलना जुन छ तुलनात्मक त्यो ब्यालेन्स नमिलेको हुनाले एउटा कारण छ त्यो पनि भयो। र अर्को कारण भनेको चाहिँ हाम्रो प्रदूषण है, अब वायु प्रदूषण पनि त्यत्तिकै बढेको छ होइन, यी सबै पनि एउटा चाहिँ अब रिस्कको रूपमा चाहिँ मधुमेह रोगको लागि एक किसिमको रिस्कको रूपमा चाहिँ हामीले लिन सक्छौँ।
3: मधुमेह भइसकेपछि मान्छेले कसरी थाहा पाउँछ अथवा त्यसले कस्तो खालको सङ्केत गर्छ?
1: अब मधुमेह भएपछि हामीले जुन सिम्टम्स भन्छौँ होइन मेडिकल भाषामा चाहिँ सिम्टम्स भन्दा मतलब अब लक्षण, बिरामीले के लक्षण लिएर आउँछ भनेर भन्दाखेरि, एउटा चाहिँ अब बेसी प्यास लाग्ने है, त्यसपछि बेसी छिनछिनमा पिसाब लागिराख्ने होइन, त्यसपछि तौल अत्याधिक बढ्ने या त घट्ने, त्यसै गरी हजुरको घाउहरू छिटो निको नहुने, यी चाहिँ अब सामान्य सिम्टम्सहरू हुन् है लक्षणहरू चाहिँ, यी लक्षणहरू लिएर चाहिँ मानिसहरू आउन सक्छन्।
3: जस्तो कोही व्यक्तिलाई मधुमेहको समस्या देखियो भने उसलाई अरू पनि समस्या देखिने खतरा रहन्छ, त्यसलाई लापरवाही गरियो भने कुन कुन खालको समस्या देखिन्छ?
1: अवश्य देखिन्छ। अब मधुमेह भनेको यस्तो रोग हो जसले चाहिँ टाउकोदेखि खुट्टासम्म शरीरको जुन पनि अङ्गलाई चाहिँ अफेक्ट गर्न सक्छ होइन, जस्तै यसले चाहिँ आँखामा पनि हानि भयो है, त्यसपछि हाम्रो मुटुमा पनि समस्या ल्याउँछ, सुगर हामीले कन्ट्रोलमा राखेनौँ भने कलेजोमा पनि समस्या आउने, किडनीमा समस्या आउने, त्यसै गरी अब खुट्टामा पनि समस्या आउने होइन, अब घाउहरू भएर अल्सरहरू भएर खुट्टै काट्नुपर्ने अवस्थासम्म पनि जान सक्छ। भनेपछि मधुमेह भनेको चाहिँ सुगर जुन भनिन्छ त्यसले चाहिँ टाउकोदेखि खुट्टासम्म कुनै पनि अङ्गलाई चाहिँ छोड्दैन रहेछ भनेर हामीले बुझ्नु पर्यो। त्यही भएर यो सबै कम्प्लिकेसन नआओस् भनेर चाहिँ हामीले चाहिँ सुगर भन्ने चिजलाई एकदमै कन्ट्रोलमा राख्नुपर्ने जरुरत छ।
3: जस्तो तपाईँहरूले त अब यसको उपचारका लागि चाहिँ वृहत त्यो खालको योजना पनि ल्याइरहनु भएको छ।
1: हजुर, अब हामीले चाहिँ के गरेका छौँ भन्दाखेरि हाम्रो पुरानो मेडिकल कलेज या त कलेज अफ मेडिकल साइन्स भरतपुरमा चाहिँ हामीले चाहिँ विस्तृत रूपमा मधुमेह तथा मेटाबोलिक डिसअर्डर विभाग हामीले त्यसको स्थापना गरेका छौँ र हाम्रो पुरै एउटा फ्ल्याट भनौँ न दोस्रो तल्ला चाहिँ यसको लागि हामीले डेडिकेट गरेर राखेका छौँ। यसमा चाहिँ हामीले के गर्छौँ भन्दाखेरि मधुमेह रोगले गर्दा चाहिँ होइन जुन चाहिँ अब आँखालाई हान्छ भनेर हामीले अघि नै हामीले कुरा गऱ्यौँ होइन, आँखाको लागि रेटिनोप्याथी भनेर भन्छ त्यसको लागि स्क्रिनिङ गर्नको लागि अत्याधुनिक प्रविधि युज गरेर है नानीहरू पनि फुलाउनु नपर्ने गरी सिधै हाम्रो एउटा आइफोन फोन युज गरेर एउटा रेमिडियो क्यामेरा भन्ने छ त्योबाट नै हामीले आँखालाई चाहिँ मधुमेहले छोएको छ कि छैन भनेर हेर्छौँ। एउटा त्यो भयो, अर्को भनेको हाम्रो अब मुटु सम्बन्धी जाँचहरू होइन इसिजीदेखि लिएर कार्डियाक अटोनोमिक टेस्टिङ भनेर भन्छ है, त्यसले चाहिँ मधुमेहले गर्दा हाम्रो मुटुलाई हानेछ कि छैन मुटुलाई छुवा छ कि छैन भनेर त्यो हेर्ने मसिन पनि हामीले लिएर आएको छौँ। त्यसै गरी लिभरको लागि फाइब्रो स्क्यान पनि हामीले हाम्रो हामी कहाँ उपलब्ध छ होइन त। त्यसपछि अर्को भनेको मृगौला सम्बन्धी पनि हेर्ने र खुट्टा सम्बन्धी होइन नसा सम्बन्धी पनि विस्तृत रूपमा हेर्नको लागि चाहिँ हामीले लिएर आएको छौँ। र अरू भन्दा हाम्रो कलेजमा चाहिँ के फरक छ भन्दाखेरि यो सबै सुविधाहरू बिरामीले चाहिँ एकै ठाउँमा एकदमै सर्वसुलभ मूल्यमा चाहिँ पाउनुहुन्छ।
3: मधुमेहको बिरामीले चाहिँ कस्तो सचेतता अप्नाउनुपर्छ त, के खाने कति व्यायाम गर्ने
1: हो त्यसको लागि पनि हामीले विस्तृत रूपमा चाहिँ हामीले भने मैले जब भने होइन विस्तृत रूपमा चाहिँ हामीले के गरेका छौँ भन्दाखेरि एउटा डायट चार्ट भनेर भनिन्छ नि, मधुमेह भएको बिरामीले के खाने कति खाने कसरी खाने होइन के खानुहुन्छ के खानु हुँदैन त्यो पनि एउटा हामीले चाहिँ एउटा विस्तृत रूपमा चाहिँ एउटा चार्ट बनाएर राखेका छौँ र जो पनि बिरामी आउँछन् हामी कहाँ देखाउनुहुन्छ उहाँहरूलाई चाहिँ हामीले त्यो चार्ट बिरामीको अब भनौँ न कुन किसिमको डायबिटिज छ बिरामीलाई होइन त्यो अनुसार र बिरामीको वेट अनुसार होइन बिरामीको खानपान अनुसार बिरामीले के खाने नखाने अब रुचि अनुसार सबै कुरा हेरेर चाहिँ एउटा डायट चार्ट हामीले प्लान गरेका छौँ त्यो हामी बिरामीलाई दिन्छौँ। र रह्यो कुरा व्यायामको एक्सर्साइजको त्यसको लागि पनि हामीले के गरेका छौँ भन्दाखेरि जीवनमा कस्तो खालको अब परिमार्जन ल्याउनुपर्छ त होइन सुगर भएको बिरामीले जीवनमा कस्तो खालको जीवनशैली अप्नाउनुपर्छ जीवनमा कस्तो परिमार्जन ल्याउनुपर्छ त्यो पनि हामीले विस्तृत रूपमा लेखेर राखेका छौँ। त्यो हाम्रो बिरामी जो जो आउनुहुन्छ पेसेन्टहरू जति पनि आउनुहुन्छ उहाँहरूलाई हामी त्यो सबै एडभाइस गरेर विस्तृत रूपमा नै प्रिन्ट गरेर नै हामी उहाँहरूलाई त्यो प्रदान गर्छौँ। त्यो सुविधा पनि हाम्रोमा छ।
3: जस्तो सुगरका बिरामीले चाहिँ के खाने के नखाने,
1: सुगरको बिरामी भइसकेपछि हामीले के बुझ्नु पऱ्यो भन्दाखेरि चामल जुन छ चामल गहुँ मकै है चामल गहुँ मकै चाहिँ एकदम कम गर्ने होइन। जस्तै हामी नेपालीहरूको बानी के हुन्छ भन्दाखेरि थालभरि हामी भात खान्छौँ होइन, सुगरको बिरामीले चाहिँ त्यो थालको एक तिहाई पोर्सन मात्रै भात खानु पर्यो र दाल र सब्जीमा चाहिँ बेसी जोड दिनु पर्यो, खाने नहुने भन्ने होइन तर थोरै खाने त्यो गर्नु पर्यो। त्यसपछि अरू भनेको चिनी र चिनीयुक्त त्यो भनौँ न खानेकुराहरू त कम्प्लिटली अभोइड नै गर्नु पर्यो है। जङ्क फुड बाहिरको जङ्क फुडहरू सकभर अभोइड गरेको राम्रो होइन, सकभर नखाएको राम्रो। फलफुल दिनमा एउटा फलफुल खान मिल्यो है, यति नै हो अहिले।
3: अनि व्यायाम चाहिँ
1: व्यायाम चाहिँ हामीले के भन्छौँ भन्दाखेरि हप्ताको एटलिस्ट 5 दिन चाहिँ होइन दिनमा 30-40 मिनट एटलिस्ट लम्केर चाहिँ हिँड्न सक्नु पर्यो है। हिँड्न सक्ने मान्छेले लम्केर 30-40 मिनट दिनदिनै हिँडेको राम्रो त्यो चाहिँ भनिन्छ व्यायामको लागि।
3: अरू ठाउँमा हुने भन्दा यहाँको चाहिँ फरक के हो त?
1: अब अरू ठाउँभन्दा फरक भनेको चाहिँ हाम्रो संस्थामा चाहिँ होइन विस्तृत रूपमा हाम्रो हामीले चाहिँ जाँच गर्छौँ। जस्तै फर इक्जाम्पल होइन सुगरले चाहिँ आँखामा हान्छ हो आँखा, त्यसलाई चाहिँ हामीले के भन्छौँ डायबिटिक रेटिनोप्याथी भनेर भन्छौँ। अरू ठाउँमा हामीले कसरी हेर्छौँ भन्दाखेरि नानी फुलाएर होइन सुगरले हानेछ कि छैन भनेर हामीले हेर्ने गरिन्छ। तर हाम्रोमा के छ भन्दाखेरि हामीले चाहिँ एउटा रेमिडियो क्यामेरा विथ आर्टिफिसियल इन्टेलिजेन्स होइन एआई अहिले एकदम प्रचलनमा छ नि, एआई क्यामेराको माध्यमबाट 10 मिनटभित्रै हामीले चाहिँ सुगरले आँखालाई हानेछ कि छैन भनेर हेर्न सकिन्छ है। एउटा एडभान्टेज त्यो हो। अर्को भनेको हामीले के ल्याएको छौँ भन्दाखेरि सुगरले हामीले के भनेको छौँ फ्याटी लिभर भन्ने हजुरहरूले सुन्नुभयो होला होइन, लिभरको वरिपरि चर्बी जम्मा हुने त्यो हेर्नको लागि चाहिँ हामीले फाइब्रो स्क्यान पनि यहाँ उपलब्ध छ। अर्को भनेको सुगरले चाहिँ मुटुको नसाहरूलाई पनि हान्न सक्छ, यसलाई चाहिँ डायबिटिजलाई हामीले के भन्ने गरिन्छ साइलेन्ट किलर पनि भनिन्छ होइन, किनभने सुगर भएको मान्छेलाई चाहिँ अब छातीहरू पनि दुखेको थाहा नहुने त्यो पनि सम्भावनाहरू धेरै हुनसक्छ, नर्मल मान्छे जस्तो नहुन पनि सक्छ। त्यही भएर हार्ट एट्याक आएको थाहा नै नपाएर पनि अब मान्छेहरू बितेको पनि एक्जाम्पलहरू छन्। त्यो सबै चेक गर्नको लागि चाहिँ हाम्रो यो डिपार्टमेन्टमा हामीले इसिजीदेखि लिएर कार्डियाक अटोनोमिक टेस्टिङ मसिन पनि हाम्रो यहाँ उपलब्ध छ। त्यसै गरी अर्को सुगरको बिरामीको चाहिँ के देखेको छ भन्दाखेरि हाम्रो खुट्टाको प्रब्लमहरू, खुट्टाको समस्याहरू चाहिँ धेरै आउने गरेको छ होइन। जस्तै खुट्टामा अल्सरहरू हुने, त्यसपछि त्यो अल्सरहरूलाई ध्यान दिएन भने खुट्टै काट्नुपर्ने समस्याहरू पनि देखिया छ। त्यही भएर हाम्रो यहाँ सिएमएसमा चाहिँ हामीले के गरेका छौँ भन्दाखेरि फुड प्रेसर मोनिटरिङ होइन, फुड प्रेसर मोनिटरिङबाट के थाहा हुन्छ भन्दाखेरि खुट्टाको कुन भागमा चाहिँ अल्सर हुने प्रबल सम्भावना छ त्यो हामीले देखाउँछौँ, र त्यही अनुसार हामीले चाहिँ कस्तो खालको जुत्ता लगाउनुपर्छ होइन, के प्रिकसन लिनुपर्छ है, त्यो चाहिँ हामी सबै भन्न सक्छौँ। अर्को भनेको न्युरोप्याथी, न्युरोप्याथी भनेको सुगरले नसालाई पनि हान्छ होइन, नसाहरूलाई हानिसकेपछि सुगरले नसालाई हान्या छ कि छैन भनेर हेर्नको लागि चाहिँ एउटा न्युरोप्याथी टेस्ट गर्ने मसिन पनि हामी कहाँ उपलब्ध छ। अर्को भनेको अब एबिआई भनेर भन्छ, आर्टेरियल एङ्कल ब्राकेल इन्डेक्स होइन, त्यो हेर्ने मसिन पनि उपलब्ध छ। र यी सबै मसिन चाहिँ एकै ठाउँमा एउटै तलामा उपलब्ध भएको हुनाले चाहिँ हामी चाहिँ अरू सेन्टरहरूभन्दा फरक छौँ।
0: यो स्वास्थ्य खबर पछि पुनः स्वागत छ यहाँलाई कार्यक्रम मिलम सिडबलीमा। मधुमेहका मुख्य चार लक्षणहरू, डाक्टर पेशल आचार्य मधुमेह रोग विशेषज्ञ हुनुहुन्थ्यो, उहाँले दिनुभएको यो स्वास्थ्य खबर हामीले यति बेला प्रस्तुत गऱ्यौँ। यो स्वास्थ्य खबर पक्कै पनि तपाईँको लागि उपयोगी भयो होला भन्ने हामीले आशा गरेका छौँ। र यिनै जानकारी सँगै अब भने हामी कार्यक्रमको अन्तिममा छौँ। अन्तिममा हामीसँग दुईवटा मात्र सेगमेन्ट बाँकी रहेको छ, एउटा तपाईँको राशिफल र एउटा तपाईँको शुभकामना सन्देश लिने पालो बाँकी रहेको छ। अहिलेको लागि ढिला नगरीकन तपाईँको राशि फल प्रस्तुत गर्छौँ, त्यसपछि सुना 11:40-11:36 कुराकानी गर्नको लागि आउनेछौँ। रेडियो सुन्दै गर्नुहोला।
4: आजको राशिफल मेष राशि।
5: मेष राशिका लागि कृषि तथा पशुपालनमा धन बढ्नेछ, विभिन्न अवसरले पछ्याउनेछन्, सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरू पनि सजिलै पुरा हुनेछन्, व्यापार व्यवसायमा फाइदा होला, काम गरेर अरूलाई आकर्षित बनाउन सकिनेछ। वृष राशिका लागि बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला, केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु पर्ला, विवादमा पर्नुका साथै सहयोगीहरू प्रतिस्पर्धामा उत्रनै छन्, यो कुरा विचार गर्नुहोला, विचार नपुर्याई बोल्नाले समस्या उत्पन्न हुन सक्छ, सामाजिक प्रतिष्ठा मिल्नेछ भने गरेका कामको प्रशंसा पनि मिल्नेछ। मिथुन राशिका लागि भने नजिकका साथीभाइ टाढिन सक्छन्, आँटेका काम बिस्तारै भए पनि सम्पन्न हुनेछन्, आफन्तहरू टाढिनेछन् भने सहयोगीहरूले समेत साथ छाड्ने देखिन्छ, पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ, टाढिएका सहयोगीहरूको साथ पनि मिल्नेछ।

0: सिंह राशि।
1: सिंह राशिका लागि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। दिगो फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। साथै रोकिएका काम बन्ने छन्। काम बने पनि बोझ र जिम्मेवारी थपिन सक्छ। सुख दुःखमा साथ दिनेहरू भने भेटिनेछन्। कन्या राशिका लागि हतारको निर्णयले पनि धोका हुनेछ। स्वास्थ्यमा होस पुर्याउनु होला। मौसमी रुगाखोकी, टाउको दुखाई र आँखासँग सम्बन्धित समस्याले सताउन सक्छ। यो कुरा विचार गर्नुहोला, सावधान रहनुहोला। स्वास्थ्य कमजोर रहे पनि काममा परिस्थितिले साथ दिनेछ। अरूका काममा समय पनि खर्चनु पर्ला, यो कुरा पनि विचार गर्नुहोला। तुला राशिका लागि रोकिएका काम बन्नुका साथै व्यवसायबाट राम्रो फाइदा हुनेछ। आँटेका काम पुरा हुनेछन्। टाढाका शुभचिन्तकहरूले साथ दिनेछन्। कामको सन्दर्भमा उच्च व्यक्तित्वसँग भेटघाट हुनेछ। काममा अलिक प्रतिस्पर्धा गर्नु पर्ला, केही चुनौती समेत देखा पर्नेछन्। कोसिस गर्दा केही अवसर पनि मिल्न सक्छ। वृश्चिक राशिका लागि सहयोगीहरूले साथ र हौसला दिनेछन्। प्रतिस्पर्धीहरूलाई उछिन्न सकिनेछ। समय लाभदायक देखिन्छ। व्यवसायिक काममा प्रशस्त फाइदा हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यापारमा पनि फाइदै हुनेछ, तर खर्च भने बढ्नेछ। धनु राशिका लागि व्यापार व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्राको सम्भावना छ। व्यवसायबाट सोचेको लाभ मिल्नेछ। अरूको मन जितेर अवसर हात पार्न सकिनेछ। व्यावसायिक कामका लागि टाढाको यात्राको सम्भावना छ। आय आर्जन भए पनि चोटपटक लाग्न सक्छ। मकर राशिका लागि भेटघाटमा अल्मलिनाले कामलाई बाधा पुग्नेछ। घरायसी समस्याले पनि सताउनेछ। आकस्मिक खर्च बढ्नेछ। अर्थ अभावले बन्न लागेको काम स्थगित हुने देखिन्छ। झमेला, विवाद र चोटपटकको योग रहेको छ। आर्थिक अभावले सताउनेछ भने कामको चाप पनि बढ्ने देखिन्छ। कुम्भ राशिका लागि आँटेका काम मुस्किलले बन्नेछन्। खर्च बढाउनुका साथै पैसाको अभावले काम रोकिन सक्छ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। भौतिक साधनको क्षति हुने समय छ भने पठन पाठनमा त्यति ध्यान दिन नसकिएला। काममा समेत केही चुनौती देखा पर्ने सम्भावना छ।
0: मीन राशि।
1: अन्तिममा मीन राशिका लागि रोकिएका काम बन्नेछन् भने दिगो आमदानी हुने काम सुरु गर्न सकिनेछ। यात्राको योग छ। श्रमको उचित मूल्य प्राप्त गर्न सकिनेछ। लगनशीलताले काममा उत्साह जगाउनेछ। व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका पनि आउला। आतिथ्यपूर्ण सम्मान पाइएला।

0: यो राशिफल पश्चात पुनः स्वागत छ यहाँलाई कार्यक्रम मिलन सिडबलीमा। यो राशिफल हामीले प्रस्तुत गर्यौँ, राशिफलले जे जस्तो भने पनि तपाईँको दिन शुभ बितोस् हाम्रो यही कामना छ। र अब भने हामी कार्यक्रमको अन्तिममा छौँ, अन्तिममा तपाईँकै शुभकामना सन्देश लिने बेला भएको छ। 011-4041-36 हाम्रो स्टुडियोको टेलिफोन नम्बर हामीले खुल्ला गरेका छौँ। फोन लाइनमा कोही साथी हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हेलो, नमस्ते।
1: नमस्कार दिदी।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म गरिमा काभ्रेबाट।
0: सन्चै हुनुहुन्छ गरिमाजी तपाईँ?
1: सन्चै छु अनि हजुरलाई?
0: हामी पनि ठिकै छौँ। खाजा खानुभयो तपाईँले?
1: मेरो बाँकी छ, तपाईँले खानुभयो?
0: हाम्रो पनि बाँकी नै छ गरिमाजी। के गर्दै हुनुहुन्छ यति बेला काभ्रेतिर?
1: म यति बेला बसिरहेको।
0: बसी बसाई गर्दै हुनुहुन्छ, कार्यक्रममा फोन गर्नु भएको छ। शुभकामना सन्देश के छ तपाईँको?
1: फर्स्ट हजुरको लागि अनि प्राविधिक मित्रको लागि र विशेष त मेरो घर फ्यामिलीको लागि धेरै सम्झना भन्छु। अनि प्यारी साथी ईशा ठकुरी, आरती ठकुरी र साथीहरू सबैको लागि, अनि वीरेन्द्र छेत्रीको लागि र मलाई माया गर्ने मान्छेको लागि भन्दै छुट्टिन्छु ल। नमस्कार।
0: हस् हुन्छ, छुट्टिन्छौँ। काभ्रेको साथी हुनुहुन्थ्यो गरिमा श्रेष्ठजी। सम्पूर्णलाई शुभकामना सन्देश छोडेर छुट्टिनु भएको छ पालो तपाईँको। तपाईँ आउन सक्नुहुनेछ। फोन लाइनमा कोही साथी हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हेलो, नमस्ते।
2: हेलो दिदी। हजुर नमस्ते, गुड मर्निङ।
0: गुड मर्निङ हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: हजुर म यता सिन्धुपाल्चोक हेर्नुहोस्, रोमन सुनार भन्नुभएको है।
0: सन्चै हुनुहुन्छ रोमनजी तपाईँ?
2: हजुर एकदम ठिक छ, अनि तपाईँहरू के छ खबर?
0: हामी पनि एकदम ठिकै छौँ। चिया खाजा खानुभयो?

0: तपाईँले
1: हाम्रो बाँकी नै सके गर्दै हुनुहुन्छ रोमनजी यति बेला एल्लम्बुतिर बसी बसाई गर्दै हुनुहुन्छ कार्यक्रममा फोन गर्नु भएको छ शुभकामना सन्देश के छ तपाईँको
2: अनि रेडियो मेलामा चाहिँ को को हुनुहुन्छ
1: हामी सबैजना छौँ
2: तपाईँहरूको लागि अब हिजो तिज आएको रहेछ तिजको पनि शुभकामना है अब थाहा भएन नि त अब हामी त काममा बिजी थियो त्यही भएर अनि यहाँ मेरो मम्मीहरू यता सुन्दै हुनुहुन्छ उहाँहरूको लागि अनि मलाई रोमन सुनार भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि
1: छुटिन्छौँ हेलम्बु चित्रेको साथी हुनुहुन्थ्यो रोमन सुनवारजी सम्पूर्णलाई शुभकामना सन्देश छोडेर छुटिसक्नु भएको छ पालु तपाईँको तपाईँ पनि यसै गरी फोन गरेर आफ्नो शुभकामना सन्देश राख्न सक्नुहुनेछ फोनलाइनमा कोही साथी हुनुहुन्छ आउनुहोस् उहाँलाई स्वागत गरौँ हेलो नमस्ते हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ हाम्रो आवाज सुन्नु भएको छैन तपाईँले कोही साथी हुनुहुन्थ्यो उहाँले हाम्रो आवाज सुन्नु भएन 0140 11 36 हाम्रो स्टुडियोको टेलिफोन नम्बर हामीले फेरि खुला गरिसकेका छौँ तपाईँ आउन सक्नुहुनेछ आफ्नो शुभकामना सन्देश राख्नको लागि कार्यक्रम मेलम्ची डबलीमा कार्यक्रमको अन्तिम सेगमेन्ट अन्तर्गत तपाईँकै शुभकामना सन्देश लिइरहेका छौँ हामीले फोनलाइनमा कोही साथी हुनुहुन्छ आउनुहोस् उहाँलाई स्वागत गरौँ हेलो नमस्ते हेलो
3: हेलो
1: नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ
3: हेलो
1: हाम्रो आवाज सुन्नु भएको छैन तपाईँले साथीले फेरि फोन गर्नुभएको थियो तर उहाँले हाम्रो आवाज सुन्नु भएन हामीले उहाँको आवाज सुनिरहेका थियौँ 0140 11 36 हाम्रो स्टुडियोको टेलिफोन नम्बर हामीले खुला गरेका छौँ तपाईँ आउन सक्नुहुनेछ आफ्नो शुभकामना सन्देश राख्नको लागि कार्यक्रम मेलम्ची डबलीमा 0140 11 36 हाम्रो स्टुडियोको टेलिफोन नम्बर खुला गरेका छौँ कोही साथी हुनुहुन्छ फोनलाइनमा आउनुहोस् उहाँलाई स्वागत गरौँ हेलो नमस्ते नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ हामी पनि ठिकै छौँ खासा खानु भयो तपाईँले घाँस काट्दै हुनुहुन्छ हामीलाई फोन गर्नु भएको छ के छ शुभकामना सन्देश तपाईँको हसुन्छ छुट्टिन्छौँ डब्ल्याङको साथी हुनुहुन्थ्यो आर्य तामाङजी सम्पूर्णलाई शुभकामना सन्देश छोडेर छुटिसक्नु भएको छ पालो तपाईँको तपाईँ आउन सक्नुहुनेछ फोनलाइनमा कोही साथी हुनुहुन्छ आउनुहोस् उहाँलाई स्वागत गरौँ हेलो नमस्ते सन्चै हुनुहुन्छ सुषमाजी तपाईँ हामी पनि ठिकै छौँ खाजा खानुभयो तपाईँले हाम्रो बाँकी नै छ सुषमाजी के गर्दै हुनुहुन्छ यति बेला काभ्रेतिर गृह कार्य गर्दै हुनुहुन्छ राम्रोसँग गर्नुहोला कार्यक्रममा फोन गर्नुभएको छ शुभकामना सन्देश के छ तपाईँको
3: अनि प्राविधिक मित्रको लागि अनि मेरो घरपरिवार साथी भन्नुपर्दा धेरै हुन्छ उहाँहरू सबैको लागि अरू पछि सुषमा तामाङ भनेर चिन्नुहुने नचिन्नुहुने सबैलाई भन्न चाहन्छु
1: हसुन्छ छुट्टिन्छौँ काभ्रेको साथी हुनुहुन्थ्यो सुषमा तामाङजी सम्पूर्णलाई शुभकामना सन्देश छोडेर छुटिनु भएको छ कार्यक्रम मेलम्ची डबलीमा छौँ हामी 0140 11 36 तपाईँकै शुभकामना सन्देश लिइरहेका छौँ कार्यक्रमको अन्तिममा छौँ हामी 7:53 गइसकेको छ त्यसैले फटाफट फोन डायल गरेर तपाईँ आफ्नो शुभकामना सन्देश राख्न चाहनुहुन्छ भने आउनु सक्नुहुनेछ कार्यक्रम मेलम्ची डबलीमा 0140 11 36 हाम्रो स्टुडियोको टेलिफोन नम्बर खुल्ला गरेका छौँ फोनलाइनमा कोही साथी हुनुहुन्छ आउनुहोस् उहाँलाई स्वागत गरौँ हेलो नमस्ते
4: हेलो
1: नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ
4: हेलो
1: हाम्रो आवाज सुन्नु भएको छैन तपाईँले कोही साथी हुनुहुन्थ्यो उहाँको आवाज उहाँले हाम्रो आवाज सुन्नु भएन 0140 11 36 हाम्रो स्टुडियोको टेलिफोन नम्बर हामीले खुला गरेका छौँ आउन सक्नुहुनेछ कार्यक्रमको अन्तिममा छौँ हामी अन्तिममा एकजना साथीसँग कुराकानी गर्न भ्याउनेछौँ 0140 11 36 हाम्रो स्टुडियोको टेलिफोन नम्बर खुला गरेका छौँ आजको लागि अन्तिम कलर बनेर आउन सक्नुहुनेछ कार्यक्रम मेलम्ची डबलीमा आफ्नो शुभकामना सन्देश राख्नको लागि 0140 11 36 हाम्रो स्टुडियोको टेलिफोन नम्बर खुल्ला गरिरहेका छौँ फटाफट फोन डायल गरेर आउनुहोला कार्यक्रमको अन्तिममा छौँ हामी 0140 11 36 हाम्रो स्टुडियोको टेलिफोन नम्बर हामीले खुल्ला गरिरहेका छौँ फटाफट फोन डायल गरेर आउन सक्नुहुनेछ आफ्नो शुभकामना सन्देश राख्नको लागि कार्यक्रम मेलम्ची डबलीमा रेडियो मेलम्ची 107 प्रतिमेगा हर्ट्जमा तपाईँ यति बेला कार्यक्रम मेलम्ची डबली सुन्दै हुनुहुन्छ। फोन लाइनमा कोही साथी हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हेलो, नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हाम्रो आवाज सुन्नु कोही साथी हुनुहुन्थ्यो, उहाँको फोन डिस्कनेक्ट भएको छ। ठिकै छ, आजको लागि कार्यक्रम यति नै गर्छौँ। लास्ट र लास्टमा साथीहरूको फोन एकदम डिस्कनेक्ट भइरहेको छ, सायद नेटवर्कमा केही प्रब्लम भएको हुनसक्छ। यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभयो यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। फोन गरेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। आजको बसाइमा कतिपय साथीहरूसँग कुराकानी गर्न सकेनौँ, आगामी बसाइमा तपाईँहरूसँग कुराकानी गर्नेछौँ भन्दै आजको बसाइबाट कार्यक्रम प्रस्तुतता म माया परियार बिदा हुन्छु। तपाईँको दिन शुभ बितोस्। नमस्ते, शुभ दिन।

0: अब त घर बनाउने होइन भन्या, कति टरोमा बस्नु
1: हो नि। अब त यो जाडोमा निकै गाह्रो हुन पो थाल्यो, त्यही भएर मैले आज चनौटी नयाँ बजार समृद्धि सेन्टरमा गएर सबै बुझेर आइसके। अब चाँडै बनाउने।
0: अनि के पाइँदो रहेछ त्यहाँ, सस्तो महँगो कस्तो गर्छन्?
1: चिन्तै नमान न, सुपथ मूल्यमा सिमेन्ट, रड, प्लाइवुड, रङरोगनका सम्पूर्ण सामान, बत्तीका सबै सामान, धारा बाथरुमका सामान लगायत किला, कब्जा अनि हार्डवेयरका सबै सामान पाइँदो रहेछ। साथै यहाँ अत्याधुनिक मेसिनबाट तयार गरी इच्छा अनुसारको कलर तपाईँले पाउन सक्नुहुनेछ।
0: समृद्धि सेन्टर, हेलम्बु 7 चनौटे नयाँ बजार,
1: प्रोप्राइटर मंगल दंगाल, सम्पर्क नम्बर 9861104475, 9301395664।
0: परिवारको संस्कार शिक्षाको आधार,
2: सर्वनाम शिक्षालय जोरपाटी काठमाडौँ, पीजी देखि कक्षा 12 सम्मका विद्यार्थीहरूको लागि डे स्कलर, डे बोर्डर तथा होस्टेल सुविधा सहितको उत्कृष्ट शैक्षिक गन्तव्य।
0: हामी बालबालिकाको नैतिक मूल्य, अनुशासन, सृजनात्मक र व्यवहारिक शिक्षालाई प्राथमिकता दिँदै प्रविधिसँग जोडिएको नवीन तथा प्रभावकारी शिक्षण विधि मार्फत समग्र विकासमा केन्द्रित छौँ।
2: सिन्धुपाल्चोक, काभ्रे र नुवाकोट जिल्लाका विद्यार्थी तथा अभिभावकहरूको विशेष रोजाइको विद्यालय, गुणस्तरीय शिक्षा, अनुशासन र संस्कारको उत्कृष्ट संयोजन, प्रविधि मैत्री तथा सृजनात्मक सिकाई, सुरक्षित, शान्त र विद्यार्थी मैत्री वातावरण, बालबालिकाको शैक्षिक, सामाजिक, नैतिक तथा व्यक्तिगत विकासमा विशेष जोड।
0: तपाईँको बालबालिकाको सर्वाङ्गीण विकास हाम्रो प्रतिबद्धता।
2: आफ्नो बालबालिकाको उज्जवल भविष्यको लागि सर्वनाम शिक्षालय जोरपाची काठमाडौँलाई सम्झनुहोस्। सम्पर्क नम्बर 01-49-17-140, 98-41-33-66-86।
3: वाउ दिदी, हजुरको यो नयाँ तिलरी र औँठी कति धेरै चम्किलो र युनिक डिजाइनको छ, कहाँबाट लिनु भएको हो?
4: सुन चाँदी किन्न अन्त कहाँ जानु नि बहिनी, मेरो त पहिलो रोजाइ नै सधैँ न्यू प्रमिस ज्वेलर्स हो नि।
3: कुन ठाउँमा पर्छ त दिदी यो पसल?
4: हाम्रै मेलम्ची बजारमा कृष्ण मेडिकल सँगै छ नि।
3: हाम्रा विशेषताहरू, विभिन्न डिजाइनका सुन र चाँदीका गहना उपलब्ध छ,
4: ग्राहकको माग अनुसार नयाँ डिजाइन र अर्डर गर्न सकिन्छ,
3: पुराना सुन चाँदीका गहना साटफेर वा बिक्री गर्न सकिन्छ।
4: यहाँ उच्च स्तरीय सुन चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर बमोजिमा हरेक डिजाइनका गरगहनाहरू तयार गरिन्छ।
3: प्रोप्राइटर दिनेश विश्वकर्मा,
4: सम्पर्क नम्बर 9869-91-606, 9818-5352-43। आजै सम्पर्क गर्नुहोस्। न्यू प्रमिस ज्वेलर्स, मेलम्ची 11 सिन्धुपाल्चोक।
3: के तपाईँ यो गर्मी र तनावबाट मुक्त हुन कतै घुम्न जाने मुडमा हुनुहुन्छ? प्रकृतिसँग रमाउँदै सुन्दर सुरसिङ झरना पुग्ने होइन त?
4: हो नि, अब सुरसिङ झरनाको यात्रा भयो अझै सहज र सुलभ। पाँच पोखरी संयुक्त लेक बेसी यातायात प्रणालीले लिएर आएको छ सुरसिङ झरना विशेष यात्रा प्याकेज।
3: काठमाडौँदेखि सिधै सुरसिङ झरना, अनि मेलम्चीदेखि पनि व्यवस्था छ।
4: शनिबार विशेष सुरसिङ झरना प्याकेज, काठमाडौँदेखि सुरसिङ झरना जाने आउने अप एन्ड डाउनको प्रति व्यक्ति 2000, खाना र खाजाको पनि व्यवस्था छ। हाम्रा आरामदायी गाडीहरू र अनुभवी चालकहरूका साथ तपाईँको यात्रा हुनेछ सुरक्षित र अविस्मरणीय। जुनसुकै ठाउँबाट रिजर्भको लागि पनि हामीलाई सम्झनुहोस्।
3: ढिलो नगर्नुहोस्, आजै तपाईँ आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: सम्पर्क गोकर्णेश्वर नगरपालिका छ, नारायण टार काठमाडौँ। फोन नम्बर 98-514-39-100, 98-60-17-52-15, 97-47-49-08-08।
5: होइन ए दाई, राज मोटरसाइकल वर्कसप यही थियो, अहिले छैन त। बाइकमा अलिक समस्या आयो देखाऊ भनेको, फेरि यहाँ बाइक अन्त देखाउनै मन लाग्दैन।
6: ए राज मोटरसाइकल वर्कसप पहिलेको ठाउँबाट अलि अगाडि सरेको छ नि, अहिले त झन् पहिलाको भन्दा फराकिलो र व्यवस्थित ठाउँ जयपालचोकी इभी बस पार्क नजिकैबाट सेवा दिइरहेको छ, अब त्यतै जानुस्।
7: यहाँ सबै ब्रान्डका मोटरसाइकल मर्मत सर्भिसिङ र ओरिजिनल पार्ट पुर्जाहरू पाइनुका साथै विभिन्न प्रकारका स्टिकरहरू पनि उपलब्ध छ।
6: बजाजको आधिकारिक सर्भिस सेन्टर सञ्चालन गरेका अनुभवी व्यक्तिहरूद्वारा सञ्चालित
7: राज मोटरसाइकल वर्कसप एन्ड पार्ट सेन्टर मेलम्ची बजार जय पाल्चोकी एबी बसवार सँगै
6: प्रोपाइटर रवि बस्नेत सम्पर्क नम्बर 9843-23-5899 9810-022-355।

0: Reliable Nepal Life Insurance Limited. Reliable forever. Ganeshwar Kathmandu.
1: तथा शाखा कार्यालय बेलम्ची लक्ष्मी बैंकको माथिल्लो तला फोन नम्बर 011-40-11-57 शाखा प्रबन्धक लक्ष्मण विष्ट सम्पर्क नम्बर 98-5-12-73-16-1 98-6-11-01-505 कुपिला अधिकारी 98-23-26-54-79 सुरक्षित जीवन जिउन जीवन बिमा गरौँ।

0: कहिले काहीँ सपना ठूलो हुन्छ तर बाटो अस्पष्ट, विदेश पढ्ने इच्छा पनि त्यस्तै, र सही मार्गदर्शन बिना त्यो सपना टाढै रहन्छ।
1: त्यसैले सपना पूरा गर्न विश्वसनीय हात चाहिन्छ, त्यसको लागि सम्झनै पर्ने नाम ड्रीम सिटी अब्रोड एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड, नेपाल सरकारबाट अनुमति प्राप्त कन्सल्टेन्सी, अनुभवी प्रशिक्षकद्वारा गाइडेड कक्षा र जेन्युइन सर्भिसेस,
0: फ्री जापानीज ल्याङ्ग्वेज क्लास, आइएलटीएस प्रिपरेशन, करियर काउन्सिलिङ, सबै एकै ठाउँमा, जापान, युके, साउथ कोरिया, अस्ट्रेलिया, युएसए, फिनल्यान्ड, तपाईँको प्रोफाइल अनुसार उपयुक्त देश र विषय ड्रीम सिटीले नै छुटाइदिन्छ।
1: डकुमेन्ट प्रिपरेशन, इन्टरभ्यू प्रिपरेशन, विजा प्रोसेसिङ गाइडेन्स, इभन डिपार्चर सपोर्ट, ड्रीम सिटीको साथमा कसरी भन्ने प्रश्न कहिले आउँदैन।
0: तपाईँको लक्ष्य अब केवल लक्ष्य मात्र होइन, अब त्यो भविष्यतिरको वास्तविक यात्रा हो।
1: आजै सम्पर्क गर्नुहोस् ड्रीम सिटी अब्रोड एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, चाव हिल, चुचेपाटी चोक, काठमाडौँ।
0: Phone 9866279606, 9845674956, 01592404.
2: Dream City Abroad Education Consultancy, जहाँ बाटो मात्र देखाइँदैन, भविष्य चलाउन तपाईलाई शक्ति दिन्छ।
3: दाइ, घर त फेरि बनाउनु पर्ने भयो त, के सोच्नु भएको छ?
4: अब बाढी पहिरो भूकम्पले नभत्काउने गरी माथि गाउँमा बनाउन लाएँ भाइ मैले त।
3: हो र दाई, मैले पनि त्यही सोचिरहेको छु। अनि दाई, घर बनाउनको लागि सामान चाहिँ कहाँबाट ल्याउने त?
4: त्यसको लागि न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर छँदैछ नि। बाढीको कारण अहिले चनौटी बजारबाट हेलम्बु चार सेरा प्रहरी चौकीसँगै सारेको छ। त्यहाँ घर निर्माणको लागि रड, सिमेन्ट, जस्ता पाता, स्क्वायर पाइप, रङ रोगन लगायत सबै सामान सुपथ मूल्यमा पाइन्छ, गाडी भाडामा पनि पाइन्छ।
5: आर्थिक वर्ष 81-82 सुरु भए लगत्तै यस न्यू हेलम्बु हार्डवेयर सप्लायर्सले हाम्रा ग्राहक वर्गमा केही नयाँ निर्माण सामग्रीहरू, इट्टा, बालुवा, गिटी थप गरेको जानकारी गराउँदछौँ।
6: प्रोपाइटर दिनेश थापा, न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर्स, हेलम्बु सार सेरा प्रहरी चौकी सँगै।
5: सम्पर्क नम्बर 9861-50-83-36,
6: 9809-95-452।
7: होइन ए कान्छा दाई, ट्र्याक्टर त्यतिकै छाडेर विरक्तिएर बस्नु भएको छ त, के भयो?
5: हेर न कान्छी, ट्र्याक्टर बिग्रिएर कामै गर्न पाइएन, यसलाई मर्मत गर्नु पर्यो, अनि अलि राम्रो एउटा नयाँ ट्र्याक्टर किन्नु पर्यो भने कहाँ जाने होला?
7: मेलम्ची 11 चौकीसँगै रहेको इन्द्रावती कृषि मेसिनरी सप्लायर्समा जानु न, त्यहाँ दक्ष प्राविधिकद्वारा ट्र्याक्टर मर्मत गरिन्छ, साथै इन्डियन एसकेटी ब्रान्डको ट्र्याक्टर पनि पाइन्छ।
5: हजुर, हामी कहाँ सम्पूर्ण कृषि औजारहरू, मिनी टिलर, पावर टिलर, मकै छोडाउने मेसिन, धान कुट्ने, मकै पिस्ने मिल, पानी तान्ने पम्प, रुख काट्ने मेसिन, पावर टुल्स, हाते औजार, धान गहुँ कोदो झार्ने मेसिन, विषादी छर्ने मेसिन, गोडमेल गर्ने औजार, विभिन्न साइजका डिस्क घट्टहरू, विभिन्न साइजका मिलका सम्पूर्ण सामान, फलफुल कलमी गर्ने तथा हाँगा काट्ने कैँचीहरू, ठेलागाडाका टायर, डिजिटल काटा पाइन्छ, इलेक्ट्रिक प्लानर, रन्जा, ढक तराजु, ग्राइन्डर, ड्रिल मेसिन लगायत सम्पूर्ण मेसिनरी सामान सुपथ मूल्यमा यहाँ उपलब्ध छ।
7: हाते ट्र्याक्टरमा राख्ने इन्डियन ग्रेराल मोबिल पनि उपलब्ध छ।
5: साथै सम्पूर्ण सामानको पार्ट पुर्जा दक्ष प्राविधिकद्वारा मर्मत गरिन्छ, यहाँ परामर्श र तालिम पनि उपलब्ध छ। सङ्घ संस्थाहरूबाट औजार वितरण गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
7: मिनी टिलर किन्दा 1 वर्ष वारेन्टी रहेको एसकेटी किसान वा जोङसन ब्रान्ड हेरेर मात्र खरिद गर्नुहोला।
8: एसकेटी नेपालको आधिकारिक विक्रेता इन्द्रावती कृषि मेसिनरी सप्लायर्स, मेलम्ची 11 प्रहरी चौकी सँगै। सम्पर्क नम्बर 9855043321, 9818026384।

0: एसएम फोटो फोटो भिडियो ड्रोन क्रिएटिभ स्टुडियो
1: पासपोर्ट भिसा फोटो
0: फोटो प्रिन्ट तथा फ्रेमिङ
1: भिडियो सुटिङ तथा एडिटिङ
0: विवाह व्रतबन्ध लगायत कार्यक्रमको फोटो भिडियो
1: ड्रोन फोटो तथा भिडियो
0: डकुमेन्ट्री तथा प्रमोसनल भिडियो
1: फोटो एडिटिङ कलर ग्रेडिङ
0: डिजिटल फोटो तथा भिडियो सेवा
1: सामाजिक सञ्जालका लागि कन्टेन्ट प्रोडक्सन
0: तपाईँको हरेक विशेष पललाई सम्झनामा सुरक्षित राख्ने हाम्रो प्रयास अब मेलम्ची नगरपालिका 11 टार इन्द्रेश्वरी स्कुल अगाडि सम्पर्क नम्बर 98100-66569
2: सेन्ट लरेन्स कलेज चावहिल चुचेपाटीको भर्ना सम्बन्धी सूचना
3: गुणस्तरीय शिक्षाका लागि अग्रस्थानमा रहेको एस सेन्ट लरेन्स कलेज चाभिल चुचेपाटी काठमाडौँमा बिएससी सिएसआइटी र बिसिएको फारम खुला गरिएको छ साथै फ्री इन्ट्रान्स कक्षाहरू सञ्चालन भइरहेको जानकारी गराइन्छ
4: साथै बिबिएस बिए र बिएसडब्ल्यूमा विभिन्न सुविधा सहित भर्ना खुलेको सम्पूर्णमा जानकारी गराइन्छ
3: शान्त तथा पारिवारिक वातावरणमा दक्ष एवं अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन गराइने
2: यातायात खेलकुद लगायत अन्य विभिन्न सुविधाहरू
3: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्
2: सेन्ट लरेन्स कलेज चावहिल चुचेपाटी काठमाडौँ
3: फोन नम्बर 01-4575-891 98-13-088-42 98-13-088-37
5: वेबसाइट saintlawrence.education.np Your success, our commitment.
6: तपाईँ हाम्रो घर आँगनमा विभिन्न रोगहरूको विशेषज्ञ डाक्टरहरूले मेलम्ची पोलिक्लिनिकमा निम्न दिनहरूमा सेवा प्रदान गरिँदैछ प्रत्येक महिना पहिलो शनिबार डाक्टर सरोज अधिकारी मानसिक तथा मनोरोग विशेषज्ञ मनमा कुरा खेल्ने लामो समयसम्म टाउको दुख्ने मन आतिने मुटु ढुकढुक हुने निन्द्रा नपर्ने छटपटी हुने जिन्दगी बेकार लाग्ने प्रत्येक महिनाको दोस्रो शनिबार डाक्टर मिलन वज्राचार्य इन्टरनल मेडिसिन मुटु चिनी छाती थाइराइड प्रत्येक महिनाको तेस्रो शनिबार डाक्टर रामशंकर गुप्ता अर्थोपेडिक सर्जन ढाड कम्बर दुख्ने जोड्ने दुखाई सुनिने हात गोडा भाँचिएको साथै सोही दिन डाक्टर सुमन अधिकारी नाक कान घाँटी सम्बन्धी प्रत्येक महिनाको अन्तिम शनिबार डाक्टर चन्दन लाभ सर्जरी हाइड्रोसिल हर्निया पाइल्स फिस्तुला साथै सोही दिन कुमार बस्नेत बाल विशेषज्ञ सम्पर्क मेलम्ची पोलिक्लिनिक थापा अस्पताल दुबाचौर जाने झोलुङ्गे पुलमुनि मेलम्ची 11 सम्पर्क नम्बर 98-43-75-90-32 98-43-75-90-32
1: नानी कता टाढै जान लागे के होइन काकी त्यही तल हाम्रो नगरपालिकाको कार्यालयसम्म अपाङ्गता परिचय पत्रको नवीकरण गर्न जान लागे कि नि
7: ए साँच्ची नानी पुरानो परिचय पत्र नवीकरण गरेपछि मात्रै भत्ता पाइन्छ भन्ने हल्लाहरू कता कता सुने खासमा के हो कुरा
1: हो नि काकी पहिलाको परिचय पत्र अब नवीकरण गर्नुपर्छ नवीकरण गर्दा कसैको अपाङ्गताको वर्ग घटबड पनि हुन सक्छ अपाङ्गताको परिचय पत्र पनि सोही अनुसार नवीकरण हुन्छ
7: त्यो त हो नयाँ परिचय पत्र लिनलाई चाहिँ के गर्नुपर्छ कता कता जानुपर्छ अपाङ्गता परिचय पत्र लिन छुटाउनु भएकालाई सहयोग हुन्थ्यो कि
1: अपाङ्गताको परिचय पत्र प्राप्त गर्नको लागि नै काकी आफैले वा आफ्नो परिवारको कुनै सदस्य वा संरक्षकले ओडाको सिफारिस सहित नगरपालिकामा निवेदन दिनुपर्नेछ निवेदन प्राप्त भएपछि गाउँपालिका नगरपालिकाले सो निवेदन उपर आवश्यक जाँचबुझ गर्नेछ पालिकामा प्राप्त कागजात जाँचबुझ गरी कुन वर्गमा पर्ने हो अपाङ्गताको जटिलता समेतको अध्ययन गरेर स्थानीय अपाङ्गता समन्वय समिति समक्ष पेश गर्नेछ त्यसपछि समितिको सिफारिसको आधारमा अपाङ्गताको परिचय पत्र दिनुपर्नेछ समितिले अपाङ्गताको वर्गीकरण गर्दा आफूले सोचे भन्दा फरक वर्ग वा त्यही वर्ग पनि हुन सक्छ समितिले शारीरिक परीक्षण गर्न आवश्यक देखेमा नजिकैको सरकारी अस्पतालमा निजको स्वास्थ्य परीक्षण समेत गराउनु पर्नेछ
7: त्यो अपाङ्गता समन्वय समितिमा चाहिँ को हुन्छन् नि नानी
1: सबैजना हुन्छन् नि काकी, त्यो समितिमा नगर उपप्रमुख वा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, ओडाध्यक्ष, कार्यपालिका सदस्य, डाक्टर, प्रहरी, शिक्षक, अपाङ्गता भएको व्यक्तिहरू, अपाङ्गता भएको व्यक्तिहरूको संस्थाको प्रतिनिधि, अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ संस्थाको प्रतिनिधि र महिला बालबालिका शाखाको प्रतिनिधि।
7: आज नानीबाट धेरै कुरा जानियो। पख पख नानी, म पनि तिमीसँगै नगरपालिकाको कार्यालयसम्म जान्छु।
1: के तपाईँले अपाङ्गता परिचय पत्र लिनुभयो? तपाईँको गाउँमा अपाङ्गता भएका व्यक्तिले अपाङ्गता परिचय पत्र लिन छुटाउनु पो भयो कि? यदि त्यसो हो भने आफ्नो नगरपालिका वा गाउँपालिकाको कार्यालयमा गएर आजै अपाङ्गता परिचय पत्र लिनुहोस् र आफ्नो अधिकार सुनिश्चित गर्नुहोस्। अपाङ्गता परिचय पत्र निशुल्क पाइन्छ। लक्जमबर्ग सरकारको आर्थिक सहयोगमा मेलम्ची नगरपालिका, ह्यान्डिक्याप इन्टरनेसनल र टुकीसङ्घ सुनकोशी सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
8: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।
9: हेलो, अन्त सुडु, एउटा कुरा भन्नु थियो तपाईँको छोरीको बारेमा, सुन्नुहोस् है त। या
10: गाउँ गोरी चट्ट परि आँखा सङ्ख्या गई मोरीले, हेर सुडो आज मलाई लटे पारे तिम्रो छोरीले।

0: ça va y aller là là I love you la namaste mata pair kai suntali ani ta pairu aile sundai huncha radio melam chi 107.2 megahertz
1: ma pani sunchu ani ta pair ni sunnis hai
2: नेपाली लोकदोहोरीको क्षेत्रमा अर्को एक उत्कृष्ट साङ्गीतिक कोशिली यसकुमार दङ्गाल र भगवती कार्कीको पहिलो प्रस्तुति लोकदोहोरी गीत ए जुनेली
3: फुल्ले बस्ना ए जुनेली छाडे सी छैना सुरु भयो आँखाले बात गर्न
2: सविन्द्रा सेन्चुरीको लयमा राज बराइलीको उत्कृष्ट शब्दभित्र रमेश राज बराइली एस कुमार दङ्गाल र रञ्जिता विश्वकर्माको सुमधुर आवाजमा सविन्द्राज सेन्चुरी युट्युब च्यानलबाट अब डिजिटल बजारमा उपलब्ध छ लोकदोहोरी गीत ए जुनेली।

0: विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: शिक्षाको एक उत्कृष्ट गन्तव्य अरुणिमा कलेज बौद्धमा बिसिए तथा बिबिएस संकायमा भर्ना खुल्यो।
0: हाम्रा विशेषताहरू:
1: सुलभ शुल्कमा गुणस्तरीय शिक्षा,
0: प्रविधि मैत्री शिक्षण सिकाई,
1: सुविधा सम्पन्न कक्षा कोठा, कम्प्युटर ल्याब, पुस्तकालय, खेल मैदान र सभा कक्ष,
0: योग्यता र आवश्यकतामा आधारित छात्रवृत्तिको व्यवस्था।
1: सम्पर्क अरुणिमा कलेज बौद्ध काठमाडौँ, सम्पर्क नम्बर 01-4565-474, 4565-472।
2: प्लस टू पछि विदेशमा पढ्ने सपना छ? अस्ट्रेलिया, युके, क्यानाडा, जापान, अमेरिका, कोरिया लगायत विभिन्न देशमा अध्ययनका लागि भरपर्दो सहयात्री बुद्ध भिजन एजुकेसन कन्सल्टेन्सी। कोर्स छनौटदेखि भिसा प्रोसेसिङसम्म अनुभवी काउन्सिलिङ र जेन्युइन गाइडेन्स अब एउटै ठाउँमा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो विदेश अध्ययनको सपना साकार पार्नुहोस्। चाभैल चोक, काठमाडौँ, 01-4500-347, 98514-93-47, 98514-93-47। बुद्ध भिजन एजुकेसन कन्सल्टेन्सी, तपाईँको भविष्य हाम्रो मार्गदर्शन।
3: होइन, कता हिँड्नु भएको फेरि? हिजोदेखि बत्तीको सामान खोज्नु है भनेको मान्ने होइन।
4: त्यही बत्तीको सामान लिन त जान लाग्यो नि मेलम्ची।
3: जहाँ पाए त्यहीबाट नल्याउनु है, पल्लो घरको जस्तै दुई चार दिनमै सबै बिग्रिने खालको। फेरि
4: तिमी चिन्ता नल्याऊ न, मेलम्ची टेक सोलुसन प्रालीमा गएर ल्याउँछु सबै सामान। त्यहाँ एलइडी चिम, सभा मिटर, तार, स्विच लगायत सम्पूर्ण बत्तीका सामान होलसेल।

0: मूल्यमा पाइने रहेछ।
1: गुणस्तरीय र भरपर्दो सामानको लागि सदैव सम्झनुहोस्
2: मेलम्ची टेक सोलुसन प्राली, मेलम्ची 11 हेलम्बु बसपार, श्रीदेवी हार्डवेयर सँगै।
1: सम्पर्क नम्बर 9849559960, 9849559960।
3: नमस्कार दिदी।
4: नमस्कार बहिनी, आज बिहानै न्याउरो मुख लाएर आएछौ त, के भयो?
3: के हुनु दिदी, दाँतले दुःख दिएर हैरान भए। अलि राम्रो दाँतको उपचार कहाँ होला है?
4: जाऊ न, विगत 20 वर्षदेखि सेवा दिँदै आएको युनिक डेन्टल हेल्थ केयर प्राली जोरपाटीमा।
3: त्यहाँका सेवाहरू के छन् त?
4: त्यहाँ दाँत सफा गर्ने, नयाँ दाँत राख्ने, फिक्स दाँत राख्ने, दाँत निकाल्ने, गिजाको शल्यक्रिया, दाँत प्रत्यारोपण, तलमाथिको पुरै दाँत हाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने लगायत दाँत तथा मुखको सम्पूर्ण उपचार सुपथ मूल्यमा हुन्छ। अझ सिन्धुपाल्चोक र काभ्रेवासीलाई विशेष छुट छ।
5: हजुर, युनिक डेन्टल हेल्थ केयर प्राली नारायणटार जोरपाटी चामुण्डाई स्कुल अगाडि, जोरपाटी चोक चामुण्डाई गेट अगाडि तथा बौद्ध काठमाडौँ। सम्पर्क डिएस रामशरण अर्याल 9851042538, 9851042538।
6: भूकम्पबाट सुरक्षित रहने एकमात्र आधार भूकम्प प्रतिरोधी घर र सुरक्षित भौतिक पूर्वाधार।
7: कमजोर घर संरचना भत्किएर मानिसको ज्यान जाने भएकाले भूकम्प प्रतिरोधी घर निर्माण गरौँ। भूकम्पबाट हुने सम्भावित क्षतिबाट बचौँ र भूकम्पबाट सुरक्षित समुदाय निर्माण गर्न हातेमालो गरौँ।
8: स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौँ। भूकम्प थेग्ने संरचना बनाऊ।
1: जनहितका लागि श्रीदेवी ट्रेड एन्ड सप्लायर्स मेलम्ची 11 सिन्धुपाल्चोकद्वारा जारी सन्देश।
9: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।

0: नमस्कार, बिहान 9 बजेको मेलम्ची अपडेटमा तपाईँलाई स्वागत छ। म माया परियार। शुरू गरौं मुख्य समाचार प्रसंगबाट। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजेको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मुख्यको प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ। त्यसै बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले एसियाली विधायकी संस्थाको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल सरकारले आफ्नो हकमा प्रष्ट गरेको घोषणा सहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्। प्रत्येक वर्ष भाद्र शुक्र पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहान उठेर नित्यकर्म सकी तीज व्रतको परायण गरेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई 365 वटा दत्युनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्ने गर्दछन्। यस वर्ष चौथी तिथि टुटी तीज व्रतको भोलिपल्ट नै ऋषि पञ्चमी पर्व परेकाले व्रत पुराण सकेपछि पञ्चमी स्नान लगायत कर्म गर्नुपर्ने धर्मशास्त्रले जनाएको छ। हरितालिका तीजको व्रत एवं पूजा आज गरी महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषि पञ्चमी भने महिलाको लागि मात्रै गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य एवं धर्मशास्त्रविद प्राध्यापक डाक्टर देवमणि भट्टराईले जानकारी दिनुभएको छ। महिलामा रजस्वलामा समस्यामा छाइछुई लगायत कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गर्नाले त्यसबाट मुक्त पाइने विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ। नारीलाई रजस्वलाको प्रथम दिन चण्डालनी, दोस्रो दिन ब्रह्मा घातिनी, तेस्रो दिन धोवनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छन् भन्ने विश्वास गरिन्छ। यसै कारण आजको दिन दत्युन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगया सेवन गर्नाले छुवाछुतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको उहाँले बताउनुभयो। गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयलाई 5 बुँदे परिपत्र जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्रेद्वारा जारी परिपत्रमा सेवाग्राहीलाई बेचौलिया मुक्त, छिटो, छरितो र सरल र प्रभावकारी रूपमा सेवा प्रवाहको लागि परिपत्र गरिएको हो। परिपत्र अनुसार सरकारी कार्यालय वरपर सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैर कानूनी काममा रूपमा रकम वसुली गर्ने काममा संलग्न हुने व्यक्तिलाई निगरानी गरी कानून बमोजिम कारवाहीको व्यवस्था मिलाउन निर्देशन दिएको छ। उज्यालो नेपाल पार्टी उनेपाका अध्यक्ष कुलमान खिसिङले सार्वजनिक खरिद ठेकापच्चा प्रक्रियाको विद्युतीय खरिद प्रणाली इजिपीलाई विश्वासनीय बनाउँदै लैजानु पर्नेमा फेरि कागजी प्रक्रियामा फर्किने सरकारको निर्णयमा आपत्ति जनाउनु भएको छ। उहाँले सामाजिक सञ्जालमा लेख्दै सरकारको यो निर्णयले फेरि सार्वजनिक खरिदमा काममा पुरानै समस्या दोहोरिने भन्दै आपत्ति जनाउनु भएको हो। उहाँले इजिपी प्रणालीलाई दीर्घकालीन रूपमा साइबर सुरक्षा जोखिमबाट सुरक्षित आवश्यक प्रारम्भिक अर्थात प्राविधिक स्तर उन्नति, सुरक्षा परिणाम, ब्याकअप र आपतकालीन पूर्ण सञ्चालन प्रणाली सुनिश्चित गर्न जरुरी रहेको बताउनुभयो। सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तह पुगेको छ। खतराको सूची बजेपछि ब्यारेकमा 23 वटा ढोका खुल्ला गरिएको छ। आज बिहान 7:15 बजेको सूचना अनुसार सप्तकोशीमा पानीको बहाव प्रति सेकेन्ड 1,81,775 युकेसेक पुगेको छ। ब्यारेक नियन्त्रण कक्षका अनुसार ब्यारेजमा जलसतह खारे खतराको बिन्दुमा पुगेको र पानीको बहाव अझै तीव्र गतिमा बढ्दो क्रममा रहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यूनचापी रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ, जसको प्रभावले कोशी प्रदेश लगायत बाँकी प्रदेशको पहाड़ी र हिमाली भूभागमा साधारणतया बादल तथा तराई भूभागमा आंशिकदेखि साधारणतया बादल लागेको छ। कोशी बागमती र लुम्बिनी प्रदेशको थोरै तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको 1-2 स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। भारतले नेपाललाई दैनिक 6 मेगावट बिजुली दिने भएको छ। भारतको ऊर्जा मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत नेपाललाई आउँदो डिसेम्बर 31 तारिक अर्थात् आउँदो पौष 16 गतेसम्म राति 12 बजेदेखि बेलुका 6 बजेसम्म विद्युत उपलब्ध गराउने निर्णय गरेको जनाएको छ। भारतले सन् 2027 जनवरीदेखि हुने विद्युत निर्यात भने सन् 2026 डिसेम्बरमा समीक्षा गरिने उल्लेख गरेको छ। भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढीका कारण जलविद्युत आयोजनाका पूर्वाधारमा ठूलो असर परेको छ। भारतले यो कठिन अवस्थामा नेपाललाई सहयोग गर्न तथा ऊर्जा क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन प्रतिबद्धता रहेको पनि जनाएको छ। हवस् त यिनी समाचार प्रसङ्गसँगै बिहान 9 बजेको मेलम्ची अपडेट सकियो। म माया परियार बिदा हुन्छु। सूचना शिक्षा र मनोरञ्जनको लागि रेडियो मेलम्ची 107 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।
1: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।
2: बंगुर पालन गर्न चाहनेका लागि खुसीको खबर,
3: हामी कहाँ उन्ना जातका बङ्गुरका पाठापाठी सुपथ मूल्यमा उपलब्ध छ। 20 वटा भन्दा बढी किन्नेलाई विशेष छुट छ। साथै भोज भतेरका लागि बङ्गुर चाहिएमा सम्पर्क गर्नुहोला।
2: नमुना बङ्गुर फर्म, मेलम्ची 11 फट्टे दुबाचौर जाने बाटो नेर, प्रोपाइटर बागदु तामाङ। सम्पर्क नम्बर 98081 26 654।
4: साथै विजया दशमी तथा दीपावलीको शुभकामना सहित विशेष छुट रहेको छ।
5: यत्रो मानको छोरो जन्माउँदा पनि सधैँ ज्वाना झोल मात्रै खानु, यसो कहिलेकै त मासु पनि खुवाउनु नि।
6: सुत्केरी मैयालाई त्यहाँ मासु पनि मागेर लिएर आउला नि। फेरि भान्जा मेसोपमा जाने मेलम्चीमा
7: केटाले मासुको बन्दोबस्त गरे ल।
6: पख पख बुढो, अनि त्यो मासु भान्जा मिट सोबाटै ल्याएको हो नि? तिमीहरू मात्रै खानी, मलाई नदिनी?
8: हजुर, भान्जा मिट सप मेलम्ची 11 सिन्धुपाल्चोक स्कुल जाने बाटोमा गुच्छी खाजा घरसँगै यहाँ खसी तथा कुखुराको तयारी मासुका साथै जिउँदो पनि पाइन्छ। अन्डा र ससेज पनि उपलब्ध छ।
9: हामी कहाँ दाना तथा चल्ला पनि उपलब्ध छ।
10: कालिजको चल्ला पनि उपलब्ध छ।
8: सम्पर्क नम्बर 98239428 11, 98940071983। साथै भोज भतेर र पसलहरूका लागि पनि मासु तयार गरिन्छ।
11: के तपाईँलाई दाँत सम्बन्धी समस्या छ? अब विनायक पोलिक्लिनिक प्राली मेलम्ची 11 मेलम्ची बजार सिन्धु विकास बैङ्क सँगै रहेको भवनमा दाँत सम्बन्धी सेवाहरू लगायत अन्य विशेषज्ञ सेवाहरू। हाम्रा सेवाहरू दाँत सम्बन्धी सेवाहरूमा दाँत भर्ने, नयाँ दाँत राख्ने, दाँत निकाल्ने, गिजा सुन्निने, मुख गनाउने समस्याको उपचार, दाँत सफा गर्ने, रगत दिसा पिसाबको जाँच, इमर्जेन्सी सेवा, भिडियो एक्सरे सेवा, औषधि सेवा र एक्सरे सेवा। विनायक पोलिक्लिनिक प्राली मेलम्ची 11 मेलम्ची बजार सिन्धु विकास बैङ्क सँगै रहेको भवनमा। सम्पर्क नम्बर 98444041414, 98444041414। विनायक पोलिक्लिनिक, सुलभ शुल्कमा गुणस्तरीय उपचारको लागि सदैव सम्झनुहोस्।
12: मासु नभए भात त मलाई सर देखा जस्तै लाग्छ।
13: बिहा गर्न, बिहा गर्न पर्दैन।
12: बिहा गरेर मासु खान पाइन्छ?
13: ससुरालीमा त पाइन्छ होला नि।
12: ससुरालीमा एक दिन मासु खान पाइएन के बिहा गर्न?
14: बिहे नगरिकन 365 दिन नै मासु खानालाई त विश्वराम खड्काले सम्झिनु पर्यो नि माग्ने काका।
15: हजुर, विश्वराम कुखुराको मासु पसल मेलम्ची 11 फट्टे दुबाचौर जाने पुलवारी फट्टे बेसी भोजनालय सँगै यहाँ दाना, ब्रोइलर, कोइलर, गिरिराज, लोकल हाँस, टर्कीका चल्ला तथा घर बनाउनको लागि ब्लक पनि उपलब्ध छ। साथै मासु पसल आमा हेल्मो बस पार्क दुलाल टावरको मुनि र दुबाचौर जाने झुलुङ्गे पुलवारी प्रगति स्कुलसँगै रहेको छ। त्यसै गरी सिन्धु भेट फार्मा लक्ष्मी बैङ्क अगाडि यहाँ पशुपन्छीको औषधि, बिउ बिजन र परामर्श सेवा पनि उपलब्ध छ।
3: सम्पर्क नम्बर 9801443486, 9813186649, 9849-2029। प्रोप्राइटर विश्वराम खड्का।
15: भेटनरीको लागि सम्पर्क नवीन अधिकारी 9861530916।
16: युजिसीबाट क्युएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा त्रिविको सम्बन्धनमा बिहानी समयमा सञ्चालित बिए बिएड बिबिएस प्रथम वर्ष तथा एमए सोसियोलोजी एमबिएस एमएड हेल्थ एन्ड इपिएम प्रथम सेमेस्टरमा भर्ना खुल्यो।
3: हाम्रा विशेषताहरू:
16: बिहानी समयमा कक्षा सञ्चालन,
3: सुलभ शुल्क,
16: चक्रपथसँग नजिक हुँदा यातायातको सहज सुविधा,
3: काठमाडौँको केन्द्रमा रहेको प्रतिष्ठित शैक्षिक संस्था,
16: डिजिटलाइजेसनको माध्यमबाट अध्यापन गराउन उन्मुख,
3: क्युएए अवार्डेड क्याम्पस,
16: केही विषयमा विद्यार्थीहरूका सहजतालाई मध्यनजर गरी अनलाइनबाट पनि अध्यापन गराइने,
3: 90% भन्दा बढी शैक्षिक नतिजा ल्याउन सफल उपत्यकाकै उत्कृष्ट क्याम्पस,
16: उच्च शिक्षाको लागि क्युएए प्राप्त क्याम्पस नै रोजौँ।
3: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ, सम्पर्क 01-4620-310, 9841-9072-87, 9841-7192-72।
17: होइन चिटिक्क परेर हतार हतार कता
18: काठमाडौँ जान भनेर हिँडेको गाडी छुट्न लागिसक्यो होला।
17: अब चिन्ता लिनै पर्दैन नि, गोल्डेन बासुकी डिलक्समा जाने सरर सोफा सिटमा बसेर एसीको हावा खाँदै।
18: गोल्डेन बासुकी मेलम्चीमा पनि पाइन्छ र?
17: हाम्रै मेलम्ची तल्लो बजार पुरानो झोलङ्गी पुल जाने ओह्रालोमा गोल्डेन बासुकी डिलक्सको काउन्टर छ, त्यहीँबाट जाने नि। त्यति मात्र हो र, नुवाकोटको तलाखु, मेलम्ची, चनौटे, पाल्चोक, दुबाचौर, नवलपुरदेखि काठमाडौँसम्म सुरक्षित र भरपर्दो सेवा दिन्छ।
15: हजुर, गोल्डेन बासुकी डिलक्स मेलम्ची काउन्टर, सम्पर्क नम्बर 9849-071-062, 9717-2135-73, 9717-2135-73।
3: तपाईँ हाम्रै बेकरी बिजी बेकरी
19: बिजी बेकरी
16: बिजी बेकरी
19: होइन, सबैजना बिजी बेकरी मात्र भन्छन्, त्यहाँ छ चाहिँ के?
3: सबै थोक छ नि, सबै प्रकारका केक अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय सामग्रीको प्रयोग गरी दक्ष सेफहरूद्वारा उत्पादन गरिने पब, दुनोट, कुकिज लगायत सम्पूर्ण बेकरी सामान होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
19: त्यस्तै बर्थडे, एनिभर्सरी लगायत अन्य अकेजनका लागि इनहाउसको सुविधा पनि छ। त्यही उत्पादन हुने भएकोले स्वास्थ्यवर्धक स्वादिलो पनि हुन्छ। बीजी बेकरी हाउस, मेलम्सी, हेलम्बु बसपार्क, प्रोप्राइटर सुनिल केसी, सम्पर्क नम्बर 9809-98-003, 9809-98-003।
20: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।
21: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
22: कसरी फलिरहेछ, तपाईँको बेच्ने ठाउँ छैन, नगरपालिकाले के गर्ने, कृषिले के गर्ने,
23: गाडी भाडा कता गयो, अब जम्मा खाइदा भनेको 2 रुपियाँ अब 5 रुपियाँ हदमा बसे त्यति बस्ने,
24: त्यसको भाउ छ, त्यो भाउ चाहिँ सम्बन्धित मान्छेले पाउनु पर्यो क्या? यो बिचौलियाले अलिकति धेरै खेले
25: फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा।
26: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ।
27: गत वर्षको रेकर्ड तरकारी खाने आलु 3 करोडको बिक्री भएको थियो। एउटा कालो गोदारी आलुको बिउ भनिन्छ, 6 करोडको आलु बिक्री भएको थियो।
21: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाफ।
28: किसानको पक्षमा अगाडि बढ्छु,
21: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल।
29: Yeah.
0: नमस्कार। कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सागपटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ। साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा रेडियो गुरास 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेस्ट 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगञ्ज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्ज कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।
1: आजको श्रृङ्खलामा हामीले भन्दै गरेको भवसागर सम्भावना छ अथवा सम्भावना छ भन्नेको क्षेत्रलाई हामीले नजिकबाट हेर्ने प्रयास गरेका छौँ। हामीले प्राकृतिक छटाले सुन्दरताले भरिपूर्ण रहेको देशमा चाहिँ विशेष गरी वन जङ्गलको मात्रा क्षेत्रफल विस्तार बढेको छ अथवा क्षेत्रफल वन जङ्गलको क्षेत्र चाहिँ विस्तार बनेको परिप्रेक्ष्यमा चाहिँ वन जङ्गलभित्र रहेका जडीबुटी त अथाह छँदै नै छन्। यसभन्दा बाहिर चाहिँ जडीबुटी क्षेत्र चाहिँ अथाह सम्भावना छ, अब्बल छ, व्यावसायिक रूपमा जडीबुटी खेती पनि गर्न सकिन्छ भन्ने कुराहरू पनि हामीले पटक पटक उठाएको नै विषय हो। यो भन्दै गर्दा जडीबुटी क्षेत्रलाई अथाह सम्भावना भन्दै गर्दा केही समस्या छन्, केही प्राविधिक चुनौती पनि छन् र नीतिका पनि समस्या हुन सक्छन्। किनकि विशेष गरी वन नीतिले जडीबुटी क्षेत्रलाई चाहिँ कृषि उपज सरह चाहिँ ओसार पसारमा सहयोग नगरेको लगायतका समस्याहरू पनि बेला बेला गुनासोको रूपमा आउने नै गरेका छन्। आज हामीले किसानको लेभलबाट काम गर्दै जडीबुटीलाई प्रबन्धन गर्दै आउनुभएका, प्रसार गर्दै आउनुभएका एकजना यस्ता व्यक्तित्व हुनुहुन्छ जसको अनुभवलाई आज साट्नु आवश्यक छ भनेर पनि हामीले स्टुडियोमा निम्त्याएका छौँ। उहाँको उपस्थिति भइ पनि सकेको छ। आज हामीसँग जडीबुटीका सारथी अर्थात् महेन्द्र बहादुर सुनुवार, महेन्द्र बसु आज हामीसँग स्टुडियोमा हुनुहुन्छ। जडीबुटी उत्पादक किसान सङ्घ नेपालका समेत अध्यक्ष हुनुहुन्छ। विशेष गरी जडीबुटीका सारथीको रूपमा अन्य किसानहरूको प्रेरक बनेर पनि आउनुभएका व्यक्तित्व हुनुहुन्छ। आज हामी उहाँसँग चाहिँ जडीबुटी संवाद गर्दैछौँ। आज हामीले सम्भावना बनेको, सम्भावना भन्दै गरेको क्षेत्र चाहिँ कहाँनिर समस्या छ र यसलाई सरकारले केही मात्रामा सपोर्ट गर्यो भने हामीले थप व्यावसायिक र व्यवस्थित चाहिँ कसरी गराउन सकिन्छ भन्ने लगायतका विषयमा हामी संवाद पक्कै पनि गर्नेछौँ। हामीले उहाँलाई स्वागत गर्नुभन्दा अगाडि जडीबुटीको सम्भावना भवसागर छ र सरकारले केही नीति सुधार गरिदियो भने अथवा चाहिँ सरकारलाई सुझावसहितको एउटा विशेष रिपोर्ट तयार पारेका छौँ। पहिला रिपोर्ट राख्छौँ, रिपोर्टभन्दा पछाडि हामीले उद्घोष गरेको विषय र उद्घोष गरेका अतिथिको साथमा विशेष जडीबुटी संवाद गर्नेछौँ। हामीसँगै रहनुहोला।
0: भौगोलिक र जलवायु विविधताले गर्दा नेपाल जैविक विविधताको धनी मानिन्छ। नेपालको हिमाली क्षेत्रका जडीबुटीहरूमा अन्य देशहरूको भन्दा विशेष औषधीय गुण रहेको विभिन्न अध्ययनहरूले समेत देखाइसकेका छन्। नेपालका पहाडी र हिमाली क्षेत्रमा पाइने जडीबुटी स्वच्छ माटो र हावामा हुर्केका हुनाले जैविक प्रकृतिका पनि हुन्छन्। जङ्गलभित्र पाइने जडीबुटी त त्यसै पनि अर्ग्यानिक नै फहरिने गरेका छन्। अहिले विश्व जैविक उत्पादनको उपयोगमा लालायित भएकाले धेरैको ध्यान यहाँका जडीबुटीतिर आकर्षित भएको पाइन्छ। जसरी नेपाली गाँजामा विदेशीले आँखा लगाएर बसेका छन्, इन्डोनेसियाले शीतलचिनीको बोक्रा, पात, फल, बिउ आदिबाट दुई दर्जन जति विभिन्न प्रकारका उत्पादन बनाएर ब्रान्डिङ गरेको पाइएको छ भने नेपालमा यस्तो बायो प्रोस्पेक्टिङको सम्भावना त छ नै। नेपालका जडीबुटीलाई हिमाली जडीबुटीको ब्रान्डले गर्दा तुलनात्मक रूपमा बढी लाभ पाउन सक्ने प्रचुर अवसर पनि बढी छ। नेपाली उत्पादनले विश्व बजारमा खर रूपमा प्रतिस्पर्धामा उत्रन नसक्नुमा नेपालको तर्फबाट उत्पादित वस्तु तथा सामानहरूको गुणस्तरमा सुनिश्चितता कायम हुन नसक्नु पनि प्रमुख कारण हो। यसका लागि उत्पादित सामानहरू गुणस्तरीय प्रयोगशालाबाट परीक्षण गरिएको हुनुपर्छ। तसर्थ विदेशी निकासी प्रबन्धनका लागि सरकारी एवं गैर सरकारी प्रयोगशालाको क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय गुणस्तर बमोजिम सेवा प्रवाह गर्न आवश्यक छ। जडीबुटीको गुणस्तर प्रमाणीकरण तथा विद्यमान कानुनी व्यवस्था बमोजिम वैज्ञानिक निकायको रूपमा अधिकार प्राप्त सरकारी निकायहरूले समेत प्रयोगशालाको सुदृढीकरण यथेष्ट ध्यान दिएर हालको अवस्थालाई अझ गुणस्तरीय तथा विश्वसनीय बनाएर आफ्ना परीक्षण तथा सिफारिसका कार्यहरू अन्तर्राष्ट्रिय प्रावधान बमोजिम सम्पादन गरिएमा निर्यात कार्यमा सहजीकरण बन्न सक्छ। जडीबुटीको संरक्षण र दिगो उपयोगले वातावरणमा सन्तुलन कायम गरी आर्थिक समृद्धिको यात्रामा थप टेवा पुग्ने प्रचुर सम्भावना छ। जडीबुटी तथा सुगन्धित तेलहरूको उपयोग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बढ्दै गएको परिप्रेक्ष्यमा नेपालका जडीबुटीहरूको औषधि गुणको अध्ययन अनुसन्धानमा व्यापकता दिई सोको उपयोगलाई अझ विस्तार गरी जनतामा प्रत्यक्ष लाभ पुग्ने गरी कार्यक्रम सञ्चालन गर्न आवश्यक छ। नेपालको पश्चिमी क्षेत्र विशेष गरी कर्णाली भूभागमा भएका जडीबुटीको बजार सुनिश्चित गरी जनतालाई जडीबुटी खेतीमा आह्वान गरीमा त्यस क्षेत्रको हालको गरिबी हटाउनमा उल्लेखनीय योगदान पुग्न सक्छ। जडीबुटीको संरक्षण दिगो उपयोग तथा सो क्षेत्रमा गरिने लगानी तथा पूर्वाधारको विकासले नेपालको आय आर्जन वृद्धि भई देशको आर्थिक सामाजिक रूपान्तरण सहित समृद्धिको यात्रातर्फ अग्रसरका लागि मदत पुग्ने कुरामा द्विमत रहेन। पछिल्लो समयमा नेपालका जडीबुटीहरूको सार तत्त्व तथा सुगन्धित तेल अमेरिका, युरोप, अस्ट्रेलिया र एसियाका विभिन्न मुलुकहरूमा निर्यातको बढ्दो क्रममा रहेको छ, जसले गर्दा वैदेशिक मुद्राको आर्जन हुने र व्यापार घाटा केही मात्रामा कम गर्न मद्दत पुगेको देखिन्छ। तथापि नेपालबाट जडीबुटीको कच्चा पदार्थ सस्तो मूल्यमा विदेश निर्यात हुने तर नेपालले तिनै जडीबुटीका बनेका सामग्री पुनः महँगो मूल्यमा किन्ने अवस्था समेत विद्यमान रहेको छ। नेपालले नै जडीबुटी तथा सुगन्धित तेलको मिश्रणबाट बनाइएका सामग्रीहरूको उत्पादन गरी विश्व बजारमा पहुँच पुर्याउन सकेमा नेपालमा साना तथा मझौला किसिमका उद्योग कल कारखाना खुल्न गई रोजगारीको अवसर समेत वृद्धि हुने हुँदा गरिबी न्यूनीकरणमा टेवा पुग्ने देखिन्छ।
1: हजुर, कार्यक्रममा पुनः स्वागत छ। हामीले अगाडि भनिसकेका छौँ, आज हामीसँग जडीबुटी उत्पादक किसान सङ्घ नेपालका समेत अध्यक्ष महेन्द्र बहादुर सुनवार अर्थात् महेन्द्र बसु हामीसँग हुनुहुन्छ, जडीबुटीका सारथी समेत हुनुहुन्छ। हामी उहाँलाई स्वागत गर्छौँ। नमस्कार, यहाँलाई स्वागत छ।
2: नमस्कार, जय जडीबुटी।
1: आराम हुनुहुन्छ?
2: हजुर, आराम छ।
1: यहाँले सँगसँगै नमस्कारसँगै जय जडीबुटी पनि थप्ने गर्नुहुन्छ है?
2: हजुर,
1: यहाँको एउटा नारा जस्तै भएको छ है।
2: हजुर, जडीबुटी भन्ने अभियान चाहिँ चलाउनै पर्यो, कम्तीमा जति गर्न सकिन्छ त्यति नगरे पनि जय जडीबुटी चाहिँ भन्नु पर्यो
1: भनेर भन्नै पर्छ भनेर। यहाँको सम्पर्क नम्बर मैले केही व्यक्तिलाई दिएको थिएँ जडीबुटीको विषयमा बुझ्नलाई, उहाँले पनि भन्दै हुनुहुन्थ्यो कि उहाँले फोन गर्दा पछि नै जय जडीबुटी भनेरै स्वागत गर्नुहुन्छ भनेर भन्नुहुन्थ्यो।
2: हजुर,
1: यो एउटा प्रसङ्ग पनि साटिहालेँ मैले। अब जडीबुटी क्षेत्रमा अलिक लामो समयदेखि लाग्नु भएको छ, त्यो पनि किसानको लेभलबाटै लाग्नु भएको छ कि उत्पादन र यसलाई प्रसार गर्ने काममा र यसलाई अझै बजारीकरणसँग जोड्ने काममा पनि लाग्नु भएको छ। यो अलिकति लामो समय जडीबुटीमा लाग्दै गरेको सन्दर्भसहित नेपालमा जडीबुटीको सम्भावनालाई कसरी आकलन गरिदिनुहुन्छ यहाँले, कसरी चाहिँ सम्भावना छ भनेर यहाँले सबै आम नागरिकलाई बुझाउनुहुन्छ?
2: ठाउँमा जो आएर केही आफ्नो बुझाइराख्ने अवसर दिनुभएको छ, त्यसमा आभार व्यक्त गर्न चाहन्छु। म अहिलेसम्म यो जडीबुटीको क्षेत्रमा आफू सुरुमा खेती गर्दै आएँ, त्यो खेती गरेकोलाई चाहिँ अब बजारीकरण गर्दै जानु पर्यो। बजारीकरण गर्ने र केही चाहिँ अब सङ्कलन प्रशोधन गरेर बजारीकरण गर्ने सम्बन्ध सन्दर्भमा अहिलेसम्म लगभग मलाई थाहा भएअनुसार यो जडीबुटी कुरा गरेको काम सुरु गरे त 30 वर्ष भयो र राम्रो बजारसँग सम्बन्ध राखेको पनि 20 वर्ष लगभग
1: भइसक्यो है। 20 वर्ष
2: भइसक्यो। अब अहिलेसम्म यो हजुरले त यो भन्नुभयो नेपालमा जडीबुटीको चाहिँ
1: मैले मात्रै होइन सबैले भन्ने
2: अझ धेरै ठाउँ मैले सुन्ने गरेर चाहिँ के छ भने अथाह सम्भावना, जडीबुटीको त अथाह सम्भावना। त्यो अथाह सम्भावनाले मलाई अलिकति छोएको छ त्यो शब्दले। अनि त्यस्तै यो नेपालमा जडीबुटीको अवस्था, जडीबुटीको किसानको, जडीबुटीको उद्योग व्यवसायी अनि यो जुन नेपालमा सङ्घीयता आइसकेपछि तिन तहको सरकारको अवस्था के छ भनेर यो जुन बजारीकरण गरेपछि धेर थोर बुझ्नै पर्ने रहेछ। म किसान, आफू किसान र किसानको प्रतिनिधि भएकोहरूले बुझ्नुपर्ने रहेछ। यसो हेर्दाखेरि मलाई घरिघरि एउटा यो अन्यथा नलागोस् एउटा उखान पनि सम्झिन्छु। मेरो एकदम भित्री मनदेखि त्यो उखान आउँछ। के भनेदेखि एउटा मैले पहिले सुनेको थिएँ, सप्रेको घरको बेलुकीको चाँजो, ठिकको घरको बिहानको चाँजो, बिग्रिया घरको चाँजो न पाँजो। यो उखान म बेला बेला सम्झिन्छु र जडीबुटीको क्षेत्रमा यो उखान दाँजेर हेर्छु कुन घरमा
1: भनेपछि ठ्याक्कै चाहिँ भइरहेछ। हजुर,
2: ठ्याक्कै मैले अहिलेसम्म बुझेको चाहिँ यहाँ नभएको होइन, छ अथाह सम्भावना, छ अथाह सम्भावना छ। त्यो अथाह सम्भावना भनेको के हो? अथाह छ त्यो भनेको के? अब मेरो बाजेको पाला बाजेले पनि अथाह सम्भावना भन्ने, मेरो बाबुले पनि अथाह सम्भावना भन्ने, म पनि अथाह सम्भावना नै भन्ने हो भनेदेखि त त्यही अथाह सम्भावना मात्रै भइरहने भयो। त्यही भएर मलाई त्यो उखान यसो सम्झन मनपर्छ। अनि घरिघरि यो जुन राज्यको तर्फबाट यो व्यवसाय एक सङ्घ सङ्गठनहरू छ, विशेष गरी यहाँ सक्रिय भनेको किसान आफ्नो सुरले परम्परागत ढङ्गले नै उत्पादनमा लागिरहनु भएको छ। म पनि त्यसरी लागिरहेको छु। बजारका व्यावसायिक साथीहरू पनि अलिकति पहिलेदेखि नै उहाँहरू छुट्टै आफ्नै ढङ्गले लाग्नु भएको छ, सरकार पनि आफ्नै ढङ्गले छ। यसलाई हेर्दाखेरि म फेरि दुईवटा खेलसँग यसो सम्झिन्छु क्या। जस्तो एउटा बुद्धिचाल भन्ने खेल हुन्छ, त्यो बुद्धिचाल खेलमा बाघ चाहिँ सिधा अगाडि, दायाँ बायाँ पछाडि हिँड्ने भन्ने मैले बुझेको। तर यो जडीबुटीमा चाहिँ बाघ घरिघरि उठ जस्तो छड्के पनि कुद्छ, घरिघरि त्यो छड्के कुद्यो यो त हुँदैन थियो भनौँ भने हात्ती जस्तो ब्रक ब्रक उफ्रिया पनि देखिन्छ क्या जडीबुटीको क्षेत्रमा है। त्यो खेलसँग तुलना हेर्दाखेरि अनि त्यस्तो खेलमा खेल खेल्न बस्यो भने त गाह्रो छ, खेल रमाइलो हुँदैन भन्ने लाग्छ। अनि अर्को मैले
1: तर यो प्रतिस्पर्धामा अब्बल भएर काम गर्ने रहर चाहिँ कहिले पनि मरेन,
2: मरेन मरेन, म अहिलेसम्म आउँदैछु। अनि अर्को खेल मैले, म त्यो खेल खेल्दिनँ तर त्योबाट एउटा शब्दले मैले चाहिँ सिकेकै कुरो के छ भनेदेखि यो तासकै कुरो हो, म्यारेज भन्ने खेल हुन्छ, त्यसमा मलाई मन परेको शब्द सिक्वेन्स, सिक्वेन्स मन परेको। अब त्यो अब त्यही खेलको कुरो गर्ने हो भनेदेखि हाम्रो जडीबुटीसँग दाँजेर खेल्ने हो भनेदेखि नेपालमा अहिले तिन तहको सरकार छ, तिन तह पनि खालमा बसे, अनि व्यावसायिक सङ्घ सङ्गठनहरू छन् उनीहरू पनि बसे। अब जडीबुटीको क्षेत्रलाई चाहिँ सहयोग गर्छु भन्ने सहयोगी दाता संस्थाहरू पनि होलान्, उनीहरू पनि बस्यो भनेदेखि मानव त्यति बेला जडीबुटीको कुरा गर्दा त माल त जडीबुटी उत्पादक किसान हो, तर जडीबुटी उत्पादक किसानलाई चाहिँ तपाईँको स्थानीय सरकारले पनि प्राटै पछ्याएको छ, प्रदेश सरकारले पनि प्लाटै पछ्याएको छ, सङ्घीय सरकारले पनि पछ्याएको छ। माल काटेको कसले हो? त्यो माल काट्नेले समेत उता नै पारेर पछ्याएको छ। जडीबुटीमा चाहिँ यो किसान चाहिँ पछाडिएको छ। मैले चाहिँ यो मा आफैले भएको कुरो र छ्याङ्गा देखेको अब कुरालाई मैले यहाँ
1: यो यहाँले भन्दै गर्दा मैले अलिकति रोकेँ है प्रसङ्ग। यहाँले भन्दै गर्दा चाहिँ सिक्वेन्स मिलाउनेहरू फाइदामा पनि राम्रै छन् है किसानहरू पनि,
2: होइन
1: किसान
2: त खालमै छैनन्, किसान त त्यो अरूको खेलमा छन्। किसानलाई चाहिँ माल सम्झिने हो भने माल जतन गर्न चाहिँ अब राज्यले पर्थ्यो नि त। किसान चाहिँ माल हो भने माल राज्यले जतन गर्नु पर्थ्यो, व्यवसायीहरूले जतन गर्नु पर्थ्यो, अनि न त्यहाँ म्यारेज हुन्थ्यो होला क्या। अनि यही खेलमा चाहिँ म्यारेज ट्याक्कै होला जस्तो लाग्दैन। अलिकति मेरो एकदम रियल बुझाइ
1: आफ्नो अनुभवलाई खेलसँग दाल्नु पर्छ र साँच्चैकै हामीले भन्दै गर्दा सिक्वेन्स मिल्नको लागि चाहिँ केही सरकारले नीतिगत प्रयास गर्यो भने अथवा चाहिँ सरकारले जडीबुटी क्षेत्रलाई उच्च महत्त्व दियो भने चाहिँ नसक्ने भन्ने कुरा त छैन।
2: हो, ठ्याक्कै अहिले हजुरले भन्नुभयो, मैले यो पुरानो मैले उखानकोतिर सम्झेँ, त्यो सम्झिँदाखेरि मात्रै ठुलो कुरो केही पर्दैन, केही पर्दैन। अहिले राज्यले जति स्रोत साधन यो जडीबुटी भनेर खर्च गरेको छ, छुट्याएको छ, त्यसैलाई व्यवस्थित ढङ्गले मैले अघि भनेको त्यो चाँजो र पाँजो चाहिँ भोलिको कुरो आजै मिलाउनु पर्यो। त्यो चाँजो न पाँजो गरेर चाहिँ जडीबुटीलाई यस्तै गर्दाखेरि कतिलाई त रमाइलो भइरहेको होला, तर साँच्चै अथाह सम्भावना, अथाह सम्भावना भनेको चाहिँ यथा हुनु पर्यो नि त, यति छ भन्नु पर्यो क्या। अथाह सम्भावना भनेर तपाईँ हामी पनि बसिरहनु भएन कि, यति सम्भावना छ ल, यो यो प्रदेश, यो जिल्ला, यो पालिकामा चाहिँ यो जडीबुटी यति छ, यति क्विन्टल वार्षिक उत्पादन हुन्छ, यति टन हुन्छ, त्यो चाहिँ लेखाजोखा हुनु पर्यो। स्थानीय सरकार पनि छ, यति तिनवटा तहको सरकार छ, जिम्मेवारी के कसरी हुन्छ, कम्ती उत्पादन भइरहेको त लो यति टन भयो भन्नु पर्यो नि त।
1: अलिकति नीतिको कुराकानी गर्दै गर्दा, जस्तो एउटा अगाडि पनि भनेको थिएँ मैले, तिन तहको सरकारको कुरा यहाँले भन्नुभएको छ, चाँचो पाँचो र सिक्वेन्स नमिलेको कुरा पनि यहाँले भन्नुभएको छ। अहिले भन्दै गर्दा चाहिँ हाम्रो स्थानीय सरकारले चाहिँ वन क्षेत्रमा भएका जडीबुटीहरू लगायतका अथवा वन क्षेत्रलाई नै यो चाहिँ हाम्रो विधा होइन, हामीले हेर्दैनौँ भनेको अवस्था छ कि त्यो गर्दा चाँचो पाँचो चाहिँ मिलेकै छैन।
2: यो वन क्षेत्र जडीबुटी भनेपछि त स्थानीय सरकार गयो भनेदेखि ए जडीबुटीका कुरा गरौँ, ए हो जडीबुटीको अँ अथाह सम्भावना छ त्यति भन्यो, त्यो कम्तीमा अरू परेन। स्थानीय सरकारले जडीबुटी भन्न बित्तिकै सङ्घीय अब सरकार प्रदेशतिर फर्केर बुझ्ने क्या, आफू कम्तीमा आफ्नो स्थानीय तहमा जडीबुटीको अवस्था के छ त, कुन कुन जडीबुटी यहाँ छ र कुन कति स्केलमा छ, कुन जडीबुटी बजारमा बिक्री हुने हो, कुन स्वास्थ्यको लागि आफ्नै स्थानीय तहमा प्रयोग हुने हो, आफ्नै स्थानीय तहका समुदायहरूलाई चाहिँ त्यही जडीबुटी सेवन गराएर चाहिँ न स्वास्थ्यमा चाहिँ अझ राम्रो हुन्थ्यो कि समृद्धिमा चाहिँ राम्रो हुन्थ्यो कि, त्योतिर स्थानीय सरकार आफैले सोच्नुपर्ने मेरो बुझाइ हो। तर स्थानीय सरकारसँग गएर मैले पटक पटक कुरा गरेको छु जडीबुटीको, अँ हो साँच्चै तपाईँ त जडीबुटी मान्छे होइन, हो जडीबुटी त राम्रो छ नि भनेपछि सक्यो, त्यतिमै टुङ्गिएको छ मेरो आफ्नो।
1: तर अब साँच्चीकै जडीबुटी क्षेत्रलाई प्रबन्धनको लागि साँच्चीकै अब जडीबुटी बहसको आवश्यकता देखियो है, सबै क्षेत्रका व्यक्तिहरूलाई यसरी बसेर चाहिँ एउटा निष्कर्ष निकाल्ने गरी बहस चाहियो।
2: एकदम एकदम एकदम ल हेर्नुहोस्, अब यहाँ जडीबुटी व्यवसायी सङ्घ सङ्गठन नै धेरैवटा छन्, व्यवसायीहरू पनि छन्, कारोबार गर्ने कोही प्रशोधन गर्ने उहाँहरू छ, अब उहाँहरूले पनि कति बुझ्नु भएको छ भने त पक्कै बुझ्नु भएको छ, ए बाबा मुख्य स्रोत भनेको त किसानै हो नि त, किसानले जडीबुटी उत्पादन गरेर यहाँ ल्याइदियो भने उहाँहरूको फ्याक्ट्री चल्ने हो, बजार चल्ने हो, त्यति कुरो चाहिँ उहाँहरूले राम्ररी बुझेर किसानसँग चाहिँ प्रत्यक्ष रूपमा क्या जडीबुटीको साँच्चै अवस्था के छ, बरु बजार भाव पनि अब अहिलेको अवस्था पनि किन भित्रभित्र राख्ने, प्रष्ट ल बजार भाव यहाँ यसको यति छ अहिले यति छ भनेर ऊ गर्ने, ल तपाईँहरू अलिकति बजारमा राम्रो भाव आएको जडीबुटीलाई चाहिँ ल तपाईँहरू यो उत्पादन गर्नुहोस् भनेर किसानलाई चाहिँ त्यो जिम्मेवारी दिने हो नि, हामी किसान चाहिँ उत्पादन गर्न तयार छौँ, यसमा चाहिँ अलिकति यो सरकारी तहबाट अनि व्यवसायीहरूले चाहिँ किसानलाई हेर्ने नजर चाहिँ के भन्छ, जडीबुटी तितो हुन्छ भनेर त्यही ढङ्गले हेर्ने होइन कि तितो भए पनि यसले काम गर्छ भनेर त्यो नजरले हेरिदिनु पर्यो।
1: अमूल्य छन् यसका सम्भावनाहरूलाई भन्ने कुरा चाहिँ उजागर गर्ने कुरामा यहाँको तीन दशक लामो समय खर्चेको अनुभव निखारिएको व्यक्तित्व पनि हुनुहुन्छ। यो भन्दै गर्दा अब हामीले अलिकति राज्य स्तरबाट गर्नपर्ने कुराहरूमा हामी फोकस पनि गऱ्यौँ, यो कुरा आवश्यक पनि छ, यो विषयलाई पटक पटक नै घचेको छैन, यद्यपि यही गन्जामलभित्र यही समस्याभित्र पनि भवसागर सम्भावना छ है भनेर देखाउने प्रयास पनि गर्नुभएको छ। र अहिले किसानहरूको एउटा आफू लिडर पोइन्टमा पनि हुनुहुन्छ कि लिडर हुनुहुन्छ, अहिले जडीबुटी उत्पादक सङ्घको समेत अध्यक्ष यहाँ बन्दै गर्दा चाहिँ एउटा जागरणको लागि निरन्तर रूपमा काम पनि गर्नुभएको छ, अलिकति यहाँले गर्दै गरेको र अहिले कसरी चाहिँ किसानहरूलाई जोड्ने प्रयास गर्नुभएको छ?
2: अब अहिले हामीले किसानलाई चाहिँ यो जुन म जडीबुटी उत्पादक किसान सङ्घ नेपालको अध्यक्ष भएको चाहिँ पनि झन्डै एक वर्ष जति हुन लाग्यो।
1: कति किसान हुनुहुन्छ यहाँ चाहिँ?
2: हजुर, सुरुमा दर्ता गर्दा चाहिँ हामी सातै प्रदेशको 255 किसानको डकुमेन्ट सहित दर्ता गरेका छौँ किसान आयोगमा, अनि हामी थपिँदै गएका छौँ र यो एक वर्षको बिचमा चाहिँ फेरि हाम्रो यो सङ्घ दर्ता थिएन, अनि दर्ता प्रक्रियामै हामी अगाडि लाग्यौँ, अनि त्यो प्रक्रिया गर्दा गर्दा हाम्रो लगभग दर्ता भइसक्यो, भर्खर भर्खरै दर्ता भइसक्यो, अनि हामीले अब यो दर्ता भएपछि फेरि प्यान लिनुपर्ने त्यो लिने काम र केन्द्रीय कार्यालय पनि यही काठमाडौँकै वसुन्धारामा स्थापना गर्ने काम गरियो, एक वर्ष हामीलाई यसै गर्दा लाग्यो। यति गर्दा गर्दै पनि अब किसानसँग नजोडिकन यता
1: जस्तो अगाडि यहाँले भन्नुभएको थियो अरू पनि सङ्घ थिए जडीबुटी क्षेत्रमा प्रबन्धनको लागि लागेका सङ्घहरू विगत 10-20 वर्षदेखि नै लागेका पनि छन्, यतिपि यो चाहिँ यो सङ्घ चाहिँ आजको आवश्यकता नै बन्यो?
2: हजुर, अरू मैले अघि पनि भने जडीबुटी व्यवसायी सङ्घहरू चाहिँ सङ्घ महासङ्घ भनेर धेरैवटा छन् व्यवसायीहरूको, किसानको सङ्घ चाहिँ यही हो,
1: उत्पादक सङ्घ पनि छन्, अरू छैन
2: उत्पादक छैन, जडीबुटी उत्पादक किसान सङ्घ भनेर छैन, जडीबुटी उत्पादक भनेर यो जस्तो उत्पादन गर्नेहरू होलान्, तर जडीबुटी उत्पादक किसान सङ्घ भनेर चाहिँ नेपालमा यही हो पहिलो जन्म यो दर्ता भएको,
1: यो आवश्यकता नै परेर,
2: हजुर यो आवश्यकता परेरै हो। मैले अहिले नै भने नि किसानको कुरो अब सुनाउने ठाउँ नभएको हुनाले किसानको कुरो अब ल है हामी किसान छौँ, हामी उत्पादन गरिरहेका छौँ, यो कता के हो भनेर बोल्ने चौतारो पनि नभएको हुनाले हामीले त्यसको रूपमा यो सङ्घ स्थापना गरेका हौँ। यो आवश्यक परेरै हो, यो फेरि विशुद्ध कुनै पार्टीका चाहिँ ऊ विधि विधानसँग जोडिएर होइन कि, यो चाहिँ सिङ्गो नेपालको जडीबुटी जुन यसले चाहिँ के गर्ने भयो त भन्दाखेरि हामी जडीबुटी उत्पादक किसानहरू कुन अवस्थामा छौँ, के उत्पादन गरेका छौँ र योसँग सरकारवाला को हुनुहुँदो रहेछ भनेर त्यो खोजी नीति पनि गरेका छौँ। यो खोज्ने क्रममा एउटा नभएको होइन हुनुहुँदो रहेछ म भन्छु, जस्तो यो नेपाल सरकारकै विभाग वनस्पति विभाग जडीबुटी सम्बन्धी चाहिँ यसो सरकार हाम्रो कुरा सुनिदिने जडीबुटीको कुरा सुन्ने संस्था कुन रहेछ भनेर खोज्दै जाँदाखेरि वनस्पति विभाग रहेछ। त्यहाँ वनस्पति विभागमा त्यो अन्तर्गतका चाहिँ अनुसन्धान वनस्पति अनुसन्धान केन्द्रहरू छन् लगायत अन्य विभिन्न निकायहरू छन्, त्यहाँ खुसी लाग्यो, त्यहाँ चाहिँ धेरैजना विज्ञ वैज्ञानिकहरू हुनुहुँदो रहेछ, उहाँहरू चाहिँ वनस्पति भनेपछि मुख्य गरी जडीबुटीकै अनुसन्धान गर्नुहुँदो रहेछ, अनुसन्धान गर्नुभएको छ, उहाँहरूले धेरै दुःख गर्नुभएको छ र उपलब्धिहरू पनि गर्नुभएको छ। तर अलिकति हामी किसानको पाटोबाट हेर्दा, हामी किसानले हेर्दा चाहिँ त्यो उहाँहरूको विज्ञता, उहाँहरूको विज्ञता एउटा कागजको ठेलीमा त भयो, त्यो चाहिँ उत्पादनसँग जोडिदिन पाएको, उत्पादनसँग हाम्रो यो चाहिँ खेर गइरहेको बाँझो जग्गामा चाहिँ त्यो विज्ञता जोडिदिनु पा, हामी जस्तो गाउँघरका चाहिँ अब जडीबुटी जडीबुटी भनेर लागेका किसानसँग चाहिँ उहाँहरूको विज्ञता जोडिदिनु पाएदेखि साँच्चै उपलब्धिमूलक हुन्थ्यो होला भनेर भन्छु। अब यहाँ त बाँझो जग्गा जग्गा बाँझमा बसो भनेको त्यता हेर्दा त हाम्रो विज्ञहरूको विज्ञता पनि बाँझो बसो कि जस्तो पो लाग्छ त।
1: यहाँले भनिराख्नु भएको छ यो भवसागर सम्भावना बनेको क्षेत्र बोकेको क्षेत्रमा यहाँहरू अलमल चाहिँ हुनुहुन्न सायद, अगाडि यहाँले भन्नुभएको थियो जस्तो प्रशोधन गर्न सकिने आधार पनि धेरै छन् नि, धेरै उद्योगहरूको रूपमा साना उद्योगहरू कुटीर उद्योगको रूपमा पनि जडीबुटी क्षेत्र लान सक्ने आधार त छैन छ नि, किनकि अगाडि यहाँले एक दुईवटा प्रोडक्ट ल्याउनु भएको थियो त्यो स्प्रे ल्याउनु भएको थियो तेजपातको जस्तो यस्ता खालका साना उद्योगहरूलाई स्थापना गर्न सक्ने आधार छन् र बजार पनि स्वदेश होस् या विदेश होस् हामीले खोज्न सक्ने आधार चाहिँ छन्।
2: हजुर यो हजुरले भनिरहँदाखेरि म उत्पादनमै लागेको त्यही सङ्कलन गरेर उत्पादन सुरु गरेको पनि लगभग 20 वर्ष भएको हुनाले सुरुमा त मैले अब सिस्नो खाउँ आयु बढाउँ भन्दै हिँडेको हो, सिस्नोबाटै सुरु गरे हो। अब सिस्नो पनि जडीबुटी हो नि त, तर कतिले सिस्नो जडीबुटी भन्नुहुन्छ, कतिले हो कि होइन भनेर दोधारमा पर्नुहुन्छ, कति होइन कि भन्नुहुन्छ, यस्तो हामी मैले अहिले त्यत्तिकै त्यो उखान र खेलको कुरो गरे होइन, यो अवस्थामा छौँ। अनि त्यस्तै अन्य यो जुन हामीले अहिले जुन स्प्रे गरे भन्नुभयो त्यो चाहिँ तेजपातको तेल तेल हो, इसेन्सियल ओइल हो, यो धेरै राम्रो चिज हो। सेन्ट अब जस्तो टाउको दुखो थकित भयो एकदम ऊ भने अलिकति नाकमा सुन्यो भने पनि आनन्द दिन्छ, त्यस्तो त्यस्तो खालको हो। खाने चिजमा थोरै राख्यो भने सुगन्धित राम्रो अनि खानालाई चाहिँ अब स्वादिलोको साथसाथै फाइदाजनक बनाउने त्यस्तो गुण भएको चिज हो। यो एउटा उदाहरण हो, यस्तो तेल धेरै थरी मेरै त्यहीँ उत्पादन हुन्छ, मेरो आफ्नै ठाउँमा उत्पादन हुन्छ भनेदेखि अब यो देशकै कुरा गर्ने हो भने त ऊ अथा फेरि कुरो चाहिँ के छ भने अथामै हामी आउँछौँ, तर यो अथालाई कसरी हुन्छ यथा नगरेसम्म तपाईँ यथा नगरेसम्म म नबिसाउने मेरो
1: जडीबुटी मै बनाउनु पनि लाग्नु भएको छ। हामी अन्तिममा छौँ, धेरै कुराहरू बाँकी नै छन्, हामी अर्को विषयमा पनि छलफल गरौँला। अन्तिममा आजको कुराकानी निष्कर्षमा टुङ्ग्याउन चाहन्छु, के भन्न चाहनुहुन्छ?
2: यो जडीबुटी चाहिँ मैले यथा होइन कि अथा होइन यथामा चाहिँ लाग्नको निम्ति यो तिनै तहका सरकारले सम्झिदिनुपर्छ, यस सम्बन्धी सरकारवाला सम्पूर्ण ज मैले अघि भने विज्ञहरू हुनुहुन्छ, विज्ञ लगायत सरकारका विभिन्न निकायहरू छ, उहाँहरूले पनि जडीबुटी चिन्दिनै पर्यो, चिन्दिनु पर्यो के यो दुईवटा हिसाबले चिन्दिनु पर्यो भन्छु, आफू सेवन गर्न आफू स्वस्थ हुन पनि चिन्दिनु पर्यो, समृद्धिको लागि पनि चिन्दिनु पर्यो, यहाँ त स्वास्थ्य र समृद्धि दुईटै
1: सँगै कुरा जोडिएको छ। यसको लागि साँच्चै बहस आवश्यक छ भने यहाँहरू उत्पादक सङ्घबाट नेतृत्व गर्नुहोस्। हामी बहसको लागि अरू तारतम्य सबै निकायहरूलाई सँगै राखेर चाहिँ एउटा प्यानल डिस्कसन गर्न पनि हामी तयार नै छौँ यहाँहरूसँग साझेदारी गर्नको लागि र यो विशेष गरी जडीबुटी क्षेत्रको लागि अथवा सम्भावना खोज्नको लागि हामी पनि सँगसँगै यात्रा गर्न तयार छौँ भन्दै यहाँप्रति फेरि पनि कृतज्ञ छौँ। कृतज्ञ पनि गर्दै विदा गर्न चाहन्छौँ। नमस्कार।
2: हस् नमस्कार। जय जडीबुटी। धन्यवाद।
1: हुन्छ, अहिले विदा गर्छौँ। हजुर, जय जडीबुटी भन्दै आजका अतिथिलाई हामीले विदा गरिसकेका छौँ। आज हामीसँग हुनुहुन्थ्यो जडीबुटी उत्पादक किसान सङ्घ नेपालका संयुक्त अध्यक्ष र 3 दशकदेखि जडीबुटीको क्षेत्रमा लाग्नुभएका महेन्द्र बहादुर सुनुवार अर्थात् महेन्द्र बसु हुनुहुन्थ्यो। विशेष गरी आज हामीले जडीबुटीको अथवा सम्भावना भएर पनि भने जस्तो यथार्थमा परिणत गर्न नसकेको यथार्थ र परिणत गर्दै गर्दा हामीले यसलाई समृद्धसँग कसरी जोड्न सकिन्छ, रोजगारसँग कसरी जोड्न सकिन्छ लगायतका विषयमा हामी छलफलमा केन्द्रित बन्दै थियौँ। र साँच्चीकै हामीले भने जस्तै जडीबुटीमा अथवा सम्भावना नै छ र यसलाई साँच्चीकै सही सदुपयोग गर्दै हामीले यसलाई समृद्ध खोज्नेतर्फ लाग्यो भने हामीले कृषि क्रान्तिको एउटा पाटोमा चाहिँ जडीबुटी क्षेत्रले अब्बल सम्भावना सँगसँगै तय गर्न सक्छ भन्दै आजको श्रृङ्खलाको समय सकिसकेको छ। यहाँहरूका कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू, अनिलहरू छन् भने हामी सम्बन्धित विज्ञसम्म निकायसम्म प्रतिनिधि काममा प्रतिबद्ध भएर नै लागेका छौँ भन्दै जसको लागि 98510 97192 98510 97192 टेलिफोन अथवा एसएमएस गरेर यहाँहरूका समस्या, जिज्ञासा, गुनासाहरू राख्न सक्नुहुन्छ भन्दै असीम साहको यहाँहरूको माझबाट बिदा हुने अनुमति माग्छु। स्वदेशमै रहौँ, कृषि कर्म गरौँ। जय जडीबुटी। नमस्कार।
20: रेडियो मेलम्ची 107.2 MHz।
4: के तपाईँहरूलाई जेन्स, लेडिज तथा बच्चा बच्चीको लागि आवश्यक रेडिमेड कपडा, जुत्ता, चप्पल, ब्याग लगायत विभिन्न प्रकारका फेन्सी सामान चाहिएको छ?
5: यदि चाहिएको छ भने मेलम्ची बजार स्थित सिन्धु विकास बैङ्क भएको घरमा रहेको ढकाल फेन्सी स्टोरमा आउनुहोस्।
4: गुणस्तरीय सामान, उचित मूल्य र आत्मीय सेवा सहित ढकाल फेन्सी स्टोर तपाईँहरूको सही गन्तव्य बन्न सक्छ।
5: साथै प्रत्येक सामानको खरिदमा 5% छुट र 5,000 भन्दा माथिको सामान खरिदमा 1 पिस टी सर्ट अफर राखिएको छ।
4: आउँदै गरेको विजयादशमी तथा दीपावलीको शुभकामना सहित विशेष छुट।
5: प्रोपाइटर रामहरि ढकाल, सिर्जना ढकाल,
4: ढकाल फेन्सी स्टोर मेलम्ची सिन्धु विकास बैंक भएको घरमा। सम्पर्क नम्बर 9840500579, 9862424827।
6: ए दाई, मोबाइल बिग्रियो, बनाउन कहाँ लैजाने होला? नयाँ मोबाइल किन्न पनि मन छ तर बजेट चाहिँ अलि कम छ।
7: ल, त्यसका लागि त चिन्ता लिनै पर्दैन नि। मेलम्ची बजारको डोटेल मोबाइल हाउस आऊ न।
6: डोटेल मोबाइल हाउस, त्यहाँ के पाइन्छ र?
7: के चाहिँ पाइँदैन र? यहाँ हरेक ब्रान्डका मोबाइल पाइन्छन्। बिग्रिएको मोबाइलको मर्मत समेत गरिन्छ। त्यति मात्र होइन, आकर्षक घडी, मोबाइल कभर, रिचार्ज कार्ड लगायत मोबाइलसँग सम्बन्धित सम्पूर्ण सामान एउटै ठाउँमा।
6: ओहो, तर नयाँ मोबाइल किन्न पैसा पुगेन भने नि?
7: त्यसको पनि समाधान छ। नागरिकताको भरमा किस्ताबद्दीमा मोबाइल पाइन्छ। आफूलाई मन परेको मोबाइल सहज किस्तामा ल्याउने अनि चलाउने।
6: त्यसो भए अब मोबाइल किन्न, मर्मत गर्न वा मोबाइलका सामान खोज्न अन्त जाने परेन, सिधै आउनुहोस् डोटेल मोबाइल हाउस मेलम्ची बजारमा।
7: सबैको रोजाई डोटेल मोबाइल हाउस, नागरिकताको भरमा किस्ताबन्दीमा मोबाइलको सुविधा।
6: प्रोपाइटर प्रवेश डोटेल, सम्पर्क 9840454519, बेलम्ची बजार सिन्धु विकास बैङ्कको अपोजिट साइट 40 मोबाइल हाउस भएको ठाउँमा। यहाँ एक्सचेन्जको पनि सुविधा छ।
8: कहिले काहीँ सपना ठुलो हुन्छ तर बाटो अस्पष्ट, विदेश पढ्ने इच्छा पनि त्यस्तै, र सही मार्गदर्शन बिना त्यो सपना टाढै रहन्छ।
9: त्यसैले सपना पूरा गर्न विश्वसनीय हात चाहिन्छ, त्यसको लागि सम्झनै पर्ने नाम ड्रीम सिटी अब्रॉड।

0: document preparation, interview preparation, visa processing guidance, even departure support. Dream City को साथमा कसरी भन्ने प्रश्न कहिले आउँदैन।
1: तपाईको लक्ष्य अब केवल लक्ष्य मात्र होइन, अब त्यो भविष्यतिरको वास्तविक यात्रा हो।
0: आजै सम्पर्क गर्नुहोस् Dream City Abroad Education Consultancy Private Limited, Chavahil, Chuchepati Chowk, Kathmandu.
1: Phone 9866279606, 9845674956, 01592404.
2: Dream City Abroad Education Consultancy, जहाँ बाटो मात्र देखाइँदैन, भविष्य चलाउन तपाईलाई शक्ति दिन्छ।
3: प्लस टू पछि विदेशमा पढ्ने सपना छ? अस्ट्रेलिया, युके, क्यानाडा, जापान, अमेरिका, कोरिया लगायत विभिन्न देशमा अध्ययनका लागि भरपर्दो सहयात्री बुद्ध भिजन एजुकेशन कन्सल्टेन्सी। कोर्स छनौटदेखि भिसा प्रोसेसिङसम्म अनुभवी काउन्सिलिङ र जेन्युन गाइडेन्स अब एउटै ठाउँमा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो विदेश अध्ययनको सपना साकार पार्नुहोस्। चाभैल चोक, काठमाडौँ, 01-4500-347, 98514-93-47, 98514-93-47। बुद्ध भिजन एजुकेशन कन्सल्टेन्सी, तपाईँको भविष्य हाम्रो मार्गदर्शन।
4: करियर ग्रोथ इन्टरनेसनल एजुकेशन,
5: विदेशमा उच्च शिक्षा हासिल गर्ने तपाईँको सपना अब बनाऊ वास्तविकता।
4: क्यानाडा, अस्ट्रेलिया, युके, साउथ कोरिया, माल्टा, ग्रीस लगायत उत्कृष्ट अध्ययन गन्तव्यको लागि युनिभर्सिटी एन्ड कलेज सेलेक्सन, एडमिसन प्रोसेसिङ, डकुमेन्टेसन तथा भिजा गाइडेन्स सबै एउटै छानामुनि। डिप्लोमा, ब्याचलर, मास्टर, तपाईँको शैक्षिक योग्यता र करियर लक्ष्य अनुसार सही कोर्स, सही कलेज र सही गाइडेन्सको लागि आजै सम्पर्क गर्नुहोस्। करियर ग्रोथ इन्टरनेसनल एजुकेशन, सम्पर्क नम्बर 01-5909309, 98510-007-96, 98512-17542, अवे टु दिल्ली बजार रोड, पुतली सडक, काठमाडौँ। इमेल careergrowth.edu@gmail.com।
5: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त
4: करियर ग्रोथ इन्टरनेसनल एजुकेशन, तपाईँको विदेश अध्ययन यात्राको भरपर्दो शैक्षिक परामर्शदाता।
6: काठमाडौँको चाहबेल सिफलमा अवस्थित जीपी कोइराला मेमोरियल सामुदायिक कलेजमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनका लागि भर्ना खुल्यो।
7: यस कलेजमा बीबीएस, बीसीए, बीएएसडब्ल्यू, बीए, बीएड र एमबीएस तथा एमएडमा तीनै सत्रमा पारिवारिक वातावरण सहित न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध गराइन्छ। डिजिटल माध्यमबाट पठन पाठन हुने यस कलेजमा
6: सैद्धान्तिक तथा प्रयोगत्मक रूपमा एकाउन्टिङ, बैंकिङ, शेयर बजार तथा पत्रकारिता सम्बन्धी तालिम र प्रशिक्षणको व्यवस्था रहेको छ।
7: यस जीपी कोइराला मेमोरियल सामुदायिक कलेजले देशकै उत्कृष्ट सामुदायिक कलेजका रूपमा दक्ष शैक्षिक जनशक्ति उत्पादनमा योगदान गर्दै आएको छ।
6: भर्ना सम्पर्कका लागि जीपी कोइराला मेमोरियल सामुदायिक कलेज सिफल, चाहबेल, काठमाडौँ।
7: फोन
6: 01-4579-115 र 01-4582-404।
5: यस शनिबार कहाँ जाने सोच्दै हुनुहुन्छ? अब केही सोच्नै पर्दैन। आमा याङ्ग्रीको काठ, हेलम्बुको मोटु, प्रसिद्ध धार्मिक स्थल पाल्चोकी मन्दिर जाने।
8: मन्दिर दर्शन पनि, हेलम्बु क्रेटेलको रमाइलो यात्रा पनि, र त्यसमाथि स्थानीय स्वादले भरिएको हाट बजार।
5: हेलम्बु गाउँपालिका 3 स्थित पाल्चोक मन्दिर परिसरमा प्रत्येक शनिबार लाग्ने हाट बजारमा अर्ग्यानिक तरकारी, ताजा फलफूल, किवी, सुन्तला, मूला, आलु, सिन्की लगायत शुद्ध स्थानीय उत्पादन।
8: धर्म, प्रकृति र स्वास्थ्य तिनैको संगम एकै ठाउँमा। जाने होइन त यस शनिबार पाल्चोक मन्दिरको हाट बजारमा। आउनुहोस्, स्थानीयलाई साथ दिउँ, स्वस्थकर जीवन रोजौं।
5: हाट बजार व्यवस्थापन समिति संयोजक गोपाल गिरी, 98-080-60-956।
9: अलैँची त यो वर्ष

0: छ, अब बेच्न पो कहाँ लाने होला।
1: भाउजू तपाईँ चिन्ता नगर्नुहोस्, मैले त सधैँ फुलप्रसाद ज्योतिलाई दिने गरेको छु। अन्त भन्दा राम्रो भाउ पनि पाइन्छ, पैसा फस्ला भन्ने डर पनि छैन।
0: त्यसो भए बाबु म पनि उहाँलाई नै दिन्छु, फोन नम्बर पो कति होला?
1: ल फोन नम्बर टिप्नुहोस् भाउजू, फुलप्रसाद ज्योति थाङपाल धाप,
2: सम्पर्क 98038329663,
3: 97181000053।
4: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।

0: सूचना यस पाँच पोखरी थाङपाल गाउँपालिका भित्र नै खाद्यान्न सामग्रीहरू बजार अनुगमन निर्देशिका 2078 बमोजिम गाउँपालिका प्रवेशद्वार खाल्डे खोलामा उपभोग्य मिति जाँच गरी मात्र ल्याउन पाइने व्यवस्था गरिएको छ। तसर्थ गाउँपालिका क्षेत्रका किराना पसल सञ्चालकहरूले खाद्यान्न सामग्री ल्याउँदा उपभोग्य मिति यकिन गरी ल्याउनु हुन र मेलम्ची लगायत थोक विक्रेताहरूले सामग्री पठाउँदा समेत ध्यान दिनु हुन सूचित गरिन्छ। म्याद नागेका सामग्री जफत गरी नष्ट गरिनेछ। पाँच पोखरी थाङपाल गाउँपालिका।
1: दिदी कता हो, टाढाको यात्रा हो कि के हो?
2: घर आएसी सबै सामान चाहिने छ, त्यही भएर बजारतिर जान लागेको।
1: किन टाढा जानु पर्यो? हाम्रै दुबाचोर पोखरे भन्ज्याङमा रहेको जागेश्वरी खाद्यान्न तथा फलफुल पसल र कञ्चन प्लास्टिक पसलमा जानु न, त्यहाँ सम्पूर्ण सामान सस्तोमा पाइन्छ।
0: हजुर, यहाँ खाद्यान्न सम्पूर्ण सामग्री, किराना सामान, फलफुल, तरकारी, मेलम्ची भन्दा सुपथ मूल्यमा पाइन्छ। त्यस्तै जुत्ता चप्पल, स्कुल ड्रेस, सम्पूर्ण फेन्सी कपडा, थान कपडा, कुर्ता सुरुवाल, साडी, टप्स, कस्मेटिक सामानहरू, प्लास्टिकका भाँडा, गिलास, टेबल, कुर्सी, राइस कुकर, प्रेसर कुकर, म्याट, कार्पेट, ग्यास रेगुलेटर लगायत ग्यासका चुलो, भाइरल छाता, लेडिज ब्याग लगायत अन्य ब्यागहरू, खेलौना, चकलेट आइटम सुपथ मूल्यमा पाइन्छ। बौद्ध तथा हिन्दू धर्मका पूजा पाठ काज क्रियाको लागि आवश्यक सम्पूर्ण सामग्री पनि उपलब्ध छ। पानीपुरी, चटपटे, बरफ, आइसक्रिम लगायत सम्पूर्ण सामग्री हामी कहाँ उपलब्ध छ।
1: जय बागेश्वरी खाद्यान्न तथा फलफुल पसल र कञ्चन प्लास्टिक पसल, मेलम्ची 7 दुबाचौर।
0: प्रोपाइटर जितु भारती, अनिश भारती। सम्पर्क नम्बर 98035 69 945, 97088 47 454। चर्चित एवं लोकप्रिय गायक बलबहादुर वाइबाको नयाँ लोकसेलो एल्बम कति राम्री बाहुनी।

0: हजुर, आज त धेरै घुमियो है, अब कहाँ बसेर आराम गर्ने होला।
1: त्यही त सोच्दैछु, तर यहाँ राम्रो खाना पनि पाइने, आरामदायी बास पनि हुने ठाउँ कहाँ होला।
2: हेलम्बु आएर पनि खाना बस्नको चिन्ता लिने हो त? हेलम्बु चनौटे रिसोर्ट छँदै छ नि, उत्कृष्ट खाना र खाजाको स्वाद सँगै आरामदायी बासको व्यवस्था छ, शान्त र सुरक्षित वातावरण अनि तालिम, गोष्ठी, बैठक वा कुनै पनि कार्यक्रम गर्नको लागि सुविधा सम्पन्न हलको समेत व्यवस्था छ।
0: ए, त्यसो भए त घुम्न आउनेहरूका लागि झन् राम्रो रहेछ नि।
2: सुरसिंह झरना, पालचोक मन्दिर, आमा याङ्री, हेलम्बु ग्रेटेल लगायतका रमणीय ठाउँ घुम्न जाँदै हुनुहुन्छ वा घुमेर फर्किँदै हुनुहुन्छ भने चनौटे रिसोर्ट नगई हुँदैन।
1: त्यसो भए एकछिन रोकिएर आराम गर्दै स्वाद लिने ठाउँ यही पो रहेछ।
2: बिल्कुल बिल्कुल, ताजा ट्राउट माछा, लोकल भालेको स्वाद अनि अर्ग्यानिक खानाको मिठास, आहा। प्रकृतिको काखमा शान्त वातावरण, स्वादिलो खानाको मिठास, आरामदायी बासको सुविधा र तपाईँका विशेष कार्यक्रमको लागि सुविधा सम्पन्न हल।
1: हेलम्बु चनौटे रिसोर्ट, ट्राउट माछा, लोकल भाले र अर्ग्यानिक स्वादको उत्कृष्ट गन्तव्य। घुम्दा आउनुहोस्, स्वाद लिनुहोस्, आरामसँग बस्नुहोस् हेलम्बु चनौटे रिसोर्टमा। सुमन चापागाई, सम्पर्क 9841400007, 9823515034।
0: हेलम्बु चनौटे रिसोर्ट, चनौटे नयाँ बजार सँगै घुमाइको थकान मेटाउने, स्वादको सम्झना बनाउने गन्तव्य।
1: दाइ, घर त फेरि बनाउनु पर्ने भयो त, के सोच्नु भएको छ?
3: अब बाढी, पहिरो, भूकम्पले नभत्काउने गरी माथि गाउँमा बनाउन लाएँ भाइ मैले त।
1: हो र दाई, मैले पनि त्यही सोचिरहेको छु। अनि दाइ, घर बनाउनको लागि सामान चाहिँ कहाँबाट ल्याउने त?
3: त्यसको लागि न्यु हेलम्बु हार्डवेयर एन्ड सप्लायर छँदैछ नि। बाढीको कारण अहिले चनौटी बजारबाट हेलम्बु 4 सेरा प्रहरी चौकीसँगै सारेको छ। त्यहाँ घर निर्माणको लागि रड, सिमेन्ट, जस्ता पाता, स्क्वायर पाइप, रङ रोगन लगायत सबै सामान सुपथ मूल्यमा पाइन्छ, गाडी भाडामा पनि पाइन्छ।
4: आर्थिक वर्ष 81-82 सुरु भए लगत्तै यस न्यू हेलम्बु हार्डवेयर सप्लायर्सले हाम्रा ग्राहक वर्गमा केही नयाँ निर्माण सामग्रीहरू, इट्टा, बालुवा, गिटी थप गरेको जानकारी गराउँदछौँ।
1: प्रोपाइटर दिनेश थापा, न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर्स, हेलम्बु 4 सेरा प्रहरी चौकी सँगै।
3: सम्पर्क नम्बर 9861850836,
1: 9039495452।
0: सादर अनुरोध।
1: यही असोज 11 गते आइतबार यस इन्द्रावती क्याम्पस मेलम्चीको क्याम्पस सभा तथा अधिवेशन हुन गइरहेको बेहोरा सहर्ष जानकारी गराउँदै, अधिवेशन वर्ष भएको हुँदा क्याम्पस सभाको तपसिल मनोजिम आजीवन सदस्य बन्न इच्छुक महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौँ। आफ्नै गाउँ समुदायमा रहेको उच्च शिक्षा प्रदायक शैक्षिक संस्थाको आजीवन सदस्य बनाऊ, आत्मगौरव उच्च बनाऊ।
0: क्याम्पसको विधान बमोजिम ₹5,000 र सोभन्दा माथि आजीवन सदस्य, ₹1,00,000 र सोभन्दा माथि संरक्षक सदस्य, ₹5,00,000 र सोभन्दा माथि प्रधान संरक्षक सदस्य।
1: 2083 असोज 9 गते भित्र क्याम्पस कार्यालयमा सम्पर्क राख्नुहुन्छ अनुरोध छ। जानकारीका लागि सम्पर्क नम्बर क्याम्पस प्रमुख

0: धेरै बोले अरूले।
1: अब बोल्ने पालो तपाईँको।
0: तपाईँको बोलीमा लोली मिलाउँछौँ हामी।
1: जुगलको शिरदेखि इन्द्रावतीको तीरसम्म समुदायको सही पहरेदार।
0: अब तपाईँसँगै तपाईँकै रेडियो
2: रेडियो मेलम्ची 107.2 मेगाहर्ज

0: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।
1: होइन कता हिँड्नु भएको फेरि? हिजोदेखि बत्तीको सामान खोज्नु है भनेको मान्ने होइन।
2: त्यही बत्तीको सामान लिन त जान लाग्यो नि मेलम्ची।
1: जहाँ पाए त्यहीबाट नल्याउनु है, पल्लो घरको जस्तै दुई चार दिनमै सबै बिग्रिने खालको। फेरि
2: तिमी चिन्ता नलेऊ न, मेलम्ची टेक सोलुसन प्रालीमा गएर ल्याउँछु सबै सामान। त्यहाँ एलइडी चिम, सभा मिटर, तार, स्विच लगायत सम्पूर्ण बत्तीका सामान होलसेल मूल्यमा पाइने रहेछ। गुणस्तरीय र भरपर्दो सामानको लागि सदैव सम्झनुहोस्
1: मेलम्ची टेक सोलुसन प्राली, मेलम्ची 11 हेलम्बु बस पार्क, श्रीदेवी हार्डवेयर सँगै।
2: सम्पर्क नम्बर 9849559960, 9849559960।
3: ए भाइ, यो गाडी कुन बेला जान्छ?
4: ए दाई, गाडी त अब 10 मिनटमा हिँड्छ, 10 मिनटमा।
3: हो र, लौ न भाइ, मलाई त पशु पन्छीको औषधि, ढुटो, दाना, पिठो तथा चल्लाहरू चाहिएको थियो। भ्याइँदैन? गाडी छुट्छ कि के हो? फेरि यी सबै सामान कहाँ लिने हो?
4: ए दाई, के टेन्सन लिनु भा, यही हेलम्बु बस पार्क पुल छेउमै मेलम्ची नोबेल एग्रोभेट छँदैछ नि।
3: ए हो र भाइ।
4: हो नि, त्यहाँ कुखुराको दाना, चल्ला, पशु पन्छीको औषधि, बिउ बिजन, ढुटो, पिठो तथा सम्पूर्ण कृषि तथा पशु पन्छी जन्य सामग्रीहरू होलसेल तथा सुपथ मूल्यमा उपलब्ध छ। साथै प्राविधिक सरसल्लाह तथा परामर्श पनि प्रदान गरिन्छ।
3: सामान पनि सबै एकै ठाउँमा पाइयो, गाडी पनि पाइयो, यो भन्दा अरू के चाहियो?
4: ए ल भयो दाई, जाउँ जाउँ गुर्जी, जाउँ जाउँ।
2: मेलम्ची नोबेल एग्रो भेटनरी, मेलम्ची हेलम्बु बस पार्क, बीजी बेकरी सँगै। प्रोपाइटर सुदीप धिताल। सम्पर्क नम्बर 011-4010-18, 9803-62-870।
5: जति घाँस खाए नि कराउनै नछोड्ने यो भैँसी, दुध पनि राम्रोसँग दिँदैन, अब नबेची नहोला जस्तो छ।
6: घाँस मात्रै दिएर कहाँ हुन्छ त दाई, गुणस्तरीय दाना र ढुटो खुवाउनु पर्छ नि।
5: अब बजारमा भने जस्तो गुणस्तरीय दाना र ढुटो चाहिँ कहाँ पाइन्छ र?
6: यसको लागि त मेलम्ची भ्याली पोल्ट्री फार्म एन्ड एसटी किराना स्टोर छ नि दाई।
7: मेलम्ची भ्याली पोल्ट्री फार्म एन्ड एसडी किराना स्टोर, मेलम्ची 11 फट्टे बेसी तथा इन्द्रावती क्याम्पस जाने उकालो चोकैमा। यहाँ गाई भैँसीको गुणस्तरीय दाना, ढुटो, पिठो, पिना लगायत खाद्यान्न सामान सुपथ मूल्यमा पाइनुका साथै लोकल, ब्रोइलर, कोइलर, गिरिराज तथा लेयर्स कुखुराका चल्लाहरू अर्डर अनुसार बिक्री गरिन्छ। साथै कुखुराको गुणस्तरीय पेलेट दाना पनि उपलब्ध छ।
8: साथै कुखुराको दाना, चल्ला, जिउँदो कुखुरा र अन्य जुनसुकै सामान बोक्नको लागि गाडी चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर गङ्गा बहादुर दनुवार तथा दशरथ दनुवार।
10: सम्पर्क नम्बर 9853131117, 9806379276।
11: वाउ दिदी, हजुरको यो नयाँ तिलरी र औँठी कति धेरै चम्किलो र युनिक डिजाइनको छ, कहाँबाट लिनु भएको हो?
12: सुन चाँदी किन्न, अन्त कहाँ जानु नि बहिनी, मेरो त पहिलो रोजाइ नै सधैँ न्यू प्रमिस ज्वेलर्स हो नि।
11: कुन ठाउँमा पर्छ त दिदी यो पसल?
12: हाम्रै मेलम्ची बजारमा कृष्ण मेडिकल सँगै छ नि।
11: हाम्रा विशेषताहरू, विभिन्न डिजाइनका सुन र चाँदीका गहना उपलब्ध छ।
12: ग्राहकको माग अनुसार नयाँ डिजाइन र अर्डर गर्न सकिन्छ।
11: पुराना सुनचाँदीका गहना साटफेर वा बिक्री गर्न सकिन्छ।
12: यहाँ उच्च स्तरीय सुनचाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर बमोजिममा हरेक डिजाइनका गरगहनाहरू तयार गरिन्छ।
11: प्रोपाइटर दिनेश विश्वकर्मा।
12: सम्पर्क नम्बर 9856991606, 9818-5352-43। आजै सम्पर्क गर्नुहोस् न्यू प्रमिस ज्वेलर्स, मेलम्ची 11 सिन्धुपाल्चोक।
13: तपाईँ हाम्रै बेकरी बिजी बेकरी,
14: बिजी बेकरी,
15: बिजी बेकरी
14: होइन, सबैजना बिजी बेकरी, बिजी बेकरी मात्र भन्छन्, त्यहाँ छ चाहिँ के?
13: सबै थोक छ नि,
4: सबै प्रकारका केक अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय सामग्रीको प्रयोग गरी दक्ष सेफहरूद्वारा उत्पादन गरिने पब, दुनोड, कुकिज लगायत सम्पूर्ण बेकरी सामान होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
15: त्यस्तै बर्थडे, एनिभर्सरी लगायत अन्य अकेजनका लागि इन हाउसको सुविधा पनि छ। त्यही उत्पादन हुने भएकोले स्वास्थ्यवर्धक स्वादिलो पनि हुन्छ।
14: बीजी बेकरी हाउस, मेलम्सी, हेलम्बु बस पार्क, प्रोप्राइटर सुनिल केसी। सम्पर्क नम्बर 9809198003, 9809198003।
11: ए दिदी, किन चिन्तित देखिनुहुन्छ, के भयो?
12: हेर न बहिनी, भैँसी बिरामी भएर दुध दिनै छाड्यो, के गर्ने के गर्ने? भैँसीलाई औषधि कहाँ पाइन्छ होला? मलाई त तनाव पो पर्यो भने।
11: अब चिन्ता लिनु पर्दैन दिदी, हाम्रै मेलम्ची बजारमा खनाल एग्रोभेट सेन्टर छँदैछ नि, त्यही जानु न।
12: तपाईँको एक फोन कल पशु पंक्षीको समस्या हल। हजुर, यहाँ सम्पूर्ण पशु पंक्षीको औषधि, घर दैलो उपचार, पशु बिमा, पशुको गर्भ परीक्षण, खसी पार्ने, सिङ नआउने बनाउने, साथै सम्पूर्ण बिउ बिजन सुपथ मूल्यमा पाइन्छ।
11: खनाल एग्रोभेट सेन्टर, मेलम्ची बजार, पाँच पोखरी जाने बाटो, इबी गाडी बस पार्क सँगै। प्रोप्राइटर आशिष खनाल। सम्पर्क नम्बर 9864 49 36 96, 9864 49 36 96।
16: घर बनाउँदै हुनुहुन्छ? घर तथा भवनको झ्याल ढोका, ग्रिल, सिसा वा पार्टिसनको काम बाँकी छ?
4: अब चिन्ता नगर्नुहोस्, लङ्खनमाई आल्मुनियम मेटल एन्ड ग्लास वर्कसप तपाईँको निर्माण सम्बन्धी कामको भरपर्दो गन्तव्य।
16: यहाँ युपिबिसी तथा आल्मुनियमका आकर्षक झ्यालडोका, फलाम तथा स्टिलका काम, पार्टिसन, ग्रिल, फल सिलिङ, सिसा लगायत निर्माण सम्बन्धी सम्पूर्ण सामान तथा सेवा उपलब्ध छ।
4: घर होस् वा कार्यालय, पसल होस् वा अन्य कुनै संरचना, गुणस्तरीय सामग्री, आकर्षक डिजाइन, सफा फिनिसिङ र दक्ष जनशक्ति सहितको काम हाम्रो प्राथमिकता हो।
16: तपाईँलाई आवश्यक परेमा मापनदेखि निर्माण तथा जडानसम्मको दक्ष सेवा समेत उपलब्ध गराइन्छ। त्यसैले निर्माण सम्बन्धी कुनै पनि कामको लागि सम्झनुहोस् लङ्खनामाई आल्मुनियम मेटल एन्ड ग्लास वर्कसपलाई। अब घर बनाउँदा वा मर्मत गर्दा झ्याल ढोका, ग्रिल, सिसा र पार्टिसनको लागि ठाउँ ठाउँ धाउनु पर्दैन।
12: स्थान मेलम्ची बजार, आमा हेल्म बसपाक जाने ओरालो, होटल हेरिटेज सँगै र सिसा पसल मेलम्ची नेपाल बैङ्क सँगैको घरमा। प्रोप्राइटर निर्जल श्रेष्ठ। सम्पर्क नम्बर 9809910904, 9913-65-0647।
16: सिन्धुपाल्चोकका स्थानीय कलाकार किरण तामाङ स्याङ्बोको नयाँ खान्दोके सेलो एल्बम लिएर आउँछु सगुनपोङ।

स्वर बैरागी च्याङबा, जितु लोप्छन। सङ्गीत प्रेम योञ्जन तामाङ, शब्द सरिता दोङ बैरागी च्याङबा, प्रोड्युसर किरण तामाङ सरिता दोङ, एरेन्ज मिक्सिङ सानुबाबु घिसिङ। किरण स्याङ्गो युट्युब च्यानल मार्फत उपलब्ध छ, सुनेर प्रतिक्रिया दिन नभुल्नुहोला।

0: नमस्कार, बिहान 11 बजेको मेलम्ची अपडेटमा तपाईँलाई स्वागत छ। म माया परियार। शुरू गरौं मुख्य समाचार प्रसंगबाट। प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दैछ। संसदलाई प्रविधि मैत्री बनाउने र सांसदले उठाएका जनसरकारका विषयको सुनवाईलाई प्रभावकारी बनाउने उद्देश्यले सभामुख डोरप्रसाद आर्यले बैठक बोलाउनु भएको हो। सिंहदरबार स्थित कार्यव्यवस्था हलमा दिउँसो 12 बजे बस्ने बैठकमा मुख्य गरी डिजिटल संसदको अवधारणाबारे छलफल हुने संघीय संसद सचिवालय का प्रवक्ता एके राम गिरीले जानकारी दिनुभयो। संसदको शून्य समय, आकस्मिक समय र विशेष समयमा सांसदहरूले उठाउने जनसरकारका विषयलाई अब डिजिटल प्रणाली मार्फत सम्बन्धित मन्त्रालय तथा निकायहरूसँग जोड्ने तयारी गरिएको छ। त्यस्तै प्रणाली कार्यान्वयनमा आएपछि सांसदहरूले उठाएका विषयमा सरकारले के निर्णय गर्यो, कति प्रगति गर्छ र कस्तो र कहिले सम्बोधन गर्छ भन्ने कुरा ट्र्याक गर्न सहज अपेक्षा रहेको सचिवालयले जनाएको छ। त्यस्तै दिउँसो 1 बजे प्रतिनिधि सभाको बैठक बस्दैछ। संसद बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ। आजको बैठकमा एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलन सम्बन्धी नेपाल सरकारले आफ्नो हकमा स्पष्ट पारेको घोषणासहित अनुमोदन गर्ने कार्यसूची पनि रहेको सचिवालयले जनाएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले विकास आयोजनाका सुरक्षाको लागि नयाँ अवधारणा अगाडि सारेको छ। रसुवाको भोटेकोशी नदीमा हालै आएको बाढीले जल विद्युत आयोजनामा ठूलो क्षति र सुरक्षा संकट निम्ताएपछि ऊर्जा मन्त्रालय आयोजकहरूले सुरक्षाको पूर्व तयारीमा जुटेको हो। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठका अनुसार मन्त्रालयले देशका विभिन्न आयोजनाहरूको निर्माण, सुरक्षा र व्यवस्थापनलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण नीतिगत व्यवस्थाहरू अगाडि सारेको हो। कार्ययोजना अन्तर्गत सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न र कामदारहरूको सुरक्षा सुनिश्चित गर्न मन्त्रालयले नयाँ अवधारणा कार्यान्वयनमा ल्याउने तयारी थालेको छ। आफूलाई उच्च सरकारी तथा राजनैतिक पदमा रहेको भन्दै नक्कली परिचय दिएर विभिन्न निकायमा धम्की दिने एकजना युवकलाई झापा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको हल्दीबारी गाउँपालिका एक बस्ने 26 वर्षीय सुजन विश्वकर्मा रहेका छन्। जिल्ला प्रहरी कार्यालयले झापाका अनुसार उनलाई सरकारी तथा राजनैतिक पदको परिचय दुरुपयोग गरेको आरोप नियन्त्रण लिएको हो। प्रहरीका अनुसार विश्वकर्माले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको केन्द्रीय सदस्य र प्रधानमन्त्री कार्यालय को सचिवालय सदस्य रहेको भनी झुटो परिचय पत्र परिचय दिने गरेका थिए। सोही नकली परिचयको दुरुपयोग गर्दै उनी विभिन्न सरकारी कार्यालय, बैठक तथा शैक्षिक संस्थाहरूमा प्रवेश गर्ने गर्थे। त्यहाँ पुगेर उनले आफ्नो पदको रवाफ देखाउँदै अनुचित दबाव दिने र धाक धम्की दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। आज काठमाडौँ उपत्यका सहित 18 जिल्लामा आकस्मिक बाढ़ीको मध्य स्तरसम्मको जोखिम रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाको अनुसार आज काठमाडौँ, भक्तपुर, ललितपुर, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, सोलुखुम्बु, सिन्धुपाल्चोक, काभ्रे, गोलखा, तनहु, लमजुङ, कास्की पर्वत, बागलुङ, म्याग्दी, बजाङ, बाजुरा र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेखीय बन्ने र आकस्मिक बाढ़ीको जोखिम रहेको जनाएको छ। यसअघि गैराती, भक्तपुर र काठमाडौँको सिमाना भएर बग्ने मनोहरा खोलामा बाढी आएको थियो। सुन चाँदीको भाव आज घटेको छ। सुन आज तोलामा 900 रुपियाँले घटेर तोलाको 3,01,100 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। 30 दिन हिजो सोमबार सुन चाँदीको भाव घटेको थियो। सुन हिजो तोलामा 1,200 रुपियाँले घटेर तोलाको 3,01,000 रुपियाँमा कारोबार भएको थियो। कारोबार हुने हप्ताको पहिलो दिन आइतबार भने सुनको भाव तोलामा 1,200 रुपियाँले बढेको थियो। आइतबार सुन तोलाको 3,02,200 रुपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको पनि भाव घटेको छ। हिजो तोलामा 40 रुपियाँले घटेर तोलाको 4,620 रुपियाँमा कारोबार भएको चाँदी आज तोलामा 20 रुपियाँले घटेर तोलाको 4,600 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यमनको इराक अर्थ समर्थित होथी समूहले साउदी अरबमाथि नयाँ चरणको क्षेपास्त्र तथा ड्रोन आक्रमण थालेपछि मध्य पूर्वको तनाव थप बढेको छ। यही समयमा इरान र खाड़ी मुलुक विशिष्ट टप हर्मुज खुलाउने विषयमा हुने भनिएको वार्ता स्थगित भएपछि विश्व ऊर्जा आपूर्तिमाथिको जोखिम पनि बढेको हो। होथीले सोमबार दक्षिण साउदी अरबको खामिस मुसैत स्थिर सैन्य हवाई अखजालाई लक्षित गर्दै दर्जनौ क्षेपास्त्र र ड्रोन प्रहार गरेको जनाएको छ। आक्रमणमा विमान ट्र्याकर्स र हार्ड प्रणाली धवन मार्ग र गोला बारूद भण्डार क्षेत्रलाई निशाना बनाएको उसले दावी गरेको छ। हवस् त यिनै समाचार प्रसङ्गसँगै बिहान 11 बजेको मेलम्ची अपडेट सकियो। म माया परियार बिदा हुन्छु। सूचना शिक्षा र मनोरञ्जनको लागि रेडियो मेलम्ची 107.2 MHz सुन्दै गर्नुहोला। नमस्ते।
1: रेडियो मेलम्ची 107.2 MHz।
2: अब त घर बनाउने होइन भन्या, कति टरमा बस्नु
3: हो नि। अब त यो जाडोमा निकै गाह्रो हुन पो थाल्यो, त्यही भएर मैले आज चनौटी नयाँ बजार समृद्धि सेन्टरमा गएर सबै बुझेर आइसकेँ। अब चाँडै बनाउने।
2: अनि के पाइँदो रहेछ त्यहाँ, सस्तो महँगो कस्तो गर्छन्?
3: चिन्तै नमान न, सुपथ मूल्यमा सिमेन्ट, रड, प्लाइवुड, रङ रोगनका सम्पूर्ण सामान, बत्तीका सबै सामान, धारा बाथरुमका सामान लगायत किला, कब्जा अनि हार्डवेयरका सबै सामान पाइँदो रहेछ। साथै यहाँ अत्याधुनिक मेसिनबाट तयार गरी इच्छा अनुसारको कलर तपाईँले पाउन सक्नुहुनेछ।
2: समृद्धि सेन्टर, हेलम्बु 7 चनौटे नयाँ बजार।
3: प्रोप्राइटर मंगल दंगाल। सम्पर्क नम्बर 98160111475, 98031595664।

0: Reliable Nepal Life Insurance Limited. Reliable forever. Ganeshwar Kathmandu.
1: तथा शाखा कार्यालय नलम्ची लक्ष्मी बैंकको माथिल्लो तला फोन नम्बर 011-40-11-57 शाखा प्रबन्धक लक्ष्मण विष्ट सम्पर्क नम्बर 98-5-12-73-16-1 98-6-11-01-505 कुपिला अधिकारी 98-23-26-54-79 सुरक्षित जीवन जिउन जीवन बिमा गरौँ।

0: Reliable Nepal Life Insurance Limited. Reliable forever.
1: के तपाईँ यो गर्मी र तनावबाट मुक्त हुन कतै घुम्न जाने मुडमा हुनुहुन्छ? प्रकृतिसँग रमाउँदै सुन्दर सुरसिङ झरना पुग्ने होइन त?
2: हो नि, अब सुरसिङ झरनाको यात्रा भयो अझै सहज र सुलभ। पाँच पोखरी संयुक्त लेक बेसी यातायात प्रणालीले लिएर आएको छ सुरसिङ झरना विशेष यात्रा प्याकेज।
1: काठमाडौँदेखि सिधै सुरसिङ झरना अनि मेलम्चीदेखि पनि व्यवस्था छ।
2: शनिबार विशेष सुरसिङ झरना प्याकेज, काठमाडौँदेखि सुरसिङ झरना जाने आउने अप एन्ड डाउनको प्रति व्यक्ति 2000, खाना र खाजाको पनि व्यवस्था छ। हाम्रा आरामदायी गाडीहरू र अनुभवी चालकहरूका साथ तपाईँको यात्रा हुनेछ सुरक्षित र अविस्मरणीय। जुनसुकै ठाउँबाट रिजर्भको लागि पनि हामीलाई सम्झनुहोस्।
1: ढिलो नगर्नुहोस्, आजै तपाईँ आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: सम्पर्क गोकर्णेश्वर नगरपालिका छ, नारायण टार काठमाडौँ। फोन नम्बर 98514-39100, 98607-1552, 97479-49808।
3: होइन ए दाई, राज मोटरसाइकल वर्कसप यही थियो, अहिले छैन त। बाइकमा अलिक समस्या आयो देखाउँ भनेको, फेरि यहाँ बाइक अन्त देखाउनै मन लाग्दैन।
4: ए राज मोटरसाइकल वर्कसप पहिलेको ठाउँबाट अलि अगाडि सरेको छ नि, अहिले त झन् पहिलाको भन्दा फराकिलो र व्यवस्थित ठाउँ जयपाल चोकी इभी बस पार्क नजिकैबाट सेवा दिइरहेको छ, अब त्यतै जानुस्।
2: यहाँ सबै ब्रान्डका मोटरसाइकल मर्मत, सर्भिसिङ र ओरिजिनल पार्ट पुर्जाहरू पाइनुका साथै विभिन्न प्रकारका स्टिकरहरू पनि उपलब्ध छ।
4: बजाजको आधिकारिक सर्भिस सेन्टर सञ्चालन गरेका अनुभवी व्यक्तिहरूद्वारा सञ्चालित
2: राज मोटरसाइकल वर्कसप एन्ड पार्ट सेन्टर, मेलम्ची बजार जयपालचोकी एबी बसवार सँगै।
4: प्रोपाइटर रवि बस्नेत, सम्पर्क नम्बर 98 43 23 58 99, 98 10 02 355।
1: होइन ए कान्छा दाई, ट्र्याक्टर त्यतिकै छाडेर विरक्तिएर बस्नु भएको छ त, के भयो?
5: हेर न कान्छी, ट्र्याक्टर बिग्रिएर कामै गर्न पाइएन, यसलाई मर्मत गर्नु पर्यो अनि अलि राम्रो एउटा नयाँ ट्र्याक्टर किन्नु पर्यो भने कहाँ जाने होला।
1: मेलम्ची 11 चौकी सँगै रहेको इन्द्रावती कृषि मेसिनरी सप्लायर्समा जानु न, त्यहाँ दक्ष प्राविधिकद्वारा ट्र्याक्टर मर्मत गरिन्छ, साथै इन्डियन एसकेटी ब्रान्डको ट्र्याक्टर पनि पाइन्छ।
5: हजुर, हामी कहाँ सम्पूर्ण कृषि औजारहरू, मिनी टिलर, पावर टिलर, मकै छोडाउने मेसिन, धान कुट्ने, मकै पिस्ने मिल, पानी तान्ने पम्प, रुख काट्ने मेसिन, पावर टुल्स, हाते औजार, धान गहुँ कोदो झार्ने मेसिन, विषादी छर्ने मेसिन, गोडमेल गर्ने औजार, विभिन्न साइजका डिस्क घट्टहरू, विभिन्न साइजका मिलका सम्पूर्ण सामान, फलफुल कलमी गर्ने तथा हाँगा काट्ने कैँचीहरू, ठेला गाडाका टायर, डिजिटल काटा पाइन्छ, इलेक्ट्रिक प्लानर, रन्जा, ढक तराजु, ग्राइन्डर, ड्रिल मेसिन लगायत सम्पूर्ण मेसिनरी सामान सुपथ मूल्यमा यहाँ उपलब्ध छ।
1: हाते ट्र्याक्टरमा राख्ने इन्डियन ग्रेराल मोबिल पनि उपलब्ध छ,
5: साथै सम्पूर्ण सामानको पार्ट पुर्जा दक्ष प्राविधिकद्वारा मर्मत गरिन्छ, यहाँ परामर्श र तालिम पनि उपलब्ध छ। सङ्घ संस्थाहरूबाट औजार वितरण गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: मिनी टिलर किन्दा 1 वर्ष वारेन्टी रहेको एसकेटी किसान वा जोङसन ब्रान्ड हेरेर मात्र खरिद गर्नुहोला।
6: एसकेटी नेपालको आधिकारिक विक्रेता इन्द्रावती कृषि मेसिनरी सप्लायर्स, मेलम्ची 11 प्रहरी चौकी सँगै। सम्पर्क नम्बर 98 5 10 43 321, 98 18 026 3 14।

0: परिवारको संस्कार शिक्षाको आधार।
1: सर्वनाम शिक्षालय जोरपाटी काठमाडौँ, पिजीदेखि कक्षा 12 सम्मका विद्यार्थीहरूको लागि डे स्कलर, डे बोर्डर तथा होस्टेल सुविधा सहितको उत्कृष्ट शैक्षिक गन्तव्य।
0: हामी बालबालिकाको नैतिक मूल्य, अनुशासन, सृजनात्मक र व्यवहारिक शिक्षालाई प्राथमिकता दिँदै प्रविधिसँग जोडिएको नवीन तथा प्रभावकारी शिक्षण विधि मार्फत समग्र विकासमा केन्द्रित छौँ।
1: सिन्धुपाल्चोक, काभ्रे र नुवाकोट जिल्लाका विद्यार्थी तथा अभिभावकहरूको विशेष रोजाइको विद्यालय, गुणस्तरीय शिक्षा, अनुशासन र संस्कारको उत्कृष्ट संयोजन, प्रविधि मैत्री तथा सृजनात्मक सिकाई, सुरक्षित शान्त र विद्यार्थी मैत्री वातावरण, बालबालिकाको शैक्षिक, सामाजिक, नैतिक तथा व्यक्तिगत विकासमा विशेष जोड।
0: तपाईँको बालबालिकाको सर्वाङ्गीण विकास हाम्रो प्रतिबद्धता।
1: आफ्नो बालबालिकाको उज्जवल भविष्यको लागि सर्वनाम शिक्षालय जोरपाची काठमाडौँलाई सम्झनुहोस्। सम्पर्क नम्बर 01-4917-1648-93-63-86।
2: There's a time for work. There's a time for understanding. There's a time for love. There's a time for straight talking.
3: And it's time for friendship.
4: And welcome once again, Radio Melamzi 107.2.

हेलो नमस्ते नमस्कार अनि हार्दिक स्वागत छ यति बेला सुन्दै हुनुहुन्छ रेडियो मेलम 107.2 मेगाहर्जमा कार्यक्रम म्युजिक अफेयर चोइस र कार्यक्रम म्युजिक अफेयर चोइस लिएर म कौशिला नेपाली उपस्थित भइसकेको छु। कार्यक्रम म्युजिक अफेयर चोइस तपाईँले दैनिक 11 बजेको मेलम्ची अपडेटपछि सुन्न सक्नुहुन्छ र फोन गरेर मनपर्ने गीत रोजेर मनपर्ने व्यक्तिलाई सम्झन सक्नुहुन्छ। त्यसको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर 011-4041-36 हो र फोन गरेर मनपर्ने गीत रोजेर मनपर्ने व्यक्तिलाई तपाईँले गीत मार्फत डेडिकेट गर्न सक्नुहुनेछ। र यो कार्यक्रम तपाईँले रेडियो मेलम्ची 107.2 मेगाहर्जबाट सिन्धुपाल्चोक जिल्ला र यसका आसपासका जिल्लामा सुन्न सक्नुहुन्छ भने इन्टरनेट अनलाइनको पहुँच भएको ठाउँमा पनि यो कार्यक्रम तपाईँले एकैसाथ सुन्न सक्नुहुन्छ। त्यसको लागि www.radiomelamchi.com लगइन गरेर यो कार्यक्रम संसारको जुनसुकै कुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुनेछ। र त्यसै गरी तिजको बेला छ, आज पञ्चमी पनि छ, धेरै साथीहरू घरमै हुनुहुन्छ होला, पञ्चमी नुहाउँदै हुनुहुन्छ होला र धेरै साथीहरू खाना खाँदै खाना बनाउँदै हामीलाई सुन्दै हुनुहुन्छ होला। जे जस्तो अवस्थामा हुनुहुन्छ एकदमै रमाइलोसँग आजको दिन बिताउनुहुन्छ होला भन्ने आशा राखेका छौँ। र कार्यक्रमको सुरुवातमा भने हामी हाम्रो रोजामा रहेको गीत सुनाउँछौँ, त्यसपछि भने गीत रोज नेपाल तपाईँको तपाईँहरू भने रेडियो मेलम 107.2 मेगा सुन्दै गर्नुहोला। र अहिलेलाई भने कार्यक्रमको सुरुवातमा भने हामी हाम्रो रोजा रहेको एक गीत सुनाउँछौँ।

0: कार्यक्रमको सुरुवातमा हाम्रो रोजमर्रोको गीत सुनायौ र अब पालो तपाईँको कोही साथी हुनुहुन्छ, स्वागत गर्छौ। हेलो नमस्ते।
1: हेलो
0: नमस्ते।
1: हेलो
0: हेलो नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोही साथी हुनुहुन्थ्यो, उहाँले हाम्रो आवाज सुन्नु भएन जस्तो छ, तपाईँ पनि फोन गर्न सक्नुहुन्छ। कोही साथी हुनुहुन्छ, स्वागत गर्छौँ। हेलो नमस्ते।
2: नमस्कार दिदी।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? तपाईँको शुभ नाम?
2: म गरिमा काभ्रेबाट।
0: गरिमाजी, के छ खबर, सन्चै हुनुहुन्छ?
2: मलाई सन्चै छ, अनि तपाईँलाई?
0: हामीलाई पनि एकदमै सन्चै छ। अनि खाना खानुभयो तपाईँले?
2: मेरो बाँकी छ, तपाईँले खानुभयो?
0: मेरो खाना भइसक्यो। अनि कार्यक्रममा फोन गर्नुभएको छ, कुन गीत रोज्नुहुन्छ आज?
2: मलाई प्रमोद खरेलको कर्मै मेरो खोटी भन्ने भाग 2 बजाइदिनु न।
0: अनि यो गीत मार्फत कसलाई सम्झाउनुहुन्छ?
2: फर्स्ट हजुरको लागि र प्राविधिक मित्रको लागि, अनि मेरो घर फ्यामिलीको लागि र साथीहरू सबैको लागि भन्दै छुट्टिन्छु ल। नमस्कार।
0: हस् छुटिन्छौँ। उहाँ हुनुहुन्थ्यो हाम्रो गरिमाजी काभ्रेको साथी, फोन गरेर मनपर्ने गीत रोजेर सम्पूर्णलाई सम्झेर छुटिसक्नु भएको छ। र तपाईँ पनि फोन गरेर मनपर्ने गीत रोजेर मनपर्ने व्यक्तिलाई सम्झन सक्नुहुन्छ। र अहिले र अहिलेलाई भने काभ्रेको साथी गरिमाजीले रोज्नु भएको यो गीत सुनाउँछौँ।

0: काभ्रेको साथी गरिमाजीले रोज्नु भएको गीत सुनायौँ र अब पालो तपाईँको 0140 11 36 कोही साथी हुनुहुन्छ, स्वागत गर्छौँ। हेलो नमस्ते। हेलो नमस्ते। कोही साथी हुनुहुन्थ्यो, उहाँले हाम्रो आवाज सुन्नु भएन जस्तो छ। कोही साथी हुनुहुन्छ, स्वागत गर्छौँ। हेलो नमस्ते। हेलो नमस्ते। कोही साथी हुनुहुन्थ्यो, उहाँको आवाज पनि सुन्न सकेनौँ र तपाईँ पनि फोन गरेर मनपर्ने गीत रोजेर मनपर्ने व्यक्तिलाई सम्झन सक्नुहुन्छ। कोही साथी हुनुहुन्छ, स्वागत गर्छौँ। हेलो नमस्ते।
1: नमस्ते हजुर।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? शिव बहादुर बोल्दै हुनुहुन्छ है?
1: हजुर।
0: खाना खानु भयो तपाईँले?
1: खाना खाएर घरमा बसिरहेको अनि हजुरले खानुभयो त?
0: मेरो खाना पनि भइसक्यो अनि कार्यक्रममा फोन गर्नुभएको छ। कुन गीत रोज्नुहुन्छ आज?
1: मलाई आज कहाँ गयो नभन्दा कसैले मलाई हुँकायो दिल्लीको बसैले भन्ने गीत सुनाइदिनुहोस् न।
0: तिज गीत हो।
1: कहाँ गयो नभन्दा कसैले मलाई हुँकायो दिल्लीको बसैले भन्ने गीत सुनाइदिनुहोस्।
0: अनि यो गीत मार्फत कसलाई सम्झनुहुन्छ?
1: सर्वप्रथम त रेडियो मिलम्ती सम्पूर्ण मारा तपाईँलाई, त्यसै गरी मेरो घर परिवारलाई, मेरो आफ्ना आफन्त, मेरो साथीभाइ, मेरो मित्र परिवारलाई, अनि मेरो मामा घरको मामा परिवारलाई, अनि फेरि मेरो दिदीलाई, बहिनीलाई, भान्जा भान्जीलाई, सबै सबैलाई र विशेष मान्छेलाई भन्दै बिदा हुन्छ। हस्त नमस्कार।
0: हस् त, छुट्टिन्छौँ। आउनुहुन्थ्यो शिव बहादुरजी, कार्यक्रममा फोन गरेर मनपर्ने गीत रोजेर सम्पूर्णलाई सम्झेर छुटिसक्नु भएको छ र अहिलेलाई भने उहाँले रोज्नु भएको गीत सुनाउँछौँ।

0: बहादुरजीले रोज्नु भएको गीत सुनायौँ र अब पालो तपाईँको 0140 11 36 फोन गर्न सक्नुहुन्छ। कोही साथी हुनुहुन्छ, स्वागत गर्छौँ।
1: हेलो, नमस्कार, गुड मर्निङ दिदी।
0: गुड मर्निङ हजुर, कहाँ बाटोको बोल्दै
1: हुनुहुन्छ?
0: गर्नु भएको छ, कुन गीत रोज्नुहुन्छ?
1: मलाई त्यो सल्ला धुपैले भन्ने गीत सुनायो नि दिदी।
0: अनि यो गीत मार्फत ककसलाई सम्झनुहुन्छ?
1: सर्वप्रथम हजुरलाई, प्राविधि मित्रलाई, मेलम्ची रेडियो होलीलाई, मलाई चिन्ने नचिन्ने सबैलाई भन्दै छुटिन् दिदी। गुड मर्निङ, नमस्कार।
0: हस् त, छुटिन्छौँ। उहाँ हुनुहुन्थ्यो जय बहादुरजी, कार्यक्रममा फोन गरेर मनपर्ने गीत रोजेर सम्पूर्णलाई सम्झेर छुटिसक्नु भएको छ र अहिलेलाई भने उहाँले रोज्नु भएको एक गीत सुनाउँछौँ।

0: जयबहादुरजीले रोज्नु भएको गीत सुनायौँ र अब पालो तपाईँको 011-4041 छ, त्यसमा कोही साथी हुनुहुन्छ, स्वागत गर्छौँ। हेलो नमस्ते। हेलो नमस्ते। कोही साथी हुनुहुन्थ्यो, उहाँको आवाज सुन्न सकेनौँ र अब पालो तपाईँको 011-4041 छ, त्यसमा फोन गर्न सक्नुहुन्छ। कोही साथी हुनुहुन्छ, स्वागत गर्छौँ। हेलो नमस्ते। नमस्ते भन्दै थियौँ, उहाँको फोन डिस्कनेक्ट भइसकेको छ र अब पालो तपाईँको 011-4041 छ, त्यसमा कोही साथी हुनुहुन्छ। हेलो नमस्ते।
1: नमस्कार दिदी,
0: तपाईँको शुभ नाम?
1: हेलो।
0: हेलो नमस्ते हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ? हामीले त सुनिरहेका छौँ, कुन गीत बासखर्काबाट बोल्दै हुनुहुन्छ?
1: कुमारी।
0: कुन गीत रोज्नुहुन्छ कार्यक्रममा?
1: हेलो।
0: कुमारीजी हुनुहुन्थ्यो, उहाँले हाम्रो आवाज सुन्नु भएन जस्तो छ, हामीले चाहिँ सुनिरहेका थियौँ र तपाईँ पनि फोन गर्न सक्नुहुन्छ। कोही साथी हुनुहुन्छ? हेलो नमस्ते। हेलो। हेलो नमस्ते हजुर। उहाँले पनि हाम्रो आवाज सुन्नु भएन जस्तो छ, नेटवर्कको प्रब्लमले गर्दा पनि हुनसक्छ। तपाईँ पनि फोन गरेर मनपर्ने गीत रोजेर मनपर्ने व्यक्तिलाई सम्झन सक्नुहुन्छ, फोन गर्नुहोस् र कोही साथी हुनुहुन्छ, स्वागत गर्छौँ। हेलो नमस्ते।
2: हेलो।
0: हेलो नमस्ते हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ? धेरै साथीहरूको फोन पनि आइरहेको छ, फोन डिस्कनेक्ट पनि भइरहेको छ र अब पालो तपाईँको 011-4041 छ, त्यसमा फोन गरेर मनपर्ने गीत रोजेर मनपर्ने व्यक्तिलाई सम्झन सक्नुहुन्छ। र भर्खरै रेडियो सेट अन गर्नुभएको छ भने रेडियो मेलम्चीमा कार्यक्रम म्युजिक अफ जय सुन्दै हुनुहुन्छ। कोही साथी हुनुहुन्छ कार्यक्रममा, उहाँलाई स्वागत गर्छौँ। हेलो नमस्ते।
3: नमस्ते।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? तपाईँको शुभ नाम?
3: सुजन कार्की।
0: सुजन कार्की भन्नुभयो
3: हजुर,
0: कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
3: थापाजङबाट।
0: कार्यक्रममा फोन गर्नुभएको छ, कुन गीत रोज्नुहुन्छ?
3: म दिवसेको न्यू गीत लगाइन न।
0: अनि यो गीत मार्फत कसलाई सम्झनुहुन्छ?
3: पहिला सुरु तपाईँलाई अनि रेडियो मेलम्ची सुनेर बस्नुहुने सम्पूर्णलाई भन्दै छुट्टिन्छु।
0: हस् त, छुट्टिन्छौँ। उहाँ हुनुहुन्थ्यो हाम्रो छाप भन्ज्याङको साथी, कार्यक्रममा फोन गरेर मनपर्ने गीत रोजेर सम्पूर्णलाई सम्झेर छुटिसक्नु भएको छ र उहाँले रोज्नु भएको गीतसँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्छौँ। त्यसपछि भने उपस्थित हुने नै छौँ, तपाईँ भने रेडियो मेलम 107.2 मेगाहर्ज सुन्दै गर्नुहोला।

0: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।
1: कहिलेकाहीँ सपना ठूलो हुन्छ तर बाटो अस्पष्ट, विदेश पढ्ने इच्छा पनि त्यस्तै, र सही मार्गदर्शन बिना त्यो सपना टाढै रहन्छ।
2: त्यसैले सपना पूरा गर्न विश्वसनीय हात चाहिन्छ, त्यसको लागि सम्झनै पर्ने नाम ड्रीम सिटी अब्रोड एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड, नेपाल सरकारबाट अनुमति प्राप्त कन्सल्टेन्सी, अनुभवी प्रशिक्षकद्वारा गाइडेड कक्षा र जेन्युइन सर्भिसेस,
1: फ्री जापानीज ल्याङ्ग्वेज क्लास, आइएलटीएस प्रिपरेशन, करियर काउन्सिलिङ, सबै एकै ठाउँमा। जापान, युके, साउथ कोरिया, अस्ट्रेलिया, युएसए, फिनल्यान्ड, तपाईँको प्रोफाइल अनुसार उपयुक्त देश र विषय ड्रीम सिटीले नै छुटाइदिन्छ।
2: डकुमेन्ट प्रिपरेशन, इन्टरभ्यू प्रिपरेशन, visa processing guidance, even departure support, Dream City को साथमा कसरी भन्ने प्रश्न कहिले आउँदैन।
1: तपाईको लक्ष्य अब केवल लक्ष्य मात्र होइन, अब त्यो भविष्यतिरको वास्तविक यात्रा हो।
2: आजै सम्पर्क गर्नुहोस् Dream City Abroad Education Consultancy Private Limited, चावहिल चुचेपाटी चोक, काठमाडौँ।
1: फोन 9866279606, 9845674956, 01592404।
3: ड्रीम सिटी अब्रॉड एजुकेशन कंसल्टेंसी, जहां बाटो मात्र देखाइदैन, भविष्य चलाउन तपाईलाई शक्ति दिन्छ।
4: दाई, घर त फेरि बनाउन पर्ने भयो त, के सोच्नु भएको छ?
5: अब बाढी पहिरो भूकम्पले नभत्काउने गरी माथि गाउँमा बनाउन लाए भाइ मैले त।
4: हो र दाइ, मैले पनि त्यही सोचिरहेको छु। अनि दाई, घर बनाउनको लागि सामान चाहिँ कहाँबाट ल्याउने त?
5: त्यसको लागि न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर्स छँदैछ नि। बाढीको कारण अहिले चनौटी बजारबाट हेलम्बु 4 सेरा प्रहरी चौकीसँगै सारेको छ। त्यहाँ घर निर्माणको लागि रड, सिमेन्ट, जस्ता पाता, स्क्वायर पाइप, रङ रोगन लगायत सबै सामान सुपथ मूल्यमा पाइन्छ, गाडी भाडामा पनि पाइन्छ।
6: आर्थिक वर्ष 81-82 सुरु भए लगत्तै यस न्यू हेलम्बु हार्डवेयर सप्लायर्सले हाम्रा ग्राहक वर्गमा केही नयाँ निर्माण सामग्रीहरू, इट्टा, बालुवा, गिटी थप गरेको जानकारी गराउँदछौ।
7: प्रोपाइटर दिनेश थापा, न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर्स, हेलम्बु 4 सेरा प्रहरी चौकी सँगै।
6: सम्पर्क नम्बर 9861-50-83-36,
7: 9809-95-452।
6: एसएम फोटो, फोटो भिडियो ड्रोन क्रिएटिभ स्टुडियो,
8: पासपोर्ट भिसा फोटो,
6: फोटो प्रिन्ट तथा फ्रेमिङ,
8: भिडियो सुटिङ तथा एडिटिङ,
6: विवाह व्रतबन्ध लगायत कार्यक्रमको फोटो भिडियो,
8: ड्रोन फोटो तथा भिडियो,
6: डकुमेन्ट्री तथा प्रमोसनल भिडियो,
8: फोटो एडिटिङ, कलर ग्रेडिङ,
6: डिजिटल फोटो तथा भिडियो सेवा,
8: सामाजिक सञ्जालका लागि कन्टेन्ट प्रोडक्सन।
6: तपाईँको हरेक विशेष पललाई सम्झनामा सुरक्षित राख्ने हाम्रो प्रयास। अब मेलम्ची नगरपालिका 11 टार इन्द्रेश्वरी स्कुल अगाडि। सम्पर्क नम्बर 9810066569।
9: सेन्ट लरेन्स कलेज चावहिल चुचेपाटीको भर्ना सम्बन्धी सूचना।
10: गुणस्तरीय शिक्षाका लागि अग्रस्थानमा रहेको यस सेन्ट लरेन्स कलेज चाभिल चुचेपाटी काठमाडौँमा बिएससी, सिएसआइटी र बिसिएको फारम खुला गरिएको छ। साथै फ्री इन्ट्रान्स कक्षाहरू सञ्चालन भइरहेको जानकारी गराइन्छ।
11: साथै बिबिएस, बिए र बिएसडब्ल्यूमा विभिन्न सुविधा सहित भर्ना खुलेको सम्पूर्णमा जानकारी गराइन्छ।
10: शान्त तथा पारिवारिक वातावरणमा दक्ष एवं अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन गराइने,
9: यातायात, खेलकुद लगायत अन्य विभिन्न सुविधाहरू।
10: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
9: सेन्ट लरेन्स कलेज चावहिल चुचेपाटी काठमाडौँ।
10: फोन नम्बर 01-4575-891, 9813-088-42, 9813-088-37।
12: वेबसाइट saintlawrence.education.np। Your success, our commitment.
13: The plan. तपाईँ हाम्रो घर आँगनमा विभिन्न रोगहरूको विशेषज्ञ डाक्टरहरूले मेलम्ची पोलिक्लिनिकमा निम्न दिनहरूमा सेवा प्रदान गरिँदैछ। प्रत्येक महिना पहिलो शनिबार डाक्टर सरोज अधिकारी, मानसिक तथा मनोरोग विशेषज्ञ, मनमा कुरा खेल्ने, लामो समयसम्म टाउको दुख्ने, मन आतिने, मुटु ढुकढुक हुने, निन्द्रा नपर्ने, छटपटी हुने, जिन्दगी बेकार लाग्ने। प्रत्येक महिनाको दोस्रो शनिबार डाक्टर मिलन वज्राचार्य, इन्टरनल मेडिसिन, मुटु, चिनी, छाती, थाइराइड। प्रत्येक महिनाको तेस्रो शनिबार डाक्टर रामशंकर गुप्ता, अर्थोपेडिक सर्जन, ढाड कम्बर दुख्ने, जोड्नी दुखाई, सुनिने, हात गोडा भाँचिएको। साथै सोही दिन डाक्टर सुमन अधिकारी, नाक कान घाँटी सम्बन्धी। प्रत्येक महिनाको अन्तिम शनिबार डाक्टर चन्दन लाभ, सर्जरी, हाइड्रोसिल, हर्निया, पाइल्स, फिस्तुला, साथै सोही दिन कुमार बस्नेत, बाल विशेषज्ञ। सम्पर्क मेलम्ची पोलिक्लिनिक, थापा अस्पताल, दुबाचौर जाने झोलुङ्गे पुलमुनि, मेलम्ची 11। सम्पर्क नम्बर 9843 75 90 32 98 43।

0: व्यापारिक विश्रामपछि पुनः स्वागत छ। रेडियो मेलम्चीमा सुन्दै हुनुहुन्छ कार्यक्रम म्युजिक अफेयर चोइस र कोही साथी हुनुहुन्छ कार्यक्रममा, स्वागत गर्छौ। हेलो, नमस्ते।
1: हेलो
0: हेलो, नमस्ते।
1: नमस्ते हजुर,
0: कार्तिकी को बोल्दै हुनुहुन्छ? तपाईँको शुभ नाम?
1: बुद्धबाट पाँचबाट हजुर।
0: तपाईँको शुभ नाम?
1: हेलो,
0: हाम्रो आवाज सुन्नु भएको छैन?
1: हेलो
0: हजुर, हाम्रो आवाज सुन्नु भएको छैन?
1: हेलो,
0: कोही साथी हुनुहुन्थ्यो, हामीले उहाँको आवाज बुझिरहेका थियौँ। धेरै साथीहरूले हाम्रो आवाज बुझ्नु भएको छैन, सायद नेटवर्कको प्रब्लमले गर्दा पनि हुनसक्छ। तपाईँ पनि फोन गरेर मनपर्ने गीत रोज्न सक्नुहुन्छ। कोही साथी हुनुहुन्छ, स्वागत गर्छौँ। हेलो, नमस्ते। हेलो, नमस्ते।
2: हेलो, नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? मङ्गललालजी, के छ खबर? सन्चै हुनुहुन्छ? हामीलाई पनि एकदमै सन्चै छ। अनि कार्यक्रममा फोन गर्नु भएको छ, कुन गीत रोज्नुहुन्छ?
2: मलाई आज राजु परिवारको गीत भन्नु पर्दैन नि दिदी।
0: अनि यो गीत मार्फत ककसलाई सम्झनुहुन्छ?
2: पहिले दिदी हजुरलाई, अनि चन्दिका दिदीलाई, माया दिदीलाई, भोल मेलाम्ची परिवार, मेरो घर घर परिवार, अघि कल गर्ने पछि कल गर्ने सम्पूर्णलाई भन्दै छुट्टी दिदी।
0: हस् त, छुट्टिन्छौँ। आउनुहुन्थ्यो रेडियो मेलम्चीमा फोन गरेर आफूलाई मनपर्ने गीत मार्फत सम्पूर्णलाई सम्झेर छुटिसक्नु भएको छ। मङ्गललालजीले फोन गर्नुभएको थियो र अब पालो तपाईँको, र अब भने मङ्गललालजीले रोज्नु भएको गीत सुनाउँछौँ, त्यसपछि भने उपस्थित हुन नै छौँ। तपाईँ भने रेडियो मेलम्ची 107.2 मेगा सुन्दै गर्नुहोला।

0: 102.2 मेगाहर्जमा कार्यक्रम म्युजिक अफेयर चाहिँ सुन्दै हुनुहुन्छ। मंगललालजीले रोज्नु भएको गीत सुनायौं र अब पालो तपाईँको 0911 4011 36 फोन गरेर तपाईँ आफूलाई मनपर्ने गीत रोजेर मनपर्ने व्यक्तिलाई सम्झन सक्नुहुन्छ। र कोही साथी हुनुहुन्छ, स्वागत गर्छौँ। हेलो नमस्ते।
1: हेलो
0: हेलो नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? हेलो
1: हेलो,
0: हाम्रो आवाज सुन्नु भएन, कहाँदेखि को बोल्दै हुनुहुन्छ? कोही साथी हुनुहुन्थ्यो, हामीले उहाँको आवाज सुनिरहेका छौँ। धेरै साथीहरूको यस्तै भइरहेको छ, फोन गर्न सक्नुहुन्छ। र कोही साथी हुनुहुन्छ, स्वागत गर्छौँ। हेलो नमस्ते।
2: हेलो
0: हेलो नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: हेलो
0: हेलो, कोही साथी हुनुहुन्थ्यो, हामीले हाम्रो आवाज बुझिरहेका छौँ, उहाँले बुझ्नु भएन जस्तो छ। तपाईँ पनि फोन गरेर मनपर्ने गीत रोजेर मनपर्ने व्यक्तिलाई सम्झन सक्नुहुन्छ।

0: त्यसको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0114 40 36 36 फोन गर्न सक्नुहुन्छ। 0114 40 36 36 फोन गरेर तपाईँ आफूलाई मनपर्ने गीत रोजेर मनपर्ने व्यक्तिलाई सम्झन सक्नुहुन्छ। फोन गर्नुहोस्, तपाईँहरूको लागि फोन कल खुल्ला छ, फोन गर्न सक्नुहुन्छ। कोही साथी हुनुहुन्छ, स्वागत गर्छौँ। हेलो, नमस्ते। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? तपाईँको शुभ नाम?
1: हेलो,
0: धेरै साथीहरूको फोन आइरहेको छ, हेलो हेलो भन्नुहुन्छ, हामीले बोलिरहेका छौँ। साथीहरू, आज नेटवर्कको प्रब्लमले गर्दा पनि त्यस्तो भएको हुनसक्छ, तपाईँ पनि फोन गर्न सक्नुहुन्छ र फोन गरेर मनपर्ने गीत रोज्न सक्नुहुन्छ। कोही साथी हुनुहुन्छ भन्दै थियौँ, उहाँको फोन डिस्कनेक्ट भइसकेको छ र अब पालो तपाईँको फोन गर्न सक्नुहुन्छ। हेलो, नमस्ते। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? तपाईँको शुभ नाम? कोही साथी हुनुहुन्थ्यो, एलिना चौहानको आवाजमा रहेको गीत बजाइदिनु न भन्नुभयो, हेलो हेलो भन्नुहुन्छ र फोन गरेर तपाईँ पनि मनपर्ने गीत रोजेर मनपर्ने व्यक्तिलाई सम्झन सक्नुहुन्छ। कोही साथी हुनुहुन्छ, स्वागत गर्छौँ। हेलो, नमस्ते। हेलो, नमस्ते। हामी कार्यक्रमको अन्तिम अन्तिममा आइसकेका छौँ। साथीहरू, तपाईँ पनि फोन गरेर मनपर्ने गीत रोजेर मनपर्ने व्यक्तिलाई सम्झन सक्नुहुन्छ र कोही साथी हुनुहुन्छ, स्वागत गर्छौँ। हेलो, नमस्ते।
2: हेलो, नमस्ते।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: रामेछापबाट
0: सागर परियार बोल्दै हुनुहुन्छ है?
2: हजुर।
0: के छ खबर, सन्चै हुनुहुन्छ?
2: हजुर, सन्चै सन्चै।
0: अनि कार्यक्रममा फोन गर्नुभएको छ, कुन गीत रोज्नुहुन्छ?
2: म चाहिँ सेतो गराए डरा भन्ने बजाइदिनुहोस् न भन्न चाहन्छु।
0: अनि यो गीत मार्फत ककसलाई सम्झनुहुन्छ?
2: सुरुमा त हजुर दिदी हजुरलाई अनि मेरो सम्पूर्ण फ्यामिलीहरूलाई।
0: हस् त, छुट्टिन्छौँ। म आउनुहुन्थ्यो हाम्रो रामेछापदेखिको साथी, फोन गरेर मनपर्ने गीत रोजेर सम्पूर्णलाई सम्झेर छुटिसक्नु भएको छ र उहाँले रोज्नु भएको गीतसँगै हामी कार्यक्रमको अन्तिममा आइसकेका छौँ र यति बेलासम्म कार्यक्रममा फोन गर्नुहुने, रेडियो सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद भन्दै, यति बेलासम्म रेडियो सुनेर बस्नुहुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद र म कार्यक्रम प्रस्तुत कौशिला नेपाली बिदा हुन्छु। हस् त।

0: जोङ घोषणापत्र जारी गर्ने। आज काठमाडौँ उपत्यकासहित 18 जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम। स्याङ्जाको आँधी खोलामा नुहाउने क्रममा बगाउँ खोलाले बगाउँदा एक महिलाको ज्यान गयो। एआईबाट उत्पन्न हुन सक्ने जोखिमका लागि पूर्व तयारीमा जोड। पुराना प्रविधिमा रहेका कमजोरीलाई एआईले लक्षित गर्न सक्ने सम्भावना। र भारत र अफगानिस्तान बीचको दोस्रो टी20 क्रिकेट आज। नेपाल खबरमा अब पूरा खबर। गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहको सम्बन्धमा सबै जिल्ला प्रशासन कार्यालयलाई 5 बुँदे परिपत्र गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्रेद्वारा जारी परिपत्रमा सेवाग्राहीलाई बिचौलिया मुक्त, छिटो छरितो, सरल र प्रभावकारी रूपमा सेवा प्रवाहका लागि परिपत्र गरिएको हो। परिपत्र अनुसार सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैर कानूनी रूपमा रकम वसुली गर्ने कार्यमा संलग्न हुने व्यक्तिलाई निगरानी गरी कानून अनुसार कारवाहीको व्यवस्था मिलाउन निर्देशन भएको छ। साथै अपाङ्गता भएका तथा अशक्त व्यक्ति, गर्भवती तथा साना बच्चा भएका महिला, ज्येष्ठ नागरिक र टाढाबाट सेवा लिन आएका सेवाग्राहीलाई सेवा प्रवाहमा प्राथमिकता प्रदान गर्न भनिएको छ। परिपत्रमा नागरिक सहायता कक्षबाट जिल्ला प्रशासन कार्यालयबाट प्रयोग हुने सबै प्रकारको निवेदन र फारम, राष्ट्रिय परिचय पत्र र राहदानी सेवाका लागि अनलाइन फारम भर्ने सेवा, फोटोकपी र स्क्यान सेवा, इमेलबाट पत्राचार गरी अभिलेख बुझ्न पठाउने र प्राप्त गरी प्रिन्ट गर्ने सेवा निशुल्क रूपमा उपलब्ध गराउनु पर्ने उल्लेख छ। सम्बन्धित कार्यालयको सेवा प्रकृति अनुसार नागरिक सहायता कक्षबाट निशुल्क सहायता उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन भएको छ। मुस्ताङको सदरमुकाम जोमसोममा जलवायु सम्बन्धी राष्ट्रिय स्तरको सम्मेलन शुरू भएको छ। घरबजोङ गाउँपालिकाको आयोजनामा घरबजोङ जलवायु परिवर्तन सम्मेलन गरिएको हो। सम्मेलनको कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको छ। सम्मेलनमा भाग लिन 420 भन्दा धेरै पालिका र 36 जिल्ला समन्वय समितिका जनप्रतिनिधिसहित 2000 भन्दा धेरै अतिथि सहभागी रहेको आयोजकले जनाएको छ। सम्मेलन स्थलमा 28 फिट उचाइको जलवायु परिवर्तनको असर सम्बन्धी जनचेतना झल्काउने पृथ्वी रोइरहेको बेलुनको गोलाकार आकृति राखिएको छ। त्यस्तै मुस्ताङका कृषि उत्पादनको प्रचार प्रसार गर्ने उद्देश्यका साथ 50 भन्दा धेरै स्टल राखिएको गाउँपालिकाको कृषि शाखा अधिकृत रोशन थकालीले जानकारी दिनुभयो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जलवायु परिवर्तनले हिमाल पहाड र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न सम्मेलनको आयोजना गरिएको बताउनुभयो। घरबजोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलन साझा पृथ्वी, साझा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता साथै खबरदारीका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ। भोलिसम्म चल्ने सम्मेलनले घरबजोङ घोषणापत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटेकोसीको बाढीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घरबजोङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो। प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसङ्घीय महासभामा भाग लिन जानेर जलवायु सम्बन्धी विषय उठाउने एजेन्डा लिइरहँदा कार्यक्रमको सान्दर्भिकता झन बढेको अध्यक्ष लालचन्दले बताउनु भएको छ। आज काठमाडौँ उपत्यकासहित 18 जिल्लामा आकस्मिक बाढीको मध्यम स्तरको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ, भक्तपुर र ललितपुर सहित ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, सोलुखुम्बु, सिन्धुपाल्चोक, काभ्रे, गोरखा, तनहुँ, लमजुङ, कास्की पर्वत, बागलुङ, म्याग्दी, बझाङ, बाजुरा र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ। यसअघि गैराती, भक्तपुर र काठमाडौँको सिमाना भएर बग्ने मनौरा खोलामा बाढी आएको थियो। यसैबीच स्याङ्जाको आँधी खोलामा आज ऋषि पञ्चमीको अवसरमा नुहाउने क्रममा एक महिलाको ज्यान गएको छ। वालिङ नगरपालिका 9 भुम्रेकी 53 वर्षीया माया पाण्डेको शव भेटिएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार भुम्रेको आँधी खोलामा नुहाउने क्रममा बिहान पाण्डेलाई खोलाले बगाएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा प्रधानमन्त्री राहत कोषमा मौजदात 14 अर्ब रुपियाँ पुग्यो, सुन चाँदीको भाव आज पनि घट्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सहयोगका नाममा गैर कानुनी रूपमा असुली गर्नेलाई कारवाही गर्न गृह मन्त्रालयद्वारा सबै प्रशासनलाई निर्देशन, मुस्ताङमा जलवायु सम्बन्धी राष्ट्रिय सम्मेलन सुरु लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 14,02,73,29,000 रुपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्मको विवरणमा विभिन्न 9 वटा बैंकमा 10,40,49,43,000 जम्मा भएको छ। त्यस्तै कोषका अन्य 2 वटा बैंकमा रहेको डलर खातामा 2,37,06,575 अमेरिकी डलर जम्मा भएको छ। रात कोषबाट रसुवाको भटेकोसी बाढीमा आएको बाढीबाट पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत यसअघि 1 अर्ब रूपियाँ निकासा गरिएको थियो। सुन चाँदीको भाव आज पनि घटेको छ। सुन आज तोलामा 900 रुपियाँले घटेर तोलाको 3,01,00,000 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। तीजको दिन हिजो पनि सुन चाँदीको भाव घटेको थियो। सुन हिजो तोलामा 1,200 रुपियाँले घटेर तोलाको 3,01,000 रुपियाँमा कारोबार भएको थियो। त्यस्तै चाँदी आज तोलामा 20 रुपियाँले घटेर तोलाको 4,600 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशका खबर। कृत्रिम बुद्धिमत्ता अर्थात् एआई प्रविधिबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई समयमै पहिचान तथा सम्बोधन गर्न आवश्यक रहेको अस्ट्रेलियाको साइबर गुप्तचर निकायका प्रमुखले बताउनु भएको छ। अस्ट्रेलियन सिग्नल्स डाइरेक्टोरेटी महानिर्देशक अबिगेल ब्राडसाले क्यानबेरामा आयोजित एक सम्मेलनमा एआईसँग सम्बन्धित सम्भावित आक्रमणले सरकारी निकाय तथा व्यवसायहरूले प्रयोग गरिरहेका पुराना प्रविधिमा रहेका कमजोरीलाई लक्षित गर्न सक्ने सम्भावना रहेको र यसका लागि अस्ट्रेलियामा पूर्व चेतावनी प्रणाली विकास गर्न आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। उहाँले सम्भावित जोखिमलाई प्रारम्भिक चरणमै पहिचान गर्न आवश्यक तयारी र सहकार्यलाई निरन्तर प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। ब्राडसाले यो धारणा एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकारी डारियो अमोडेईले एआई विकासको गति केही संयमित बनाउन तथा स्वतन्त्र मूल्याङ्कनकर्ता मार्फत एआई नमुनाहरूको सुरक्षा मापदण्ड परीक्षण गर्न आग्रह गरेको केही दिनपछि आएको हो। अमोडेईको धारणालाई ओपन एआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यान र एक्स एआईका प्रमुख एलन मस्कले पनि समर्थन जनाउनु भएको छ। अमेरिकी सर्वोच्च अदालतले आउँदो नोभेम्बरको मध्यावधि चुनाव अघि हुलाकबाट गरिने मतदानलाई सीमित पार्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनालाई अस्वीकार गरेको छ। न्यायाधीशहरूले संघीय न्यायाधीशको आदेशलाई सदर गरे जसले अमेरिकी हुलाक सेवा युएसपीएसलाई हुलाकबाट गरिने मतपत्र सम्बन्धी नयाँ नियमहरू लागू गर्नबाट अस्थायी रूपमा रोकेको छ। तर यस विषयमा सर्वोच्च अदालतको अन्तिम निर्णय भने आइसकेको छैन। ट्रम्प प्रशासनको योजना अदालतले अस्वीकार गरेपछि लाखौं मतदाताको हुलाक मार्फत मतदान गर्ने अधिकार तत्काल कायम रहने भएको बीबीसीले जनाएको छ। अब खेल खबर। भारत र अफगानिस्तान बीचको दोस्रो T20 अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ। यो खेल दिल्लीको अरूण जेटली रङ्गशालामा बेलुका 7:45 सुरु हुनेछ। 3 खेलको श्रृङ्खलामा भारत 1-0 अगाडि छ। पहिलो खेल भारतले 7 विकेटले जितेको थियो। श्रृङ्खलाको तेस्रो तथा अन्तिम खेल पर्सि बिहिबार हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। गृह मन्त्रालयद्वारा सबै जिल्ला प्रशासनलाई 5 बुँदे परिपत्र, सहयोगका नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारवाही गर्न निर्देशन। मुस्ताङमा जलवायु सम्बन्धी राष्ट्रिय सम्मेलन सुरु, भोलिसम्म चल्ने सम्मेलनले घरबजोङ घोषणापत्र जारी गर्ने। आज काठमाडौँ उपत्यकासहित 18 जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम। स्याङ्जाको आँधी खोलामा नुहाउने क्रममा खोलाले बगाउँदा 1 महिलाको ज्यान गयो। एआईबाट उत्पन्न हुन सक्ने जोखिमका लागि पूर्व तयारीमा जोड, पुराना प्रविधिमा रहेका कमजोरीलाई एआईले लक्षित गर्न सक्ने सम्भावना। र भारत र अफगानिस्तान बीचको दोस्रो T20 क्रिकेट आज। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।
1: नानी कता टाढै जान लागे के? होइन काकी, त्यही तल हाम्रो नगरपालिकाको कार्यालयसम्म अपाङ्गता परिचय पत्रको नवीकरण गर्न जान लागे कि नि।
2: ए साँच्ची नानी, पुरानो परिचय पत्र नवीकरण गरेपछि मात्रै भत्ता पाइन्छ भन्ने हल्लाहरू कता कता सुने, खासमा के हो कुरा?
1: हो नि काकी, पहिलाको परिचय पत्र अब नवीकरण गर्नुपर्छ। नवीकरण गर्दा कसैको अपाङ्गताको वर्ग गडबड पनि हुन सक्छ, अपाङ्गताको परिचय पत्र पनि सोही अनुसार नवीकरण हुन्छ।
2: त्यो त हो, नयाँ परिचय पत्र लिनलाई चाहिँ के गर्नुपर्छ, कता कता जानुपर्छ? अपाङ्गता परिचय पत्र लिन छुटाउनु भएकालाई सहयोग हुन्थ्यो कि?
1: अपाङ्गताको परिचय पत्र प्राप्त गर्नको लागि नि काकी, आफैले वा आफ्नो परिवारको कुनै सदस्य वा संरक्षकले ओडाको सिफारिस सहित नगरपालिकामा निवेदन दिनुपर्नेछ। निवेदन प्राप्त भएपछि गाउँपालिका नगरपालिकाले सो निवेदन उपर आवश्यक जाँचबुझ गर्नेछ। पालिकामा प्राप्त कागजात जाँचबुझ गरी कुन वर्गमा पर्ने हो, अपाङ्गताको जटिलता समेतको अध्ययन गरेर स्थानीय अपाङ्गता समन्वय समिति समक्ष पेश गर्नेछ। त्यसपछि समितिको सिफारिसको आधारमा अपाङ्गताको परिचय पत्र दिनुपर्नेछ। समितिले अपाङ्गताको वर्गीकरण गर्दा आफूले सोचे भन्दा फरक वर्ग वा त्यही वर्ग पनि हुन सक्छ। समितिले शारीरिक परीक्षण गर्न आवश्यक देखेमा नजिकैको सरकारी अस्पतालमा निजको स्वास्थ्य परीक्षण समेत गराउनु पर्नेछ।
2: त्यो अपाङ्गता समन्वय समितिमा चाहिँ को को हुन्छन् नि नानी?
1: सबैजना हुन्छन् नि काकी। त्यो समितिमा नगर उपप्रमुख वा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, ओडाध्यक्ष, कार्यपालिका सदस्य, डाक्टर, प्रहरी, शिक्षक, अपाङ्गता भएको व्यक्तिहरू, अपाङ्गता भएको व्यक्तिहरूको संस्थाको प्रतिनिधि, अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ संस्थाको प्रतिनिधि र महिला बालबालिका शाखाको प्रतिनिधि।
2: आज नानीबाट धेरै कुरा जानियो। पख पख नानी, म पनि तिमीसँगै नगरपालिकाको कार्यालयसम्म जान्छु।
1: के तपाईँले अपाङ्गता परिचय पत्र लिनुभयो? तपाईँको गाउँमा अपाङ्गता भएका व्यक्तिले अपाङ्गता परिचय पत्र लिन छुटाउनु पो भयो कि? यदि त्यसो हो भने आफ्नो नगरपालिका वा गाउँपालिकाको कार्यालयमा गएर आजै अपाङ्गता परिचय पत्र लिनुहोस् र आफ्नो अधिकार सुनिश्चित गर्नुहोस्। अपाङ्गता परिचय पत्र निशुल्क पाइन्छ। लक्जमबर्ग सरकारको आर्थिक सहयोगमा मेलम्ची नगरपालिका, ह्यान्डिक्याप इन्टरनेसनल र टुकीसङ सुनकोशी सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
3: होइन कता हिँड्नु भएको फेरि? हिजोदेखि बत्तीको सामान खोज्नु है भनेको मान्ने होइन।
4: त्यही बत्तीको सामान लिन त जान लाग्यो नि मेलम्ची।
3: जहाँ पाए त्यहीबाट नल्याउनु है, पल्लो घरको जस्तै दुई चार दिनमै सबै बिग्रिने खालको। फेरि
4: तिमी चिन्ता नलेऊ न, मेलम्ची टेक सोलुसन प्रालीमा गएर ल्याउँछु सबै सामान। त्यहाँ एलइडी चिम, सभा मिटर, तार, स्विच लगायत सम्पूर्ण बत्तीका सामान होलसेल मूल्यमा पाइने रहेछ। गुणस्तरीय र भरपर्दो सामानको लागि सदैव सम्झनुहोस्
3: मेलम्ची टेक सोलुसन प्राली, मेलम्ची 11 हेलम्बु बसपार, श्रीदेवी हार्डवेयर सँगै।
4: सम्पर्क नम्बर 9849559960, 9849559960।
5: नमस्कार दिदी।
1: नमस्कार बहिनी, आज बिहानै न्याउरो मुख लाएर आएछौ त, के भयो?
5: के हुनु दिदी, दाँतले दुःख दिएर हैरान भए। अलि राम्रो दाँतको उपचार कहाँ होला है?
1: जाऊ न विगत 20 वर्षदेखि सेवा दिँदै आएको युनिक डेन्टल हेल्थ केयर प्राली जोरपाटीमा।
5: त्यहाँका सेवाहरू के छन् त?
1: त्यहाँ दाँत सफा गर्ने, नयाँ दाँत राख्ने, फिक्स दाँत राख्ने, दाँत निकाल्ने, गिजाको शल्यक्रिया, दाँत प्रत्यारोपण, तलमाथिको पुरै दाँत हाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने लगायत दाँत तथा मुखको सम्पूर्ण उपचार सुपथ मूल्यमा हुन्छ। अझ सिन्धुपाल्चोक र काभ्रेवासीलाई विशेष छुट छ।
6: हजुर, युनिक डेन्टल हेल्थ केयर प्राली नारायणटार जोरपाटी चामुण्डाई स्कुल अगाडि, जोरपाटी चोक चामुण्डाई गेट अगाडि तथा बौद्ध काठमाडौँ। सम्पर्क डिएस रामशरण अर्याल 9510-42538, 9510-42538।
7: प्लस टू पछि विदेशमा पढ्ने सपना छ? अस्ट्रेलिया, युके, क्यानाडा, जापान, अमेरिका, कोरिया लगायत विभिन्न देशमा अध्ययनका लागि भरपर्दो सहयात्री बुद्ध भिजन एजुकेसन कन्सल्टेन्सी। कोर्स छनौटदेखि भिसा प्रोसेसिङसम्म अनुभवी काउन्सिलिङ र जेन्युन गाइडेन्स अब एउटै ठाउँमा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो विदेश अध्ययनको सपना साकार पार्नुहोस्। चाभैल चोक काठमाडौँ 01-4500-347 98514-93-47 98514-93-47 बुद्ध भिजन एजुकेसन कन्सल्टेन्सी तपाईँको भविष्य हाम्रो मार्गदर्शन।
8: राङ्नी दाते सान्बन सुला रेडियो मेलम्ची ग्यार्जो गिसेन नेस्थोप्लो नि मेगाहर्ट्ज।

0: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।
1: विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: शिक्षाको एक उत्कृष्ट गन्तव्य अरुणिमा कलेज बौद्धमा बिसिए तथा बिबिए संकायमा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
2: सुलभ शुल्कमा गुणस्तरीय शिक्षा,
1: प्रविधि मैत्री शिक्षण सिकाइ,
2: सुविधा सम्पन्न कक्षा कोठा, कम्प्युटर ल्याब, पुस्तकालय, खेल मैदान र सभा कक्ष,
1: योग्यता र आवश्यकतामा आधारित छात्रवृत्तिको व्यवस्था।
2: सम्पर्क अरुणिमा कलेज बौद्ध काठमाडौँ। सम्पर्क नम्बर 01-4565-474, 4565-472।
3: बङ्गुर पालन गर्न चाहनेका लागि खुसीको खबर।
4: हामी कहाँ उन्नत जातका बङ्गुरका पाठापाठी सुपथ मूल्यमा उपलब्ध छ। 20 भन्दा बढी किन्नेलाई विशेष छुट छ। साथै भोज भतेरका लागि बङ्गुर चाहिएमा सम्पर्क गर्नुहोला।
3: नमुना बङ्गुर फर्म, मेलम्ची 11 फट्टे दुबाचौर जाने बाटो नेर। प्रोपाइटर बागदु तामाङ। सम्पर्क नम्बर 98081-26-654।
5: साथै विजया दशमी तथा दीपावलीको शुभकामना सहित विशेष छुट रहेको छ।
6: भूकम्पबाट सुरक्षित रहने एकमात्र आधार भूकम्प प्रतिरोधी घर र सुरक्षित भौतिक पूर्वाधार।
7: कमजोर घर संरचना भत्किएर मानिसको ज्यान जाने भएकाले भूकम्प प्रतिरोधी घर निर्माण गरौँ। भूकम्पबाट हुने सम्भावित क्षतिबाट बचौँ र भूकम्पबाट सुरक्षित समुदाय निर्माण गर्न हातेमालो गरौँ।
8: स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौँ। भूकम्प थेग्ने संरचना बनाऊ।
2: जनहितका लागि श्रीदेवी ट्रेड एन्ड सप्लायर्स मेलम्ची 11 सिन्धुपाल्चोकद्वारा जारी सन्देश।
9: नेपाली लोकदोहोरीको क्षेत्रमा अर्को एक उत्कृष्ट साङ्गीतिक कोशिली यशकुमार दङ्गाल र भगवती कार्कीको पहिलो प्रस्तुति लोकदोहोरी गीत ए जुनेली। सबिन्द्रा सेन्चुरीको लयमा राज बराइलीको उत्कृष्ट शब्दभित्र रमेश राज बराइली, एस कुमार दङ्गाल र रञ्जिता विश्वकर्माको सुमधुर आवाजमा सबिन्द्रा सेन्चुरी युट्युब च्यानलबाट अब डिजिटल बजारमा उपलब्ध छ लोकदोहोरी गीत ए जुनेली।

0: ल मामा, तपाईँको बगैँचामा फुल फुल्या रहेछ। भान्जाहरू दुईजनाले मन पराउनु भएछ। के छ त मामाको विचार?
1: मेरो विचार भन्दा पनि मामा, छोरीहरूको चाहिँ विचार के छ कुनी? तामा मेमे,

0: होइन चिटिक्क परेर हतार हतार कता
1: काठमाडौँ जान भनेर हिँडेको गाडी छुट्न लागिसक्यो होला।
0: अब चिन्ता लिनै पर्दैन नि, गोल्डेन बासुकी डिलक्समा जाने सर र सोफा सिटमा बसेर एसीको हावा खाँदै।
1: गोल्डेन बासुकी मेलम्चीमा पनि पाइन्छ र?
0: हाम्रै मेलम्ची तल्लो बजार पुरानो झोलङ्गी पुल जाने ओह्रालोमा गोल्डेन बासुकी डिलक्सको काउन्टर छ, त्यहीँबाट जाने नि। त्यति मात्र हो र, नुवाकोटको तलाखु, मेलम्ची, चनौटे, पाल्चोक, दुबाचौर, नवलपुरदेखि काठमाडौँसम्म सुरक्षित र भरपर्दो सेवा दिन्छ।
2: हजुर, गोल्डेन बासुकी डिलक्स मेलम्ची काउन्टर, सम्पर्क नम्बर 9849-071062, 9717-2135-73, 9717-2135-73।
0: तपाईँ हाम्रै बेकरी बिजी बेकरी
3: बिजी बेकरी
4: बिजी बेकरी
3: होइन, सबैजना बिजी बेकरी मात्र भन्छन्, त्यहाँ छ चाहिँ के?
0: सबै थोक छ नि, सबै प्रकारका केक अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय सामग्रीको प्रयोग गरी दक्ष सेफहरूद्वारा उत्पादन गरिने पब, दुनोट, कुकिज लगायत सम्पूर्ण बेकरी सामान होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
3: त्यस्तै बर्थडे, एनिभर्सरी लगायत अन्य अकेजनका लागि इनहाउसको सुविधा पनि छ। त्यही उत्पादन हुने भएकोले स्वास्थ्यवर्धक स्वादिलो पनि हुन्छ। बीजी बेकरी हाउस, मेलम्सी, हेलम्बु बस पार्क, प्रोप्राइटर सुनिल केसी, सम्पर्क नम्बर 9809-98-003, 9809-98-003।
5: UGC-बाट QAA प्राप्त, बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर बानेश्वर काठमाडौँमा, त्रिविको सम्बन्धनमा बिहानी समयमा सञ्चालित BA, BEd, BBS प्रथम वर्ष तथा MA सोसियोलोजी, MBS, MEd हेल्थ एन्ड EPM प्रथम सेमेस्टरमा भर्ना खुल्यो।
0: हाम्रा विशेषताहरू:
5: बिहानी समयमा कक्षा सञ्चालन,
0: सुलभ शुल्क,
5: चक्रपथसँग नजिक हुँदा यातायातको सहज सुविधा,
0: काठमाडौँको केन्द्रमा रहेको प्रतिष्ठित शैक्षिक संस्था,
5: डिजिटलाइजेसनको माध्यमबाट अध्यापन गराउन उन्मुख,
0: QAA अवार्डेड क्याम्पस,
5: केही विषयमा विद्यार्थीहरूका सहजतालाई मध्यनजर गरी अनलाइनबाट पनि अध्यापन गराइने,
0: 90% भन्दा बढी शैक्षिक नतिजा ल्याउन सफल उपत्यकाकै उत्कृष्ट क्याम्पस,
5: उच्च शिक्षाको लागि QAA प्राप्त क्याम्पस नै रोजौ।
0: बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर काठमाडौँ, सम्पर्क 01-4620-310, 9841-9072-87, 9841-9172-72।
6: रेडियो मेलम्ची 107.2 MHz।
7: You're listening to Everybody Dance Now. Dance Now.
8: Time check. It's 1 p.m.
9: अहिले दिउँसोको 1 बजेको छ।
8: Time check.

नमस्कार, रेडियो मिलम्ची 107.2 मेगाहर्जको प्रस्तुति कार्यक्रम घर संसारमा तपाईँलाई स्वागत छ। कार्यक्रम घर संसारको साथमा म चण्डिका नेपाली उपस्थित भएको छु। अबको एक घण्टासम्म हामी तपाईँहरू समक्ष रहनेछौँ। यो कार्यक्रम दैनिक 1 बजेदेखि 2 बजेसम्म आउने गर्दछ। कार्यक्रम घर संसारमा हामी तपाईँहरूलाई उपयोगी हुने जानकारीहरू प्रस्तुत गर्दै आइरहेका छौँ भने आज पनि मैले तपाईँहरूलाई उपयोगी हुने जानकारीहरू लिएर उपस्थित भएको छु। यो कार्यक्रम घर संसार रेडियो मेलम्सी 107.2 मेगाहर्जबाट सिन्धुपाल्चोक जिल्ला र यसका आसपासका जिल्लामा सुन्न सक्नुहुनेछ भने इन्टरनेट पहुँच भएको ठाउँमा पनि www.radiomelamsi.com लगइन गरेर त्यसै गरी हाम्रो पात्र एपमा पनि तपाईँले रेडियो मेलम्सी सर्च गरेर संसारभरि एकसाथ सुन्न सक्नुहुनेछ। आज त तीजको अन्तिम दिन अर्थात् ऋषि पञ्चमीको दिन रहेको छ। आज पनि सबैजना दिदीबहिनीहरू आमाहरू रमाइलो गरी बसिरहनु भएको होला। बिहानदेखि नै नुहाइ धुवाइ गरेर पूजाआजा गरेर रमाइलो गरी बसिरहनु भएको छ होला र आज तीजको अन्तिम दिन पनि एकदमै रमाइलो गरी सबैजनाले मनाउनु होला भन्दै आज तीजको अन्तिम दिनको सम्पूर्णमा शुभकामना व्यक्त गर्दै कार्यक्रमको सुरुवात गर्छौँ एउटा मिठो गीतबाट। यो सुमधुर गीतपछि पुनः उपस्थित हुने नै छु। तपाईँ रेडियो मेलम्ची 107.2 मेगाहर्जमा कार्यक्रम घर संसार सुन्दै गर्नुहोला।

यो गीतपछि पुनः स्वागत छ कार्यक्रम घर संसारमा। कार्यक्रमको सुरुवातमा आज तीजको अन्तिम दिन अर्थात् ऋषि पञ्चमी यसको बारेमा जानकारी गराउँछु। हिन्दू नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको आज अन्तिम दिन हो। तीजको अघिल्लो दिन दर खानेर तीजको दिन निराहार व्रत बस्ने प्रचलन रहेको छ। सोही अनुरूप तीजको अघिल्लो दिन दर खाएपछि औपचारिक रूपमा शुरू भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाउने गरिन्छ। भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज हिन्दू महिलाले सप्त ऋषिको पूजा आराधना गरी मनाउँछन्। तृतीयाका दिन हरितालिकाको व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्त ऋषिको पूजा गरी तीज समापन हुन्छ। महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई 365 दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन्। ऋषि पञ्चमीको दिन अरुन्धती सहित सप्त ऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ। आज नुहाएर पूजा आजा गरेपछि नरोपी उम्रेका अन्न, सामा, कागुनो, कन्दमूल र कर्कलो आदि खाएर एक छाक बस्नुपर्ने व्रत विधि छ। तपाईँहरूलाई मैले जानकारी गराएँ आज तीजको अन्तिम दिन अर्थात् ऋषि पञ्चमीको बारेमा। अब गीतको पालो रहेको छ, त्यसपछि ऋषि पञ्चमी र यसको महत्त्वको बारेमा जानकारी लिएर उपस्थित हुने नै छु।

यो गीतपछि पुनः स्वागत छ कार्यक्रम घर संसारमा। मैले तपाईँहरूलाई भर्खरै जानकारी गराएको थिएँ आज तिजको अन्तिम दिन अर्थात् ऋषि पञ्चमीको बारेमा। अब ऋषि पञ्चमी र यसको महत्त्वको बारेमा जानकारी गराउँछु। हरेक चाडपर्वले छुट्टा छुट्टै विशेषता बोकेर आएका हुन्छन्। मानव जीवनमा सुख खुसी मनोरञ्जन पारिवारिक तथा सामाजिक मिलन एवं सद्भाव कायम गर्नका लागि मानव पुर्खाले आविष्कार गरेका अमूल्य उपहार हुन् चाडपर्वहरू। यति बेला बखत यो चाडपर्वहरू नआए मान्छेको जीवनचर्य कति निराशा खल्लो र तनावग्रस्त हुँदो हो। तिज नेपाली जनजीवनमा विशिष्ट मौलिकता बोकेको महत्वपूर्ण चाड हो। तिज कहिलेदेखि मान्न थालिएको हो भन्ने कुनै तथ्य प्रमाण नभए पनि यससँग धार्मिक पौराणिक प्रसङ्गहरू जोडिएका छन्। नेपाली हिन्दू महिलाहरूले तिजको दोस्रो दिन व्रत बसी तेस्रो दिन आज ऋषि पञ्चमीको पूजा गर्दैछन्। यस दिन बिहान सबैले नजिकको नदी खोला पोखरी वा तलाउमा गई 365 दतिवन चपाउने, तल्लो अङ्गमा माटोको लेप लगाउने र नुहाई धुवाई गरी शुद्ध भई देवालय सामाजिक सार्वजनिक स्थल वा कसैको घर आँगनमा जम्मा भई पण्डित राखी सप्तर्षी पत्नी

पञ्चमी तिथिका दिन मनाइने यो पर्वको छुट्टै ऐतिहासिक र धार्मिक महत्व रहेको छ। श्रीमद् भागवत गरुण पुराण लगायत अन्य पुराणहरूमा लेखिए अनुसार देवराज इन्द्रलाई ब्रह्म हत्याबाट लागेको पापलाई मुक्त गर्नका लागि चार भाग लगाई एक भाग नारीहरूको मासिक रज धर्मका प्रवेश गरेकाले उनीहरू चौथो दिनसम्म अशुद्ध रहने मान्यता छ। यो व्रतको शुभारम्भ सत्ययुगदेखि नै भएको देखिन्छ। छुवाछुतको दोष मेटाउन स्त्री पुरुष दुवै व्रत बस्नुपर्ने भए तापनि विशेष रूपले महिलाहरूले मात्रै व्रत बस्ने प्रचलन चलिआएको छ। हुन त आजको समयमा रजस्वला भनेको प्राकृतिक प्रक्रिया हो र यसलाई छुवाछुतसँग तुलना गर्नु पाखण्डपन हो भन्ने आवाज पनि चलिरहेको छ। तर यसलाई नेपाली समाज र हिन्दू धर्मको दर्शनले त्यस्तो मान्दैन। हिन्दू दर्शनले रजस्वला भएको चार पाँच दिनसम्म छुने बताउँछ। यदि नारीहरू रजस्वला हुँदा जानेर वा नजानिकनै गरिएका जति पनि पाप कर्म छन् तीबाट मुक्ति पाउनका लागि ऋषि पञ्चमीको भूमिका महत्व रहेको छ। तपाईँहरूलाई मैले जानकारी गराए ऋषि पञ्चमी र यसको महत्वको बारेमा। अब गीत र छोटो विश्रामको पालो रहेको छ। त्यसपछि फर्सी खानुका फाइदाको बारेमा जानकारी लिएर उपस्थित हुने नै छु। तपाईँ रेडियो बेलम्सी 107 मेगाहर्ज सुन्दै गर्नुहोला।

0: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।
1: मासु नभए भात त मलाई सर देखा जस्तो लाग्छ।
2: बिहा गर्न पर्दैन,
1: बिहा गरेर मासु खान पाइन्छ?
2: ससुरालीमा त पाइन्छ होला नि,
1: ससुरालीमा एक दिन मासु खान पाइहाल्यो के बिहा गर्नु?
3: बिहे नगरिकन 365 दिन नै मासु खानालाई त विश्वराम खड्काले सम्झिनु पर्यो नि माग्ने काका।
4: हजुर, विश्वराम कुखुराको मासु पसल मेलम्ची 11 फटे दोबाचौर जाने पुलवारी फटे बेसी भोजनालय सँगै यहाँ दाना, ब्रोइलर, कोइलर, गिरिराज, लोकल हाँस, टर्की का चल्ला तथा घर बनाउनको लागि ब्लक पनि उपलब्ध छ। साथै मासु पसल आमा हेल्मो बस पार्क दुलाल टावर को मुनि र दुबाचौर जाने झुलुङ्गे पुलवारी प्रगति स्कूल सँगै रहेको छ। त्यसै गरी सिन्धु भेड फार्मा लक्ष्मी बैंक अगाडि यहाँ पशुपन्छीको औषधि, बिउ बिजन र परामर्श सेवा पनि उपलब्ध छ।
5: सम्पर्क नम्बर 9801443486, 9813186449, 9849-2029। प्रोभाइडर विश्वराम खड्का।
4: भेटनरीको लागि सम्पर्क नवीन अधिकारी 9861530916।
6: प्लस टू पछि विदेशमा पढ्ने सपना छ? अस्ट्रेलिया, युके, क्यानाडा, जापान, अमेरिका, कोरिया लगायत विभिन्न देशमा अध्ययनका लागि भरपर्दो सहयात्री बुद्ध भिजन एजुकेशन कन्सल्टेन्सी। कोर्स छनौटदेखि भिसा प्रोसेसिङसम्म अनुभवी काउन्सिलिङ र जेन्युइन गाइडेन्स अब एउटै ठाउँमा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो विदेश अध्ययनको सपना साकार पार्नुहोस्। चाभैल चोक, काठमाडौँ, 01-4500-347, 98514-093-47, 98514-093-47। बुद्ध भिजन एजुकेशन कन्सल्टेन्सी, तपाईँको भविष्य हाम्रो मार्गदर्शन।
7: सुक्यारी भएर यत्रो मानको छोरो जन्माउँदा पनि सधैँ ज्वाना झोल मात्रै खानु? यसो कहिलेकाहीँ त मासु पनि खुवाउनु नि।
8: सुत्केरी मैयालाई त्यहाँ मासु पनि मागेर लिएर आउला नि। फेरि भान्जा मेरो सबमा जाने मेलम्चीमा
9: केटाले मासुको बन्दोबस्त गरे ल।
8: पख पख बुढो, अनि त्यो मासु भान्जा मिर्सोबाटै ल्याएको हो नि? तिमीहरू मात्रै खाने, मलाई नदिने?
10: हजुर, भान्जा मिर्सोफ मेलम्ची 11 सिन्धुपाल्चोक स्कुल जाने बाटोमा गुच्छी खाजा घर सँगै यहाँ खसी तथा कुखुराको तयारी मासुका साथै जिउँदो पनि पाइन्छ। अन्डा र ससेज पनि उपलब्ध छ।
11: हामी कहाँ दाना तथा चल्ला पनि उपलब्ध छ।
4: कालिजको चल्ला पनि उपलब्ध छ।
10: सम्पर्क नम्बर 9823-39-28-11, 9849-071-973। साथै भोज भतेर र पसलहरूका लागि पनि मासु तयार गरिन्छ।
6: के तपाईँलाई दाँत सम्बन्धी समस्या छ? अब विनायक पोलिक्लिनिक प्राली मेलम्ची 11 मेलम्ची बजार सिन्धु विकास बैङ्क सँगै रहेको भवनमा दाँत सम्बन्धी सेवाहरू लगायत अन्य विशेषज्ञ सेवाहरू। हाम्रा सेवाहरू: दाँत सम्बन्धी सेवाहरूमा दाँत भर्ने, नयाँ दाँत राख्ने, दाँत निकाल्ने, गिजा सुन्निने, मुख गनाउने समस्याको उपचार, दाँत सफा गर्ने, रगत दिसा पिसाबको जाँच, इमर्जेन्सी सेवा, भिडियो एक्सरे सेवा, औषधि सेवा र एक्सरे सेवा। विनायक पोलिक्लिनिक प्राली मेलम्ची 11 मेलम्ची बजार सिन्धु विकास बैङ्क सँगै रहेको भवनमा। सम्पर्क नम्बर 9844-40-11-14, 9844-40-11-14। विनायक पोलिक्लिनिक, सुलभ शुल्कमा गुणस्तरीय उपचारको लागि सदैव सम्झनुहोस्।
0: You are listening to Radio Milamsi 107.2 MHz. Not to mention station sweepers. Demonstration.
12: गीत र यो छोटो विश्रामपछि कार्यक्रम घर संसारमा तपाईँहरूलाई पुनः स्वागत छ। मैले तपाईँहरूलाई भर्खरै जानकारी गराएको थिएँ ऋषि पञ्चमी र यसको महत्वको बारेमा। अब फर्सी खानुको फाइदाको बारेमा जानकारी गराउँछु। हाम्रो भान्सामा सजिलै पाइने र स्वादिलो तरकारी मध्ये फर्सी पोषण र औषधीय गुणको दृष्टिले पनि एक बहुप्रभावकारी तरकारी हो। नेपाली खानपान संस्कृतिमा फर्सी तरकारी मात्र होइन चोकटा तरकारी पकौडा परिकारको सजावट अनि पूजा संस्कारमा समेत यसको विशेष महत्व छ। तर थोरै मानिसलाई मात्र थाहा छ कि फर्सी स्वास्थ्यका दृष्टिले अत्यन्त लाभदायक रहेको छ। नियमित रूपमा फर्सी खानुका फाइदाहरू पाचन प्रणाली सुधार गर्छ। फर्सीमा पाइने फाइबरले पाचन प्रणालीलाई स्वस्थ राख्न सहयोग गर्दछ। यसले कब्जियत हटाउने आन्द्रको सफाई गर्ने र शरीरबाट विषाक्त पदार्थ हटाउन मदत गर्दछ। प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ। फर्सीमा रहेको भिटामिन ए भिटामिन सी र जिंक जस्ता तत्त्वले शरीरको रोग प्रतिरोधात्मक क्षमता इम्युनिटी वृद्धि गर्छ। यसले विशेष गरी चिसो रुगाखोकी भाइरल संक्रमणबाट जोगाउँदछ। दृष्टिशक्ति सुधारमा लाभदायक फर्सी भिटामिन ए को उत्कृष्ट स्रोत हो जसले आँखाको दृष्टि शक्ति मजबुत बनाउँछ। यो तत्त्व दृष्टि धमिलो हुने समस्या रात अन्धोपन र आँखाको ड्राइनेसमा लाभदायक मानिन्छ। मुटु स्वास्थ्यका लागि फाइदाजनक फर्सीमा पाइने पोटासियम फाइबर र एन्टिअक्सिडेन्टले रगतमा खराब कोलेस्ट्रोल घटाउन सहयोग गर्छ। यसले रक्तचाप सन्तुलित राखी मुटु सम्बन्धी रोगको जोखिम घटाउँछ। मुटु मस्तिष्कलाई स्वस्थ राख्छ। फर्सीमा पाइने म्याग्नेसियम जिंक र अनेक खनिजहरूले मानसिक चपलता स्मरण शक्ति र तनाव नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्दछ। बालबालिका र वृद्ध वृद्धका लागि फर्सी अति उपयोगी हुन्छ। छाला तथा कपालका लागि उपयोगी फर्सीमा पाइने भिटामिन ए भिटामिन सी जिंक र बिटा क्यारोटिन जस्ता तत्त्वले छालालाई चम्किलो कोमल र युवा बनाउँछ। यो प्राकृतिक एन्टी एन्जिङ फलको रूपमा पनि परिचित छ। कपालका लागि फर्सीको रस प्रयोग गर्दा कपालको जरा बलियो हुने र कपाल झर्ने समस्या कम हुने विश्वास गरिन्छ। डायबिटिज नियन्त्रणमा उपयोगी फर्सीको ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले यसले रक्तमा चिनीको मात्रा स्थिर राख्न सहयोग गर्छ। यसले मधुमेह भएका व्यक्तिका लागि ऊर्जाशील र सुरक्षित खानेकुरा बन्छ। तौल घटाउन सहयोगी फर्सीमा क्यालोरी कम र फाइबर बढी हुन्छ। यसले पेट भरिएको महसुस गराउँछ र अनावश्यक खाजाको इच्छा गराउँछ। तौल घटाउन चाहनेहरूका लागि फर्सी आदर्श आहार हो। क्यान्सर र विरुद्ध लड्न मदत गर्ने तत्त्वहरू फर्सीमा पाइने बिटा क्यारोटिन लुटिन जेक सान्थिन जस्ता एन्टिअक्सिडेन्टले शरीरमा हुने सेल ड्यामेजलाई कम गर्छ। यिनले क्यान्सरको कोशिकालाई नष्ट गर्न सहयोग गर्ने वैज्ञानिक प्रमाणहरू पाइन्छन्। प्रसूति र स्तनपान गरिरहेका महिलाका लागि लाभदायक फर्सीमा पाइने फलामा भिटामिन बी छ फोलिक एसिड जस्ता पोषक तत्त्व गर्भवती तथा स्तनपान गराइरहेका महिलाका लागि अत्यावश्यक मानिन्छ। यसले शिशुको मस्तिष्क विकास र आमाको पोषणमा सहयोग पुर्याउँछ। फर्सीका बिउ पनि उत्तिकै लाभदायक फर्सीको बिउमा प्रोटिन म्याग्नेसियम ओमेगा थ्री फ्याट र जिंक अत्याधिक मात्रामा पाइन्छ। यसले मुटु स्वस्थ राख्नुका साथै मूत्र प्रणाली सुधार निद्राको समस्या कम गर्ने प्रोस्टेट ग्रन्थि समस्या घटाउने जस्ता कार्यमा पनि लाभ गर्दछ। कसरी खाने त फर्सी तरकारी फर्सीको तरकारी अचार वा चोकटा परिकार बनाइन्छ। सुप फर्सीको सुप एक स्वस्थ हलुका र पाचन मैत्री परिकार हो। बिउ सेकाएर वा धुलो बनाएर फर्सीको बिउ सेकाएर वा स्मुदीमा हालेर सेवन गर्न पनि सकिन्छ। मिठाई फर्सीको हलुवा वा खिर पनि मिठो र पौष्टिक हुन्छ। तपाईँहरूलाई मैले जानकारी गराएँ फर्सी खानुको फाइदाको बारेमा। अब गीतको पालो रहेको छ। त्यसपछि महिलाहरूमा क्याल्सियमको कमी बढ्दै गएको छ यसको बारेमा जानकारी लिएर उपस्थित हुने नै छु।

यो गीतपछि पुनः स्वागत छ कार्यक्रम घर संसारमा। मैले तपाईँहरूलाई भर्खरै जानकारी गराएको थिएँ फर्सी खानुको फाइदाको बारेमा। अब महिलाहरूमा क्याल्सियमको कमी बढ्दै गएको छ, यसको बारेमा जानकारी गराउँछु। महिलाहरूमा क्याल्सियमको कमी एक ठूलो स्वास्थ्य चुनौती बनेको छ। क्याल्सियम हड्डी र दाँत बलियो बनाउने मात्र नभई मुटुको धड्कन, स्नायु प्रणालीको कार्य र मांसपेशीको बलका लागि पनि अत्यावश्यक खनिज हो। विशेषज्ञका अनुसार महिलाहरूमा क्याल्सियमको कमी समयमै पूरा नगरे हड्डी कमजोर हुने, अस्टियोपोरोसिस र निरन्तर थकान जस्ता समस्या देखा पर्न सक्छ। विशेष गरी हर्मोनल परिवर्तन, गर्भावस्था, स्तनपान र रजनुवृद्धिपछि महिलाहरूमा क्याल्सियमको कमी बढी देखिन्छ। क्याल्सियमको कमी हुने मुख्य कारणमा हर्मोनल परिवर्तन, अनियमित आहार, शारीरिक गतिविधिको कमी र अत्याधिक क्याफिन जंक फूड समावेश छन्। यसले हड्डी र जोड्नीको दुखाइ, दाँत कमजोर हुनु, मांसपेशीमा तनाव, थकान र भङ्गुर नङ जस्ता लक्षण पनि उत्पन्न गर्दछ। विशेषज्ञहरूले दुर्जन्य पदार्थ, हरियो पातदार तरकारी, सुक्खा फलफुल र बिउ, समुद्री खाना र आवश्यक परेमा क्याल्सियम तथा भिटामिन डी का पूरक लिन सुझाव दिएका छन्। साथै हरेक दिन घाममा 15 मिनट बस्नु, नियमित व्यायाम गर्नु र जङ्क फुड तथा अत्याधिक नुनबाट टाढा रहनु आवश्यक ठहरिएको छ। यसैबीच स्वास्थ्य विज्ञहरूले पनि क्याल्सियम सेवन र नियमित शारीरिक गतिविधिलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउने आह्वान गरेका छन्। तपाईँहरूलाई मैले जानकारी गराएँ महिलाहरूमा क्याल्सियमको कमी बढ्दै गएको छ भन्ने बारेमा। अब गीत र छोटो विश्रामको पालो रहेको छ, त्यसपछि कमाएको पैसा कति पनि बस्दैन भने अप्नाउनु पर्ने उपायको बारेमा जानकारी लिएर उपस्थित हुने नै छु। तपाईँ रेडियो मलम्सी 107 मेगाहर्जमा कार्यक्रम घर संसार सुन्दै गर्नुहोला।

0: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।
1: कहिलेकाहीँ सपना ठूलो हुन्छ तर बाटो अस्पष्ट, विदेश पढ्ने इच्छा पनि त्यस्तै, र सही मार्गदर्शन बिना त्यो सपना टाढै रहन्छ।
2: त्यसैले सपना पूरा गर्न विश्वसनीय हात चाहिन्छ, त्यसको लागि सम्झनै पर्ने नाम ड्रीम सिटी अब्रोड एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड, नेपाल सरकारबाट अनुमति प्राप्त कन्सल्टेन्सी, अनुभवी प्रशिक्षकद्वारा गाइडेड कक्षा र जेन्युइन सर्भिसेस,
1: फ्री जापानीज ल्याङ्ग्वेज क्लास, आइएलटीएस प्रिपरेशन, करियर काउन्सिलिङ, सबै एकै ठाउँमा। जापान, युके, साउथ कोरिया, अस्ट्रेलिया, युएसए, फिनल्यान्ड, तपाईँको प्रोफाइल अनुसार उपयुक्त देश र विषय ड्रीम सिटीले नै छुटाइदिन्छ।
2: डकुमेन्ट प्रिपरेशन, इन्टरभ्यू प्रिपरेशन, विजा प्रोसेसिङ गाइडेन्स, इभन डिपार्चर सपोर्ट, ड्रीम सिटीको साथमा कसरी भन्ने प्रश्न कहिले आउँदैन।
1: तपाईँको लक्ष्य अब केवल लक्ष्य मात्र होइन, अब त्यो भविष्यतिरको वास्तविक यात्रा हो।
2: आजै सम्पर्क गर्नुहोस् ड्रीम सिटी अब्रोड एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, चाव हिल, चुचेपाटी चोक, काठमाडौँ।
1: Phone 9866279906, 9845674956, 0159240444.
3: Dream City Abroad Education Consultancy, जहाँ बाटो मात्र देखाइँदैन, भविष्य चलाउन तपाईलाई शक्ति दिन्छ।
4: के तपाईँहरूलाई जेन्स, लेडिज तथा बच्चा बच्चीको लागि आवश्यक रेडिमेड कपडा, जुत्ता चप्पल, ब्याग लगायत विभिन्न प्रकारका फेन्सी सामान चाहिएको छ?
5: यदि चाहिएको छ भने मेलम्ची बजार स्थित सिन्धु विकास बैङ्क भएको घरमा रहेको ढकाल फेन्सी स्टोरमा आउनुहोस्।
4: गुणस्तरीय सामान, उचित मूल्य र आत्मीय सेवा सहित ढकाल फेन्सी स्टोर तपाईँहरूको सही गन्तव्य बन्न सक्छ।
5: साथै प्रत्येक सामानको खरिदमा 5% छुट र 5,000 भन्दा माथिको सामान खरिदमा एक पिस टी-शर्ट अफर राखिएको छ।
4: आउँदै गरेको विजया दशमी तथा दीपावलीको शुभकामना सहित विशेष छुट।
5: प्रोपाइटर रामहरि ढकाल, सिर्जना ढकाल,
4: ढकाल फेन्सी स्टोर, मेलम्ची सिन्धु विकास बैङ्क भएको घरमा। सम्पर्क नम्बर 9840500579, 9862424827।
6: ए दाई, मोबाइल बिग्रियो, बनाउन कहाँ लैजाने होला? नयाँ मोबाइल किन्न पनि मन छ तर बजेट चाहिँ अलि कम छ।
7: ल, त्यसका लागि त चिन्ता लिनै पर्दैन नि, मेलम्ची बजारको डोटेल मोबाइल हाउस आउन।
6: डोटेल मोबाइल हाउस, त्यहाँ के के पाइन्छ र?
7: के चाहिँ पाइँदैन र? यहाँ हरेक ब्रान्डका मोबाइल पाइन्छन्, बिग्रिएको मोबाइलको मर्मत समेत गरिन्छ। त्यति मात्र होइन, आकर्षक घडी, मोबाइल कभर, रिचार्ज कार्ड लगायत मोबाइलसँग सम्बन्धित सम्पूर्ण सामान एउटै ठाउँमा।
6: ओहो, तर नयाँ मोबाइल किन्न पैसा पुगेन भने नि?
7: त्यसको पनि समाधान छ, नागरिकताको भरमा किस्तावधिमा मोबाइल पाइन्छ। आफूलाई मन परेको मोबाइल सहज किस्तामा ल्याउने अनि चलाउने।
6: त्यसो भए अब मोबाइल किन्न, मर्मत गर्न वा मोबाइलका सामान खोज्न अन्त जानै परेन, सिधै आउनुहोस् डोटेल मोबाइल हाउस मेलम्ची बजारमा।
7: सबैको रोजाई डोटेल मोबाइल हाउस, नागरिकताको भरमा किस्ताबन्दीमा मोबाइलको सुविधा।
6: प्रोपाइटर प्रवेश डोटेल, सम्पर्क 9840454519, बेलम्ची बजार सिन्धु विकास बैङ्कको अपोजिट साइट, 40 मोबाइल हाउस भएको ठाउँमा। यहाँ एक्सचेन्जको पनि सुविधा छ।
4: करियर ग्रोथ इन्टरनेसनल एजुकेशन,
5: विदेशमा उच्च शिक्षा हासिल गर्ने तपाईँको सपना अब बनाऊ वास्तविकता।
4: क्यानाडा, अस्ट्रेलिया, युके, साउथ कोरिया, माल्टा, ग्रीस लगायत उत्कृष्ट अध्ययन गन्तव्यको लागि युनिभर्सिटी एन्ड कलेज सेलेक्सन, एडमिसन प्रोसेसिङ, डकुमेन्टेसन तथा भिजा गाइडेन्स सबै एउटै छानामुनि। डिप्लोमा, ब्याचलर, मास्टर, तपाईँको शैक्षिक योग्यता र करियर लक्ष्य अनुसार सही कोर्स, सही कलेज र सही गाइडेन्सको लागि आजै सम्पर्क गर्नुहोस्। करियर ग्रोथ इन्टरनेसनल एजुकेशन, सम्पर्क नम्बर 01-5909309, 9855100796, 9855127542। अवे टु दिल्ली बजार रोड, पुतली सडा, काठमाडौँ। इमेल careergrowth.edu@gmail.com।
5: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त
4: करियर ग्रोथ इन्टरनेसनल एजुकेसन, तपाईँको विदेश अध्ययन यात्राको भरपर्दो शैक्षिक परामर्शदाता।
8: सूचना: यस पाँच पोखरी थाङपाल गाउँपालिकाभित्र नै खाद्यान्न सामग्रीहरू बजार अनुगमन निर्देशिका 2078 बमोजिम गाउँपालिका प्रवेशद्वार खाल्डे खोलामा उपभोग्य मिति जाँच गरी मात्र ल्याउन पाइने व्यवस्था गरिएको छ। तसर्थ गाउँपालिका क्षेत्रका किराना पसल सञ्चालकहरूले खाद्यान्न सामग्री ल्याउँदा उपभोग्य मिति यकिन गरी ल्याउनु हुन र मेलम्ची लगायत थोक विक्रेताहरूले सामग्री पठाउँदा समेत ध्यान दिनु हुन सूचित गरिन्छ। म्याद नागेका सामग्री जफत गरी नष्ट गरिनेछ। पाँच पोखरी थाङपाल गाउँपालिका।
9: रेडियो मेलम्ची 107.2 मेगाहर्ज। म पनि सुन्छु अनि तपाईहरु पनि सुन्नुस है।

मेहनतले कमाएको तलब केही दिनमै सकिन्छ। सही योजना र अनुसन्धानले खर्च नियन्त्रण गर्न र अहिले भर्खरै कमाईबाट पनि पैसा बचाउन सम्भव छ। केही सरल तर प्रभावकारी उपाय अप्नाएर आर्थिक भविष्यलाई सुरक्षित बनाउन सकिन्छ। खरिदको सूची बनाउने, धेरैजना आवेगमा किनमेल गर्छन्। प्रायको बानी हुन्छ बजार जाँदा जे देख्यो त्यो किनिहाल्ने। यस्तोमा आवश्यकता भन्दा पनि रहरले किनेका सामानमा बढी खर्च हुन्छ। त्यसैले आफ्नो खर्च बारी पनि लेख्नुपर्छ। कुनै पनि चिज किन्नु अघि आफैसँग प्रश्न गर्नुपर्छ, यो साँच्चीकै आवश्यक छ, यो राख्नका लागि ठाउँ छ, यो खरिदले मेरो आर्थिक लक्ष्यमा कस्तो प्रभाव पार्छ। डेबिट क्रेडिट कार्ड र यु वालेटको उपलब्धताले खर्च गर्न निकै सजिलो बनाएको छ। डन एन्ड जब मानिसहरूले नगदको सट्टा डिजिटल मनीको प्रयोग गर्छन् तब उनीहरूले 12-18% बढी खर्च गर्दछन्। क्रेडिट कार्डले जिम्मेवारी बढाउँछ, तिनीहरूले भविष्यमा हुने खरिद आजै गर्न प्रेरित गर्छन्। त्यसैले आफैसँग प्रश्न गर्नुपर्छ, के किनिरहेको छु त्यसले सम्पत्ति बनाउँछ वा यो केवल सामान्य खर्च हो। ती चिजहरू पत्ता लगाउनुपर्छ जुन जरुरी छैनन्, जस्तै अनावश्यक खानपान, किनमेल वा ट्याक्सीमा हुने खर्च। खरिदको सूची बनाएर मात्र किनमेल गर्नाले अनावश्यक खर्च नियन्त्रण गर्न सकिन्छ। आफ्नो मनोभाव नियन्त्रण गर्ने, पैसा उठाउने प्रविधिको सम्बन्ध मनोभावसँग जोडिएको हुन्छ। कहिलेकाहीँ आवेगमा किनमेल गर्नु सामान्य हो तर निरन्तर धेरै खर्च गर्नु भावनात्मक हतियार हुन सक्छ। मानिसहरू खुसी रहन, आफ्नो खालीपन भर्न र आफैबाट टाढा भाग्न किनमेलको सहारा लिन्छन्। जो मानिसहरू धेरै खर्च गर्छन् उनीहरू अन्य मनोवैज्ञानिक समस्याबाट पनि ग्रस्त हुन सक्छन्, जस्तै मुड स्विङ, चिन्ता र आवेग नियन्त्रण गर्न नसक्ने आदि। मुड र पैसा खर्च गर्ने बानी एकअर्कासँग जोडिएका हुन्छन्। जब मानिसहरू तनावमा हुन्छन् तब उनीहरूले आफ्नो गर्न धेरै खर्च गर्छन्। यसले उदासीको भावनालाई कम गर्दछ। जो मानिसहरू आत्मसम्मानको कमी महसुस गर्छन् उनीहरू पनि किनमेल प्रति आकर्षित हुन्छन्। बाल्यकालदेखि नै हाम्रो मनमा यो भावना विकसित भएको हुन्छ। पुरस्कार दिनु प्रेमको प्रतीक हो, त्यसैले हामी वस्तुहरूलाई भावनासँग जोडेर हेर्छौँ। आफूलाई पुरस्कृत गर्नु असुरक्षासँग जुझ्ने एक तरिका पनि हो। तनावमा हुँदा धेरै खर्च गर्ने बानी हटाउन मन छ भने कुनै यस्तो कुरा खोज्नु पर्छ जसमा पैसा खर्च गर्नु नपरोस्। साथीहरूलाई रातको खानाको लागि बोलाउन सकिन्छ वा परिवारसँग समय बिताउन सकिन्छ। आफ्नो प्राथमिकताको सूचीमा मानिसहरू र अनुभवहरूलाई माथि राख्नुपर्छ र चिजहरूलाई कम महत्व दिनुपर्दछ। दीर्घकालीन सोच राख्ने, अनावश्यक खर्च नगर्न दीर्घकालीन सोच राख्नुपर्छ। तलब खातामा आउने बित्तिकै त्यसको एक हिस्सा बचतका लागि छुटाउनु पर्छ। जब बचत गर्ने अनुशासन अपनाइन्छ तब मात्र अनावश्यक खर्चमा रोक लाउन सकिन्छ। सुरुमा 10% बचत गर्नुपर्छ, बिस्तारै 20% पुग्ने लक्ष्य राख्नुपर्छ। एकपटक पैसा बचाउने बानी लाग्यो भने जसरी किनमेल गर्न सजिलो लाग्थ्यो त्यसरी नै बचत पनि सजिलो लाग्न थाल्दछ। दीर्घकालीन लक्ष्यहरू जस्तै घर किन्ने, सन्तानको शिक्षा वा काम गर्न नसक्ने उमेरका लागि बचत गर्ने सोचले खर्च गर्ने बानीमा नियन्त्रण आउँदछ। बजेट बनाएर खर्च गर्ने, पैसा बचाउनका लागि बजेट बनाउनु अत्यन्त महत्वपूर्ण छ। महिनाको सुरुमा नै आफ्नो ऋण र खर्चको हिसाब गर्नुपर्छ। बजेट बनाउँदा आवश्यक खर्चहरू जस्तै घरबाट बिजुली, खानालाई प्राथमिकता दिनुपर्छ र बाँकी रकमलाई मनोरञ्जन, किनमेल वा अन्य गैर आवश्यक खर्चमा विभाजन गर्नुपर्छ। बजेट बनाउँदा 50-30-20 नियम प्रयोग गर्न सकिन्छ। 50% आवश्यक खर्चमा, 30% इच्छाहरूमा जस्तै बाहिर खाना, किनमेलमा र 20% बचत वा ऋण तिर्नमा। यो नियमले खर्च र बचत बीच सन्तुलन कायम गर्न मद्दत गर्छ। बजेट बनाएर खर्च गर्दा अनावश्यक खर्चमा नियन्त्रण हुन्छ र पैसा बचाउन सजिलो हुन्छ। सस्तो विकल्पहरू खोज्न, पैसा बचाउनका लागि सधैँ सस्तो र गुणस्तरीय विकल्पहरू खोज्नुपर्छ। उदाहरणका लागि ब्रान्डेड सामानको सट्टा स्थानीय वा कम मूल्यका तर गुणस्तरीय सामानहरू किन सकिन्छ। छुट वा अफरहरूको फाइदा पनि लिन सकिन्छ। खानपानमा पनि सस्तो विकल्पहरू अप्नाउन सकिन्छ, जस्तै बाहिर खानुको सट्टा घरमै खाना बनाएर खाने, यातायातमा पनि ट्याक्सी चढ्नुको सट्टा सार्वजनिक सवारी साधन प्रयोग गर्नले बचत हुन्छ। सस्तो विकल्पहरू खोज्दा गुणस्तरमा सम्झौता नगरी पैसा बचाउन सकिन्छ। यो बानीले दीर्घकालमा ठूलो रकम बचत गर्न सकिन्छ। तपाईँहरूलाई मैले जानकारी गराए कमाईको पैसा कति पनि बच्दैन भने अप्नाउनु पर्ने उपायको बारेमा। हवस् त, यिनै काम लाग्ने जानकारीहरू प्रस्तुत गर्दा गर्दै कार्यक्रम घर संसारको समय सकिने लागेको छ। हामी कार्यक्रमको अन्तिम आइसकेका छौँ। समयले पनि नेटवर्क काट्दै गएको छ।
यति बेलासम्म यो कार्यक्रम घर संसार सुनेर साथ दिनुभयो। सम्पूर्णलाई धेरै धेरै धन्यवाद।

यो कार्यक्रम तपाईँहरूलाई कस्तो लाग्छ, सल्लाह सुझाव पनि प्रतिक्रिया दिन नबिर्सिनुहोला। त्यसको लागि हाम्रो स्टुडियोको नम्बर 011 40 11 छ, त्यसमा सम्पर्क गर्न सक्नुहुनेछ। अब भने कार्यक्रम घर संसारबाट बिदा माग्नुपर्ने समय भइसकेको छ। कार्यक्रमको अन्त्यमा यसो मधुर गीत छोड्दै र आज तिजको अन्तिम दिन ऋषि पञ्चमीको दिन रहेको छ, सबैजनाले रमाइलो गरी मनाउनुहोला सम्पूर्णमा धेरै धेरै शुभकामना व्यक्त गर्दै म कार्यक्रम वसुता चन्द्रिका बिदा हुन्छु। तपाईँहरू रेडियो मेलम्ची 107 घर सुन्दै गर्नुहोला। बाँकी दिन तपाईँको शुभ रहोस्। नमस्ते, शुभ दिन।

0: नमस्कार, दिउँसो 2 बजेको मेलम्ची अपडेटमा तपाईँलाई स्वागत छ। म माया परियार। शुरू गरौं मुख्य समाचार प्रसंगबाट। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक शिक्षा मन्त्री अनुपस्थित भएपछि स्थगित भएको छ। सिंहदरबारमा आज बिहान 8 बजेको लागि बोलाइएको बैठकमा सांसदहरू उपस्थित भए पनि सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल उपस्थित नभएपछि बैठक स्थगित गरिएको हो। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षति, उद्धार, राहत, पुनस्थापना र पुननिर्माणका सम्बन्धमा शिक्षा तथा खेलकुद मन्त्रालयबाट भएका तथा भइरहेका कामबारे छलफल गर्न बैठक बोलाइएको थियो। त्यस्तै मन्त्रालयका काम कारवाहीका बारेमा देखिएका समस्या तथा चुनौती र आगामी दिनमा मन्त्रालयले अवलम्बन गर्नुपर्ने रणनीतिका विषयमा समेत छलफल गर्ने कार्यसूची थियो। बैठकका लागि शिक्षा तथा खेलकुद मन्त्री पोखरेलसँग मन्त्रालयका सचिवलाई समेत बोलाइएको थियो। नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद पार्वती विकले कोठा खोज्ने नाममा भइरहेको विभेद र जातीय छुवाछुतका घटनाप्रति आपत्ति जनाउनु भएको छ। आजको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद विकले कोठा खोज्ने बहानामा भएको छुवाछुतको घटनालाई असाध्यै पीड़ादायी भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। जातीय छुवाछुत र विभेदलाई प्रसाय दिने मामा भान्जा नामक प्राइभेट कम्पनी र कोठा खोज्ने नाममा विभेद गर्ने कार्यमा संलग्नलाई तत्काल कानूनी दायरामा ल्याउन ले माग गर्नु भएको छ। छुवाछुत गर्ने र विभेदलाई प्रोत्साहन गर्ने संस्थालाई कारवाही गरिनु नगरिनु र सरकार मौन बस्नु गलत भएको भन्दै उहाँले प्रश्न उठाउनुभयो। दिपा नेपालीले माइतीघर मञ्चलामा सरकार कोठा खोई भन्दै शुरू गरेको सत्याग्रह 150 दिन पुगिसक्दा पनि सरकारले व्यवस्था गरेको सांसद विकले बताउनुभयो। 150 दिन भइसक्दा पनि सरकार र कानून अझै निदाएको उल्लेख गर्दै उहाँले यो व्यवस्था र संविधानको उपहास भएको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाले बाढ़ी प्रभावित क्षेत्रका बालबालिकाको पठन पाठन सुचारू गर्न र अभिभावक विहीन बालबालिकाको संरक्षण तथा शिक्षाको जिम्मेवारी लिने नीति तर्जुमा गर्न माग गरेको छ। प्रतिनिधि सभाको बैठकमा नेकपाका सांसद रमेश कुमार मल्लले रसुवाको बाढ़ीको कारण सृजित गम्भीर परिस्थिति र त्यसबाट पीड़ित परिवारको अवस्थाबारे सरकारको ध्यान आकर्षण गराउँदै यो माग गर्नुभएको हो। उहाँले बाढ़ीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुको साथै मृतकका शव नेपाल ल्याउने वातावरण मिलाउन सरकारसँग आग्रह गर्नुभयो। रसुवा र अन्य प्रभावित क्षेत्रमा बाढ़ीले भत्काएका सड़क तथा झोलुङ्गे पुलहरूको पुननिर्माण र तत्काल सञ्चालनका लागि सरकारले प्राथमिकता दिनुपर्नेमा उहाँले जोड़ दिनुभयो। नेपाली कंग्रेसका संसदीय दलका नेता भीष्मराज आङदिङबेले सभामुख डुलप्रसाद अर्यालसँग भेटवार्ता गर्दै समसामयिक विषय र विपद व्यवस्थापन बारे ध्यान आकर्षण गराउनु भएको छ। सभामुखको कार्यकक्षमा आज भएको भेटमा उहाँले भदौ 10 गतेको विपत्तिपछि उत्पन्न नयाँ परिस्थितिका कारण प्रधानमन्त्रीसँगको प्रश्न उत्तर कार्यक्रमको स्वरूप बदल्नु पर्ने आवश्यकता ल्याउनु भएको छ। संसदको विभिन्न अंग भएकाले प्रश्न उत्तर कार्यक्रम छिट्टै शुरू गर्न आफूले सभामुखलाई आग्रह गरेको र सभामुख यसमा सकारात्मक रहेको उहाँले बताउनु भएको विपदपछिको राहत व्यवस्थापन र पुनर्स्थापनाको लागि संसदीय उच्च स्तरीय समिति गठन गर्नुपर्नेमा आङदेङबेले जोड़ दिनुभयो। महिला बालबालिका तथा सुत्केरीको अवस्था हेर्न र नयाँ बस्ती सुरक्षित रूपमा बनाउन यस्तो समिति आवश्यक रहेको पनि उहाँले बताउनुभयो। अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वर्नरले नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करण खेल्ने हुनुभएको छ। वर्नरलाई काठमाडौँ गुर्खासले अनुबन्धन गरेको हो। गुर्खासले सामाजिक सञ्जाल मार्फत वर्नरलाई टोलीमा अनुबन्धन गरेको जानकारी दिएको छ। 39 वर्षीय वर्नर एनपीएल खेल्न आउने अहिलेसम्मकै ठूलो विदेशी क्रिकेटर हुनुहुन्छ। वर्नरले अस्ट्रेलियाका लागि 2 पटक एकदिवसीय विश्वकप, 1 पटक T20 विश्वकप र विश्व टेस्ट च्याम्पियनसिप जित्नु भएको छ। उहाँले सन् 2015 र 23 एक दिवसीय विश्वकप, 21 T20 विश्वकप तथा 23 विश्व टेस्ट च्याम्पियनसिप विजेता हुनुहुन्छ। वर्नरले अस्ट्रेलियाका लागि 3 वटै फर्म्याटमा शतक बनाउनु भएको छ। उहाँले 110 T20 अन्तर्राष्ट्रिय खेलमा एक शतक सहित 3200 भन्दा बढी रन बनाउनु भएको छ। समग्र T20 क्रिकेटमा बर्नरले 439 बलमा 10 शतक र 118 अर्धशतक सहित 14,000 भन्दा बढी रन बनाउनु भएको छ। उहाँले इण्डियन प्रिमियर लीग, आइपीएल, बिग बस लीग, बीबीएल, पाकिस्तान सुपर लीग, बीसीएल, द 100 मेजर लीग क्रिकेट, बंगलादेश प्रिमियर लीग, बीपीएल, क्याबेरियन प्रिमियर लीग, सीपीएल र भाइटालिटी ब्याटल लगायत फ्रेन्चाइज क्रिकेट खेलिसक्नु भएको छ। हौस् त यिनै समाचार प्रसङ्गसँगै दिउँसो 2 बजेको मेलम्ची अपडेट सकियो। म माया परियार बिदा हुन्छु। सूचना शिक्षा र मनोरञ्जनको लागि रेडियो मेलम्ची 107 वृद्धि मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।
1: You are listening to Radio Milamsi 107.2 MHz. Not to mention station
2: sweepers. काठमाडौँको चाहबिल सिफलमा अवस्थित जीपी कोइराला मेमोरियल सामुदायिक कलेजमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनका लागि भर्ना खुल्यो।
3: यस कलेजमा बीबीएस, बीसीए, बीएएसडब्ल्यू, बीए, बीएड र एमबीएस तथा एमएडमा तीनै सत्रमा पारिवारिक वातावरण सहित न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध गराइन्छ। डिजिटल माध्यमबाट पठन पाठन हुने यस कलेजमा
2: सैद्धान्तिक तथा प्रयोगत्मक रूपमा एकाउन्टिङ, बैंकिङ, शेयर बजार तथा पत्रकारिता सम्बन्धी तालिम र प्रशिक्षणको व्यवस्था रहेको छ।
3: यस जीपी कोइराला मेमोरियल सामुदायिक कलेजले देशकै उत्कृष्ट सामुदायिक कलेजका रूपमा दक्ष शैक्षिक जनशक्ति उत्पादनमा योगदान गर्दै आएको छ।
2: भर्ना सम्पर्कका लागि जीपी कोइराला मेमोरियल सामुदायिक कलेज सिफल चाहवेल काठमाडौँ।
3: फोन
2: 01-45-79-115 र 01-45-82-404।
0: यस शनिबार कहाँ जाने सोच्दै हुनुहुन्छ? अब केही सोच्नै पर्दैन। आमा याङ्ग्रीको काठ, हेलम्बुको मुटु, प्रसिद्ध धार्मिक स्थल पाल्चोकी मन्दिर जाने।
4: मन्दिर दर्शन पनि, हेलम्बु क्रेटेलको रमाइलो यात्रा पनि, र त्यसमाथि स्थानीय स्वादले भरिएको हाट बजार।
0: हेलम्बु गाउँपालिका 3 स्थित पाल्चोक मन्दिर परिसरमा प्रत्येक शनिबार लाग्ने हाट बजारमा अर्ग्यानिक तरकारी, ताजा फलफूल, किवी, सुन्तला, मूला, आलु, सिन्की लगायत शुद्ध स्थानीय उत्पादन।
4: धर्म, प्रकृति र स्वास्थ्य तिनैको संगम एकै ठाउँमा। जाने होइन त यस शनिबार पाल्चोक मन्दिरको हाट बजारमा। आउनुहोस्, स्थानीयलाई साथ दिउँ, स्वस्थकर जीवन रोजौं।
0: हाट बजार व्यवस्थापन समिति संयोजक गोपाल गिरी 98-080-60-956।
5: ए हजुर, आज त धेरै घुमियो है, अब कहाँ बसेर आराम गर्ने होला?
4: त्यही त सोच्दैछु, तर यहाँ राम्रो खाना पनि पाइने, आरामदायी बास पनि हुने ठाउँ कहाँ होला?
6: हेलम्बु आएर पनि खाना बस्नको चिन्ता लिने हो त? हेलम्बु चनौटे रिसोर्ट छँदै छ नि। उत्कृष्ट खाना र खाजाको स्वाद सँगै आरामदायी बासको व्यवस्था छ। शान्त र सुरक्षित वातावरण अनि तालिम, गोष्ठी, बैठक वा कुनै पनि कार्यक्रम गर्नको लागि सुविधा सम्पन्न हलको समेत व्यवस्था छ।
5: ए, त्यसो भए त घुम्न आउनेहरूका लागि झन् राम्रो रहेछ नि।
6: सुरसिंह झरना, पाल्चोक मन्दिर, आमा याङ्री, हेलम्बु ग्रेटेल लगायतका रमणीय ठाउँ घुम्न जाँदै हुनुहुन्छ वा घुमेर फर्किँदै हुनुहुन्छ भने चनौटे रिसोर्ट नगई हुँदैन।
4: त्यसो भए एकछिन रोकिएर आराम गर्दै स्वाद लिने ठाउँ यही पो रहेछ।
6: बिल्कुल बिल्कुल, ताजा ट्राउट माछा, लोकल भालेको स्वाद अनि अर्ग्यानिक खानाको मिठास, आहा। प्रकृतिको काखमा शान्त वातावरण, स्वादिलो खानाको मिठास, आरामदायी बासको सुविधा र तपाईँका विशेष कार्यक्रमको लागि सुविधा सम्पन्न हल।
4: हेलम्बु चनौटे रिसोर्ट, ट्राउट माछा, लोकल भाले र अर्ग्यानिक स्वादको उत्कृष्ट गन्तव्य। घुम्दा आउनुहोस्, स्वाद लिनुहोस्, आरामसँग बस्नुहोस् हेलम्बु चनौटे रिसोर्टमा। सुमन चापागाई, सम्पर्क 98-41-14-00-07, 98-23-51-50-34।
5: हेलम्बु चनौटे रिसोर्ट, चनौटे नयाँ बजार सँगै घुमाइको थकान मेटाउने, स्वादको सम्झना बनाउने गन्तव्य।
7: कहिलेकाहीँ सपना ठूलो हुन्छ तर बाटो अस्पष्ट, विदेश पढ्ने इच्छा पनि त्यस्तै, र सही मार्गदर्शन बिना त्यो सपना टाढै रहन्छ।
8: त्यसैले सपना पूरा गर्न विश्वसनीय हात चाहिन्छ, त्यसको लागि सम्झनै पर्ने नाम ड्रीम सिटी अब्रॉड एजुकेशन कंसल्टेंसी प्राइवेट लिमिटेड नेपाल सरकारबाट अनुमति प्राप्त कंसल्टेंसी अनुभवी प्रशिक्षक द्वारा गाइडेड कक्षा र जेन्युइन सर्विसेज
9: फ्री जापानीज ल्याङ्ग्वेज क्लास आइएलटीएस प्रिपरेशन करियर काउन्सलिङ सबै एकै ठाउँमा जापान युके साउथ कोरिया अस्ट्रेलिया यूएसए फिनल्यान्ड तपाईको प्रोफाइल अनुसार उपयुक्त देश र विषय ड्रीम सिटीले नै छुट्याइदिन्छ
8: Document preparation, interview preparation, visa processing guidance, even departure support. Dream City ko saathma, kasari bhanne prashna kahile aaudaina.
9: Tapai ko lakshya aba keval lakshya matra hoina, aba tyo bhavishya tira ko vastavik yatra ho.
8: Aajai samparka garnu hos, Dream City Abroad Education Consultancy Private Limited, Chavahil, Chuchyapati Chowk, Kathmandu.
9: Phone 9866279606 9845674956 01592404
8: Dream City Abroad Education Consultancy जहाँ बाटो मात्र देखाइँदैन भविष्य चलाउन तपाईलाई शक्ति दिन्छ

0: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।
1: अलैँची त यो वर्ष राम्रै छ, अब बेच्न पो कहाँ लाने होला?
2: भाउजू तपाईँ चिन्ता नगर्नुहोस्, मैले त सधैँ फुलप्रसाद ज्योतिलाई दिने गरेको छु। अन्त भन्दा राम्रो भाउ पनि पाइन्छ, पैसा फस्ला भन्ने डर पनि छैन।
1: त्यसो भए बाबु म पनि उहाँलाई नै दिन्छु। फोन नम्बर पो कति होला?
2: ल फोन नम्बर टिप्नुहोस् भाउजू, फुलप्रसाद ज्योति थाङपाल थाप,
3: सम्पर्क 98038329663,
4: 97168100053।
5: दिदी कता हो, टाढैको यात्रा हो कि के हो?
6: घर आएपछि सबै सामान चाहिन्छ, त्यही भएर बजारतिर जान लागेको।
5: किन टाढा जानु पर्यो? हाम्रै दुबाचोर पोखरे भन्ज्याङमा रहेको जागेश्वरी खाद्यान्न तथा फलफुल पसल र कञ्चन प्लास्टिक पसलमा जानु न, त्यहाँ सम्पूर्ण सामान सस्तोमा पाइन्छ।
3: हजुर, यहाँ खाद्यान्न सम्पूर्ण सामग्री, किराना सामान, फलफुल, तरकारी मेलम्ची भन्दा सुपथ मूल्यमा पाइन्छ। त्यस्तै जुत्ता चप्पल, स्कुल ड्रेस, सम्पूर्ण फेन्सी कपडा, थान कपडा, कुर्ता सुरुवाल, साडी, टप्स, कस्मेटिक सामानहरू, प्लास्टिकका भाँडा, गिलास, टेबल, कुर्सी, राइस कुकर, प्रेसर कुकर, म्याट, कार्पेट, ग्यास रेगुलेटर लगायत ग्यासका चुलो, भाइरल छाता, लेडिज ब्याग लगायत अन्य ब्यागहरू, खेलौना, चकलेट आइटम सुपथ मूल्यमा पाइन्छ। बौद्ध तथा हिन्दू धर्मका पूजा पाठ काज क्रियाको लागि आवश्यक सम्पूर्ण सामग्री पनि उपलब्ध छ। पानीपुरी, चटपटे, बरफ, आइसक्रिम लगायत सम्पूर्ण सामग्री हामी कहाँ उपलब्ध छ।
5: जय बागेश्वरी खाद्यान्न तथा फलफुल पसल र कञ्चन प्लास्टिक पसल मेलम्ची 7 दुबाचौर।
3: प्रोपाइटर जितु भारती, अनिश भारती, सम्पर्क नम्बर 98035 69 945, 97088 47 454। चर्चित एवं लोकप्रिय गायक बलबहादुर वाइबाको नयाँ लोकसेलो एल्बम कति राम्री बाहुनी।

स्वर बल बहादुर वाइबा प्रतिमा अरियाल शब्द लय बल बहादुर वाइबा बल बहादुर वाइबा युट्युब च्यानल मार्फत उपलब्ध छ सुन्न र हेर्न नभुल्नुहोला।

0: दाइ, घर त फेरि बनाउनु पर्ने भयो त, के सोच्नु भएको छ?
1: अब बाढी पहिरो भूकम्पले नभत्काउने गरी माथि गाउँमा बनाउन लाएँ भाइ मैले त।
0: हो र दाइ, मैले पनि त्यही सोचिरहेको छु। अनि दाइ, घर बनाउनको लागि सामान चाहिँ कहाँबाट ल्याउने त?
1: त्यसको लागि न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर छँदैछ नि। बाढीको कारण अहिले चनौटी बजारबाट हेलम्बु चार सेरा प्रहरी चौकीसँगै सारेको छ। त्यहाँ घर निर्माणको लागि रड, सिमेन्ट, जस्ता पाता, स्क्वायर पाइप, रङ रोगन लगायत सबै सामान सुपथ मूल्यमा पाइन्छ, गाडी भाडामा पनि पाइन्छ। आर्थिक वर्ष 81-82 सुरु भए लगत्तै यस न्यू हेलम्बु हार्डवेयर सप्लायर्सले हाम्रा ग्राहक वर्गमा केही नयाँ निर्माण सामग्रीहरू, इट्टा, बालुवा, गिटी थप गरेको जानकारी गराउँदछौँ।
2: प्रोपाइटर दिनेश थापा, न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर्स, हेलम्बु सार सेरा प्रहरी चौकी सँगै।
1: सम्पर्क नम्बर 9861-50-83-36,
2: 9809-95-452। यही असोज 11 गते आइतबार यस इन्द्रावती क्याम्पस मेलम्चीको क्याम्पस सभा तथा अधिवेशन हुन गइरहेको बेहोरा सहर जानकारी गराउँदै, अधिवेशन वर्ष भएको हुँदा क्याम्पस सभाको तपसिल मनोजिम आजीवन सदस्य बन्न इच्छुक महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौँ। आफ्नै गाउँ समुदायमा रहेको उच्च शिक्षा प्रदायक शैक्षिक संस्थाको आजीवन सदस्य बनाऊ, आत्मगौरव उच्च बनाऊ।
3: क्याम्पसको विधान बमोजिम ₹5,000 र सोभन्दा माथि आजीवन सदस्य, ₹1,00,000 र सोभन्दा माथि संरक्षित सदस्य, ₹5,00,000 र सोभन्दा माथि प्रधान संरक्षित सदस्य।
2: 2083 असोज 9 गते भित्र क्याम्पस कार्यालयमा सम्पर्क राख्नुहुन्छ अनुरोध छ। यति जानकारीका लागि सम्पर्क नम्बर क्याम्पस प्रमुख 98-5-52-99-90।

0: नमस्ते, म तपाईँहरूकै सुन्ताली अनि तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो मेलम्ची 107.2 मेगाहर्ज।
1: म पनि सुन्छु
0: अनि तपाईँहरू सुन्नुहोस् है।

0: रेडियो मेलम्ची 107.2 MHz।
1: ए दिदी, किन चिन्तित देखिनुहुन्छ? के भयो?
2: हेर न बहिनी, भैँसी बिरामी भएर दुध दिनै छाड्यो। के गर्ने के गर्ने? भैँसीलाई औषधि कहाँ पाइन्छ होला? मलाई त तनाव पो पर्यो भने।
1: अब चिन्ता लिनु पर्दैन दिदी, हाम्रै मेलम्ची बजारमा खनाल एग्रोभेट सेन्टर छँदैछ नि, त्यही जानु न।
2: तपाईँको एक फोन कल पशु पंक्षीको समस्या हल। हजुर, यहाँ सम्पूर्ण पशु पंक्षीको औषधि, घर दैलो उपचार, पशु बिमा, पशुको गर्भ परीक्षण, खसी पार्ने, सिङ नआउने बनाउने, साथै सम्पूर्ण बिउ बिजन सुपथ मूल्यमा पाइन्छ।
1: खनाल एग्रोभेट सेन्टर मेलम्ची बजार, पाँच पोखरी जाने बाटो, इबी गाडी बस पार्क सँगै। प्रोप्राइटर आशिष खनाल, सम्पर्क नम्बर

0: यूपीबीसी तथा आल्मुनियम का आकर्षक झ्यालडोका, फलाम तथा स्टील का काम, पार्टिसन, ग्रिल, फल सिलिङ, सिसा लगायत निर्माण सम्बन्धी सम्पूर्ण सामान तथा सेवा उपलब्ध छ।
1: घर होस् वा कार्यालय, पसल होस् वा अन्य कुनै संरचना, गुणस्तरीय सामग्री, आकर्षक डिजाइन, सफा फिनिसिङ र दक्ष जनशक्ति सहितको काम हाम्रो प्राथमिकता हो।
0: तपाईँलाई आवश्यक परेमा मापनदेखि निर्माण तथा जडानसम्मको दक्ष सेवा समेत उपलब्ध गराइन्छ। त्यसैले निर्माण सम्बन्धी कुनै पनि कामको लागि सम्झनुहोस् लङ्खनामाई आल्मुनियम मेटल एन्ड ग्लास वर्कसपलाई। अब घर बनाउँदा वा मर्मत गर्दा झ्याल, ढोका, ग्रिल, सिसा र पार्टिसनको लागि ठाउँ ठाउँ धाउनु पर्दैन।
2: स्थान मेलम्ची बजार, आमा हेल्मो बसपाक जाने ओरालो, होटल हेरिटेज सँगै र सिसा पसल मेलम्ची नेपाल बैङ्क सँगैको घरमा। प्रोपाइटर निर्जल श्रेष्ठ। सम्पर्क नम्बर 9809910904, 9813650647।
1: तपाईँ हाम्रै बेकरी बिजी बेकरी
3: बिजी बेकरी
4: बिजी बेकरी
3: होइन, सबैजना बिजी बेकरी मात्र भन्छन्, त्यहाँ छ चाहिँ के?
1: सबै थोक छ नि। सबै प्रकारका केक अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय सामग्रीको प्रयोग गरी दक्ष सेफहरूद्वारा उत्पादन गरिने पब, दुनोड, कुकिज लगायत सम्पूर्ण बेकरी सामान होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
3: त्यस्तै बर्थडे, एनिभर्सरी लगायत अन्य अकेजनका लागि इनहाउसको सुविधा पनि छ। त्यही उत्पादन हुने भएकोले स्वास्थ्यवर्धक, स्वादिलो पनि हुन्छ। बीजी बेकरी हाउस, मेलम्सी, हेलम्बु बस पार्क, प्रोप्राइटर सुनिल केसी। सम्पर्क नम्बर 9809198003, 9809198003।
5: नमस्कार, म गायक तथा संगीतकार बाबुल गिरी। अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो मेलम्ची 107.2 MHz।

0: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।
1: You're listening to
2: Everybody dance now.
3: टाइम चेक, इट्स 3 PM।
4: अहिले दिउँसोको 3 बजेको छ।
3: टाइम चेक।

0: चिलीमै जल विद्युत आयोजनामा उद्धारको प्रयास चल्दै भोटेकोसी बाढीमा 34 देशका 607 विदेशी पर्यटक बेपत्ता। बाढीमा बेपत्ता व्यक्तिका परिवारलाई डीएनए परीक्षण प्रतिवेदन छिटो उपलब्ध गराउन सांसदहरूको माग। 14 वर्षदेखि कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई 2 अर्ब रुपियाँ जरिवाना, जरिवाना तिर्न 35 दिनको समय सीमा। अमेरिकाद्वारा पहिलोपटक अन्तरिक्ष हतियार तैनाथ गरेको पुष्टि, बदलिदो खतराहरूको सामना गर्न तयार रहेको भनाई। र अस्ट्रेलियाका क्रिकेटर डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट एनपिएल खेल्ने। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सृजित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका लागि विश्व समुदायसँग सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको छ। मुस्ताङमा आजदेखि शुरू भएको घर पहुझङ जलवायु सम्मेलनलाई शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण सृजित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका लागि विश्व समुदायसँग सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको हो। उहाँले जलवायु परिवर्तनको असर न्यूनीकरण र व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी भएकाले यसको समाधानका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। राष्ट्रसङ्घको 81 महासभामा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेका समस्या, क्षति र समाधानका विषयमा विश्व समुदायको ध्यान आकर्षण गराउने उहाँको भनाइ छ। प्रधानमन्त्री शाहले जलवायु परिवर्तनको असर सामना गर्न सङ्घ प्रदेश र पालिका तहसँग बलियो सहकार्य आवश्यक रहेको बताउनु भएको छ। सम्मेलनको आज कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको छ। सम्मेलनमा देशभरका गाउँपालिका तथा नगरपालिकाका प्रमुख तथा जिल्ला समन्वय समितिका प्रमुखहरूको सहभागिता छ। रसुवाको चिल्लीमै जलविद्युत आयोजनाको सुरुङमा बाढीपछि फँसेका 6 जनाको खोज तथा उद्धारको प्रयास चलिरहेको छ। सुरुङभित्र ठूला चट्टान, लेदो र पानीका कारण उद्धार कार्य चुनौतीपूर्ण बने पनि उद्धार टोलीले निरन्तर काम गरिरहेको रासोपाका सांसद एवं इन्जिनियर श्रीराम नेउपानेले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। उहाँका अनुसार पछिल्लो 2 दिनदेखि सुरुङभित्र 24 घण्टा उद्धारको प्रयास भइरहेको छ। अहिले सुरुङको झण्डै 150 मिटर भाग पानीले जलमग्न छ। पानीको सतह घटाउन सक्सन पम्प प्रयोग गर्ने तयारी भइरहेको छ। पानीको सतह घटेपछि नेपाली सेनाको तालिम प्राप्त उद्धार टोलीलाई सुरुङको थप भित्री भागसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ। भोटेकोसी बाढीमा परेर 34 देशका 607 विदेशी पर्यटक बेपत्ता भएका छन्। पर्यटन विभागका सूचना अधिकारी सूरज घिमिरेले विभिन्न कम्पनी मार्फत कैलाश मानसरोवर र जनै पूर्णिमामा मेलाका लागि गोसाईकुण्ड गएका 607 विदेशी पर्यटक बेपत्ता भएको बताउनु भएको छ। बेपत्ता भएका विदेशी पर्यटकमध्ये 269 जना पुरुष, 329 महिला र 9 लिङ्ग पहिचान नभएका नागरिक रहेका छन्। बेपत्ता भएका विदेशी नागरिक मध्ये सबैभन्दा धेरै छिमेकी देश भारतका रहेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले भोटेकोसी बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारको डीएनए परीक्षणको प्रतिवेदन छिटो उपलब्ध गराउन माग गरेका छन्। बैठकको आकस्मिक समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुसबु ओलीले बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारले डीएनए परीक्षणको प्रतिवेदन कहिले आउँछ भनेर प्रश्न गर्न थालेको बताउनुभयो। उहाँले पीडित परिवारको अन्यल अन्त्य गर्न परीक्षणको प्रतिवेदन यथाशीघ्र उपलब्ध गराउन माग गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राणा मगरले विपदमा परेका नागरिकका लागि मानसिक स्वास्थ्य उपचारसहित आवश्यक सेवाको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। यस्तै एमालेका सांसद देवेन बहादुर महरले भोटेकोसी बाढीमा बेपत्ता भएकाहरूको पीडा झन जटिल बन्दै गएको भन्दै खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन आग्रह गर्नुभएको छ। रासोपाकी सांसद समीक्षा बास्कोटाले अस्पतालको मा बाढीमा परि घाइते भएर सघन उपचार कक्षमा रहेका बिरामीसँग अन्तर्वार्ता लिने कार्यप्रति प्रश्न उठाउँदै यसले स्वास्थ्य र सञ्चार क्षेत्रका आचार संहितामाथि गम्भीर प्रश्न खडा गरेको बताउनुभयो। काङ्ग्रेसका सांसद खड्गबहादुर बुढा, रासोपाका सांसद गोविन्द पन्थी र नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले पनि बाढी पीडितको बाढी पहिरोको रोकथाम, विपद व्यवस्थापन तथा सडक दुर्घटनामा बढ्दो जोखिम न्यूनीकरणमा सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताउनु भएको छ। नेपाली काङ्ग्रेसले विपदपछिको राहत उद्धार तथा पुनस्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन संसदीय उच्चस्तरीय समिति गठन गर्न सभामुखको ध्यान आकर्षण गराएको छ। काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्बेले आज सभामुख डोलप्रसाद अर्याललाई भेटेर विपद व्यवस्थापनका लागि तत्काल संसदीय उच्चस्तरीय समिति गठन गर्न माग गर्नुभएको छ। आङदाम्बेले विपद आएको 17-18 दिन बितिसक्दा पनि सर्वदलीय बैठकमा उठाएको समिति गठनको विषय कार्यान्वयनमा आउन नसकेको बताउनु भएको छ। हुलाकी राजमार्ग अन्तर्गत झापा जिल्लाको झापा गाउँपालिका दुई र गौरीगञ्ज गाउँपालिका एक जोड्ने कन्काई पुल 14 वर्षसम्म अलपत्र पार्ने निर्माण कम्पनी पप्पू महादेव खिम्ती संयुक्त उपक्रम जेबीलाई सरकारले झण्डै 2 अर्ब रुपियाँ जरिवाना तिराउने भएको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय टहरीले सार्वजनिक खरिद ऐन बमोजिम 1,99,12,58,775 रुपियाँ सरकारी राजस्व खातामा दाखिला गर्न 35 दिने सार्वजनिक सूचना निकालेको छ। तोकिएको समयभित्र रकम दाखिला नगरे निर्माण कम्पनीको चलअचल सम्पत्ति रोक्का गरी सरकारी बाँकी सरह तहसिल कार्यालय मार्फत असुल उपर गरिने कार्यालयले जनाएको छ। 2068 साल जेठ 31 गते 723 मिटर लामो कन्काई पुल निर्माणका लागि 34,09,00,000 रुपियाँमा ठेक्का सम्झौता भएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। धनुषाको बेरह नगरपालिकाबाट झण्डै 2 हप्ता अघि अपहरणमा परेका 15 महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ। गएको भदौ 18 गते अपहरणमा परेका धनुषाको बेरह नगरपालिका छ कमलेश महतोका 15 महिने छोरा सिद्धान्त महतोलाई गैराती त्यही नगरपालिका 1-10 गजा क्षेत्रबाट सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन मार्फत जनाएको छ। बच्चालाई छाडेर भाग्दै गरेको अवस्थामा धनुषाको कमला नगरपालिका 9 पुनिता देवी पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताउनुभयो। आज दिउँसो तराईका धेरै ठाउँमा तापक्रम 30 डिग्री सेल्सियसभन्दा माथि मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भदौको अन्तिमतिर आइपुग्दा पनि तराई क्षेत्रमा गर्मी छ। आज दिउँसो तराईका विभिन्न ठाउँमा अधिकतम तापक्रम 35 देखि 38 डिग्री सेल्सियससम्म पुगेको छ। विशेष गरी धनगढी, नेपालगञ्ज, भैरवा र सिमरातर्फ अधिकतम तापक्रम 36 देखि 38 डिग्री सेल्सियससम्म पुगेको अनुमान छ। पहाडी क्षेत्रमा समेत कतिपय ठाउँमा तापक्रम तुलनात्मक रूपमा उच्च रहेको छ। तराई क्षेत्रमा तापक्रम बढेसँगै दिउँसोको समयमा गर्मी र तातो हावा महसुस हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविदहरूले सुझाव दिएका छन्। अब विदेशको खबर, अमेरिकाले पृथ्वीको कक्षामा पहिलोपटक अन्तरिक्ष हतियार तैनाथ गरेको पुष्टि गरेको छ। अमेरिकाले यस्तो प्रकारको आक्रामक क्षमता रहेको स्वीकार गरेको यो पहिलोपटक हो। अमेरिकी वायुसेना सचिव ट्रोय मेन्कले शत्रुको आक्रामक कारबाहीबाट अमेरिकी सेनाको सुरक्षा गर्न अन अर्बिट हतियार आवश्यक रहेको बताउनु भएको बीबीसीले उल्लेख गरेको छ। हिजो आयोजित एयर स्पेस एन्ड साइबर कन्फरेन्समा बोल्दै मेकन्सले अमेरिका बदलिँदो खतराहरूको सामना गर्न तयार रहेको बताउनुभयो। तर उहाँले अन्तरिक्ष हतियारको क्षमता वा त्यसलाई अहिले कहिले कक्षामा स्थापित गरियो भन्नेबारे विस्तृत विवरण भने दिन भएन। अमेरिकालाई क्षेपास्त्र र अन्य हवाई खतराहरूबाट जोगाउन प्रतिरक्षा प्रणालीको एक महत्त्वपूर्ण अङ्गका रूपमा योजना गरिएको गोल्डेन होममा अन्तरिक्ष आधारित क्षमता र इन्टरसेप्टर क्षेपास्त्रहरू रहने ट्रम्प प्रशासनले भनेको छ। सन् 1967 एक सन्धिले अन्तरिक्षको कक्षमा आम विनाशकारी हतियार राख्न प्रतिबन्ध लगाएको थियो। त्यसैता अमेरिका, रुस र चीन जस्ता प्रमुख शक्ति राष्ट्रहरूले यो सन्धिको दायराभन्दा बाहिर रहेर अन्य क्षमताहरूको विकास गर्ने प्रयास गरिरहेका छन्। अब खेल खबर, अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट खेल्न नेपाल आउने भएका छन्। एनपिएलको टोली काठमाडौँ गोर्खाजले तेस्रो संस्करणका लागि वार्नरलाई अनुबन्ध गरेको सामाजिक सञ्जाल मार्फत जनाएको छ। 39 वर्षीय डेभिड वार्नर एनपिएल खेल्न आउने अहिलेसम्मकै चर्चित विदेशी खेलाडी हुन्। यसअघि पहिलो संस्करणमा कर्णाली एक्सले भारतका शेखर धवन, दोस्रो संस्करणमा विराटनगर किङ्सले दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसलाई अनुबन्ध गरेको थियो। वार्नरले 110 T20 अन्तर्राष्ट्रिय क्रिकेटमा 1 शतक र 28 अर्धशतक सहित 3,277 रन बनाएका छन्। यस्तै उनले समग्र 439 T20 क्रिकेटमा 10 शतक र 118 अर्धशतक सहित 14,284 रन बनाएका छन्। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। राष्ट्रसङ्घ महासभामा नेपालको जलवायु समस्या उठाउने प्रधानमन्त्री शाहको प्रतिबद्धता, जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्व समुदायलाई आह्वान गर्ने, चिलिमे जलविद्युत आयोजनामा उद्धारको प्रयास चल्दै भोटेकोसी बाढीमा 34 देशका 607 विदेशी पर्यटक बेपत्ता, बाढीमा बेपत्ता व्यक्तिका परिवारलाई डिएनए परीक्षण प्रतिवेदन छिटो उपलब्ध गराउन सांसदहरूको माग, 14 वर्षदेखि कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई 2 अर्ब रुपियाँ जरिवाना, जरिवाना तिर्न 35 दिनको समय सीमा, अमेरिकाद्वारा पहिलो पटक अन्तरिक्ष हतियार तैनाथ गरेको पुष्टि, बदलिदो खतराहरूको सामना गर्न तयार रहेको भनाई, र अस्ट्रेलियाका डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट एनपिएल खेल्नु।
6: रेडियो मेलम्ची 107.2 MHz।
7: ए भाइ, यो गाडी कुन बेला जान्छ?
8: ए दाइ, गाडी त अब 10 मिनटमा हिँड्छ, 10 मिनटमा।
7: हो र, लौ न भाइ, मलाई त पशु पन्छीको औषधि, ढुटो, दाना, पिठो तथा चल्लाहरू चाहिएको थियो। भ्याइँदैन? गाडी छुट्छ कि के हो? फेरि यी सबै सामान कहाँ लिने हो?
8: ए दाइ, के टेन्सन लिनु भा, यही लम्बु बस पार्क पुल छेउमै मेलम्ची नोबेल एग्रोभेट छँदैछ नि।
7: ए हो र भाइ।
8: हो नि, त्यहाँ कुखुराको दाना, चल्ला, पशुपन्छीको औषधि, बिउ बिजन, ढुटो, पिठो तथा सम्पूर्ण कृषि तथा पशुपन्छीजन्य सामग्रीहरू होलसेल तथा सुपथ मूल्यमा उपलब्ध छ। साथै प्राविधिक सरसल्लाह तथा परामर्श पनि प्रदान गरिन्छ।
7: सामान पनि सबै एकै ठाउँमा पाइयो, गाडी पनि पाइयो, यो भन्दा अरू के चाहियो?
8: ए ल भयो दाइ, जाउ जाउ गुर्जी, जाउ जाउ।
9: मेलम्ची नोबेल एग्रो भेटनरी, मेलम्ची हेलम्बु बस पार्क, बिजी बेकरी सँगै प्रोपाइटर सुदीप धिताल। सम्पर्क नम्बर 011-4010-18, 98-013-62-870।
10: जति घाँस खाए नि कराउनै नछोड्ने यो भैँसी, दुध पनि राम्रोसँग दिँदैन, अब नबेची नहोला जस्तो छ।
11: घाँस मात्रै दिएर कहाँ हुन्छ त दाई, गुणस्तरीय दाना र ढुटो खुवाउनु पर्छ नि।
10: अब बजारमा भने जस्तो गुणस्तरीय दाना र ढुटो चाहिँ कहाँ पाइन्छ र?
11: यसको लागि त मेलम्ची भ्याली पोल्ट्री फार्म एन्ड एसटी किराना स्टोर छ नि दाई।
12: मेलम्ची भ्याली पोल्ट्री फार्म एन्ड एसडी किराना स्टोर, मेलम्ची 11 फट्टेबेसी तथा इन्द्रावती क्याम्पस जाने ओकालो चोकैमा। यहाँ गाई भैँसीको गुणस्तरीय दाना, ढुटो, पिठो, पिना लगायत खाद्यान्न सामान सुपथ मूल्यमा पाइनुका साथै लोकल ब्रोइलर, कोइलर, गिरिराज तथा लेयर्स कुखुराका चल्लाहरू अर्डर अनुसार बिक्री गरिन्छ। साथै कुखुराको गुणस्तरीय पेलेट दाना पनि उपलब्ध छ।
13: साथै कुखुराको दाना, चल्ला, जिउँदो कुखुरा र अन्य जुनसुकै सामान बोक्नको लागि गाडी चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
14: प्रोपाइटर गंगा बहादुर दनवार तथा दशरथ दनवार।
15: सम्पर्क नम्बर 98-513-13-117, 98-036-79-276।
16: वाउ दिदी, हजुरको यो नयाँ तिलरी र औँठी कति धेरै चम्किलो र युनिक डिजाइनको छ, कहाँबाट लिनु भएको हो?
17: सुन चाँदी किन्न, अन्त कहाँ जानु नि बहिनी, मेरो त पहिलो रोजाइ नै सधैँ न्यू प्रमिस ज्वेलर्स हो नि।
16: कुन ठाउँमा पर्छ त दिदी यो पसल?
17: हाम्रै मेलम्ची बजारमा कृष्ण मेडिकल सँगै छ नि।
16: हाम्रा विशेषताहरू, विभिन्न डिजाइनका सुन र चाँदीका गहना उपलब्ध छ,
17: ग्राहकको माग अनुसार नयाँ डिजाइन र अर्डर गर्न सकिन्छ,
16: पुराना सुनचाँदीका गहना साटफेर वा बिक्री गर्न सकिन्छ।
17: यहाँ उच्च स्तरीय सुनचाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर बमोजिमा हरेक डिजाइनका गरगहनाहरू तयार गरिन्छ।
16: प्रोपाइटर दिनेश विश्वकर्मा।
17: सम्पर्क नम्बर 98-569-91-606, 98-18-53-52-43। आजै सम्पर्क गर्नुहोस् न्यू प्रमिस ज्वेलर्स, मेलम्ची 11 सिन्धुपाल्चोक।
18: सिन्धुपाल्चोकका स्थानीय कलाकार किरण तामाङ स्याङ्बोको नयाँ खान्दोके सेलो एल्बम लिएर आउँछु सगुनपोङ।

स्वर बैरागी च्याङबा, जितु लोप्छन। सङ्गीत प्रेम योञ्जन तामाङ। शब्द सरिता दोङ, बैरागी च्याङबा। प्रोड्युसर किरण तामाङ, सरिता दोङ। एरेन्ज मिक्सिङ सानुबाबु घिसिङ। किरण स्याङ्गो युट्युब च्यानल मार्फत उपलब्ध छ। सुनेर प्रतिक्रिया दिन नभुल्नुहोला।

0: होइन, कता हिँड्नु भएको? फेरि हिजोदेखि बत्तीको सामान खोज्नु है भनेको मान्ने होइन।
1: त्यही बत्तीको सामान लिन त जान लाग्यो नि मेलम्ची।
0: जहाँ पाए त्यहीबाट नल्याउनु है, पल्लो घरको जस्तै दुई चार दिनमै सबै बिग्रिने खालको। फेरि
1: तिमी चिन्ता नल्याऊ न, मेलम्ची टेक सोलुसन प्रालीमा गएर ल्याउँछु सबै सामान। त्यहाँ एलइडी चिम, सभा मिटर, तार, स्विच लगायत सम्पूर्ण बत्तीका सामान होलसेल मूल्यमा पाइने रहेछ। गुणस्तरीय र भरपर्दो सामानको लागि सदैव सम्झनुहोस्
0: मेलम्ची टेक सोलुसन प्राली, मेलम्ची 11 हेलम्बु बसपार, श्रीदेवी हार्डवेयर सँगै।
1: सम्पर्क नम्बर 9849559960, 9849559960।
2: There's a time for work. There's a time for understanding. There's a time for love. There's a time for straight talking.
3: And it's time for friendship.
4: And welcome once again, Radio Melamzi 107.2.

0: Reliable Nepal Life Insurance Limited. Reliable forever. Ganeshwar Kathmandu.
1: तथा शाखा कार्यालय मेलम्ची लक्ष्मी बैंकको माथिल्लो तला. फोन नम्बर 011-4011-57. शाखा प्रबन्धक लक्ष्मण विष्ट. सम्पर्क नम्बर 9852-73161, 9861-01505. कुपिला अधिकारी 9823-26549. सुरक्षित जीवन जिउन जीवन बिमा गरौँ.

0: Reliable Nepal Life Insurance Limited. Reliable forever.
1: अब त घर बनाउने होइन भने कति टरमा बस्नु
2: हो नि. अब त यो जाडोमा निकै गाह्रो हुन पो थाल्यो. त्यही भएर मैले आज चनौटी नयाँ बजार समृद्धि सेन्टरमा गएर सबै बुझेर आइसकेँ. अब चाँडै बनाउने.
1: अनि के पाइँदो रहेछ त्यहाँ? सस्तो महँगो कस्तो गर्छन्?
2: चिन्तै नमान न. सुपथ मूल्यमा सिमेन्ट, रड, प्लाइवुड, रङरोगनका सम्पूर्ण सामान, बत्तीका सबै सामान, धारा बाथरुमका सामान लगायत किला, कब्जा अनि हार्डवेयरका सबै सामान पाइँदो रहेछ. साथै यहाँ अत्याधुनिक मेसिनबाट तयार गरी इच्छा अनुसारको कलर तपाईँले पाउन सक्नुहुनेछ.
1: समृद्धि सेन्टर, हेलम्बु 7, चनौटे नयाँ बजार.
2: प्रोप्राइटर मंगल दंगाल. सम्पर्क नम्बर 9861104475, 9801395664.
3: के तपाईँ यो गर्मी र तनावबाट मुक्त हुन कतै घुम्न जाने मुडमा हुनुहुन्छ? प्रकृतिसँग रमाउँदै सुन्दर सुरसिङ झर्ना पुग्ने होइन त?
4: हो नि, अब सुरसिङ झरनाको यात्रा भयो अझै सहज र सुलभ. पाँच पोखरी संयुक्त लेक बेसी यातायात प्रणालीले लिएर आएको छ सुरसिङ झरना विशेष यात्रा प्याकेज.
3: काठमाडौँदेखि सिधै सुरसिङ झरना अनि मेलम्चीदेखि पनि व्यवस्था छ.
4: शनिबार विशेष सुरसिङ झरना प्याकेज. काठमाडौँदेखि सुरसिङ झरना जाने आउने अप एन्ड डाउनको प्रति व्यक्ति 2000, खाना र खाजाको पनि व्यवस्था छ. हाम्रा आरामदायी गाडीहरू र अनुभवी चालकहरूका साथ तपाईँको यात्रा हुनेछ सुरक्षित र अविस्मरणीय. जुनसुकै ठाउँबाट रिजर्भको लागि पनि हामीलाई सम्झनुहोस्.
3: ढिलो नगर्नुहोस्, आजै तपाईँ आफ्नो सिट सुरक्षित गर्नुहोस्.
4: सम्पर्क गोकर्णेश्वर नगरपालिका छ, नारायण टार, काठमाडौँ. फोन नम्बर 9854139100, 9860-1752, 9747-4908.
5: होइन ए दाई, राज मोटरसाइकल वर्कसप यही थियो. अहिले छैन त. बाइकमा अलिक समस्या आयो देखाउँ भनेको, फेरि यहाँ बाइक अन्त देखाउनै मन लाग्दैन.
6: ए, राज मोटरसाइकल वर्कसप पहिलेको ठाउँबाट अलि अगाडि सरेको छ नि. अहिले त झन् पहिलाको भन्दा फराकिलो र व्यवस्थित ठाउँ जयपालचोकी इभी बस पार्क नजिकैबाट सेवा दिइरहेको छ. अब त्यतै जानुस्.
4: यहाँ सबै ब्रान्डका मोटरसाइकल मर्मत, सर्भिसिङ र ओरिजिनल पार्ट पुर्जाहरू पाइनुका साथै विभिन्न प्रकारका स्टिकरहरू पनि उपलब्ध छ.
6: बजाजको आधिकारिक सर्भिस सेन्टर सञ्चालन गरेका अनुभवी व्यक्तिहरूद्वारा सञ्चालित
4: राज मोटरसाइकल वर्कसप एन्ड पार्ट सेन्टर, मेलम्ची बजार, जय पाल्चोकी एबी बसवार सँगै.
6: प्रोपाइटर रवि बस्नेत. सम्पर्क नम्बर 9843-23-5899, 9810-022-355.
7: There's a time for work. There's a time for understanding. There's a time for love. There's a time for straight talking.
8: And it's time for frenzy.
9: And welcome once again, Radio Melamzi 107.2.

0: रेडियो मेलम्ची 107.2 MHz
1: एसएम फोटो फोटो भिडियो ड्रोन क्रिएटिभ स्टुडियो
2: पासपोर्ट भिसा फोटो
1: फोटो प्रिन्ट तथा फ्रेमिङ
2: भिडियो सुटिङ तथा एडिटिङ
1: विवाह व्रतबन्ध लगायत कार्यक्रमको फोटो भिडियो
2: ड्रोन फोटो तथा भिडियो
1: डकुमेन्ट्री तथा प्रमोसनल भिडियो
2: फोटो एडिटिङ कलर ग्रेडिङ
1: डिजिटल फोटो तथा भिडियो सेवा
2: सामाजिक सञ्जालका लागि कन्टेन्ट प्रोडक्सन
1: तपाईँको हरेक विशेष पललाई सम्झनामा सुरक्षित राख्ने हाम्रो प्रयास अब मेलम्ची नगरपालिका 11 टार इन्द्रेश्वरी स्कुल अगाडि सम्पर्क नम्बर 98100-66569
3: सेन्ट लरेन्स कलेज चावहिल चुचेपाटीको भर्ना सम्बन्धी सूचना
4: गुणस्तरीय शिक्षाका लागि अग्र स्थानमा रहेको एस सेन्ट लरेन्स कलेज चाभिल चुचेपाटी काठमाडौँमा बिएससी सिएसआइटी र बिसिएको फारम खुला गरिएको छ साथै फ्री इन्ट्रान्स कक्षाहरू सञ्चालन भइरहेको जानकारी गराइन्छ
5: साथै बिबिएस बिए र बिएसडब्ल्यूमा विभिन्न सुविधा सहित भर्ना खुलेको सम्पूर्णमा जानकारी गराइन्छ
4: शान्त तथा पारिवारिक वातावरणमा दक्ष एवं अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन गराइने
3: यातायात खेलकुद लगायत अन्य विभिन्न सुविधाहरू
4: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्
3: सेन्ट लरेन्स कलेज चावहिल चुचेपाटी काठमाडौँ
4: फोन नम्बर 01-4575-891 98-13-088-42 98-13-088-37
6: वेबसाइट saintlawrence.education.np Your success, our commitment.
7: परिवारको संस्कार शिक्षाको आधार
1: सर्वनाम शिक्षालय जोरपाटी काठमाडौँ पिजीदेखि कक्षा 12 विद्यार्थीहरूको लागि डे स्कलर डे बोर्डर तथा होस्टेल सुविधा सहितको उत्कृष्ट शैक्षिक गन्तव्य
7: हामी बालबालिकाको नैतिक मूल्य अनुशासन सृजनात्मक र व्यवहारिक शिक्षालाई प्राथमिकता दिँदै प्रविधिसँग जोडिएको नवीन तथा प्रभावकारी शिक्षण विधि मार्फत समग्र विकासमा केन्द्रित छौँ
1: सिन्धुपाल्चोक काभ्रे र नुवाकोट जिल्लाका विद्यार्थी तथा अभिभावकहरूको विशेष रोजाइको विद्यालय गुणस्तरीय शिक्षा अनुशासन र संस्कारको उत्कृष्ट संयोजन प्रविधि मैत्री तथा सृजनात्मक सिकाइ सुरक्षित शान्त र विद्यार्थी मैत्री वातावरण बालबालिकाको शैक्षिक सामाजिक नैतिक तथा व्यक्तिगत विकासमा विशेष जोड
7: तपाईँको बालबालिकाको सर्वाङ्गीण विकास हाम्रो प्रतिबद्धता
1: आफ्नो बालबालिकाको उज्जवल भविष्यको लागि सर्वनाम शिक्षालय जोरपाची काठमाडौँलाई सम्झनुहोस् सम्पर्क नम्बर 01-4917-1648-93-6686
0: रेडियो मेलम्ची 107.2 MHz
8: You're listening to Everybody dance now. Dance now.
9: Time check. It's 4 PM.
10: अहिले अपराह्नको 4 बजेको छ.
9: Time check.

0: नमस्कार, अपराह्न 7 बजेको मेलम्ची अपडेटमा तपाईँलाई स्वागत छ। म माया परियार। शुरू गरौं मुख्य समाचार प्रसंगबाट। प्रधानमन्त्री पालेन्द्र शाहले जलवायु परिवर्तनको कारण सृजित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका पक्षमा विपक्षी विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको छ। प्रधानमन्त्री शाहले मुस्ताङमा आयोजित घर पाझोङ जलवायु सम्मेलनको क्रममा उठाउनु भएको शुभकामना सन्देशमा उहाँले जलवायु परिवर्तनबाट हुने असरको न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी विषय विश्व समुदायको साथ जिम्मेवारी रहेकाले समाधानको लागि विश्वको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको 81औं महासभामा जलवायु परिवर्तनको कारण नेपालले भोग्नु परिरहेको समस्या, क्षति र समाधान लगायतका विषयमा विश्व समुदायको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ। यसैगरी जलवायु परिवर्तनले हिमालको हिमाली पहाड़ी र तराई क्षेत्रमा पहिरोको गम्भीर असरबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई ध्यान आकर्षण गराउने पनि उहाँले जानकारी दिनुभएको छ। विश्वव्यापी रूपमा तापक्रम वृद्धि हुँदा हाम्रा हिमालहरू पग्लिने, हिम चट्टान टुक्रने, हिमालहरू फुट्ने, हिमनदीहरूको बहाव बढ्ने, पानीको मुहानहरू सुक्दै जाने र मौसममा अप्रत्याशित परिवर्तन आउने लगायतका समस्याहरू हिमाली क्षेत्रसहित समग्र नेपालीले भोग्नु परेको तथा जलवायु परिवर्तनको कारण स्थानीयको जनजीवन, कृषि, जैविक विविधतामा पनि असर पर्न थालेको प्रधानमन्त्री शाहले बताउनु भएको छ। नेकपा एमालेका प्रमुख सचेतक एन महरले सत्तापक्षबाट सदनको गरिमामा आज आउने बेहोरा भइरहेको भन्दै आपत्ति जनाउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सत्तापक्षबाट संसदको गरिमामा आज आउने गतिविधि भइरहेको बताउनुभयो। उहाँले नेकपाका प्रमुख सचेतक युवराज दुलाल बोल्दै गर्दा गृहमन्त्री सुदन गुरूङ संसदीय मर्यादा विपरीत हिँडेको आरोप लगाउनुभयो। नेपाली कंग्रेसका सचेतक निष्कल राईले स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकामा रहेको नेपालकै पहिलो नवग्रह मन्दिर धार्मिक आस्था, पर्यटक र स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधार बनेकाले यसको संरक्षण एवं प्रवर्तनमा सरकारको ध्यान दिनुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद राईले ठूलो सम्भावना हुँदाहुँदै पनि यस मन्दिरको आवश्यक पूर्वाधार विकास र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रसार प्रसार हुन नसकेको बताउनुभयो। मन्दिरले स्थानीय व्यापार, रोजगारी र आय आर्जनमा उल्लेखनीय योगदान पुर्याइरहेकाले यसको पूर्वाधार विकास र बजेट व्यवस्थापन गर्नुपर्नेमा उहाँले जोड़ दिनु भएको छ। सांसद राईले धार्मिक पर्यटन मार्फत स्थानीय अर्थतन्त्रलाई थप शोधित बनाउन आवश्यक बजेट विनियोजन गर्न र प्रचार प्रसारका लागि विशेष कार्यक्रम सञ्चालन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। नेपाली कंग्रेसले सांसद नरहेका जिल्लाको समन्वयका लागि ताकेता जिम्मेवार अनुसार स्याङ्जाको जिम्मेवार पाएको उहाँले मन्दिरको विषय सदनमा उठाउनु भएको हो। जनमत पार्टीले महाधिवेशनको तयारी तीव्र पारेको छ। असोज 9 र 10 गते पर्साको वीरगंजमा हुन लागेको दोस्रो महाधिवेशनको लागि निर्देशिका तयारीदेखि अन्य दस्तावेजको तयारी अन्तिम चरणमा पुर्याएको जनमत पार्टीले जनाएको छ। निर्वाचन सम्बन्धी निर्देशिका अनुसार महाधिवेशनबाट 100 जना केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्य निर्वाचित हुनेछन्। बाँकी 51 सीटमा समावेशी ढंगबाट मनोनित गरिने जनमत पार्टीले जनाएको छ। कार्यकारिणी समितिमा 40 वर्ष मुनिका युवा तथा महिलाको सहभागिता एक तिहाई पुर्याउने बताइएको छ। जनमत पार्टीका अनुसार महाधिवेशनबाट बढ़ीमा 17 जना पदाधिकारी निर्वाचित हुनेछन्, जसमा अध्यक्ष, उपाध्यक्ष बढ़ीमा 7, महासचिव 1, उपमहासचिव 1 र सचिव बढ़ीमा 7 जना रहनेछन्। निर्वाचित हुन नसकेको वा रिक्त पदमा रहेका पार्टीका अध्यक्षले मनोनयन गर्न सक्ने निर्देशिकामा उल्लेख गरिएको छ। साथै कोषाध्यक्ष र प्रवक्ता पनि अध्यक्षले मनोनित गर्ने व्यवस्था गरिएको छ। शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ। शेयर बजार परिसूचक नेप्सी आज 48.57 अंकले बढेर 2633.62 बिन्दुमा पुगेको छ। आज सबै समूहको उपसूचक बढेकोमा लगानी बीमा बाहेक सबै समूहको 2.5% भन्दा धेरैले उकालो लागेको छ। आज 265 कम्पनीको शेयर बढेकोमा 12 घटेको छ। त्यस्तै मोदी इनर्जीको शेयर भने घटबड भएको छैन। आज धौलागिरी लघुवित्तको शेयर 15% बढेको छ। बजार उच्च अङ्कले उकालो लागेको दिन एभरेस्ट ब्याङ्कको डिभेन्चर 5.5% घटेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि बढेको छ। हिजो 4.68 अर्ब करोडको कारोबार भएकोमा आज 347 कम्पनीको 2.3 करोड किता शेयर 8.29 अर्ब करोड रुपियाँको किनबेच भएको छ। यो कारोबार रकम दुई महिना यता घेउच हो। यसअघि असार 30 गते 8,41 करोड रुपियाँ बराबरको सेयर किनबेच भएको थियो। अर्थ मन्त्रालयको पुँजी बजार सुधारको लागि 21 बुधे कार्ययोजना घोषणा गरेपछि सेयर बजारमा उत्साह देखिएको हो। कार्ययोजनाले बजारको संरचनागत सुधार, लगानीकर्ताको हित संरक्षण तथा पुँजी बजारलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषय समेटेको छ। हौस् त यिनी समाचार प्रसङ्गसँगै अपराह्न 4 बजेको मेलम्ची अपडेट सकियो। म माया परियार बिदा हुन्छु। सूचना शिक्षा र मनोरञ्जनको लागि रेडियो मेलम्ची 107 वृद्धि मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।
1: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।
2: हैन ए कान्छा दाई, ट्र्याक्टर त्यतिकै छाडेर विरक्तिएर बस्नु भएको छ त, के भयो?
3: हेर न कान्छी, ट्र्याक्टर बिग्रिएर कामै गर्न पाइएन, यसलाई मर्मत गर्नु पर्यो, अनि अलि राम्रो एउटा नयाँ ट्र्याक्टर किन्नु पर्यो भने कहाँ जाने होला?
2: मेलम्ची 11 चौकीसँगै रहेको इन्द्रावती कृषि मेसिनरी सप्लायर्समा जानु न, त्यहाँ दक्ष प्राविधिकद्वारा ट्र्याक्टर मर्मत गरिन्छ, साथै इन्डियन एसकेटी ब्रान्डको ट्र्याक्टर पनि पाइन्छ।
3: हजुर, हामी कहाँ सम्पूर्ण कृषि औजारहरू, मिनी टिलर, पावर टिलर, मकै छोडाउने मेसिन, धान कुट्ने, मकै पिस्ने मिल, पानी तान्ने पम्प, रुख काट्ने मेसिन, पावर टुल्स, हाते औजार, धान गहुँ कोदो झार्ने मेसिन, विषादी छर्ने मेसिन, गोडमेल गर्ने औजार, विभिन्न साइजका डिस्क घट्टहरू, विभिन्न साइजका मिलका सम्पूर्ण सामान, फलफुल कलमी गर्ने तथा हाँगा काट्ने कैँचीहरू, ठेला गाडाका टायर, डिजिटल काटा पाइन्छ, इलेक्ट्रिक प्लानर, रन्जा, ढक तराजु, ग्राइन्डर, ड्रिल मेसिन लगायत सम्पूर्ण मेसिनरी सामान सुपथ मूल्यमा यहाँ उपलब्ध छ।
2: हाते ट्र्याक्टरमा राख्ने इन्डियन ग्रेराल मोबिल पनि उपलब्ध छ।
3: साथै सम्पूर्ण सामानको पार्ट पुर्जा दक्ष प्राविधिकद्वारा मर्मत गरिन्छ। यहाँ परामर्श र तालिम पनि उपलब्ध छ। सङ्घ संस्थाहरूबाट औजार वितरण गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: मिनी टिलर किन्दा 1 वर्ष वारेन्टी रहेको एसकेटी किसान वा जङ्सन ब्रान्ड हेरेर मात्र खरिद गर्नुहोला।
4: एसकेटी नेपालको आधिकारिक विक्रेता इन्द्रावती कृषि मेसिनरी सप्लायर्स मेलम्ची 11 प्रहरी चौकी सँगै। सम्पर्क नम्बर 98510043321, 98180026384।

0: दाइ, घर त फेरि बनाउनु पर्ने भयो त, के सोच्नु भएको छ?
1: अब बाढी पहिरो भूकम्पले नभत्काउने गरी माथि गाउँमा बनाउन लाएँ भाइ मैले त।
0: हो र दाइ, मैले पनि त्यही सोचिरहेको छु। अनि दाइ, घर बनाउनको लागि सामान चाहिँ कहाँबाट ल्याउने त?
1: त्यसको लागि न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर छँदैछ नि। बाढीको कारण अहिले चनौटे बजारबाट हेलम्बु चार सेरा प्रहरी चौकीसँगै सारेको छ। त्यहाँ घर निर्माणको लागि रड, सिमेन्ट, जस्ता पाता, स्क्वायर पाइप, रङ रोगन लगायत सबै सामान सुपथ मूल्यमा पाइन्छ, गाडी भाडामा पनि पाइन्छ।
2: आर्थिक वर्ष 81-82 सुरु भए लगत्तै यस न्यू हेलम्बु हार्डवेयर सप्लायर्सले हाम्रा ग्राहकवर्गमा केही नयाँ निर्माण सामग्रीहरू इट्टा बालुवा गिटी थप गरेको जानकारी गराउँदछौँ।
3: प्रोपाइटर दिनेश थापा, न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर्स, हेलम्बु सार सेरा प्रहरी चौकी सँगै।
1: सम्पर्क नम्बर 9861-50-83-36,
0: 9809-95-452।
4: नानी, कता टाढै जान लागे के?
5: होइन काकी, त्यही तल हाम्रो नगरपालिकाको कार्यालयसम्म अपाङ्गता परिचय पत्रको नवीकरण गर्न जान लागे कि नि।
4: ए साँच्ची नानी, पुरानो परिचय पत्र नवीकरण गरेपछि मात्रै भत्ता पाइन्छ भन्ने हल्लाहरू कता कता सुने, खासमा के हो कुरा?
5: हो नि काकी, पहिलाको परिचय पत्र अब नवीकरण गर्नुपर्छ। नवीकरण गर्दा कसैको अपाङ्गताको वर्ग घटबड पनि हुन सक्छ, अपाङ्गताको परिचय पत्र पनि सोही अनुसार नवीकरण हुन्छ।
4: त्यो त हो, नयाँ परिचय पत्र लिनलाई चाहिँ के गर्नुपर्छ, कता कता जानुपर्छ? अपाङ्गता परिचय पत्र लिन छुटाउनु भएकालाई सहयोग हुन्थ्यो कि?
5: अपाङ्गताको परिचय पत्र प्राप्त गर्नको लागि नै काकी, आफैले वा आफ्नो परिवारको कुनै सदस्य वा संरक्षकले ओडाको सिफारिस सहित नगरपालिकामा निवेदन दिनुपर्नेछ। निवेदन प्राप्त भएपछि गाउँपालिका नगरपालिकाले सो निवेदन उपर आवश्यक जाँचबुझ गर्नेछ। पालिकामा प्राप्त कागजात जाँचबुझ गरी कुन वर्गमा पर्ने हो, अपाङ्गताको जटिलता समेतको अध्ययन गरेर स्थानीय अपाङ्गता समन्वय समिति समक्ष पेश गर्नेछ। त्यसपछि समितिको सिफारिसको आधारमा अपाङ्गताको परिचय पत्र दिनुपर्नेछ। समितिले अपाङ्गताको वर्गीकरण गर्दा आफूले सोचे भन्दा फरक वर्ग वा त्यही वर्ग पनि हुन सक्छ। समितिले शारीरिक परीक्षण गर्न आवश्यक देखेमा नजिकैको सरकारी अस्पतालमा निजको स्वास्थ्य परीक्षण समेत गराउनु पर्नेछ।
4: त्यो अपाङ्गता समन्वय समितिमा चाहिँ को को हुन्छन् नि नानी?
5: सबैजना हुन्छन् नि काकी। त्यो समितिमा नगर उपप्रमुख वा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, ओडाध्यक्ष, कार्यपालिका सदस्य, डाक्टर, प्रहरी, शिक्षक, अपाङ्गता भएको व्यक्तिहरू, अपाङ्गता भएको व्यक्तिहरूको संस्थाको प्रतिनिधि, अपाङ्गताको क्षेत्रमा काम गर्ने सङ्घ संस्थाको प्रतिनिधि र महिला बालबालिका शाखाको प्रतिनिधि।
4: आज नानीबाट धेरै कुरा जानियो। पख पख नानी, म पनि तिमीसँगै नगरपालिकाको कार्यालयसम्म जान्छु।
5: के तपाईँले अपाङ्गता परिचय पत्र लिनुभयो? तपाईँको गाउँमा अपाङ्गता भएका व्यक्तिले अपाङ्गता परिचय पत्र लिन छुटाउनु पो भयो कि? यदि त्यसो हो भने आफ्नो नगरपालिका वा गाउँपालिकाको कार्यालयमा गएर आजै अपाङ्गता परिचय पत्र लिनुहोस् र आफ्नो अधिकार सुनिश्चित गर्नुहोस्। अपाङ्गता परिचय पत्र निशुल्क पाइन्छ। लक्जमबर्ग सरकारको आर्थिक सहयोगमा मेलम्ची नगरपालिका, ह्यान्डिक्याप इन्टरनेसनल र टुकी सङ्घ सुनकोशी सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
6: कहिले काहीँ सपना ठूलो हुन्छ तर बाटो अस्पष्ट, विदेश पढ्ने इच्छा पनि त्यस्तै, र सही मार्गदर्शन बिना त्यो सपना टाढै रहन्छ।
7: त्यसैले सपना पूरा गर्न विश्वसनीय हात चाहिन्छ, त्यसको लागि सम्झनै पर्ने नाम ड्रीम सिटी अब्रॉड एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड, नेपाल सरकारबाट अनुमति प्राप्त कन्सल्टेन्सी, अनुभवी प्रशिक्षकद्वारा गाइडेड कक्षा र जेन्युइन सर्भिसेस,
6: फ्री जापानीज ल्याङ्ग्वेज क्लास, आइएलटीएस प्रिपरेशन, करियर काउन्सिलिङ, सबै एकै ठाउँमा। जापान, युके, साउथ कोरिया, अस्ट्रेलिया, युएसए, फिनल्यान्ड, तपाईँको प्रोफाइल अनुसार उपयुक्त देश र विषय ड्रीम सिटीले नै छुटाइदिन्छ।
7: डकुमेन्ट प्रिपरेशन, इन्टरभ्यू प्रिपरेशन, visa processing guidance, even departure support, dream city ko saathma kasari bhanne prashna kahile aaudaina.
6: Tapaiko lakshya aba keval lakshya matra hoina, aba tyo bhavishya tiraako vastavik yatra ho.
7: Aajai samparka garnu hos dream city abroad education consultancy private limited, Chavahil Chuchepati Chowk, Kathmandu.
6: फोन 9866279606 9845674956 0159240444
7: ड्रीम सिटी अब्रॉड एजुकेशन कंसल्टेंसी जहां बाटो मात्र देखाइदैन भविष्य चलाउन तपाईलाई शक्ति दिन्छ।
8: तपाईं हाम्रो घर आँगनमा विभिन्न रोगहरूको विशेषज्ञ डाक्टरहरूले मेलम्ची पोलिक्लिनिकमा निम्न दिनहरूमा सेवा प्रदान गरिदैछ। प्रत्येक महिना पहिलो शनिबार डाक्टर सरोज अधिकारी मानसिक तथा मनोरोग विशेषज्ञ मनमा कुरा खेल्ने, लामो समयसम्म टाउको दुख्ने, मन आतिने, मुटु ढुकढुक हुने, निन्द्रा नपर्ने, छटपटी हुने, जिन्दगी बेकार लाग्ने। प्रत्येक महिनाको दोस्रो शनिबार डाक्टर मिलन वज्राचार्य इन्टरनल मेडिसिन मुटु चिनी छाती थाइराइड। प्रत्येक महिनाको तेस्रो शनिबार डाक्टर रामाशंकर गुप्ता अर्थोपेडिक सर्जन ढाड कम्बर दुख्ने, जोड्नी दुखाई, सुनिने, हात गोडा भाँचिएको, साथै सोही दिन डाक्टर सुमन अधिकारी नाक कान घाँटी सम्बन्धी। प्रत्येक महिनाको अन्तिम शनिबार डाक्टर चन्दन लाभ सर्जरी हाइड्रोसिल हर्निया पाइल्स फिस्तुला, साथै सोही दिन कुमार बस्नेत बाल विशेषज्ञ। सम्पर्क मेलम्ची पोलिक्लिनिक, थापा अस्पताल, दुबाचौर जाने झोलुङ्गे पुलमुनी, मेलम्ची 11। सम्पर्क नम्बर 9843-7590-32 9843-7590-32।
9: There's a time for work. There's a time for understanding. There's a time for love. There's a time for straight talking.
10: And it's time for friendship.
11: And welcome once again, Radio Melamzi 107.2.

0: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।
1: नमस्कार दिदी।
2: नमस्कार बहिनी, आज बिहानै न्याउरो मुख लाएर आएछौ त, के भयो?
1: के हुनु दिदी, दाँतले दुःख दिएर हैरान भए। अलि राम्रो दाँतको उपचार कहाँ होला है?
2: जाउ न, विगत 20 वर्षदेखि सेवा दिँदै आएको युनिक डेन्टल हेल्थ केयर प्रणाली जोरपाटीमा।
1: त्यहाँका सेवाहरू के छन् त?
2: त्यहाँ दाँत सफा गर्ने, नयाँ दाँत राख्ने, फिक्स दाँत राख्ने, दाँत निकाल्ने, गिजाको शल्यक्रिया, दाँत प्रत्यारोपण, तलमाथिको पुरै दाँत हाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने लगायत दाँत तथा मुखको सम्पूर्ण उपचार सुपथ मूल्यमा हुन्छ। अझ सिन्धुपाल्चोक र काभ्रेवासीलाई विशेष छुट छ।
3: हजुर, युनिक डेन्टल हेल्थ केयर प्राली नारायणटार जोरपाटी चामुण्डाई स्कुल अगाडि, जोरपाटी चोक चामुण्डाई गेट अगाडि तथा बौद्ध काठमाडौँ। सम्पर्क डिएस रामशरण अर्याल 98-510-42-538, 98-510-42-538।
4: भूकम्पबाट सुरक्षित रहने एकमात्र आधार भूकम्प प्रतिरोधी घर र सुरक्षित भौतिक पूर्वाधार।
5: कमजोर घर संरचना भत्किएर मानिसको ज्यान जाने भएकाले भूकम्प प्रतिरोधी घर निर्माण गरौ। भूकम्पबाट हुने सम्भावित क्षतिबाट बचौ र भूकम्पबाट सुरक्षित समुदाय निर्माण गर्न हातेमालो गरौ।
6: स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौ। भूकम्प थेग्ने संरचना बनाऊ।
7: जनहितका लागि श्रीदेवी ट्रेड एन्ड सप्लायर्स मेलम्ची 11 सिन्धुपाल्चोकद्वारा जारी सन्देश।
8: प्लस टू पछि विदेशमा पढ्ने सपना छ? अस्ट्रेलिया, युके, क्यानाडा, जापान, अमेरिका, कोरिया लगायत विभिन्न देशमा अध्ययनका लागि भरपर्दो सहयात्री बुद्ध भिजन एजुकेसन कन्सल्टेन्सी। कोर्स छनौटदेखि भिसा प्रोसेसिङसम्म अनुभवी काउन्सिलिङ र जेन्युइन गाइडेन्स अब एउटै ठाउँमा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो विदेश अध्ययनको सपना साकार पार्नुहोस्। चाभैल चोक काठमाडौँ 01-4500-347, 98-514-093-47, 98-514-093-47। बुद्ध भिजन एजुकेसन कन्सल्टेन्सी, तपाईँको भविष्य हाम्रो मार्गदर्शन।
9: होइन, कता हिँड्नु भएको फेरि? हिजोदेखि बत्तीको सामान खोज्नु है भनेको मान्ने होइन।
7: त्यही बत्तीको सामान लिन त जान लाग्यो नि मेलम्ची।
9: जहाँ पाए त्यहीबाट नल्याउनु है, पल्लो घरको जस्तै 2-4 दिनमै सबै बिग्रिने खालको। फेरि
7: तिमी चिन्ता नलेऊ न, मेलम्ची टेक सोलुसन प्रालीमा गएर ल्याउँछु सबै सामान। त्यहाँ एलइडी चिम, सभा मिटर, तार, स्विच लगायत सम्पूर्ण बत्तीका सामान होलसेल मूल्यमा पाइने रहेछ। गुणस्तरीय र भरपर्दो सामानको लागि सदैव सम्झनुहोस्
9: मेलम्ची टेक सोलुसन प्राली, मेलम्ची 11 हेलम्बु बसपार, श्रीदेवी हार्डवेयर सँगै।
7: सम्पर्क नम्बर 98-49-55-96-59, 98-49-55-96-59।
10: You are listening to Radio Milamsi 107.2 MHz. Not to mention station sweepers.

0: रेडियो मेलम्ची 107.2 MHz।
1: विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: शिक्षाको एक उत्कृष्ट गन्तव्य अरुणिमा कलेज बौद्धमा बिसिए तथा बिबिएस संकायमा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
2: सुलभ शुल्कमा गुणस्तरीय शिक्षा,
1: प्रविधि मैत्री शिक्षण सिकाई,
2: सुविधा सम्पन्न कक्षा कोठा, कम्प्युटर ल्याब, पुस्तकालय, खेल मैदान र सभा कक्ष,
1: योग्यता र आवश्यकतामा आधारित छात्रवृत्तिको व्यवस्था।
2: सम्पर्क अरुणिमा कलेज बौद्ध काठमाडौँ। सम्पर्क नम्बर 01 45 65 474, 45 65 472।
3: होइन, चिटिक्क परेर हतार हतार कता
4: काठमाडौँ जान भनेर हिँडेको, गाडी छुट्न लागिसक्यो होला।
3: अब चिन्ता लिनै पर्दैन, हामी गोल्डेन बासुकी डिलक्समा जाने सरर सोफा सिटमा बसेर एसीको हावा खाँदै।
4: गोल्डेन बासुकी मेलम्चीमा पनि पाइन्छ र?
3: हाम्रै मेलम्ची तल्लो बजार पुरानो झोलङ्गी पुल जाने ओह्रालोमा गोल्डेन बासुकी डिलक्सको काउन्टर छ, त्यहीँबाट जाने नि। त्यति मात्र हो र, नुवाकोटको तलाखु, मेलम्ची, चनौटे, पाल्चोक, दुबाचौर, नवलपुरदेखि काठमाडौँसम्म सुरक्षित र भरपर्दो सेवा दिन्छ।
2: हजुर, गोल्डेन बासुकी डिलक्स मेलम्ची काउन्टर। सम्पर्क नम्बर 98 49 01 62, 97 17 21 35 73, 97 17 21 35 73।
5: बङ्गुर पालन गर्न चाहनेका लागि खुसीको खबर,
3: हामी कहाँ उन्न जातका बङ्गुरका पाठापाठी सुपथ मूल्यमा उपलब्ध छ। 20 वटा भन्दा बढी किन्नेलाई विशेष छुट छ। साथै भोज भतेरका लागि बङ्गुर चाहिएमा सम्पर्क गर्नुहोला।
5: नमुना बङ्गुर फर्म, मेलम्ची 11 फट्टे दुबाचौर जाने बाटो नेर, प्रोप्राइटर बागवि तामाङ। सम्पर्क नम्बर 98 081 26 654।
1: साथै विजयादशमी तथा दीपावलीको शुभकामना सहित विशेष छुट रहेको छ।
6: नेपाली लोकदोहोरीको क्षेत्रमा अर्को एक उत्कृष्ट साङ्गीतिक कोशिली एस कुमार दंगाल र भगवती कार्कीको पहिलो प्रस्तुति लोकदोहोरी गीत ए जुनेली। सविन्द्रा सेन्चुरीको लयमा राज बराइलीको उत्कृष्ट शब्दभित्र रमेश राज बराइली, एस कुमार दंगाल र रञ्जिता विश्वकर्माको सुमधुर आवाजमा सविन्द्रा सेन्चुरी युट्युब च्यानलबाट अब डिजिटल बजारमा उपलब्ध छ लोकदोहोरी गीत ए जुनेली।

0: युजिसीबाट क्युएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा त्रिविको सम्बन्धनमा बिहानी समयमा सञ्चालित बिए बिएड बिबिएस प्रथम वर्ष तथा एमए सोसियोलोजी एमबिएस एमएड हेल्थ एन्ड इपिएम प्रथम सेमेस्टरमा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
0: बिहानी समयमा कक्षा सञ्चालन,
1: सुलभ शुल्क,
0: चक्रपथसँग नजिक हुँदा यातायातको सहज सुविधा,
1: काठमाडौँको केन्द्रमा रहेको प्रतिष्ठित शैक्षिक संस्था,
0: डिजिटलाइजेसनको माध्यमबाट अध्यापन गराउन उन्मुख,
1: क्युएए अवार्डेड क्याम्पस,
0: केही विषयमा विद्यार्थीहरूका सहजतालाई मध्यनजर गरी अनलाइनबाट पनि अध्यापन गराइने,
1: 90% भन्दा बढी शैक्षिक नतिजा ल्याउन सफल उपत्यकाकै उत्कृष्ट क्याम्पस,
0: उच्च शिक्षाको लागि क्युएए प्राप्त क्याम्पस नै रोजौँ।
1: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ, सम्पर्क 01-4620-310, 98-41-90-72-87, 98-41-71-91-72।
2: There's a time for work. There's a time for understanding.

0: नेपाली भएर यत्रो मानको छोरा जन्माउँदा पनि सधैँ ज्वाना झोल मात्रै खानु? यसो कहिलेकै त मासु पनि खुवाउनु नि।
1: हो त साँच्चै
2: सुत्केरी मैयालाई त्यहाँ मासु पनि मागेर लिएर आउला नि। फेरि भान्जा मेसोपमा जाने मेलम्चीमा
1: केटाले मासुको बन्दोबस्त गरेल।
2: पख पख बुढो, अनि त्यो मासु भान्जा मिठसोबाटै ल्याएको हो नि? तिमीहरू मात्रै खानी, मलाई नदिने?
3: हजुर, भान्जा मिठसोप मेलम्ची 11 सिन्धुपाल्चोक स्कुल जाने बाटोमा गुच्छी खाजा घरसँगै यहाँ खसी तथा कुखुराको तयारी मासुका साथै जिउँदो पनि पाइन्छ। अन्डा र ससेज पनि उपलब्ध छ।
4: हामी कहाँ दाना तथा चल्ला पनि उपलब्ध छ।
5: कालिजको चल्ला पनि उपलब्ध छ।
3: सम्पर्क नम्बर 9823-48-28-11, 9893-71-973। साथै भोज भतेर र पसलहरूका लागि पनि मासु तयार गरिन्छ।
6: के तपाईँलाई दाँत सम्बन्धी समस्या छ? अब विनायक पोलिक्लिनिक प्राली मेलम्ची 11 मेलम्ची बजार सिन्धु विकास बैङ्क सँगै रहेको भवनमा दाँत सम्बन्धी सेवाहरू लगायत अन्य विशेषज्ञ सेवाहरू। हाम्रा सेवाहरू: दाँत सम्बन्धी सेवाहरूमा दाँत भर्ने, नयाँ दाँत राख्ने, दाँत निकाल्ने, गिजा सुन्निने, मुख गनाउने समस्याको उपचार, दाँत सफा गर्ने, रगत दिसा पिसाबको जाँच, इमर्जेन्सी सेवा, भिडियो एक्सरे सेवा, औषधि सेवा र एक्सरे सेवा। विनायक पोलिक्लिनिक प्राली मेलम्ची 11 मेलम्ची बजार सिन्धु विकास बैङ्क सँगै रहेको भवनमा। सम्पर्क नम्बर 9844-40-11-14, 9844-40-11-14। विनायक पोलिक्लिनिक, सुलभ शुल्कमा गुणस्तरीय उपचारको लागि सदैव सम्झनुहोस्।
7: मासु नभए भात त मलाई सर देखा जस्तो लाग्छ।
8: बिहा गर्न बिहा गर्नु पर्दैन,
7: बिहा गरेर मासु खान पाइन्छ?
8: ससुरालीमा त पाइन्छ होला नि।
7: ससुरालीमा एक दिन मासु खान पाइएन के बिहा गर्नु?
9: बिहे नगरिकन 365 दिन नै मासु खानालाई त विश्वराम खड्काले सम्झिनु पर्यो नि माग्ने काका।
5: हजुर, विश्वराम कुखुराको मासु पसल मेलम्ची 11 फटे दोबाचौर जाने पुलवारी फटे बेसी भोजनालय सँगै यहाँ दाना, ब्रोइलर, कोइलर, गिरिराज, लोकल, हाँस, टर्कीका चल्ला तथा घर बनाउनको लागि ब्लक पनि उपलब्ध छ। साथै मासु पसल आमा हेल्मो बस पार्क दुलाल टावरको मुनि र दुबाचौर जाने झुलुङ्गे पुलवारी प्रगति स्कुलसँगै रहेको छ। त्यसै गरी सिन्धु भेड फार्मा लक्ष्मी बैङ्क अगाडि यहाँ पशुपन्छीको औषधि, बिउ बिजन र परामर्श सेवा पनि उपलब्ध छ।
10: सम्पर्क नम्बर 9801-43-486, 9813-86-49, 9849-2029-29। प्रोप्राइटर विश्वराम खड्का।
5: भेटनरीको लागि सम्पर्क नवीन अधिकारी 9861-53-09-16।
10: तपाईँ हाम्रै बेकरी बिजी बेकरी
11: बिजी बेकरी
12: बिजी बेकरी
11: होइन, सबैजना बिजी बेकरी मात्र भन्छन्, त्यहाँ छ चाहिँ के?
10: सबै थोक छ नि। सबै प्रकारका केक अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय सामग्रीको प्रयोग गरी दक्ष सेफहरूद्वारा उत्पादन गरिने पब, दुनोड, कुकिज लगायत सम्पूर्ण बेकरी सामान होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
11: त्यस्तै बर्थडे, एनिभर्सरी लगायत अन्य अकेजनका लागि इन हाउसको सुविधा पनि छ। त्यही उत्पादन हुने भएकोले स्वास्थ्यवर्धक स्वादिलो पनि हुन्छ। बीजी बेकरी हाउस मेलम्सी हेलम्बु बस पार्क प्रोप्राइटर सुनिल केसी। सम्पर्क नम्बर 9809-98-003, 9809-98-003।
13: नमस्कार, म विभव, रेडियो मेलम्सी 107.2 मेगाहर्ज सुन्दैछु। तपाईँ पनि सुन्नुहोस् है।

नमस्ते नमस्कार अनि हार्दिक स्वागत छ साथीहरू रेडियो मेलम्ची 107.2 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल बगैँचामा। कार्यक्रम बाल बगैँचामा तपाईँहरूलाई विभिन्न कथा कविता र चुटकिला सुनाउनको लागि म तपाईँहरूकै साथी कौशिला नेपाली उपस्थित भएको छु। यो कार्यक्रम बाल बगैँचा तपाईँहरूले रेडियो मेलम्ची 107.2 मेगाहर्जबाट सिन्धुपाल्चोक जिल्ला र यसका आसपासका जिल्लाहरूमा सुन्न सक्नुहुनेछ भने इन्टरनेट अनलाइनको पहुँच भएको ठाउँमा पनि एकैसाथ सुन्न सक्नुहुनेछ। त्यसको लागि तपाईँहरूले www.radiomelamchi.com लगइन गरेर संसारको जुनसुकै कुनामा रहेर पनि यो कार्यक्रम एकैसाथ सुन्न सक्नुहुनेछ। त्यसै गरी यो कार्यक्रम बाल बगैँचामा हामी तपाईँहरूलाई उपयोगी हुने जानकारी लगायत तपाईँको प्रतिभालाई पनि उचित स्थान दिनेछौ। यो कार्यक्रम बाल बगैँचा तपाईँ हामी जस्तै विद्यालयमा पढ्दै गर्नुभएको साथीहरूलाई लक्षित गरेर ल्याएको रेडियो कार्यक्रम हो। आउनुहोस् कार्यक्रमको सुरुवातमा एउटा गीत सुन्छौँ, त्यसपछि भने उपस्थित हुन नै छौँ तपाईँहरू भने रेडियो मेलम्ची 107.2 मेगाहर्जमा कार्यक्रम बाल बगैँचा सुन्दै गर्नुहोला।

गीतपछि पुनः स्वागत छ कार्यक्रम बाल बगैँचामा। अब पनि साथीहरू कार्यक्रम बाल बगैँचामा म तपाईँहरूलाई श्रद्धाको शक्ति शीर्षकको नीति कथा सुनाउँछु। कथा कस्तो छ रेडियो नजिकै आएर सुन्नुहोला है त। संसार श्रद्धा र विश्वासमा टिकेको छ, जीवनमा यसले विशेष महत्व राख्छ। श्रद्धा र विश्वास बिना कुनै पनि काम गर्न सकिन्न। श्रद्धा र विश्वास भए जस्तो सुकै ठुलो काममा पनि सहजै सफलता पाउन सकिन्छ, नभए केही पनि गर्न सकिन्न। सकिए पनि सफलता पाउन गाह्रो पर्छ। श्रद्धा र विश्वासमा यति ठुलो शक्ति छ कि जसले ढुङ्गालाई पनि देवता बनाउँछ। श्रद्धा र विश्वास छैन भने औषधिले पनि काम गर्न सक्दैन। भारतीय सन्त तुलसीदासको नाम भाइ बहिनीहरूले पनि सुनेको हुनुपर्छ। उनले रामचरित मानस लेखेर राम भक्तिको अनुपम नमुना पेश गरेका थिए। उनलाई एक दिन बिहानै एउटी महिला आएर सुख सुख गर्दै प्रणाम गरिन्। सन्तहरू शरणमा आउनेलाई आशीर्वाद दिने गर्थे। विशेष किसिमको सन्त परम्परा नै हो। सोही अनुसार उनले पनि ती महिलालाई सौभाग्यवती हुनु भन्ने आशीर्वाद दिए। उनको आशीर्वाद सुनेर महिलाले अकमकाउँदै भनिन्, गुरुदेव, म चाहन्छु तपाईँको आशीर्वाद निसफल रहोस्, त्यसैले यसको सट्टा अर्कै आशीर्वाद दिन आग्रह गर्छु। उनको कुरा सुनेर तुलसीदासले आश्चर्य मान्दै भने, किन र देवी, अहिलेसम्म मेरो आशीर्वाद निसफल भएको छैन भन्नेमा भालाभाती परिचित हुनुहुन्छ, तैपनि आशंका किन, भन्नुहोस् कारण के हो। कारण ठुलै छ गुरुदेव, उनले आँखाबाट आँसु झार्दै भनिन्, किनकि भर्खरै मेरो पतिदेवको निधन भएको छ। होइन होइन, त्यस्तो हुनै सक्दैन, मैले सच्चा मनले आशीर्वाद दिएको छु भने निसफल हुने प्रश्नै आउँदैन। यति भन्दै उनले ती महिलालाई आँखा छिम्म गरी श्रद्धा र विश्वासपूर्वक केही समय राम नाम जप गर्न लगाए। उनले भने, बमोजी, महिलाले केही बेर रामको नाम जप गरेको मात्र थिइन्, उनको पतिदेव निन्द्राबाट बिउजे जस्तै गरी हाई गर्दै उठे। यस्तो चमत्कार देखेपछि उपस्थित सबैले आश्चर्य माने। एक कान दुई कान हुँदै यस्तो समाचार बादशाह अकबरसम्म पुग्यो। उनले आश्चर्य मान्दै तुलसीदासलाई बोलाउन लगाए। त्यति बेला उनी रामचरित नाम मानस लेख्दै थिए, त्यसैले आफू आउन नभ्याउने भन्दै सोही अनुसारको समाचार पठाए। समाचार पठाउन साथ अकबर रिसाएर सैनिकहरूलाई बलपूर्वक ल्याउने आदेश थिए। बादशाहको आदेश थियो, किन बेर लाग्थ्यो र। सैनिकहरूले तत्कालै लच्छर पछार गर्दै बादशाह समक्ष पेश गरे। त्यसपछि अकबरले रिसाउँदै भने, तिमीले मरेको मानिसलाई बचायौ रे, हो, मरेको मानिस बचेको त हो, तर त्यो मेरो कारणले नभई प्रभु रामको कृपाले हो। त्यसो हो भने पुनः अर्को त्यस्तै चमत्कार गरेर देखाउन आदेश दिन्छु। सन्तहरू भनेका सन्त नै हुन्। उनीहरू नचाहिने कुरामा न कसैसँग डराउँछन्, न आफ्नो इष्टदेव बाहेक अरूलाई वास्ता गर्छन्। उनले निर्भयतापूर्वक भने, माफ गर्नुहोला सम्राट, न म कुनै चमत्कारी हुँ, न त्यस्तो चमत्कारी विधा सिकेको छु। यस्तै निरर्थक कुरामा विश्वास पनि गर्दिन, त्यस्तो सोच्ने फुर्सद पनि छैन। रामको भक्त हुँ, फेरि पनि भन्छु, यहाँ जे जति भएको छ उनकै कृपाले भएको छ। उसै त कुन कानमा सुन भने जस्तै अकबर यसै पनि क्रोधित थिए। आफ्नो आदेशको वास्ता गरेन भन्ने न्युमा त्यसमाथि पहिले पनि कुरा त्यस्तै भएको क्रोधको सीमा रहेन। त्यसैले उनले कर्किँदै भने, ए हो र, खोइ हेरौ न म पनि तिम्रो रामको कृपा कस्तो हुँदो रहेछ। यति भनेर तुलसीदासलाई फतेहपुर सिकारी जेलमा बन्द गरिदिए। तर उनी भने त्यस्तो अवस्थामा पनि विचलित भएनन्। उनको रामप्रतिको पूर्ण श्रद्धा र विश्वास थियो। जस्तो सुकै विपत्तिमा पनि रामले रक्षा गर्छन् भन्ने उनको मान्यता थियो। त्यसैले तत्कालीन हनुमान चालिसा रचना गरी 40 दिने जपको अनुष्ठान सुरु गरे। अनुष्ठान पूरा हुन साथ यसो चमत्कार भयो कि जेलमा विशाल बाँदर समूहले आक्रमण गरी तहल्चा मचाए। लाखौं प्रयास गर्दा पनि जेल प्रशासनले त्यसलाई रोक्न सकेनन्। यो खबर अकबरसम्म पनि पुग्यो। उनले तत्कालै छानबिनका लागि दरबार बैठक बोलाए। दरबारी मध्ये एकजना वृद्ध सज्जनले हात जोड्दै भने, बादशाह, यी सबै बिना कसुर सन्तलाई दण्ड दिनुको परिणाम हो। बल्ल बादशाहलाई भूल महसुस भयो। उनले तुलसीदासको चरणमा परि माफी माग्दै रिहा गरे। उनी रिहा हुनु के थियो, बाँदरको उपद्रव पनि रोकियो। त्यसपछि तुलसीदासले अकबरलाई हमेसाका लागि फतेहपुर सिकरी छाडेर जान सुझाव दिए। उनको सुझाव अनुसार अकबरले राजधानी पुनः दिल्लीमा सरी तुलसीदासलाई निजी सज्जनमा नियुक्त मात्र गरेनन्। आइन्दा राम र हनुमानका भक्तहरूमाथि कुनै पनि त्यस्तो व्यवहार नगर्नु जसले उनीहरूको आत्मसम्मानमा चोट पुगोस् भन्ने आदेश समेत दिए। यस प्रसङ्गमा के कति सत्यता छ त्यो त थाहा छैन, पढ्दै र सुन्दै आएको कुरा हो, तर श्रद्धा र विश्वासमा ठूलो शक्ति हुन्छ भन्ने कुरा भने सत्य हो। मैले तपाईँहरूलाई भर्खरै सुनाए साथीहरू श्रद्धाको शक्ति शीर्षकको नीति कथा। अब भने कार्यक्रम बाल बगैँचामा गीतको पालो भएको छ, त्यसपछि भने उपस्थित हुने नै छौँ। तपाईँहरू भने रेडियो मेलम्ची 107.2 मेगाहर्जमा कार्यक्रम बाल बगैँचा सुन्दै गर्नुहोला।

गीत पछि पुनः स्वागत छ कार्यक्रम बाल बगैँचामा। अब भने साथीहरू, कार्यक्रम बाल बगैँचामा फेरि पनि हामी एउटा छोटो मिठो कथा सुनाउँछौँ र कथा कस्तो छ रेडियो नजिक आएर सुन्नुहोला है त। कथाको शीर्षक छ दुधवालीको सपना। कथा कस्तो छ रेडियो नजिक आएर सुन्नुहोला है त। एउटा गाउँमा सीता भन्ने एकजना दुधवाली थिइन्। हरेक दिन ऊ दुधको भाँडा भर्ने काम गर्थे। उसको काम गाई दुहुने र बजारमा लगेर दुध बेच्ने थियो। सीता दुध बेचेको पैसा कसरी खर्च गर्ने भनेर सोच्ने गर्थे। सीता दुध भरेर जाँदा बाटोभरि आफूले किन्ने सामानहरूको बारेमा सोच्ने गर्थे। यसरी हिँडिरहँदा उसले केक र एक डालो ताजा स्ट्रबेरी पनि किन्ने विचार गरे। केही बेर हिँडेपछि उसले बाटो मुन्ती र छिर्की मिर्की कुखुरा देखी। अनि उसको मनमा अर्को सोच आयो। उसले सोची, आजको पैसाले म आफ्नो लागि एउटा चल्ला किन्छु। त्यो चल्ला केही समय पालेपछि कुखुरा बन्छ, त्यसपछि अन्डा कोरल्नेछ अनि दुध र अन्डा बेच्न थाल्छु। त्यसबाट धेरै पैसा कमाउँछु। ऊ सोचमा मग्न हुँदै गए। धेरै पैसा भएपछि नयाँ नयाँ फेन्सी कपडा किन्छु र लगाउँछु। मैले लगाएका लुगा देखेर अरू सबै दुधवाला ईर्ष्याले जल्नेछन्। यस्तो सोच्दै ऊ अति उत्साहित हुँदै आफूले दुधको भाँडो बोकेको पनि बिर्सदै उफ्रन थाली। उफ्रिँदा उफ्रिँदै उसले बोकेको भाँडाको दुध छछल्किएर पोखियो र दुध सीताको जिउ भरि पर्यो। दुध पोखिएर भिजेकी सीताले आफैलाई भने, ओहो, अब मलाई चल्ला किन्ने पैसा नपुग्ने भयो। ऊ रेतो भाँडो लिएर घर फर्की। म आफूले चाहेको सामान किन्ने सपनामा डुबेर दुधको बोकेको कुरा बिर्सेछु, उसले उत्तर दिए। ओहो सीता मेरी प्यारी, कति भन्नु, चल्ला नकोरेलेसम्म अन्डामा कुखुराको गन्ती नगर। भर्खरै सुनाए साथीहरू दुधवालीको सपना शीर्षकको कथा। अब पनि साथीहरू कार्यक्रम बाल बगैँचामा गीतको पालो भएको छ, त्यसपछि भने पुनः उपस्थित हुने नै छौँ तपाईँहरू भने रेडियो मेलम्ची 107.2 मेगाहर्जमा कार्यक्रम बाल बगैँचा।

गीतपछि पुनः स्वागत छ कार्यक्रम बाल बगैँचामा। अब भने साथीहरू, कार्यक्रम बाल बगैँचामा चुट्किलाको पालो भएको छ। चुट्किला कस्तो छ, रेडियो नजिक आएर सुन्नुहोला है त। चुट्किलाको शीर्षक छ भैँसीले ब्रस गरेपछि। सहरकी केटी बिहे गरेर गाउँमा गइन्। भोलिपल्ट सासुआमा, जाऊ बुहारी गोठमा गएर भैँसीलाई परल हालिदेऊ। बुहारी गोठमा जान्छिन् अनि गोठमा पुग्दा भैँसीको मुखमा सेतो फिस देख्छिन् र त्यसै घर फर्केर आउँछिन्। सासुआमा, भैँसीलाई पराल दिऊ त बुहारी। बुहारी, छैन आमा, भैँसी त भर्खर ब्रस गर्दै रहेछ। चुट्किला साथीहरूलाई मन पर्यो होला भन्ने आशा राखेको छु र यस्ता यस्तै रमाइला प्रस्तुतिहरू गर्दा गर्दै हामी कार्यक्रमको अन्तिममा आइसकेका छौँ र समयले पनि नेटो काटिसकेको छ। यो कार्यक्रम बाल बगैँचा तपाईँहरूलाई कस्तो लाग्छ, सल्लाह सुझाव अनि प्रतिक्रिया दिन नभुल्नुहोला। त्यसको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर 011-4041-36 फोन गरेर तपाईँ आफ्नो मनमा लागेका जिज्ञासाहरू पनि राख्न सक्नुहुनेछ। अब भने साथीहरू, कार्यक्रम बाल बगैँचाबाट बिदा हुने बेला भइसकेको छ र कार्यक्रमको अन्तिममा मिठो गीत छोड्दै म कार्यक्रम प्रस्तोता कौशिला नेपाली बिदा हुन्छु। हस्त, नमस्ते।

0: रेडियो मेलम्ची 107.2 MHz
1: करियर ग्रोथ इन्टरनेसनल एजुकेशन
2: विदेशमा उच्च शिक्षा हासिल गर्ने तपाईँको सपना अब बनाऊ वास्तविकता।
1: क्यानाडा, अस्ट्रेलिया, युके, साउथ कोरिया, माल्टा, ग्रीस लगायत उत्कृष्ट अध्ययन गन्तव्यको लागि युनिभर्सिटी एन्ड कलेज सेलेक्सन, एडमिसन प्रोसेसिङ, डकुमेन्टेसन तथा भिजा गाइडेन्स सबै एउटै छानामुनि। डिप्लोमा, ब्याचलर, मास्टर तपाईँको शैक्षिक योग्यता र करियर लक्ष्य अनुसार सही कोर्स, सही कलेज र सही गाइडेन्सको लागि आजै सम्पर्क गर्नुहोस्। करियर ग्रोथ इन्टरनेसनल एजुकेशन, सम्पर्क नम्बर 01-59-09-98510-00-796, 98512-17542, अवे टु दिल्ली बजार रोड, पुतली सडा, काठमाडौँ। इमेल careergrowth.edu@gmail.com।
2: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त
1: करियर ग्रोथ इन्टरनेसनल एजुकेशन तपाईँको विदेश अध्ययन यात्राको भरपर्दो शैक्षिक परामर्शदाता। सूचना: यस पाँच पोखरी थाङपाल गाउँपालिकाभित्र नै खाद्यान्न सामग्रीहरू बजार अनुगमन निर्देशिका 2078 बमोजिम गाउँपालिका प्रवेशद्वार खाल्डे खोलामा उपभोग्य मिति जाँच गरी मात्र ल्याउन पाइने व्यवस्था गरिएको छ। तसर्थ गाउँपालिका क्षेत्रका किराना पसल सञ्चालकहरूले खाद्यान्न सामग्री ल्याउँदा उपभोग्य मिति यकिन गरी ल्याउनु हुन र मेलम्ची लगायत थोक विक्रेताहरूले सामग्री पठाउँदा समेत ध्यान दिन हुन सूचित गरिन्छ। म्याद नागेका सामग्री जफत गरी नष्ट गरिनेछ। पाँच पोखरी थाङपाल गाउँपालिका। के तपाईँहरूलाई जेन्ट्स, लेडिज तथा बच्चा बच्चीको लागि आवश्यक रेडिमेड कपडा, जुत्ता चप्पल, ब्याग लगायत विभिन्न प्रकारका फेन्सी सामान चाहिएको छ?
2: यदि चाहिएको छ भने मेलम्ची बजार स्थित सिन्धु विकास बैङ्क भएको घरमा रहेको ढकाल फेन्सी स्टोरमा आउनुहोस्।
1: गुणस्तरीय सामान, उचित मूल्य र आत्मीय सेवा सहित ढकाल फेन्सी स्टोर तपाईँहरूको सही गन्तव्य बन्न सक्छ।
2: साथै प्रत्येक सामानको खरिदमा 5% छुट र 5,000 भन्दा माथिको सामान खरिदमा एक पिस टी-शर्ट अफर राखिएको छ।
1: आउँदै गरेको विजयादशमी तथा दीपावलीको शुभकामना सहित विशेष छुट।
2: प्रोपाइटर रामहरि ढकाल, सिर्जना ढकाल।
1: ढकाल फेन्सी स्टोर मेलम्ची सिन्धु विकास बैङ्क भएको घरमा। सम्पर्क नम्बर 98405005790, 98624-28-27।
3: प्लस टू पछि विदेशमा पढ्ने सपना छ? अस्ट्रेलिया, युके, क्यानाडा, जापान, अमेरिका, कोरिया लगायत विभिन्न देशमा अध्ययनका लागि भरपर्दो सहयात्री बुद्ध भिजन एजुकेसन कन्सल्टेन्सी। कोर्स छनौटदेखि भिसा प्रोसेसिङसम्म अनुभवी काउन्सिलिङ र जेन्युइन गाइडेन्स अब एउटै ठाउँमा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो विदेश अध्ययनको सपना साकार पार्नुहोस्। चाभैल चोक, काठमाडौँ, 01-4500-347, 98514-93-47, 98514-93-47। बुद्ध भिजन एजुकेसन कन्सल्टेन्सी, तपाईँको भविष्य हाम्रो मार्गदर्शन।
4: You are listening to Radio Milamsi 107.2 MHz. Not to mention station sweepers. Demonstration.

0: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।
1: कहिलेकाहीँ सपना ठूलो हुन्छ तर बाटो अस्पष्ट, विदेश पढ्ने इच्छा पनि त्यस्तै, र सही मार्गदर्शन बिना त्यो सपना टाढै रहन्छ।
2: त्यसैले सपना पूरा गर्न विश्वसनीय हात चाहिन्छ, त्यसको लागि सम्झनै पर्ने नाम ड्रीम सिटी अब्रोड एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड, नेपाल सरकारबाट अनुमति प्राप्त कन्सल्टेन्सी, अनुभवी प्रशिक्षकद्वारा गाइडेड कक्षा र जेन्युइन सर्भिसेस,
1: फ्री जापानीज ल्याङ्ग्वेज क्लास, आइएलटीएस प्रिपरेशन, करियर काउन्सिलिङ, सबै एकै ठाउँमा। जापान, युके, साउथ कोरिया, अस्ट्रेलिया, युएसए, फिनल्यान्ड, तपाईँको प्रोफाइल अनुसार उपयुक्त देश र विषय ड्रिम सिटीले नै छुट्याइदिन्छ।
2: डकुमेन्ट प्रिपरेशन, इन्टरभ्यू प्रिपरेशन, visa processing guidance, even departure support, dream city ko saath ma kasari bhanne prashna kahile aaudaina,
1: tapai ko lakshya aba keval lakshya matra hoina, aba tyo bhavishya tiraku vastavik yatra ho,
2: aajai samparka garnu hos dream city abroad education consultancy private limited, chav hill chuche party chowk, Kathmandu,
1: phone 9866279606, 9845674956, 01592404।
3: ड्रीम सिटी अब्रॉड एजुकेशन कन्सल्टेन्सी, जहाँ बाटो मात्र देखाइँदैन, भविष्य चलाउन तपाईलाई शक्ति दिन्छ।
4: अलैँची त यो वर्ष राम्रै छ, अब बेच्न पो कहाँ लाने होला?
5: भाउजू तपाईँ चिन्ता नगर्नुहोस्, मैले त सधैँ फुलप्रसाद ज्योतिलाई दिने गरेको छु, अन्त भन्दा राम्रो भाव पनि पाइन्छ, पैसा फस्ला भन्ने डर पनि छैन।
4: त्यसो भए बाबु म पनि उहाँलाई नै दिन्छु, फोन नम्बर पो कति होला?
5: ल फोन नम्बर टिप्नुहोस् भाउजू, फुलप्रसाद ज्योति थाङपाल धाप,
6: सम्पर्क 98038329963,
7: 97161800053।
8: ए दाई मोबाइल बिग्रियो, बनाउन कहाँ लैजाने होला? नयाँ मोबाइल किन्न पनि मन छ तर बजेट चाहिँ अलि कम छ।
9: ल त्यसका लागि त चिन्ता लिनै पर्दैन नि, मेलम्ची बजारको डोटेल मोबाइल हाउस आउन।
8: डोटेल मोबाइल हाउस, त्यहाँ के पाइन्छ र?
9: के चाहिँ पाइँदैन र? यहाँ हरेक ब्रान्डका मोबाइल पाइन्छन्, बिग्रिएको मोबाइलको मर्मत समेत गरिन्छ, त्यति मात्र होइन आकर्षक घडी, मोबाइल कभर, रिचार्ज कार्ड लगायत मोबाइलसँग सम्बन्धित सम्पूर्ण सामान एउटै ठाउँमा।
8: ओहो, तर नयाँ मोबाइल किन्न पैसा पुगेन भने नि?
9: त्यसको पनि समाधान छ, नागरिकताको भरमा किस्तावधिमा मोबाइल पाइन्छ। आफूलाई मन परेको मोबाइल सहज के सामान ल्याउने अनि चलाउने।
8: त्यसो भए अब मोबाइल किन्न, मर्मत गर्न वा मोबाइलका सामान खोज्न अन्त जानै परेन, सिधै आउनुहोस् डोटेल मोबाइल हाउस मेलम्ची बजारमा।
9: सबैको रोजाई डोटेल मोबाइल हाउस, नागरिकताको भरमा किस्ताबन्दीमा मोबाइलको सुविधा।
8: प्रोप्राइटर प्रवेश डोटेल, सम्पर्क 9840454519, बेलम्ची बजार सिन्धु विकास बैङ्कको अपोजिट साइट, 40 मोबाइल हाउस भएको ठाउँमा। यहाँ एक्सचेन्जको पनि सुविधा छ।

0: हेलम्बुको मुटु प्रसिद्ध धार्मिक स्थल पाल्चोकी मन्दिर जाने।
1: मन्दिर दर्शन पनि, हेलम्बु क्रेटेलको रमाइलो यात्रा पनि, र त्यसमाथि स्थानीय स्वादले भरिएको हाट बजार।
0: हेलम्बु गाउँपालिका 3 स्थित पाल्चोक मन्दिर परिसरमा प्रत्येक शनिबार लाग्ने हाट बजारमा अर्ग्यानिक तरकारी, ताजा फलफूल, किवी, सुन्तला, मूला, आलु, सिन्की लगायत शुद्ध स्थानीय उत्पादन।
1: धर्म, प्रकृति र स्वास्थ्य तिनैको संगम एकै ठाउँमा। जाने होइन त यस शनिबार पाल्चोक मन्दिरको हाट बजारमा। आउनुहोस्, स्थानीयलाई साथ दिउँ, स्वस्थकर जीवन रोजौं।
0: हाट बजार व्यवस्थापन समिति संयोजक गोपाल गिरी 9800 60 956।
2: काठमाडौँको चाहबिल सिफलमा अवस्थित जीपी कोइराला मेमोरियल सामुदायिक कलेजमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनका लागि भर्ना खुल्यो।
3: यस कलेजमा बीबीएस, बीसीए, बीएएसडब्ल्यू, बीए, बीएड र एमबीएस तथा एमएडमा तीनै सत्रमा पारिवारिक वातावरण सहित न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध गराइन्छ। डिजिटल माध्यमबाट पठन पाठन हुने यस कलेजमा
2: सैद्धान्तिक तथा प्रयोगत्मक रूपमा एकाउन्टिङ, बैंकिङ, शेयर बजार तथा पत्रकारिता सम्बन्धी तालिम र प्रशिक्षणको व्यवस्था रहेको छ।
3: यस जीपी कोइराला मेमोरियल सामुदायिक कलेजले देशकै उत्कृष्ट सामुदायिक कलेजका रूपमा दक्ष शैक्षिक जनशक्ति उत्पादनमा योगदान गर्दै आएको छ।
2: भर्ना सम्पर्कका लागि जीपी कोइराला मेमोरियल सामुदायिक कलेज सिफल चाहवेल काठमाडौँ,
3: फोन
2: 01-45-79-115 र 01-45-82-404।
4: हजुर, आज त धेरै घुमियो है, अब कहाँ बसेर आराम गर्ने होला?
1: त्यही त सोच्दैछु, तर यहाँ राम्रो खाना पनि पाइने, आरामदायी बास पनि हुने ठाउँ कहाँ होला?
5: हेलम्बु आएर पनि खाना बस्नको चिन्ता लिने हो त? हेलम्बु चनौटे रिसोर्ट छँदै छ नि। उत्कृष्ट खाना र खाजाको स्वाद सँगै आरामदायी बासको व्यवस्था छ। शान्त र सुरक्षित वातावरण अनि तालिम, गोष्ठी, बैठक वा कुनै पनि कार्यक्रम गर्नको लागि सुविधा सम्पन्न हलको समेत व्यवस्था छ।
4: ए, त्यसो भए त घुम्न आउनेहरूका लागि झन् राम्रो रहेछ नि।
5: सुरसिंह झरना, पाल्चोक मन्दिर, आमा याङ्री, हेलम्बु ग्रेटेल लगायतका रमणीय ठाउँ घुम्न जाँदै हुनुहुन्छ वा घुमेर फर्किँदै हुनुहुन्छ भने चनौटे रिसोर्ट नगई हुँदैन।
1: त्यसो भए एकछिन रोकिएर आराम गर्दै स्वाद लिने ठाउँ यही पो रहेछ।
5: बिल्कुल बिल्कुल, ताजा ट्राउट माछा, लोकल भालेको स्वाद अनि अर्ग्यानिक खानाको मिठास, आहा! प्रकृतिको काखमा शान्त वातावरण, स्वादिलो खानाको मिठास, आरामदायी बासको सुविधा र तपाईँका विशेष कार्यक्रमको लागि सुविधा सम्पन्न हल।
1: हेलम्बु चनौटे रिसोर्ट, ट्राउट माछा, लोकल भाले र अर्ग्यानिक स्वादको उत्कृष्ट गन्तव्य। घुम्न आउनुहोस्, स्वाद लिनुहोस्, आरामसँग बस्नुहोस् हेलम्बु चनौटे रिसोर्टमा। सुमन चापागाई, सम्पर्क 9841400007, 9823-5150-34।
4: हेलम्बु चनौटे रिसोर्ट, चनौटे नयाँ बजार सँगै घुमाइको थकान मेटाउने, स्वादको सम्झना बनाउने गन्तव्य।
6: रेडियो मेलम्ची 107.2 MHz। You're listening to...
7: Time check. It's 6 p.m.
8: अहिले साँझको 6 बजेको छ।
7: Time check.

0: दिदी कता हो, टाढाको यात्रा हो कि के हो?
1: घर आएपछि सबै सामान चाहिने छ, त्यही भएर बजारतिर जान लागेको।
0: किन टाढा जानु पर्यो? हाम्रै दुबाचोर पोखरे भन्ज्याङमा रहेको जागेश्वरी खाद्यान्न तथा फलफुल पसल र कञ्चन प्लास्टिक पसलमा जानु न, त्यहाँ सम्पूर्ण सामान सस्तोमा पाइन्छ।
2: हजुर, यहाँ खाद्यान्न सम्पूर्ण सामग्री, किराना सामान, फलफुल, तरकारी मेलम्ची भन्दा सुपथ मूल्यमा पाइन्छ। त्यस्तै जुत्ता चप्पल, स्कुल ड्रेस, सम्पूर्ण फेन्सी कपडा, थान कपडा, कुर्ता सुरुवाल, साडी, टप्स, कस्मेटिक सामानहरू, प्लास्टिकका भाँडा, गिलास, टेबल, कुर्सी, राइस कुकर, प्रेसर कुकर, म्याट, कार्पेट, ग्यास रेगुलेटर लगायत ग्यासका चुलो, भाइरल छाता, लेडिज ब्याग लगायत अन्य ब्यागहरू, खेलौना, चकलेट आइटम सुपथ मूल्यमा पाइन्छ। बौद्ध तथा हिन्दू धर्मका पूजा पाठ काज क्रियाको लागि आवश्यक सम्पूर्ण सामग्री पनि उपलब्ध छ। पानीपुरी, चटपटे, बरफ, आइसक्रिम लगायत सम्पूर्ण सामग्री हामी कहाँ उपलब्ध छ।
0: जय बागेश्वरी खाद्यान्न तथा फलफुल पसल र कञ्चन प्लास्टिक पसल, मेलम्ची 7 दुबाचौर।
2: प्रोपाइटर जितु भारती, अनिश भारती। सम्पर्क नम्बर 98035 69 945, 97088 47 454। चर्चित एवं लोकप्रिय गायक बलबहादुर वाइबाको नयाँ लोकसेलो एल्बम कति राम्री बाहुनी।

स्वर बल बहादुर वाइबा प्रतिमा अरियाल शब्द लय बल बहादुर वाइबा बल बहादुर वाइबा युट्युब च्यानल मार्फत उपलब्ध छ सुन्न र हेर्न नभुल्नुहोला।

0: जस्तो समाज उस्तै आवाज रेडियो मेलम्ची 107.2 MHz
1: सादर अनुरोध
2: यही असोज 11 गते आइतबार यस इन्द्रावती क्याम्पस मेलम्चीको क्याम्पस सभा तथा अधिवेशन हुन गइरहेको बेहोरा सहर्ष जानकारी गराउँदै अधिवेशन वर्ष भएको हुँदा क्याम्पस सभाको तपसिल मनोजिम आजीवन सदस्य बन्न इच्छुक महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौँ। आफ्नै गाउँ समुदायमा रहेको उच्च शिक्षा प्रदायक शैक्षिक संस्थाको आजीवन सदस्य बनाऊ, आत्मगौरव उच्च बनाऊ।
1: क्याम्पसको विधान बमोजिम ₹5,000 र 100 भन्दा माथि आजीवन सदस्य, ₹1,00,000 र 100 भन्दा माथि संरक्षक सदस्य, ₹5,00,000 र 100 भन्दा माथि प्रधान संरक्षक सदस्य।
2: 2083 असोज 9 गते क्याम्पस कार्यालयमा सम्पर्क राख्नु होला अनुरोध छ। यति जानकारीका लागि सम्पर्क नम्बर क्याम्पस प्रमुख 98552 9000।

0: नमस्कार, साँझ 6:30 बजेको मेलम छु डायरीमा तपाईँलाई स्वागत छ। म माया परियार। शुरू गरौं मुख्य समाचार प्रसंगबाट। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनको कारण सुरक्षित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका लागि विपक्षमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको छ। प्रधानमन्त्री शाहले मुस्ताङमा आयोजित घरकोव झाङ जलवायु सम्मेलनका क्रममा पठाउनु भएको शुभकामना सन्देशमा जलवायु परिवर्तन बाट हुने असरको न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी विषय विशेष विश्व समुदायको साझा जिम्मेवारी रहेकाले समाधानको लागि विश्वको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको 81 औं महासभामा जलवायु परिवर्तनको कारण नेपालले भोग्नु परिरहेको समस्या, क्षति र समाधान लगायतका विषयमा विश्व समुदायको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको शुभकामना सन्देशमा उल्लेख छ। यसैगरी जलवायु परिवर्तनले नेपालको हिमाली पहाड़ी र तराई क्षेत्रमा परिरहेको गम्भीर असरबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई ध्यान आकर्षण गराउने पनि प्रधानमन्त्रीको भनाइ छ। विश्वव्यापी रूपमा तापक्रम वृद्धि हुँदा हाम्रा हिमालहरू पग्लिने, हिम चट्टान टुक्रने, हिमालहरू फुट्ने, हिमनदीहरूको बहाव बढ्ने, पानीका मुहानहरू सुक्दै जाने र मौसममा अप्रत्याशित परिवर्तन आउने लगायतका समस्याहरू हिमाली क्षेत्र सहित समग्र नेपालीले भोग्नु परेको तथा जलवायु परिवर्तनको कारण स्थानीयको जनजीवन, कृषि, जैविक विविधतामा पनि असर पर्न थालेको प्रधानमन्त्री शाहले बताउनु भएको छ। हिमाली जिल्ला मुस्ताङको जोमसोङमा घरप झोङ जलवायु सम्मेलन आयोजना भएकोमा खुशी व्यक्त गर्दै उहाँले जलवायु परिवर्तनको असर सामना गर्ने कार्यमा संघ, प्रदेश र पालिका बीच बलियो सहकार्य हुन आवश्यक रहेको उल्लेख गर्नु भएको छ। सभामुख डीपी अर्यालले राजसपा सांसद खगेन्द्र सुनवारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की विरूद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिनुभएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले सांसद सुनवारको अभिव्यक्ति हटाउन निर्देशन दिनुभएको हो। सांसद सुनवारले बाबुलाई छोरीको, पुलिसलाई चोरीको आरोप गम्भीर हुन्छ भन्दै आइजीपी कार्कीले तत्काल बर्खास्त गरेर छानबिन गर्न माग गर्नुभएको थियो। नेपाली कंग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र सहमतिको सम्भावना हुँदाहुँदै स्थापना पक्षले एक पक्षीय निर्णय गरेर महाधिवेशनको मिति तोकेको भन्दै त्यसले पार्टीलाई विभाजनतर्फ धकेल्ने चेतावनी दिनुभएको छ। आज सात बुधे अपील जारी गर्दै देउवाले स्थापना पक्षले अगाडि सारेको महाधिवेशन प्रक्रियामा सहभागी नहुन नेता कार्यकर्तालाई आग्रह समेत गर्नुभएको छ। पार्टीको विधान र केन्द्रीय समितिको निर्णय विपरीत विशेष महाधिवेशन गर्ने समूहले 15 औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको देउवाको दावी छ। अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा अन्तिम निरूपण नहुँदै महाधिवेशन प्रक्रिया अगाडि बढाउनु विधि विधान र सर्वमान्य कानूनी सिद्धान्त विपरीत हुने उहाँले जिकिर गर्नुभयो। उहाँले 2007 सालदेखि अहिलेसम्मका राजनीतिक परिवर्तनमा नेपाली कंग्रेसले खेलेको भूमिकाको स्मरण गर्दै पार्टीको ऐतिहासिक विरासत कुनै व्यक्तिको महत्वाकांक्षाले निस्तेज पार्न नसक्ने बताउनु भएको छ। निर्वाचन परिणामले विशेष महाधिवेशन पक्षधर नेतृत्वको लोकप्रियताको दावीलाई असत्य साबित गरिरहेको उल्लेख गर्दै देउवाले अनुभवी नेतृत्वबाट निर्वाचन जित्न सकिँदैन भन्ने दुष्प्रचारबाट कार्यकर्ता जोगिनुपर्ने बताउनु भएको छ। आफूलाई कुनै पद वा जिम्मेवारको लोप नभएको प्रश्न पार्दै देउवाले 14 औं महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा 15 औं महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनैतिक तथा नैतिक दायित्व भएको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले वर्तमान सरकार राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्ने पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। आज प्रतिनिधि सभा बैठकमा मन्त्री खनालले नेपालको सार्वभौमिक सत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। उहाँले भारत भ्रमणका क्रममा द्विपक्षीय वार्तामा आफूले व्यक्त गरेको वर्तमान सरकारसँग पुरानो ब्यागेज नभएको प्रति अभिव्यक्तिको आशय विगतमा देखिँदै आएको आन्तरिक राजनैतिक ध्रुवीकरण तथा परराष्ट्र नीति र कूटनीतिको संकीर्ण राजनैतिक आश्री अस्त्रीकरणबाट मुक्त हुने रहेको प्रश्न पार्नु भएको छ। वर्ल्ड ब्यागेज भन्ने अभिव्यक्ति नेपालको गरिमामा ऐतिहासिक राष्ट्रिय विरासत, सर्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता तथा राष्ट्रिय हितको रक्षा र ऐतिहासिक दस्तावेजहरूको संरक्षणप्रति लक्षित नभएको उहाँले बताउनुभयो। उक्त अभिव्यक्तिलाई राज्य र सरकारको निरन्तरता तथा राज्यको विरासत विपरीत अर्थ लगाउनु अतिशयोत्पूर्ण हुने उहाँको धारणा छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गुठी सम्बन्धी नयाँ विधेयक छिट्टै संसदमा पेश गरिने जानकारी दिनुभएको छ। आज प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाब दिँदै मन्त्री रावलले आवश्यक कानूनी प्रक्रिया पूरा गरी उच्च प्राथमिकताको साथ यथाशीघ्र नयाँ गुठी विधेयक संसदमा पेश गरिने बताउनुभयो। उहाँले विगतमा राष्ट्रिय सभाबाट गुठी विधेयक फिर्ता भएको पृष्ठभूमिलाई ध्यानमा राख्दै हाल विज्ञ तथा सरकारवालासँग गहन छलफल परामर्श भइरहेको बताउनुभयो। गुठी जग्गा केवल जमिनको स्वामित्व मात्र नभई धर्म, संस्कृति, परम्परा, सम्पदा संरक्षण र गुठीको आमदानीबाट चल्ने जात्रा पर्वसँग अभिन्न रूपमा जोडिएको संवेदनशील विषय भएको उहाँको भनाइ छ। त्यस्तै मन्त्री रावलले गुठी संस्था नियम 2033 अनुसार गुठी जग्गाको मोही किसानले मोही हक प्राप्त गर्ने, सो हक खरिद बिक्री गर्न पाउने र धितो बन्धक सम्बन्धी राख्न सक्ने स्पष्ट कानूनी व्यवस्था रहेको बताउनुभयो। गुठी अधीन संस्था जग्गामा मोहीले गुठी संस्थानको स्वीकृति लिएर तोकिएको दोस्रो तिरी घर बटहरा बनाउन पाउने व्यवस्था रहेकाले मोहीहरू यसप्रति नकारात्मक वा त्रसित हुनुपर्ने अवस्था नरहेको उहाँले प्रश्न पार्नुभयो। प्रतिनिधि सभाको मंगलबार आजको बैठकमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलालले संसदमा सांसदहरूको न्यून उपस्थितिको विषयलाई लिएर असन्तुष्टि जनाउनु भएको छ। उहाँले संसद जस्तो गरिमामय स्थानमा सांसदहरूको उपस्थिति उत्साहजनक नदेखिनु दुःखद रहेको बताउनुभयो। उहाँले यस्तो अवस्थामा आफूले आम नागरिक र आफ्ना सहकर्मी सांसदहरूलाई समेत सचेत रहन आह्वान गर्न चाहेको बताउनुभयो। प्रमुख सचेतक दुलालले सदनको गरिमा र मर्यादा कायम राख्नु सबै सांसदहरूको साझ दायित्व भएको स्मरण गराउँदै यसमा सबैभन्दा बढी जिम्मेवार सरकार हुने जिकिर गर्नुभयो। दुलालले प्रजनन स्वास्थ्य र आमा तथा नवजात शिशुको स्वास्थ्य अधिकार सम्बन्धी विभिन्न ऐन नियमहरूले आमाको प्रजनन अधिकार सुनिश्चित गरे पनि व्यवहारमा कार्यान्वयन फितलो रहेको भन्दै ध्यान आकर्षण समेत गराउनुभयो। उहाँले भदौ 24 गते काठमाडौँको एक अस्पतालमा सुत्केरी महिलाले पैसा नभएकै कारण अस्पतालको गेट बाहिर बच्चा जन्माउनु परेको पीडादायी घटना स्मरण गराउँदै स्वास्थ्य सेवाको असुली र अनावश्यक प्रोड्युसरहरूमा अल्झिएको गुनासो गर्नुभयो। प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री सुदन गुरूङले सदनको गरिमामा आसाउने काम गरेको भन्दै विपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक एन बहादुर महरले नियमापत्ति जनाउनु भएको छ। आजको बैठकमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद युवराज दुलाल बोलिरहेको बेलामा गृहमन्त्री गुरूङले सदनको गरिमामा आसाउने गरी सभामुख र बोलिरहेका सांसदको बीचबाट हिँडेको महरले आरोप लगाउनुभयो। उहाँले सभाभित्र भइरहेको यस्ता प्रकारको कार्यशैली र व्यवहारले सदनको मर्यादामा आएको जिकिर गर्दै यस प्रकारका गतिविधि बन्द गर्न सभामुख मार्फत रूलिङको माग गर्नुभएको थियो। प्रतिनिधि सभा नियमावलीको विनियम 20 उपनियम 6 सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नपाइने व्यवस्था छ। प्रमुख सचेतक महरले यही नियमको पटक पटक उल्लङ्घन भएको भन्दै आपत्ति जनाउनु भएको छ। नेकपा एमालेकी सांसद यशोधा कुमारी बरालले जनताले कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्था भोग्नु परेको जिकिर गर्दै यसको जिम्मेवार सरकारले लिनुपर्ने जानकारी दिनुभएको छ। उहाँले सरकारले तुरुन्तै सुधारको बाटो समात्नुपर्ने समेत बताउनुभयो। सरकारी निकायहरूको लापरवाही र गैर जिम्मेवारीपनका कारण नागरिकले शास्ति भोग्न परेको बताउँदै उहाँले विशेष गरी तराईका सड़कको दुर्व्यवस्था, कालोबजारी र सुशासनको अवस्थालाई लिएर सरकारको कडा आलोचना गर्नुभयो। सांसद बरालले कर्णाली र तराईका विभिन्न स्थानमा सड़क सञ्जालको अवस्था नाजुक रहेको बताउनुभयो। उहाँले सड़क बनाउने नाममा सुर्खेत वा जुम्लाबाट सामान ल्याएर बाटो बनाउने जस्ता अवैज्ञानिक कुराले गर्दा त्यहाँका जनताले भोग्नु परेको शास्ति राज्यले दिने सौतेनी व्यवहार जस्तो भएको उल्लेख गर्नुभयो। उहाँले कालीकोट र दैलेखको सीमामा पर्ने सड़क सञ्जालमा संरचना बनाउनु पर्नेमा भत्काउने काम भइरहेको भन्दै तत्कालै सड़क विभाग स्थापना गर्न सरकारसँग माग गर्नुभयो। श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले रसुवाको भोटेकोशीमा आएको बाढ़ीपछिको खोज तथा उद्धारमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभाको आज बसेको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनु भएको हो। रसुवा लगायत बाढ़ी प्रभावित जिल्लाहरूमा सरकारले खोज उद्धार र राहतको कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको उहाँले बताउनुभयो। रसुवाको हाकुबेसी स्थित सुरुङमा फँसेका नागरिकको उद्धारको लागि पर्याप्त मात्रामा सुरक्षाकर्मी तथा विज्ञ परिचालन नगरिएको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो। यसका साथै चिलिमे हाइड्रो पावर क्षेत्रमा पनि 6-8 बेपत्ता भएको जानकारी आएको उहाँले जानकारी दिनुभयो। सरकारको गम्भीर लापरवाही र कमजोरीका कारण उद्धार गरी बचाउन सकिने नागरिकले समेत अकालमा ज्यान गुमाउनु परेको दावी प्रमुख सचेतक राईले गर्नुभयो। बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार र राहतको कामलाई थप तीव्र र प्रभावकारी बनाउन उहाँले सरकारको गम्भीर ध्यान आकर्षण गराउनुभयो। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 सुकौरामा यात्रुवाहक माइक्रो बस दुर्घटना हुँदा 4 ज्यान गएको छ भने 4 घाइते भएका छन्। काठमाडौँबाट हेटौडा भीमफेदी कुलेखानी फलाफाखेल सड़क खण्ड हुँदै बिरगंजतर्फ गुडिरहेको मधेस प्रदेश 03-001-07-20 नम्बरको माइक्रो आज दिउँसो 2 सड़कबाट झण्डै 1000 तल खसेर दुर्घटना भएको प्रहरीले सनाएको छ। दुर्घटनामा 4 पुरूषको घटनास्थलमै ज्यान गएको हो। ज्यान गुमाउनेको परिचय खुलिसकेको छैन। त्यस्तै दुर्घटनामा घाइते भएका 2 पुरूष र 1 महिलालाई उपचारको लागि काठमाडौँ पठाइएको छ। अर्की 1 महिलालाई हेटौडा पठाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद मोहनलाल आचार्यले संविधान संशोधन बहस पत्र संविधान संशोधनको मस्यौदा नभई त्यसका लागि आवश्यक आधार तयार पार्ने प्रारम्भिक दस्तावेज भएको प्रश्न पार्नु भएको छ। प्रतिनिधि सभाको विशेष समयमा भाग लिँदै उहाँले संविधानमा रहेका कमी कमजोरी पहिचान गरी संशोधनको लागि आवश्यक विषयको समीक्षा गर्न बहस पत्र तयार गर्ने कार्य अगाडि बढ़ाइएको बताउनुभयो। यो आफैमा संविधान संशोधनको प्रक्रिया नभएको सांसद आचार्यले प्रश्न पार्नु भयो। केवल संविधान संशोधनका लागि हालसम्म भएका अभ्यासबाट सिकेका पाठका आधारमा कहाँ कहाँ काम गर्न कठिनाई भयो र कुन कुन विषयमा संशोधन गर्न आवश्यक छ भन्ने समीक्षा गरी आधार तयार पार्नु मात्रै यसको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो। संघ प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडमा दोहोरो तथा तेह्रो अधिकार देखाएको एकल र साझा अधिकारको विषयमा द्विविधा रहेको तथा विभिन्न ऐन कार्यान्वयनमा कठिनाई देखिएका कारण बहस पत्र तयार पारिएको उहाँले उल्लेख गर्नुभयो। संवैधानिक आयोगको प्रभावकारिताको लागि विषयमा संविधान पुनरावलोकन आवश्यक रहेको र धारा 265 यसको व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो।
1: तपाईँ हाम्रै बेकरी बिजी बेकरी
2: बिजी बेकरी
3: होइन, सबैजना बिजी बेकरी बिजी बेकरी मात्र भन्छन्, त्यहाँ छ चाहिँ के?
1: सबै थोक छ नि, सबै प्रकारका केक अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय सामग्रीको प्रयोग गरी दक्ष सेफहरूद्वारा उत्पादन गरिने पब, दुनोड, कुकिज लगायत सम्पूर्ण बेकरी सामान होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
3: त्यस्तै बर्थडे, एनिभर्सरी लगायत अन्य अकेजनका लागि इन हाउसको सुविधा पनि छ। त्यही उत्पादन हुने भएकोले स्वास्थ्यवर्धक स्वादिलो पनि हुन्छ।
2: बीजी बेकरी हाउस, मेलम्सी, हेलम्बु बस पार्क, प्रोप्राइटर सुनिल केसी, सम्पर्क नम्बर 9809-98-003, 9809-98-003।
4: सिन्धुपाल्चोकका स्थानीय कलाकार किरण तामाङ स्याङ्बोको नयाँ खान्दोके सेलो एल्बम लिएर आउँछु सगुन फोन।

0: होइन, कता हिँड्नु भएको? फेरि हिजोदेखि बत्तीको सामान खोज्नु है भनेको मान्ने होइन।
1: त्यही बत्तीको सामान लिन त जान लाग्यो नि मेलम्ची।
0: जहाँ पाए त्यहीबाट नल्याउनु है, पल्लो घरको जस्तै दुई चार दिनमै सबै बिग्रिने खालको। फेरि
1: तिमी चिन्ता नलेऊ न, मेलम्ची टेक सोलुसन प्रालीमा गएर ल्याउँछु सबै सामान। त्यहाँ एलइडी चिम, सभा मिटर, तार, स्विच लगायत सम्पूर्ण बत्तीका सामान होलसेल मूल्यमा पाइने रहेछ। गुणस्तरीय र भरपर्दो सामानको लागि सदैव सम्झनुहोस्
0: मेलम्ची टेक सोलुसन प्राली, मेलम्ची 11 हेलम्बु बसपार, श्रीदेवी हार्डवेयर सँगै।
1: सम्पर्क नम्बर 9849559960, 9849559960। घर बनाउँदै हुनुहुन्छ? घर तथा भवनको झ्याल ढोका, ग्रिल, सिसा वा पार्टिसनको काम बाँकी छ?
2: अब चिन्ता नगर्नुहोस्, लङ्कनमाई अल्मुनियम मेटल एन्ड ग्लास वर्कसप तपाईँको निर्माण सम्बन्धी कामको भरपर्दो गन्तव्य।
1: यहाँ युपिबिसी तथा अल्मुनियमका आकर्षक झ्याल ढोका, फलाम तथा स्टिलका काम, पार्टिसन, ग्रिल, फल सिलिङ, सिसा लगायत निर्माण सम्बन्धी सम्पूर्ण सामान तथा सेवा उपलब्ध छ।
2: घर होस् वा कार्यालय, पसल होस् वा अन्य कुनै संरचना, गुणस्तरीय सामग्री, आकर्षक डिजाइन, सफा फिनिसिङ र दक्ष जनशक्ति सहितको काम हाम्रो प्राथमिकता हो।
1: तपाईँलाई आवश्यक परेमा मापनदेखि निर्माण तथा जडानसम्मको दक्ष सेवा समेत उपलब्ध गराइन्छ। त्यसैले निर्माण सम्बन्धी कुनै पनि कामको लागि सम्झनुहोस् लङ्कनमाई अल्मुनियम मेटल एन्ड ग्लास वर्कसपलाई। अब घर बनाउँदा वा मर्मत गर्दा झ्याल ढोका, ग्रिल, सिसा र पार्टिसनको लागि ठाउँ ठाउँ धाउनु पर्दैन।
3: स्थान मेलम्ची बजार, आमा हेल्म बसपाक जाने ओरालो, होटल हेरिटेज सँगै र सिसा पसल मेलम्ची नेपाल बैङ्क सँगैको घरमा। प्रोपाइटर निर्जल श्रेष्ठ। सम्पर्क नम्बर 9809910904, 9813650647।
0: ए बहिनी, आज तिमी यति राम्री देखिएकी छौ, कहाँ गएर तयार भएकी?
4: अनि के दिदी, म त आरएम ब्युटी पार्लर गएर आएकी। त्यहाँको सेवा एकदमै राम्रो लाग्यो।
0: ए हो र, त्यहाँ के सेवा पाइन्छ?
4: त्यहाँ हेयर कट, हेयर स्टाइल, मेनिक्योर, पेडिक्योर, मेकअप, ब्राइडल मेकअप लगायतका विभिन्न सौन्दर्य सेवाहरू पाइन्छ।
0: वाउ, त्यसो भए अब सुन्दर बन्न धेरै टाढा जानै नपर्ने रहेछ।
4: हो नि, गुणस्तरीय सेवा, अनुभवी कर्मचारी र उचित मूल्यमा सबै सेवा पाइन्छ।
0: त्यसो भए अझै म पनि आर्यम ब्युटी पार्लर जान्छु। कहाँ पर्छ बहिनी यो पार्लर?
4: हजुर, आर्यम ब्युटी पार्लर मेलम्ची 12 बाहुने पाटी।
0: सम्पर्क नम्बर 9700067715। प्रोपाइटर मुना दनुवार, सृजना दनुवार।
5: जति घाँस खाए नि कराउनै नछोड्ने यो भैँसी, दुध पनि राम्रोसँग दिँदैन, अब नबेची नहोला जस्तो छ।
6: घाँस मात्रै दिएर कहाँ हुन्छ त दाई, गुणस्तरीय दाना र ढुटो खुवाउनु पर्छ नि।
5: अब बजारमा भन्या जस्तो गुणस्तरीय दाना र ढुटो चाहिँ कहाँ पाइन्छ र?
6: यसको लागि त मेलम्ची भ्याली पोल्ट्री फार्म एन्ड एसटी किराना स्टोर छ नि दाई।
7: मेलम्ची भ्याली पोल्ट्री फार्म एन्ड एसडी किराना स्टोर, मेलम्ची 11 फट्टे बेसी तथा इन्द्रावती क्याम्पस जाने ओकालो चोकैमा। यहाँ गाई भैँसीको गुणस्तरीय दाना, ढुटो, पिठो, पिना लगायत खाद्यान्न सामान सुपथ मूल्यमा पाइनुका साथै लोकल ब्रोइलर, कोइलर, गिरिराज तथा लेयर्स कुखुराका चल्लाहरू अर्डर अनुसार बिक्री गरिन्छ। साथै कुखुराको गुणस्तरीय पेलेट दाना पनि उपलब्ध छ।
8: साथै कुखुराको दाना, चल्ला, जिउँदो कुखुरा र अन्य जुनसुकै सामान बोक्नको लागि गाडी चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर गङ्गा बहादुर दनुवार तथा दशरथ दनुवार।
9: सम्पर्क नम्बर 9853131117, 9806379276।
10: रेडियो मेलम्ची 107.2 MHz।
11: ब्रेकपछि मेलम्ची डायरीमा पुनः स्वागत छ। बाँकी समाचार। नेपाली कंग्रेसका सांसद चन्द्रमोहन यादवले राज्यसभा सांसद अमरेश कुमार सिंहले अभिव्यक्तिबारे सरकारको जवाफ माग गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले गम्भीर कुरा उठाएको भएकाले सरकारले जवाफ दिनुपर्ने बताउनुभयो। सांसद सिंहले प्रधानमन्त्रीको सचिवालयले सम्पत्ति श्रोतीकरणको जी डिजीलाई बोलाएर कन्सर्टमा पेस्टल तेर्साएको आरोप लगाउनु भएको थियो। लोकतन्त्रमा हिंसाको या भएको कुनै स्थान नहुने उहाँले बताउनु भएको छ। जनमत पार्टीले महाधिवेशनको तयारी तीव्र पारेको छ। असोज 9 र 10 गते पर्साको वीरगंजमा हुन लागेको दोस्रो महाधिवेशनको लागि निर्देशिका तयारीदेखि अन्य दस्तावेजको तयारी अन्तिम चरणमा पुगेको जनमत पार्टीले जनाएको छ। निर्वाचन सम्बन्धी निर्देशिका अनुसार महाधिवेशनबाट 100 केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्य निर्वाचित हुनेछन्। बाँकी 51 सीटमा समावेशी ढंगबाट मनोनित गरिने जनमत पार्टीले जनाएको छ। कार्यकारिणी समितिमा 40 वर्ष मुनिका युवा तथा महिलाको सहभागिता एक तिहाई पुर्याउने बताएको छ। जनमत पार्टीका अनुसार महाधिवेशनबाट बढ़ीमा 17 पदाधिकारी निर्वाचित हुनेछन्, जसमा एक अध्यक्ष उपाध्यक्ष बढ़ीमा 7, महासचिव 1, उपमहासचिव 1 र सचिव बढ़ीमा 7 रहनेछन्। निर्वाचित हुन नसकेको वा रिक्त पदमा पार्टीका अध्यक्षले मनोनयन गर्न सक्ने निर्देशिकामा उल्लेख छ। हवाई पूर्वाधार विस्तारसँगै यात्रुको सुरक्षा, सेवाको गुणस्तर र क्षतिपूर्तिको कानूनी प्रत्याभूति सुनिश्चित गर्न सांसदहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। आज राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिमा आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 माथिको छलफलमा सांसदहरूले यात्रुको समय, सुरक्षा र अधिकारलाई कानूनमै स्पष्ट हुनुपर्नेमा जोड दिएका छन्। उनीहरूले उडान रद्द वा ढिलाइ हुँदा वैकल्पिक व्यवस्था र क्षतिपूर्ति, दुर्घटनामा घाइते वा मृत्यु भएका उचित क्षतिपूर्ति तथा लगेज, माल सामान र तेस्रो पक्षका सुरक्षालाई प्रभावकारी बनाउन पर्ने बताएका छन्। कानून निर्माणसँगै वायु सेवा कम्पनीको कडा नियमन र हवाई पूर्वाधार निर्माणमा प्राविधिक तथा आर्थिक असम्भ्य सम्भाव्यतालाई प्राथमिकता दिन सांसदहरूले सरकारलाई आग्रह गरेका छन्। नेकपा एमालेका सांसद प्रेम प्रसाद दंगालले हवाई क्षेत्रमा भएको विस्तारसँगै सम्भावित जोखिम व्यवस्थापन र वायु सेवा प्रदायका जिम्मेवार बढाउनु पर्ने बताउनु भएको छ। अहिले देशभर करिब 35 विमानस्थल सञ्चालनमा रहेको र आधा दर्जनमा

लिएर सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राप्रपा प्रमुख सचेता गोलीले आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले धार्मिक द्वन्द्वको घटना र बजारमा भइरहेको मनपरी नियन्त्रण गर्न सरकारले तत्काल पहल गर्नुपर्ने माग गर्नु भएको छ। सांसद गोलीले केही समय अघि तराई मधेसमा घटेका धार्मिक द्वन्द्वको घटनाले एक किसिमको मानवीय क्षति पुर्याएको भन्दै आपत्ति जनाउनु भयो। उहाँले तराई मधेसमा सनातन हिन्दू आस्था बोकेका युवाहरूलाई धरकपट गरिएको भन्दै यो न्यायचित नभएको टिप्पणी गर्नुभयो। सांसद ओलीले चाडपर्व नजिकिएसँगै बजारमा दैनिक उपभोग्य वस्तुहरूको मूल्य अस्वाभाविक रूपमा बढेकोमा चिन्ता व्यक्त गर्नुभयो। शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ। शेयर बजार परिसूचक नेप्सी आज 48.57 अंकले बढेर 2633.62 पुगेको छ। आज सबै समूहको उपसूचक बढेकोमा लगानी बीमा समूह 2.5% भन्दा धेरैले उकालो लागेको छ। आज 265 कम्पनीको शेयर बढेकोमा 12 घटेको छ। त्यस्तै मोदी इनर्जीको शेयर भने घटबड भएको छैन। आज धौलागिरी लघुवित्तको शेयर 15% बढेको छ। बजार उच्च अंकले उकालो लागेको दिन एभरेस्ट ब्याङ्कको डिभेन्चर 5.5% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। हिजो 4.68 अर्ब कारोबार भएकोमा आज 347 कम्पनीको 2,03,00,000 सेयर 8.29 अर्ब रुपियाँमा किनबेच भएको छ। यो कारोबार रकम दुई महिना यताकै उच्च हो। यसअघि असार 30 गते 8.41 अर्ब रुपियाँ बराबरको सेयर किनबेच भएको थियो। अर्थ मन्त्रालयले पुँजी बजार सुधारको लागि 21 बुधे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह देखिएको हो। कार्ययोजनाले बजारको संरचनागत सुधार लगानीकर्ताको हित संरक्षण तथा पुँजी बजारलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विषय समेटेको छ। सुन चाँदीको भाउ आज पनि घटेको छ। सुन आज तोलामा 900 रुपियाँले घटेर तोलाको 3,01,00,000 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। तीजको दिन हिजो सोमबार पनि सुन चाँदीको भाउ घटेको थियो। सुन हिजो तोलामा 1,200 रुपियाँले घटेर तोलाको 3,01,000 रुपियाँमा कारोबार भएको थियो। कारोबार हुने हप्ताको पहिलो दिन आइतबार भने सुनको भाउ तोलामा 1,200 रुपियाँले बढेको थियो। आइतबार सुन तोलाको 3,02,200 रुपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको भाउ घटेको छ। हिजो तोलामा 40 रुपियाँले घटेर तोलाको 4,620 रुपियाँमा कारोबार भएको चाँदी आज तोलामा 20 रुपियाँले घटेर तोलाको 4,600 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अमेरिकी वातावरण संरक्षण निकायले कोइला र प्राकृतिक ग्यासबाट सञ्चालन हुने विद्युत गृहबाट निस्कने पृथ्वीको तापक्रम घटाउने हरित गृह ग्यास उत्सर्जन नियन्त्रण गर्न जोखिम खारेज गरेको छ। हिजो घोषणा गरिएको यो निर्णयले पूर्व राष्ट्रपति जो बाइडेन र बराक ओबामाको कार्यकालमा अगाडि बढाइएको जलवायु परिवर्तन नियन्त्रण सम्बन्धी नीतिलाई ठूलो परिवर्तन भएको देखिएको समाचार संस्था एपीले जनाएको छ। अमेरिकी वातावरण संरक्षण निकायका अनुसार नियम खारेज भएपछि ऊर्जा उद्योगले 3 खर्ब अमेरिकी डलर भन्दा धेरै लागत बचत गर्न सक्नेछ र अमेरिकामा ऊर्जा उत्पादन निरन्तर गर्न सहज हुनेछ। अमेरिकी वातावरण संरक्षण निकायका अधिकारीहरूका अनुसार यसअघि लागू गरिएका नियमका कारण विद्युत कम्पनीहरूले पुराना वा धेरै प्रदूषण गर्ने विद्युत गृह बन्द गर्ने र उत्सर्जन घटाउने महँगा प्रविधि जडान गर्न व्यवस्था आउन सक्थ्यो। नयाँ निर्णयपछि विद्युत कम्पनीहरूले विद्युत गृह सञ्चालन गर्ने सुधार गर्ने वा बन्द गर्ने विषयमा लागत विद्युतको माग र उपभोक्तालाई पर्ने आर्थिक भारलाई ध्यानमा राखेर निर्णय गर्न सक्ने उल्लेख गरेको छ। अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्न नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट खेल्न नेपाल आउनु हुने भएको छ। एनपीएलको टोली काठमाडौँ गुर्खासले तेस्रो संस्करणका लागि वर्णलाई अनुबन्धन गरेको सामाजिक सञ्जाल मार्फत जनाएको छ। 39 वर्षीय डेभिड एनपीएल खेल्न आउने अहिलेसम्मकै ठूलो नाम रहेको छ। यसअघि पहिलो संस्करणमा कर्णाली एक्सले भारतका शिखर धवन, दोस्रो संस्करणमा विराटनगर किङ्सले दक्षिण अफ्रिकाका फाफु डुफ एफसीलाई अनुबन्धन गरेको थियो। वर्नरले 110 टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 1 शतक र
28 अर्धशतक सहित 3,277 रन बनाउनु भएको छ। त्यस्तै उहाँले समग्र 439 T20 क्रिकेटमा 10 शतक र 118 अर्धशतक सहित 14,284 रन बनाउनु भएको छ। डेभिडले अस्ट्रेलियाका लागि सन् 2015 र 23 को एक दिवसीय विश्वकप

0: सन् 2021 T20 विश्वकप र सन् 2023 टेप विश्व टेस्ट च्याम्पियनसिप जित्नु भएको थियो। उहाँसँग भारतको आइपिएल, अस्ट्रेलियाको बीबीएल टेस्ट, वेस्ट इन्डिजको सीपीएल लगायतका T20 लिग खेलेको अनुभव रहेको छ। जिम्बाब्वेका विकेट किपर ब्याटर बेन्टर टेलरले भारतका दिग्गज सचिन तेन्दुलकरलाई नाममा रहेको सबैभन्दा लामो एक दिवसीय करियरको कृतिमानी तोड्नु भएको छ। घरेलु मैदानमा अस्ट्रेलियासँगको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उहाँले टेलरले कृतिमानी तोड्नु भएको हो। सन् 2004 डेब्यू गरे यता 22 वर्ष र 146 दिनको करियरसहित सन् 2025 अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किनुभएका 40 वर्षीय टेलर सबैभन्दा लामो समयसम्म एक दिवसीय क्रिकेट खेल्ने खेलाडी बन्नु भएको हो। तेन्दुलकरले एक दिवसीय करियर सन् 1989 दुई हजार 12 गरी 22 वर्ष र 91 दिनको रहेको थियो। टेलरले सन् 2021 साइन्स सन्यास लिनु भएको थियो। सन् 2022 आइसिसीको भ्रष्टाचार विरोधी र डोपिङ विरोधी नियमहरू उल्लङ्घन गरेकोमा उहाँलाई 3.5 वर्षको प्रतिबन्ध लगाइएको थियो। यो प्रतिबन्धको अवधि पूरा भएपछि टेलर सन् 2025 सन्यासबाट फर्किनु भएको हो। टेलरले 207 एक दिवसीय क्रिकेटमा 11 शतक र 39 अर्धशतक सहित 6,704 रन बनाउनु भएको छ। सचिनले सन् 2012 एक दिवसीय क्रिकेटबाट सन्यास लिनु भएको थियो। उहाँले 463 खेलमा 49 शतक र 96 अर्धशतक सहित 18,426 रन बनाउनु भएको छ। एक दिवसीय क्रिकेटमा सर्वाधिक खेल खेल्ने र सर्वाधिक रन बनाउने खेलाडीको कृतिमानीमा अझै पनि सचिनकै नाममा रहेको छ। हौस् दैनिक समाचार प्रसङ्ग सँगै साँझ 6:30 मेलम छिडारी सकियो। म माया परियार बिदा हुन्छु। सत्य तथ्य निष्पक्ष समाचार अनि स्वच्छ मनोरञ्जनको लागि रेडियो मेलम 107.2 MHz सुन्दै गर्नुहोला। नमस्ते।
1: रेडियो मेलम्ची 107.2 MHz।
2: वाउ दिदी, हजुरको यो नयाँ तिलरी र औठी कति धेरै चम्किलो र युनिक डिजाइनको छ। कहाँबाट लिनु भएको हो?
3: सुन चाँदी किन्न अन्त कहाँ जानु नि बहिनी, मेरो त पहिलो रोजाइ नै सधैँ न्यू प्रमिस ज्वेलर्स हो नि।
2: कुन ठाउँमा पर्छ त दिदी यो पसल?
3: हाम्रै मेलम्ची बजारमा कृष्ण मेडिकल सँगै छ नि।
2: हाम्रा विशेषताहरू, विभिन्न डिजाइनका सुन र चाँदीका गहना उपलब्ध छ।
3: ग्राहकको माग अनुसार नयाँ डिजाइन र अर्डर गर्न सकिन्छ।
2: पुराना सुनचाँदीका गहना साटफेर वा बिक्री गर्न सकिन्छ।
3: यहाँ उच्च स्तरीय सुनचाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर बमोजिममा हरेक डिजाइनका गरगहनाहरू तयार गरिन्छ।
2: प्रोपाइटर दिनेश विश्वकर्मा।
3: सम्पर्क नम्बर 9859691606, 9818552243। आजै सम्पर्क गर्नुहोस्। न्यू प्रमिस ज्वेलर्स, मेलम्ची 11 सिन्धुपाल्चोक।
1: रेडियो मेलम्ची 107.2 MHz।
4: Time check. It's 7 PM.
5: अहिले साँझको 7 बजेको छ।
4: Time check.

0: होइन ए दाइ, राज मोटरसाइकल वर्कसप यहीँ थियो, अहिले छैन त। बाइकमा अलिक समस्या आयो देखाउँ भनेको, फेरि यहाँ बाइक अन्त देखाउनै मन लाग्दैन।
1: ए, राज मोटरसाइकल वर्कसप पहिलेको ठाउँबाट अलि अगाडि सरेको छ नि। अहिले त झन् पहिलाको भन्दा फराकिलो र व्यवस्थित ठाउँ जयपालचोकी इभी बस पार्क नजिकैबाट सेवा दिइरहेको छ। अब त्यतै जानुस्।
2: यहाँ सबै ब्रान्डका मोटरसाइकल मर्मत, सर्भिसिङ र ओरिजिनल पार्ट पुर्जाहरू पाइनुका साथै विभिन्न प्रकारका स्टिकरहरू पनि उपलब्ध छ।
1: बजाजको आधिकारिक सर्भिस सेन्टर सञ्चालन गरेका अनुभवी व्यक्तिहरूद्वारा सञ्चालित
2: राज मोटरसाइकल वर्कसप एन्ड पार्ट सेन्टर मेलम्ची बजार जय पाल्चोकी एबी बसवार सँगै।
1: प्रोपाइटर रवि बस्नेत, सम्पर्क नम्बर 9843 2358 99 10 022 355।

0: Reliable Nepal Life Insurance Limited. Reliable forever. Ganeshwar Kathmandu.
1: तथा शाखा कार्यालय नलम्ची लक्ष्मी बैंकको माथिल्लो तला. फोन नम्बर 011-40-1157. शाखा प्रबन्धक लक्ष्मण विष्ट. सम्पर्क नम्बर 98512-73161, 98611-01505. कुपिला अधिकारी 98236-5479. सुरक्षित जीवन जिउन जीवन बिमा गरौँ.

0: Reliable Nepal Life Insurance Limited. Reliable forever.
1: के तपाईँ यो गर्मी र तनावबाट मुक्त हुन कतै घुम्न जाने मुडमा हुनुहुन्छ? प्रकृतिसँग रमाउँदै सुन्दर सुरसिङ झरना पुग्ने होइन त?
2: हो नि, अब सुरसिङ झरनाको यात्रा भयो अझै सहज र सुलभ। पाँच पोखरी संयुक्त लेक बेसी यातायात प्रणालीले लिएर आएको छ सुरसिङ झरना विशेष यात्रा प्याकेज।
1: काठमाडौँदेखि सिधै सुरसिङ झरना अनि मेलम्चीदेखि पनि व्यवस्था छ।
2: शनिबार विशेष सुरसिङ झरना प्याकेज, काठमाडौँदेखि सुरसिङ झरना जाने आउने अप एन्ड डाउनको प्रति व्यक्ति 2000, खाना र खाजाको पनि व्यवस्था छ। हाम्रा आरामदायी गाडीहरू र अनुभवी चालकहरूका साथ तपाईँको यात्रा हुनेछ सुरक्षित र अविस्मरणीय। जुनसुकै ठाउँबाट रिजर्भको लागि पनि हामीलाई सम्झनुहोस्।
1: ढिलो नगर्नुहोस्, आजै तपाईँ आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: सम्पर्क गोकर्णेश्वर नगरपालिका छ, नारायण टार, काठमाडौँ। फोन नम्बर 98514-39100, 98607-15, 97447-49008।
3: ए बहिनी, आज तिमी यति राम्री देखिएकी छौ, कहाँ गएर तयार भएकी?
1: अनि के दिदी, म त आर्यम ब्युटी पार्लर गएर आएकी। त्यहाँको सेवा एकदमै राम्रो लाग्यो।
3: ए हो र, त्यहाँ के सेवा पाइन्छ?
1: त्यहाँ हेयर कट, हेयर स्टाइल, मेनिक्योर, पेडिक्योर, मेकअप, ब्राइडल मेकअप लगायतका विभिन्न सौन्दर्य सेवाहरू पाइन्छ।
3: वाउ, त्यसो भए अब सुन्दर बन्न धेरै टाढा जानै नपर्ने रहेछ।
1: हो नि, गुणस्तरीय सेवा, अनुभवी कर्मचारी र उचित मूल्यमा सबै सेवा पाइन्छ।
3: त्यसो भए अझै म पनि आर्यम ब्युटी पार्लर जान्छु। कहाँ पर्छ बहिनी यो पार्लर?
1: हजुर, आर्यम ब्युटी पार्लर मेलम्ची 12 बाहुने पाटी।
3: सम्पर्क नम्बर 97-00-67-15। प्रोपाइटर मुना दनुवार, सृजना दनुवार। परिवारको संस्कार शिक्षाको आधार।
4: सर्वनाम शिक्षालय जोरपाटी काठमाडौँ, PG-देखि कक्षा 12 सम्मका विद्यार्थीहरूको लागि डे स्कलर, डे बोर्डर तथा होस्टेल सुविधा सहितको उत्कृष्ट शैक्षिक गन्तव्य।
5: हामी बालबालिकाको नैतिक मूल्य, अनुशासन, सृजनात्मक र व्यवहारिक शिक्षालाई प्राथमिकता दिँदै प्रविधिसँग जोडिएको नवीन तथा प्रभावकारी शिक्षण विधि मार्फत समग्र विकासमा केन्द्रित छौँ।
4: सिन्धुपाल्चोक, काभ्रे र नुवाकोट जिल्लाका विद्यार्थी तथा अभिभावकहरूको विशेष रोजाइको विद्यालय। गुणस्तरीय शिक्षा, अनुशासन र संस्कारको उत्कृष्ट संयोजन, प्रविधि मैत्री तथा सृजनात्मक सिकाइ, सुरक्षित शान्त र विद्यार्थी मैत्री वातावरण, बालबालिकाको शैक्षिक, सामाजिक, नैतिक तथा व्यक्तिगत विकासमा विशेष जोड।
5: तपाईँको बालबालिकाको सर्वाङ्गीण विकास हाम्रो प्रतिबद्धता।
4: आफ्नो बालबालिकाको उज्जवल भविष्यको लागि सर्वनाम शिक्षालय जोरपाची काठमाडौँलाई सम्झनुहोस्। सम्पर्क नम्बर 01-49-17-147-98-41-33-66-86।
3: अब त घर बनाउने होइन भन्या, कति टरमा बस्नु।
6: हो नि, अब त यो जाडोमा निकै गाह्रो हुन पो थाल्यो। त्यही भएर मैले आज चनौटी नयाँ बजार समृद्धि सेन्टरमा गएर सबै बुझेर आइसकेँ। अब चाँडै बनाउने।
3: अनि के पाइँदो रहेछ त्यहाँ? सस्तो महँगो कस्तो गर्छन्?
6: चिन्तै नमान न, सुपथ मूल्यमा सिमेन्ट, रड, प्लाइवुड, रङ रोगनका सम्पूर्ण सामान, बत्तीका सबै सामान, धारा बाथरुमका सामान लगायत किला, कब्जा अनि हार्डवेयरका सबै सामान पाइँदो रहेछ।
4: साथै यहाँ अत्याधुनिक मेसिनबाट तयार गरी इच्छा अनुसारको कलर तपाईँले पाउन सक्नुहुनेछ।
3: समृद्धि सेन्टर, हेलम्बु 7, चनौटे नयाँ बजार।
4: प्रोप्राइटर मंगल दंगाल। सम्पर्क नम्बर 98-61-011-475, 98-01-95-664।

0: रेडियो मेलम्ची 107.2 MHz
1: तपाईँ हाम्रो घर आँगनमा विभिन्न रोगहरूको विशेषज्ञ डाक्टरहरूले मेलम्ची पोलिक्लिनिकमा निम्न दिनहरूमा सेवा प्रदान गरिँदैछ। प्रत्येक महिना पहिलो शनिबार डाक्टर सरोज अधिकारी, मानसिक तथा मनोरोग विशेषज्ञ, मनमा कुरा खेल्ने, लामो समयसम्म टाउको दुख्ने, मन आतिने, मुटु ढुकढुक हुने, निन्द्रा नपर्ने, छटपटी हुने, जिन्दगी बेकार लाग्ने, प्रत्येक महिनाको दोस्रो शनिबार डाक्टर मिलन वज्राचार्य, इन्टरनल मेडिसिन, मुटु, चिनी, छाती, थाइराइड, प्रत्येक महिनाको तेस्रो शनिबार डाक्टर रामाशंकर गुप्ता, अर्थोपेडिक सर्जन, ढाड कम्बर दुख्ने, जोड्नी दुखाई, सुनिने, हात गोडा भाँचिएको, साथै सोही दिन डाक्टर सुमन अधिकारी, नाक कान घाँटी सम्बन्धी, प्रत्येक महिनाको अन्तिम शनिबार डाक्टर चन्दन लाभ, सर्जरी, हाइड्रोसिल, हर्निया, पाइल्स, फिस्तुला, साथै सोही दिन कुमार बस्नेत, बाल विशेषज्ञ। सम्पर्क मेलम्ची पोलिक्लिनिक, थापा अस्पताल, दुबाचौर जाने झोलुङ्गे पुलमुनी, मेलम्ची 11। सम्पर्क नम्बर 9843-75-90-32 9843-75-90-32।
2: कहिलेकाहीँ सपना ठूलो हुन्छ तर बाटो अस्पष्ट, विदेश पढ्ने इच्छा पनि त्यस्तै, र सही मार्गदर्शन बिना त्यो सपना टाढै रहन्छ।
3: त्यसैले सपना पूरा गर्न विश्वसनीय हात चाहिन्छ, त्यसको लागि सम्झनै पर्ने नाम ड्रीम सिटी अब्रोड एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड, नेपाल सरकारबाट अनुमति प्राप्त कन्सल्टेन्सी, अनुभवी प्रशिक्षकद्वारा गाइडेड कक्षा र जेन्युइन सर्भिसेस,
4: फ्री जापानीज ल्याङ्ग्वेज क्लास, आइएलटीएस प्रिपरेशन, करियर काउन्सिलिङ, सबै एकै ठाउँमा, जापान, युके, साउथ कोरिया, अस्ट्रेलिया, युएसए, फिनल्यान्ड, तपाईँको प्रोफाइल अनुसार उपयुक्त देश र विषय ड्रीम सिटीले नै छुटाइदिन्छ।
3: डकुमेन्ट प्रिपरेशन, इन्टरभ्यू प्रिपरेशन, विजा प्रोसेसिङ गाइडेन्स, इभन डिपार्चर सपोर्ट, ड्रीम सिटीको साथमा कसरी भन्ने प्रश्न कहिले आउँदैन।
4: तपाईँको लक्ष्य अब केवल लक्ष्य मात्र होइन, अब त्यो भविष्यतिरको वास्तविक यात्रा हो।
3: आजै सम्पर्क गर्नुहोस् ड्रीम सिटी अब्रोड एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, चाव हिल, चुचेपाटी चोक, काठमाडौँ।
4: Phone 9866279606, 9845674956, 01592404.
5: Dream City Abroad Education Consultancy, जहाँ बाटो मात्र देखाइँदैन, भविष्य चलाउन तपाईलाई शक्ति दिन्छ।
6: दाइ, घर त फेरि बनाउनु पर्ने भयो त, के सोच्नु भएको छ?
7: अब बाढी, पहिरो, भूकम्पले नभत्काउने गरी माथि गाउँमा बनाउन लाएँ भाइ मैले त।
6: हो र दाई, मैले पनि त्यही सोचिरहेको छु। अनि दाई, घर बनाउनको लागि सामान चाहिँ कहाँबाट ल्याउने त?
7: त्यसको लागि न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर छँदैछ नि। बाढीको कारण अहिले चनौटे बजारबाट हेलम्बु 4 सेरा प्रहरी चौकीसँगै सारेको छ। त्यहाँ घर निर्माणको लागि रड, सिमेन्ट, जस्ता पाता, स्क्वायर पाइप, रङ रोगन लगायत सबै सामान सुपथ मूल्यमा पाइन्छ, गाडी भाडामा पनि पाइन्छ। आर्थिक वर्ष 81-82 सुरु भए लगत्तै यस न्यू हेलम्बु हार्डवेयर सप्लायर्सले हाम्रा ग्राहक वर्गमा केही नयाँ निर्माण सामग्रीहरू, इट्टा, बालुवा, गिटी थप गरेको जानकारी गराउँदछौँ।
8: प्रोपाइटर दिनेश थापा, न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर्स, हेलम्बु 4 सेरा प्रहरी चौकी सँगै।
7: सम्पर्क नम्बर 9861-50-83-36,
8: 9809-95-452।
7: एसएम फोटो, फोटो, भिडियो, ड्रोन, क्रिएटिभ स्टुडियो,
9: पासपोर्ट भिसा फोटो,
7: फोटो प्रिन्ट तथा फ्रेमिङ,
9: भिडियो सुटिङ तथा एडिटिङ,
7: विवाह, व्रतबन्ध लगायत कार्यक्रमको फोटो भिडियो,
9: ड्रोन फोटो तथा भिडियो,
7: डकुमेन्ट्री तथा प्रमोशनल भिडियो,
9: फोटो एडिटिङ, कलर ग्रेडिङ,
7: डिजिटल फोटो तथा भिडियो सेवा,
9: सामाजिक सञ्जालका लागि कन्टेन्ट प्रोडक्सन।
10: तपाईँको हरेक विशेष पललाई सम्झनामा सुरक्षित राख्ने हाम्रो प्रयास। अब मेलम्ची नगरपालिका 11 टार इन्द्रेश्वरी स्कुल अगाडि, सम्पर्क नम्बर 98100-66569।
0: रेडियो मेलम्ची 107.2 मेगाहर्ज
11: सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सिआइएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सिआइएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। रासपा सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान। काङ्ग्रेसको 15 महाधिवेशनका लागि निर्वाचन निर्देशिका जारी। विपद व्यवस्थापनको लागि संसदीय उच्चस्तरीय समिति गठन गर्न सभामुखलाई ध्यान आकर्षण।
1: जो जसले सहयोग गर्नुभएको छ उहाँहरूको सहयोगको सुनिश्चितता र त्यसको चाहिँ सदुपयोग हामीले यसरी गर्दैछौँ भन्ने कुरा पनि हामीले भन्नु छ।
0: सल्यानको दार्मामा स्कब टाइफसको त्रास। 3 सातामै 4 जनाको मृत्यु। 100 भन्दा बढीमा संक्रमण पुष्टि। संक्रामक पशुरोग नियन्त्रण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संशोधन सहित सर्वसम्मतिले पारित।
2: विधेयक यो प्रतिवेदन परिमार्जन सहित सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
0: भोटेकोसी बाढीपछि खानेपानी समस्या बढ्दै। पानीका मुहानमा झाडापखालाको जीवाणु भेटियो। बाढी प्रभावित क्षेत्रमा नागरिकले नागरिकता, लालपूर्जा लगायतका प्रमाणपत्र र आदानीका कागजात हराएमा प्रतिलिपि निकाल्न सक्ने।
3: अब त्यो विवरणहरू लिन आउनुभयो, प्रतिलिपि धेरै लिन आउनुभयो भने त्यो बेलामा हामीले कर्मचारीहरू थप गरेर उहाँहरूलाई कसरी चाहिँ यो उहाँहरूलाई सेवा बढी दिन कसरी सहजमा दिन सकिन्छ भन्ने विषय चाहिँ व्यवस्थापकीय पार्ट नै हो।
0: बङ्गलादेशमा हुने साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक। पहिलो खेल भारत र पाकिस्तान बीच हुने। निलम्बनका कारण नेपालको सहभागिता अझै अन्यलमा।
4: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालका प्रमुख नदीहरू कोशी, गण्डकी, कर्णाली मात्र होइनन्, तिनका सहायक अरू नदीहरू पनि प्राय हिमालबाटै सुरु हुन्छन्। यसले भोटेकोशी जस्तै भयावह हिम पहिरो आयो वा हिमालय क्षेत्रमा ठूलो हिमपात फुट्यो भने तल्लो तटीय क्षेत्रमा विध्वंस हुन सक्छ। विश्व तापक्रम वृद्धि लगायतका कारणले हिमाली नदी र हिम पहिरोको जोखिम बढेको भने विभिन्न अध्ययनले देखाइरहेकाले त्यसलाई रोक्नको लागि योजनाबद्ध तरिकाले काम गर्नुपर्दछ। अब खबर सन्तोष गन्धर्वबाट।
5: भोटेकोशी बाढीले खानेपानीका आयोजना र पाइपलाइनमा क्षति पुर्याएपछि विस्थापित बस्तीमा पानीको समस्या झन गम्भीर बन्दै गएको छ। रसुवा, नुवाकोट, धादिङ र गोर्खाका 55 खानेपानी आयोजना प्रभावित भएका छन्। प्रभावित अनुमान अनुसार, प्रारम्भिक अनुमान अनुसार ती आयोजनामा करिब 64 करोड रुपियाँ बराबरको क्षति भएको छ। नुवाकोटमा मात्रै 22 आयोजना क्षतिग्रस्त भएका छन्। विदुरका करिब 5,000 घरधुरीलाई पानी पुर्याउने फलुका खोलाको मुख्य आयोजना बाढीले बगाएको छ। अहिले केही स्थानमा ट्याङ्करबाट पानी वितरण भइरहेको छ भने कतिपय होल्डिङ सेन्टरमा फिल्टर, क्यालोरिन र बोतलको पानी उपलब्ध गराइएको छ। तर खाना पकाउने, कपडा धुने र नुहाउने पानीका लागि स्थानीय स्रोतमा निर्भर हुनुपर्ने अवस्था अझै छ। यसैबीच बाढीपछि पानी दूषित भएको प्रमाण समेत भेटिएको छ। विदुर नगरपालिकाले विभिन्न स्रोतबाट सङ्कलन गरेका 15 खानेपानीका नमुनामध्ये 5 कोलाइन जीवाणु भेटिएको थियो। यी कोलाइन मानिस वा जनावरको दिशामा पाइने जीवाणु हो। पानीमा यसको उपस्थिति भेटिनु दिशाजन्य प्रदूषण भएको संकेत मानिन्छ। यस्तो पानी प्रयोग गर्दा पखाला लगायतका विभिन्न संक्रमणको जोखिम बढ्न सक्ने चिकित्सकहरूको भनाइ छ। समस्या देखिएमा पानीका स्रोतमा क्लोरिनेसन गरेपछि पछिल्लो परीक्षणमा पानीको गुणस्तर सुधार भएको स्थानीय अधिकारीहरूले बताएका छन्। सल्यानको दार्मा गाउँपालिकामा स्कब टाइफस संक्रमणबाट 3 सातामै 4 जनाको मृत्यु भएको छ। संक्रमण तीव्र रूपमा फैलिँदै गएपछि स्थानीयवासी त्रसित बनेका छन्। मृत्यु हुनेमा दार्मा 5 लयटा डाँडा कामका 69 तुलबहादुर खट्का, वडा नम्बर 6 मलिवाङका 82 बलबहादुर थापा, नरबहादुर बुढाथोकी र वडा नम्बर 2 सिङ्गेलीका 12 नरेश ओली रहेका छन्। उनीहरूको दाङ र नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ। गाउँपालिकाका अनुसार हालसम्म किट परीक्षणबाट 100 बढीमा स्कब टाइफस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य संस्थामा अहिले पनि दैनिक 3-4 संक्रमण देखिने गरेको छ। बिरामीको संख्या बढ्दै गएपछि गाउँपालिकाले स्वास्थ्य कार्यालयसँगको सहकार्यमा विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन समेत गर्दै आएको छ। बाढी प्रभावित क्षेत्रमा नागरिकले नागरिकता लालपूर्जा प्रमाणपत्रदेखि राहदानीसम्मका कागजात हराए सम्बन्धित कार्यालयबाट प्रतिलिपि निकाल्न सकिने सरकारले जनाएको छ। बाढीका कारण महत्वपूर्ण कागजात हराउँदा प्रभावित नागरिकलाई दैनिक कामकाजदेखि सरकारी सेवा लिन समेत समस्या पर्न सक्ने भएकाले प्रतिलिपि लिन सकिने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सीआईएनसँग बताउनुभयो।
3: कागजात हराएको सन्दर्भमा प्राप्त गर्नको लागि हामीलाई तत्त्व कानुनहरूमा जस्तो तपाईँलाई प्रतिलिपि आवश्यक पर्यो, अब शैक्षिक परिचय प्रमाणपत्रको हकमा सम्बन्धित कानुनले नै भन्ला है, अहिले म त्यो तपाईँलाई भन्न सकिनँ। यद्यपि गृह प्रशासन अन्तर्गतका जतिपय कागजपत्रहरू छन् नि, जस्तो विशेष गरिकन सबभन्दा बढी पेचिलो रूपमा आउने चाहिँ नागरिकताको विषय हो। नागरिकताको प्रतिलिपि लिनको लागि चाहिँ अब पछिल्लो चरणका हाम्रा सम्पूर्ण तथ्याङ्कहरू चाहिँ कम्प्युटरमा अभिलेखिकै छन् होइन, व्यवस्थित भएको अवस्था छ। यसको लागि चाहिँ सम्बन्धित ओडाले त मान्छेले त कसै न कसैले त पहिचान गरिदिनु पर्यो नि, त्यसले गर्दा सम्बन्धित ओडाबाट उहाँले एउटा सिफारिस ल्याउनु पर्ने अवस्था हुन्छ। त्यो सिफारिस लिएर आउनुभयो भने उहाँले प्राप्त गर्नुहुन्छ, त्यसमा केही समस्या छैन। कुनै प्र्याक्टिकल समस्या पर्यो, एकदमै गाह्रो अप्ठ्यारो समस्या परेका छन् भने त्यसलाई हामीले त्यही केस टु केस सल्टाउने कुरा सल्टाउँदै जाउँला, तर अहिलेकै कानुनी प्रावधानले पनि उहाँहरूलाई पाउन त्यस्तो समस्या छैन। अर्कोतर्फ हामीसँग जस्तो कतिपयसँग अब हाम्रो एनआइडी राष्ट्रिय परिचय पत्र कार्ड हराएको पनि हुनसक्छ, त्यो अब सन्दर्भमा चाहिँ हामीले अहिले इएनआइडीको कन्सेप्ट पनि ल्याएका छौँ। जस्तो उहाँले आफ्नो चाहिँ डेमोग्राफिक जुन इन्फर्मेसन चाहिँ अहिले राष्ट्रिय परिचय पत्र विभागले जुन बनाएको एउटा सिस्टम छ, त्यो पोर्टलमा उहाँले इन्ट्री गर्नुभयो भने त्यो इन्ट्रीको विवरणको आधारमा चाहिँ उहाँले त्यहाँबाट इएनआइडी पाउन सक्नुहुन्छ, जसबाट उहाँले एउटा त्यो नम्बर प्राप्त हुन्छ, त्यो नम्बरलाई उहाँले जताततै उपयोग गर्न पाउनुहुन्छ। त्यसैले भोलिको दिनमा धेरै निकायहरू रहँदाखेरि हामीले जिल्ला प्रशासन कार्यालयमा धेरै अब त्यो विवरणहरू लिन आउनुभयो, प्रतिलिपि धेरै लिन आउनुभयो भने त्यो बेलामा हामीले कर्मचारीहरू थप गरेर उहाँहरूलाई कसरी चाहिँ यो उहाँलाई सेवा बढी दिन कसरी सहज रूपमा दिन सकिन्छ भन्ने विषय चाहिँ व्यवस्थापकीय पार्ट नै हो।
5: तर कागजात हराउँदैमा त्यसको अभिलेख नै हराउँछ भन्ने हुँदैन, अधिकांश सरकारी कागजात सम्बन्धित कार्यालयको अभिलेखमा सुरक्षित रहने भएकाले आवश्यक प्रक्रिया पूरा गरेर प्रतिलिपि वा पुनर्प्राप्ति गर्न सकिन्छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले संक्रामक पशु रोग नियन्त्रण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2083 संशोधन सहित सर्वसहमतिले पारित गरेको छ। आज बसेको समितिको बैठकमा विधेयकको प्रतिलिपि प्रतिवेदनमाथि छलफल भएपछि सभापति कृष्णबहादुर रोकायले परिमार्जन सहित पारित गर्न प्रस्तुत गरेको प्रस्ताव सर्वसहमतिले पारित भएको हो। विधेयकमा संक्रामक पशु रोगको नियन्त्रण रोकथाम तथा सम्भावित संक्रमणबाट पशुधनलाई सुरक्षित राख्न आवश्यक कानूनी व्यवस्था समेटिएको छ। विधेयक पारित भएसँगै संक्रामक रोग पशु रोगको पहिचान नियन्त्रण तथा रोकथामका लागि कानूनी आधार थप बलियो हुने अपेक्षा गरिएको समितिका सभापति कृष्णबहादुर रोकायले बताउनुभयो।
2: पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083 यो संशोधन प्रतिवेदन संशोधन सहित म पारित गर्नुको निम्ति म प्रस्ताव चाहिँ गर्दछु। माननीय सदस्यहरू, संक्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको 2083 विधेयक यो प्रतिवेदन परिमार्जन सहित सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। सभापति लामिछानेले भोलि रासुपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक आह्वान गर्नुभएको हो। उच्चस्तरीय राजनैतिक संयन्त्र गठन, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा छलफल गर्न बिहान 11 बजे बैठक बोलाइएको रासुपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ। यसैबीच नेपाली कंग्रेसले विपद व्यवस्थापनका लागि संसदीय उच्च समिति गठन गर्न सभामुखको ध्यान आकर्षण गराएको छ। कांग्रेसका संसदीय दलका नेता विष्णुराज आङदिम्बेले सभामुख डोलप्रसाद अरियाललाई भेटेर ध्यान आकर्षण गराउनु भएको हो। विपदपछिको राहत उद्धार तथा पुनर्स्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन तत्काल संसदीय उच्च स्तरीय समिति गठन गर्न माग गरेको उहाँले बताउनुभयो।
1: को राहत व्यवस्थापनदेखि र पुनर्स्थापनाको जुन पाटो छ पीडितहरूलाई हेर्ने, उहाँहरूको चाहिँ कुन अवस्था छ, बाल बच्चाको कुरा अब सुत्केरी महिलाहरूको महिलादेखि लिएर चाहिँ बाल बच्चादेखि हरेक पाटोको कुराहरू छ, उहाँहरूको चाहिँ पुनर्स्थापनाको कुरा छ, नयाँ बस्ती कहाँनिर सुरक्षित ढङ्गबाट बसाउने, यो सबैलाई चाहिँ एउटा जिम्मेवारीपूर्ण ढङ्गबाट पारदर्शी ढङ्गबाट र जो जसले चाहिँ हामीलाई राहत दिनुभएको छ, जो जसले सहयोग गर्नुभएको छ, उहाँहरूको सहयोगको सुनिश्चितता र त्यसको चाहिँ सदुपयोग हामीले यसरी गर्दैछौँ भन्ने कुरा पनि हामीले भन्नु छ।
5: नेपाली कांग्रेसले निर्वाचन निर्देशिका 2083 जारी गरेको छ। पार्टीको 15 महाधिवेशनलाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यका साथमा केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी गरेको हो। निर्देशिकाले वडा तहदेखि केन्द्रीय कार्य समितिको निर्वाचन प्रक्रियालाई थप स्पष्ट र व्यवस्थित बनाउनेछ। निर्देशिकाले उम्मेद्वारका लागि आचार संहिता समेत लागू गर्ने मुख्य सचिव कृष्ण प्रसाद दुलालले सिआइएनलाई बताउनुभयो।
6: समग्र नेपाली कंग्रेसको 15 महाधिवेशनको सुरुवातदेखि केन्द्रीय सभापतिको निर्वाचनसम्म, केन्द्र पदाधिकारी केन्द्रीय सदस्यको निर्वाचनसम्मको अहिले निर्णय बोलेको छ, यसले चाहिँ व्यवस्था गरेको छ। यो व्यवस्था अन्तर्गत उम्मेद्वारहरूलाई नेपाली कंग्रेसको आन्तरिक संगठनिक प्रतिस्पर्धामा प्रतिस्पर्धा गर्ने उम्मेद्वारहरूका लागि पनि यो भड्किलो नहुने, खर्चिलो नहुने, आचार संहिता लाग्ने गरेको जसरी हामी त्यसलाई व्यवस्थापन गरेका छौँ, यसले नेपाली समाजलाई स्वच्छ बनाउनलाई पार्टीदेखि नै सुरुवात गर्नुपर्छ भन्ने आवाज सहित निर्देश जारी गरेका छौँ। यो निर्देश नेपाली कंग्रेसको केन्द्रीय निर्वाचन जारी गरेर लागू गरिसकेको छ।
5: भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमना लिन सबै मन्त्रालय, आयोग, सचिवालय, सातैवटा प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र स्थानीय तहलाई आग्रह गरेको छ। मन्त्रालयले सरुवा भएका कर्मचारीलाई विभिन्न वाहनामा साबिकै कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि रमना नलिई पुरानै कार्यालयबाट तलब भत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएपछि सम्बन्धित सबै निकायलाई आग्रह गरेको हो। पछिल्लो समय घरजग्गा कारोबारमा उल्लेखनीय रूपमा सुधार आएको छ। नेपाल राष्ट्र बैङ्कको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति अध्ययन प्रतिवेदनले गत आर्थिक वर्षमा घरजग्गाको कुल कारोबार रकम, संख्या, राजस्व र बैङ्क कर्जा प्रभावमा वृद्धि भएको देखाएको हो। साझा खबरमा अब खेल खबर। बङ्गलादेशको ढाकामा हुने साप च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ। दक्षिण एसियाली फुटबल महासङ्घ सापले सार्वजनिक गरेको खेल तालिकामा पहिलो खेल आगामी नोभेम्बर 5 पाकिस्तान र भारत बीच हुनेछ। सोही दिनको दोस्रो खेल भने भुटान र बङ्गलादेश हुनेछ। नोभेम्बर 8 मालदिव्स र पाकिस्तान तथा श्रीलङ्का र भुटान खेल्नेछन्। नोभेम्बर 11 भारत र मालदिव्स तथा बङ्गलादेश र श्रीलङ्का बीच खेल हुनेछ। समूह एमा भारत, पाकिस्तान र मालदिव्स तथा समूह बीमा भुटान, बङ्गलादेश र श्रीलङ्का छन्। दुवै समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। फाइनल खेल नोभेम्बर 17 हुनेछ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाबाट निलम्बनमा रहेको कारण नेपालको सहभागिता भने अझै अन्यलमा छ।
0: सन्तोष गन्धर्व। आश्रय स्थलमा बसेका अभिभावकहरूले बालबालिकाको रेखदेखमा विशेष ख्याल गर्नुपर्ने,
7: मधुर रूपमा कुरा गर्ने, कहिलेकाहीँ हँसी मजाक गरिदिने, ताकि त्यो बच्चाले अरू बेला जस्तै महसुस गरोस्।
0: दूषित हावाबाट लाग्ने रोगबाट बस्न मास्क अनिवार्य, विज्ञसँगको कुराकानी सहितको मिलिजुली नेपाली, साथै सुरक्षित बस्ती बसाउने बारेमा भूगर्भविदसँगको कुराकानी पनि बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
8: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
9: सबैभन्दा महत्त्वपूर्ण कुरा, 6 शिशुलाई आमाको दुध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
8: 6 बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौँ। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊँ। सम्भव भएसम्म दाल, अन्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफुल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौँ।
9: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याउँ।
0: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौँ। चाउचाउ र जङ्क फुड भन्दा पोषिलो खानेकुरा बाँडौँ।
8: वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र सिआइएन।
5: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
8: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
5: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
8: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
5: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
8: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
5: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली।
8: तपाईँ पनि बाढी प्रभावित बालबालिका सँगै आश्रय स्थलमा बसिरहनु भएको छ। आश्रय स्थलमा सँगै बसेका ठूलो मानिसहरूले बालबालिकाको रेखदेखमा विशेष ख्याल गर्न विज्ञहरूले सुझाव दिएका छन्। बाल रोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत:
7: जन्मिना साथदेखि बच्चालाई साथ चाहिन्छ, चाहे त्यो आमाको किन नहोस्, उसलाई हेरचाह गर्ने हामी जो जति व्यक्तिहरू छौँ, चाहे उसको बाबामा होस्, अरू छरछिमेकीको मान्छे होस्, उनीहरूलाई छेउमा बसेर सबभर झन अत्याउने डराउने नगरिकन यसरी उसलाई हामीले विश्वास दिलाउनु पर्यो कि नडरा नडरा भनेर मात्रै होइन, उसलाई आभास गराउनु पर्यो कि हामीले साँच्चै मद्दत गरेको छौँ। काखमा लिने, सँगै बस्ने, सँगै खुवाउने, मधुर रूपमा कुरा गर्ने, कहिलेकाहीँ हँसी मजाक गरिदिने, ताकि त्यो बच्चाले अरू बेला जस्तै महसुस गरोस्। र अलि ठुलो बच्चा भएपछि उसँग खेल्नुपर्छ, खेल असाध्य राम्रो हुन्छ। हाम्रो त त्यहाँ भिडभाड भइरहेको हुन्छ, जो महिलाहरूको बच्चा भइसकेको छ ती महिलाहरू, यसमा झन् आमाहरू होला, हजुरआमा होला, उनीहरूले चाहिँ ठुलो भूमिका हुन्छ उहाँहरूको। उहाँहरूलाई हामीले त्यति बेला त्यहाँ हामी जो जान्ने बुझ्नेहरू छौँ उहाँहरूलाई हातमा दियो भने उहाँहरूले पनि त्यो उनीहरूको मानसिक स्वास्थ्यको लागि, उनलाई शान्त गर्नको लागि धेरै महत्त्वपूर्ण हुन्छ।
8: ठुलो स्वरमा नकराउन, काखमा लिन, नजिक बस्न अनि सँगै राखेर खानेकुरा खुवाउन सुझाव दिँदै हुनुहुन्थ्यो बालरोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत। बेत्रावती बजार बाढीले तहस नहस बनायो, तर लगत्तै केही युवाहरू जुटे, सुरुमा सुरक्षित ठाउँ खोजे। पहिलेको बजार भन्दा माथि तीनवटा टेन्ट राखेर अस्थायी आश्रय स्थल बनाए, फेरि थप सहयोगी हातहरू जुटे र अरू अस्थायी टेन्ट बने। दर्जन बढी परिवारका मानिसहरू यी अस्थायी आवासमा बसिरहेका छन्। ईश्वर थापा मगरको कुरा सुनौ।
11: अब हामीसँग सिर्फ हाम्रो शरीरमा भएको चिज बाहेक अरू केही छैन, न हामीले केही झिक्न पायौँ, ज्यान त सेकेन्ड सेकेन्डले बाँच्यो, हामीसँग अरू केही पनि थिएन। अब यो अवस्थामा भनेको एक अर्का नजुटिकन विकल्पै छैन, र त्यो अवस्थामा हाम्रा जो यङ साथीहरू हुनुहुन्छ उहाँहरू एकदम सहृदय रूपमा आफू सँगसँगै अरूलाई पनि समेटेर जानुपर्छ भन्ने हाम्रो जुन एउटा मेन्टालिटी बन्यो। अब यहाँ जङ्गलको बिचमा एकजना बसेर त केही पनि सम्भावना छैन, हामीले दुई चारजना बस्यौँ, दुई चारजना बसे अर्को थपिँदै गयो, त्यस कारणले चाहिँ बढ्दै गएको। तर युनिटी चाहिँ एकदम मोस्ट इम्पोर्टेन्ट कुरा हो। यदि म हिलोमा गाड्यो भने मैले साथीको सहारा मेरो लागि एकदम आवश्यकता हुन्छ, त्यस कारण एकले अर्कालाई सहकार्य गर्दै हामी जान्नु चाहिँ एकदम आवश्यक कुरा छ।
8: तपाईँ मास्क कतिको लगाउनुहुन्छ? बाढीपछि नुवाकोट देवीघाटका वासुदेव नेपालले चाहिँ मास्क लगाउन छोड्नु भएको छैन। यसको खास कारण एकैछिन सुनौ।
12: यो मास्क चाहिँ आफ्नो सुरक्षाको लागि, अब यो विभिन्न किसिमको चिजहरूले प्रदूषित भएको छ, वातावरण प्रदूषित भएको छ, वायु प्रदूषण भएको छ, यहाँको यो ठाउँै प्रदूषित छ अहिले, अनि यसबाट जुन ऊर्जा निस्किन्छ नि नराम्रो खराब चिज, त्यो चाहिँ हामी कहाँ सोझै डाइरेक्ट नजाओस् मुखबाट नाकबाट भनेर, त्यसको रोक्नको लागि सुरक्षाको लागि मैले लगाएको मास्क चाहिँ यस्तै। अब हिँड्दा ओर्दा घरमा बस्दा त लाउने कुरो भएन, लाउँदिनँ, यता बाहिर निस्किँदा ओर्दा यहाँ यसो आउँदा अनि लाउँछु, धेरै मानिसहरूको समूह भावना पनि लाउँछु, होल्डिङ सेन्टरमा जाँदा पनि त्यहाँ पनि लाउने गरेका छु।
8: तपाईँ चाहिँ मास्क कहाँ कहाँ जाँदा लगाउनुहुन्छ? हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। हिमालबाट बग्ने नदीका किनारमा बसेका बस्तीलाई कसरी सुरक्षित बनाउने?
13: उत्तरतिरबाट आउने खोलाहरूमा, नदीहरूका जुन एउटा साग नदीहरू छन् त्यस्ता ठाउँहरू, ती नदीहरूको अवस्थिति यस्तै ठाउँमा छ।
0: सुरक्षित बस्ती बसाउनु पर्नेमा भूगर्भविदको सुझाव, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
14: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ बढी HD र SD टिभी च्यानलहरू। वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
15: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
16: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
15: ओहो, तिमी त घरको खाने भएछौ नि।
17: के को सरसल्लाह हो दुईजनाको?
16: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
17: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
15: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
17: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
0: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ। विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ।

0: कारणले हिमाली हिमनदीहरूमा हिमपहिरो र हिमताल फुटेर जोखिम बढ्ने गति निकै तीव्र हुँदै गएको विभिन्न अध्ययनले देखाएका छन्। नेपालको हिमालबाट बग्ने पूर्वदेखि पश्चिमसम्मका सबै नदीको जोखिम अब अध्ययन गर्न आवश्यक छ। भोटेकोसीको जस्तो क्षति नहोस् भनेर बेलैमा योजना बन्नुपर्छ। हामीले भूगर्भविद प्रकाशचन्द्र घिमिरेसँग यसै विषयमा कुराकानी गरेका छौँ।
1: उत्तरतिरबाट आउने खोलाहरूमा नदीहरूका जुन एउटा साग नदीहरू छन् त्यस्ता ठाउँहरू ती नदीहरूको अवस्थिति यस्तै ठाउँमा छ। हाम्रो नेपालभित्रै पनि छ र हाम्रो मित्रराष्ट्र चिनबाट आउने नदीहरूको पनि छ। यो विषयमा चाहिँ हामीले एउटा सीमापार सूचना प्रणाली र एउटा दैनिक प्रत्येक दिन हाम्रो यो बर्खाको मात्र बेला होइन अरू बेला पनि आउनसक्छ। यो त पहिरो भन्ने कुरो हिम पहिरोको कुरो छ अहिले, हिम पहिरो त जुनसुकै बेला पनि आउनसक्छ। त्यही भएर यो विषयमा चाहिँ पूर्वाधार बिना र हामीले त्यसमा राज्यले लगानी गरेर नागरिकको जीवधनको क्षति कम गर्ने एउटा बृहत कार्यक्रम एउटा दृढ कार्यनीति नल्याउँदासम्म यस्ता घटना भइराख्छन्।
0: अहिलेको यो प्रविधिको समयमा होइन, अब तीव्र प्रविधि छ, एप्सहरू छन्, गुगल फोरकास्टिङ गर्ने कुराहरू सबै कुराहरूमा चाहिँ अब प्रगति हुँदै गएको छ नि त। तर पनि अब पूर्व सूचनाको कुराहरू थियो, धेरै अध्ययन अनुसन्धानहरू भएका छन्। तर यस्ता घटनाहरू हुँदा चाहिँ मान्छेले एउटा भनौँ न सूचनै नपाएको जस्तो अवस्था आयो नि त।
1: जबसम्म सरकारले, मैले सरकारलाई अनुरोध गर्छु आजका मितिबाट सरकारले यो आवाज सुनोस् मिडिया मार्फत, यहाँको लोकप्रिय मिडिया मार्फत, अरू केही गर्नु पर्न, एउटा डेडिकेटेड टिम होस्। त्यो डेडिकेटेड टिममा जियोलोजिस्ट, जियोमर्फोलोजिस्ट, हाइड्रोलोजिस्ट, कम्तीमा पनि नदी विज्ञहरू, पहिरो विज्ञहरू, त्यसपछि हिमताल विज्ञहरूको एउटा प्यानल बनाओस्, एउटा टिम बनाओस्।
0: अकल्पनीय होइन, यो त पहिल्यै नै पूर्वानुमान गर्न सक्ने विषय हो नि त। यस्तो हुनसक्छ एक दिन न एक दिन भनेर हो। त्यो कुरालाई चाहिँ ध्यान दिएर नगरपालिकाहरूले नक्सा पास गर्दाखेरि मान्छे व्यक्तिहरूले नै आफ्नो घर बनाउँदाखेरि होइन, अब के कुरामा बढी ध्यान दिनुपर्छ? यहाँले अलिकति सङ्केत गरिसक्नुभयो।
1: पहाडतिरका बस्तीहरू भनेको हाम्रो नदीका किनारमा छन्, किन त्यही ठाउँ हुन्छ, त्यो नदीले बनाएको भू आकृति हो। अब नदीका छेउमा भएका टारहरू भनेका त्यो नदीले नै बनाएको, नदी हिँडेको ठाउँ हो। त्यसपछि नदीको एउटा निरन्तर पानीको एउटा इरोजन गर्दै खियाउँदै जाने एउटा जुन एउटा प्राकृतिक नियम छ, त्यही नियम अन्तर्गत अहिलेको अवस्थामा नदीको बेसिन छ भनौँ, रिभर बेड छ,
0: त्यही बेसिनलाई लिएर राजमार्ग बनाइन्छ। फेरि अर्को जोखिम
1: त्यही बेसिनमा हाम्रा बस्तीहरू त्यहीँ गएका छन् होइन। अब सबभन्दा ठुलो कुरो पब्लिकले, नागरिकले सजिलो कहाँ हुन्छ, सहज जीवनयापन कहाँ हुन्छ, त्यहाँ खोज्छ सबै रूपमा। तर त्यसलाई चाहिँ राज्यले प्लानिङ गर्नुपर्ने हो। राज्यले यस्तो बस्ती चाहिँ नबसाउनुहोस् भनेर अथवा कडा नियम बनाएर उहाँहरूलाई, उहाँहरूको फेरि पब्लिकको सहजीवनको ग्यारेन्टी गरेर, प्रतिबद्ध गरेर व्यवस्थापन गर्नुपर्ने हो। तर त्यो त भएन होइन, त्यो हिजो पनि भएको थिएन, आज पनि भएको थिएन, तर अब भोलिबाट गर्छ भन्ने चाहिँ मेरो एउटा आग्रह छ। अब यसमा हाम्रो घरहरू बनाउँदाखेरि सकेसम्म खोलाको छेउका जुन टारोहरू छन् त्योभन्दा अलिकति माथि बनाउँदा राम्रो हुन्छ। त्यो एउटा सैद्धान्तिक कुरो भयो, तर अहिले व्यवहारिकमा चाहिँ त्यो ऊ छैन। अब हामीले रोक्न सक्दैन, अथवा सरकारले त्यो खालको नीति बनाउनु पर्यो। अब त्यही नै हो। अब अरू त्यो बाहेक घर बनाउँदाखेरिका जुन एउटा कोडहरू छन्, कन्डक्टहरू छन्, विधिहरू छन्, त्यो त अब सरकारले, नगरपालिकाले, स्थानीय निकाय मार्फत त्यो लागू गरिराखेको छ, त्यो आम ठाउँमा छ। तर अहिले यो जुन विनाशकारी बाढीको जुन सन्दर्भ छ, त्यो सन्दर्भमा राज्य कम्प्लिटली जिम्मेवार त नभनौँ, अब राज्यले यसलाई चाहिँ हेलचक्राई गरेकै हो। र राज्य मात्रै होइन, हामी सब, हामी पनि, हामी यो विषयको मान्छे, हामी पनि हेलचक्राई गरेको। नदी विज्ञान, भू विज्ञान र जल विज्ञान, यो तिनवटा भनेको एक आपसमा एकदम अन्यश्रित विषयहरू हुन्, र जुन प्रकोप भन्छौँ, डिजास्टर भन्छौँ, अब यसका चाहिँ यिनीहरू एउटा यो विषयसँग सम्बन्धित घटनाक्रम हुन्। अहिले बाढी पहिरो हेर्ने तपाईँको कुनै निकाय छैन। तपाईँलाई अचम्म लाग्ला, अहिले एउटा बाढी आयो, पहिरो आयो भने हाम्रा सञ्चारका साथीहरू खानी विभाग पुग्नुपर्छ। खानी विभागको काम के हो होइन, खानी विभागको दायित्व के हो, त्यो आफ्नो ठाउँमा छ। त्यसपछि एउटा हाम्रो राष्ट्रिय प्राकृतिक प्रकोप जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण भन्ने छ, त्यो नाम मात्रै छ, साइन बोर्ड छ, त्यहाँ एउटा के कर्मचारीको संरचना छ, त्यहाँ कुनै साधन स्रोत छैन। एउटा एस्काइबेटर चाहियो, सडक विभाग जानुपर्छ, एउटा अब भूगर्भशास्त्री पठाउनु पर्यो, खानी विभाग त्यहाँ काज भरनी गर्नुपर्छ। अनि त्यस्तो अवस्थाका संस्थाहरू भएको देशमा अब यो त स्वाभाविक हो सर, यो हुन्छ।
0: अब अहिलेको घटना

0: खानालाई तपाईँले हेरिरहँदाखेरि अब हामीले नागरिकलाई सचेत बनाउनको लागि सबैलाई यो घटनाबाट पाठ सिक्नको लागि कस्ता खालका कार्यक्रमहरू गर्नुपर्छ सञ्चार माध्यमले पनि?
1: अब एकदमै नागरिकलाई सचेत गराउनको लागि सञ्चार माध्यमको एकदम विशेष भूमिका छ र तपाईँ राम्रो भूमिका निभाउनु भएको छ र म खास गरी जुन साझा खबर हाम्रो सिआइएन मार्फत जुन नेपालका सबै सामुदायिक रेडियोबाट यहाँहरूको सन्देश प्रवाह हुन्छ र यहाँहरूले योसँग यस्ता विषयसँग जल्ला बल्ला विषयसँग सम्बन्धित कार्यक्रम बनाएर गर्नुभएको छ र यसबाट पब्लिकहरू धेरै लाभान्वित पनि हुनुभएको छ। तर हाम्रो पब्लिकको पनि एउटा मनोविज्ञान के छ भन्दाखेरि घटनालाई बिर्सिदिने र त्यो टिमुरेमा पोहोर साल पनि त बाढी आएको थियो नि,
0: होइन,
1: त्यो हामीले बिर्सिसकेका थियौँ। हामी यस्तो ठाउँमा बसेका छौँ भन्ने कुरोको बोध हुनु पर्यो, अनुभूति हुने गरेर हामीले शिक्षा भनौँ एउटा सञ्चार र सम्प्रेषण गरौँ, सञ्चार माध्यमको दायित्व त्यो हो, त्यो गरिराख्नु भएको छ। र अर्को सबैभन्दा महत्त्वपूर्ण भूमिका हाम्रा एकदमै अधिकार सम्पन्न हाम्रा पालिकाहरू स्थानीय सरकारहरू छन् र ती स्थानीय सरकारहरूले यो विषयमा एकदमै डेडिकेटेड भएर गर्नुपर्छ।
0: बाढी प्रभावित क्षेत्रमा नागरिकले नागरिकतादेखि लालपूर्जासम्मका कागजात हराए सम्बन्धित कार्यालयबाट प्रतिलिपि निकाल्न पाउने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। नेपाली काङ्ग्रेसले पार्टीको 15 महाधिवेशनलाई मर्यादित बनाउनको लागि नयाँ निर्वाचन निर्देशिका जारी गरेको छ। काङ्ग्रेसले विपद व्यवस्थापनको लागि संसदीय उच्च समिति बनाउन सभामुखको ध्यान आकर्षण गराएको छ। र बङ्गलादेशको ढाकामा हुने साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि भदौ 31 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

नेपाली लोकदोहोरीको क्षेत्रमा अर्को एक उत्कृष्ट साङ्गीतिक कौशली एस कुमार दङ्गाल र भगवती कार्कीको पहिलो प्रस्तुति लोकदोहोरी गीत ए जुनेली सबिन्द्रास सेन्चुरीको लयमा राज बराइलीको उत्कृष्ट शब्दभित्र रमेश राज बराइली एस कुमार दङ्गाल र रञ्जिता विश्वकर्माको सुमधुर आवाजमा सबिन्द्रास सेन्चुरी युट्युब च्यानलबाट अब डिजिटल बजारमा उपलब्ध छ लोकदोहोरी गीत ए जुनेली।

0: विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: शिक्षाको एक उत्कृष्ट गन्तव्य अरुणिमा कलेज बौद्धमा बिसिए तथा बिबिएस संकायमा भर्ना खुल्यो।
0: हाम्रा विशेषताहरू:
1: सुलभ शुल्कमा गुणस्तरीय शिक्षा,
0: प्रविधि मैत्री शिक्षण सिकाई,
1: सुविधा सम्पन्न कक्षा कोठा, कम्प्युटर ल्याब, पुस्तकालय, खेल मैदान र सभा कक्ष,
0: योग्यता र आवश्यकतामा आधारित छात्रवृत्तिको व्यवस्था।
1: सम्पर्क अरुणिमा कलेज बौद्ध काठमाडौँ, सम्पर्क नम्बर 01-4565-474, 4565-472।
2: प्लस टू पछि विदेशमा पढ्ने सपना छ? अस्ट्रेलिया, युके, क्यानाडा, जापान, अमेरिका, कोरिया लगायत विभिन्न देशमा अध्ययनका लागि भरपर्दो सहयात्री बुद्ध भिजन एजुकेसन कन्सल्टेन्सी। कोर्स छनौटदेखि भिसा प्रोसेसिङसम्म अनुभवी काउन्सिलिङ र जेन्युइन गाइडेन्स अब एउटै ठाउँमा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो विदेश अध्ययनको सपना साकार पार्नुहोस्। चाभैल चोक, काठमाडौँ, 01-4500-347, 98514-93-47, 98514-93-47। बुद्ध भिजन एजुकेसन कन्सल्टेन्सी, तपाईँको भविष्य हाम्रो मार्गदर्शन।
3: होइन, कता हिँड्नु भएको फेरि? हिजोदेखि बत्तीको सामान खोज्नु है भनेको मान्ने होइन।
4: त्यही बत्तीको सामान लिन त जान लाग्यो नि मेलम्ची।
3: जहाँ पाए त्यहीबाट नल्याउनु है, पल्लो घरको जस्तै दुई चार दिनमै सबै बिग्रिने खालको। फेरि
4: तिमी चिन्ता नल्याउ न, मेलम्ची टेक सोलुसन प्रालीमा गएर ल्याउँछु सबै सामान। त्यहाँ एलइडी चिम, सभा मिटर, तार, स्विच लगायत सम्पूर्ण बत्तीका सामान होलसेल मूल्यमा पाइने रहेछ।
5: गुणस्तरीय र भरपर्दो सामानको लागि सदैव सम्झनुहोस्
3: मेलम्ची टेक सोलुसन प्राली, मेलम्ची 11 हेलम्बु बस पार्क, श्रीदेवी हार्डवेयर सँगै।
4: सम्पर्क नम्बर 98-49-55-96-59, 98-49-55-96-59।
6: नमस्कार दिदी।
7: नमस्कार बहिनी, आज बिहानै न्याउरो मुख लाएर आएछौ त, के भयो?
6: के हुनु दिदी, दाँतले दुःख दिएर हैरान भए। अलि राम्रो दाँतको उपचार कहाँ होला है?
7: जाउ न विगत 20 वर्षदेखि सेवा दिँदै आएको युनिक डेन्टल हेल्थ केयर प्राली जोरपाटीमा।
6: त्यहाँका सेवाहरू के छन् त?
7: त्यहाँ दाँत सफा गर्ने, नयाँ दाँत राख्ने, फिक्स दाँत राख्ने, दाँत निकाल्ने, गिजाको शल्यक्रिया, दाँत प्रत्यारोपण, तलमाथिको पुरै दाँत हाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने लगायत दाँत तथा मुखको सम्पूर्ण उपचार सुपथ मूल्यमा हुन्छ। अझ सिन्धुपाल्चोक र काभ्रेवासीलाई विशेष छुट छ।
8: हजुर, युनिक डेन्टल हेल्थ केयर प्राली नारायणटार जोरपाटी, चामुण्डाई स्कुल अगाडि, जोरपाटी चोक, चामुण्डाई गेट अगाडि तथा बौद्ध काठमाडौँ। सम्पर्क डिएस रामशरण अर्याल, 98-510-42-538, 98-510-42-538।
9: भूकम्पबाट सुरक्षित रहने एकमात्र आधार भूकम्प प्रतिरोधी घर र सुरक्षित भौतिक पूर्वाधार।
10: कमजोर घर संरचना भत्किएर मानिसको ज्यान जाने भएकाले भूकम्प प्रतिरोधी घर निर्माण गरौँ। भूकम्पबाट हुने सम्भावित क्षतिबाट बचौँ र भूकम्पबाट सुरक्षित समुदाय निर्माण गर्न हातेमालो गरौँ।
11: स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौँ। भूकम्प थेग्ने संरचना बनाऊ।
4: जनहितका लागि श्रीदेवी ट्रेड एन्ड सप्लायर्स मेलम्ची 11 सिन्धुपाल्चोकद्वारा जारी सन्देश।
12: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।

0: बिहारी भएर यत्रो मानको छोरो जन्माउँदा पनि सधैँ ज्वाना झोल मात्रै खानु, यसो कहिलेकाहीँ त मासु पनि खुवाउनु नि।
1: सुत्केरी मैयालाई त्यहाँ मासु पनि मागेर लिएर आउला नि, फेरि भान्जा मेसोपमा जाने मेलम्चीमा।
2: केटाले मासुको बन्दोबस्त गरे ल।
1: पख पख बुढो, अनि त्यो मासु भान्जा मिर्सोबाटै ल्याएको हो नि, तिमीहरू मात्रै खाने, मलाई नदिने।
3: हजुर, भान्जा मिर्सो मेलम्ची 11 सिन्धुपाल चोक स्कुल जाने बाटोमा गुच्छे खाजा घरसँगै यहाँ खसी तथा कुखुराको तयारी मासुका साथै जिउँदो पनि पाइन्छ, अन्डा र ससेज पनि उपलब्ध छ।
4: हामी कहाँ दाना तथा चल्ला पनि उपलब्ध छ,
5: कालिजको चल्ला पनि उपलब्ध छ।
3: सम्पर्क नम्बर 9823428811, 9849071983। साथै भोज भतेर र पसलहरूका लागि पनि मासु तयार गरिन्छ।
6: के तपाईँलाई दाँत सम्बन्धी समस्या छ? अब विनायक पोलिक्लिनिक प्राली मेलम्ची 11 मेलम्ची बजार सिन्धु विकास बैङ्क सँगै रहेको भवनमा दाँत सम्बन्धी सेवाहरू लगायत अन्य विशेषज्ञ सेवाहरू। हाम्रा सेवाहरू: दाँत सम्बन्धी सेवाहरूमा दाँत भर्ने, नयाँ दाँत राख्ने, दाँत निकाल्ने, गिजा सुन्निने, मुख गनाउने समस्याको उपचार, दाँत सफा गर्ने, रगत दिसा पिसाबको जाँच, इमर्जेन्सी सेवा, भिडियो एक्सरे सेवा, औषधि सेवा र एक्सरे सेवा। विनायक पोलिक्लिनिक प्राली मेलम्ची 11 मेलम्ची बजार सिन्धु विकास बैङ्क सँगै रहेको भवनमा। सम्पर्क नम्बर 9844404114, 9844404114। विनायक पोलिक्लिनिक, सुलभ शुल्कमा गुणस्तरीय उपचारको लागि सदैव सम्झनुहोस्।
7: बङ्गुर पालन गर्न चाहनेका लागि खुसीको खबर,
8: हामी कहाँ उन्नत जातका बङ्गुरका पाठा पाठी सुपथ मूल्यमा उपलब्ध छ। 20 भन्दा बढी किन्नेलाई विशेष छुट छ। साथै भोज भतेरका लागि बङ्गुर चाहिएमा सम्पर्क गर्नुहोला।
7: नमुना बङ्गुर फर्म, मेलम्ची 11 फट्टे दुबाचौर जाने बाटो नेर, प्रोप्राइटर बागवि तामाङ। सम्पर्क नम्बर 9801826654।
9: साथै विजया दशमी तथा दीपावलीको शुभकामना सहित विशेष छुट रहेको छ।
10: युजिसीबाट क्युएए प्राप्त, बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा त्रिविको सम्बन्धनमा बिहानी समयमा सञ्चालित बिए बिएड बिबिएस प्रथम वर्ष तथा एमए सोसियोलोजी एमबिएस एमएड हेल्थ एन्ड इपिएम प्रथम सेमेस्टरमा भर्ना खुल्यो।
11: हाम्रा विशेषताहरू:
10: बिहानी समयमा कक्षा सञ्चालन,
11: सुलभ शुल्क,
10: चक्रपथसँग नजिक हुँदा यातायातको सहज सुविधा,
11: काठमाडौँको केन्द्रमा रहेको प्रतिष्ठित शैक्षिक संस्था,
10: डिजिटलाइजेसनको माध्यमबाट अध्यापन गराउन उन्मुख,
11: क्युएए अवार्डेड क्याम्पस,
10: केही विषयमा विद्यार्थीहरूका सहजतालाई मध्यनजर गरी अनलाइनबाट पनि अध्यापन गराइने,
11: 90% भन्दा बढी शैक्षिक नतिजा ल्याउन सफल उपत्यकाकै उत्कृष्ट क्याम्पस,
10: उच्च शिक्षाको लागि क्युएए प्राप्त क्याम्पस नै रोजौ।
11: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क 01-4620-310, 9841-9072-87, 9841-7192-72।
12: होइन, चिटिक्क परेर हतार हतार कता
9: काठमाडौँ जान भनेर हिँडेको गाडी छुट्न लागिसक्यो होला।
12: अब चिन्ता लिनै पर्दैन नि, गोल्डेन बासुकी डिलक्समा जाने सर र सोफा सिटमा बसेर एसीको हावा खाँदै।
9: गोल्डेन बासुकी मेलम्चीमा पनि पाइन्छ र?
12: हाम्रै मेलम्ची तल्लो बजार पुरानो झोलङ्गी पुल जाने ओह्रालोमा गोल्डेन बासुकी डिलक्सको काउन्टर छ, त्यहीँबाट जाने नि। त्यति मात्र हो र, नुवाकोटको तलाखु, मेलम्ची, चनौटे, पाल्चोक, दुबाचौर, नवलपुरदेखि काठमाडौँसम्म सुरक्षित र भरपर्दो सेवा दिन्छ।
13: गोल्डेन बासुकी डिलक्स मेलम्ची काउन्टर, सम्पर्क नम्बर 9849071062, 9717-2135-73, 9717-2135-73।
14: तपाईँ हाम्रै बेकरी बिजी बेकरी
15: बिजी बेकरी
16: बिजी बेकरी
15: होइन सबैजना बिजी बेकरी मात्र भन्छन्, त्यहाँ छ चाहिँ के?
14: सबै थोक छ नि, सबै प्रकारका केक अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय सामग्रीको प्रयोग गरी दक्ष सेफहरूद्वारा उत्पादन गरिने पब, दुनोड, कुकिज लगायत सम्पूर्ण बेकरी सामान होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
15: त्यस्तै बर्थडे, एनिभर्सरी लगायत अन्य अकेजनका लागि इन हाउसको सुविधा पनि छ। त्यही उत्पादन हुने भएकोले स्वास्थ्यवर्धक स्वादिलो पनि हुन्छ।
17: बीजी बेकरी हाउस, मेलम्सी, हेलम्बु बस पार्क, प्रोप्राइटर सुनिल केसी। सम्पर्क नम्बर 9809198003, 9809198003।
18: प्लस टू पछि विदेशमा पढ्ने सपना छ? अस्ट्रेलिया, युके, क्यानाडा, जापान, अमेरिका, कोरिया लगायत विभिन्न देशमा अध्ययनका लागि भरपर्दो सहयात्री बुद्ध भिजन एजुकेशन कन्सल्टेन्सी। कोर्स छनौटदेखि भिसा प्रोसेसिङसम्म अनुभवी काउन्सिलिङ र जेन्युइन गाइडेन्स अब एउटै ठाउँमा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो विदेश अध्ययनको सपना साकार पार्नुहोस्। चाभैल चोक, काठमाडौँ, 01-4500-347, 98514-93-47, 98514-93-47। बुद्ध भिजन एजुकेशन कन्सल्टेन्सी, तपाईँको भविष्य हाम्रो मार्गदर्शन।
19: करियर ग्रोथ इन्टरनेशनल एजुकेशन,
20: विदेशमा उच्च शिक्षा हासिल गर्ने तपाईँको सपना अब बनाऊ वास्तविकता।
19: क्यानाडा, अस्ट्रेलिया, युके, साउथ कोरिया, माल्टा, ग्रीस लगायत उत्कृष्ट अध्ययन गन्तव्यको लागि युनिभर्सिटी एन्ड कलेज सेलेक्सन, एडमिसन प्रोसेसिङ, डकुमेन्टेसन तथा भिजा गाइडेन्स सबै एउटै छानामुनि। डिप्लोमा, ब्याचलर, मास्टर, तपाईँको शैक्षिक योग्यता र करियर लक्ष्य अनुसार सही कोर्स, सही कलेज र सही गाइडेन्सको लागि आजै सम्पर्क गर्नुहोस्। करियर ग्रोथ इन्टरनेसनल एजुकेशन, सम्पर्क नम्बर 01-5909309, 98510-007906, 98512-17542, अवे टू दिल्ली बजार रोड, पुतली सडा, काठमाडौँ। इमेल careergrowth.edu@gmail.com।
20: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त
19: करियर ग्रोथ इन्टरनेसनल एजुकेशन, तपाईँको विदेश अध्ययन यात्राको भरपर्दो शैक्षिक परामर्शदाता।
21: मासु नभए भात त मलाई सर देखा जस्तै लाग्छ।
22: बिहा गर्न, बिहा गर्न पर्दैन,
21: बिहा गरेर मासु खान पाइन्छ।
22: ससुरालीमा त पाइन्छ होला नि,
21: ससुरालीमा एक दिन मासु खान पाइएन के बिहा गर्न।
23: बिहे नगरिकन 365 दिन नै मासु खानालाई त विश्वराम खड्काले सम्झिनु पर्यो नि माग्ने काका।
24: हजुर, विश्वराम कुखुराको मासु पसल, मेलम्ची 11 फटे दुबाचौर जाने पुलवारी फटे बेसी भोजनालय सँगै यहाँ दाना, ब्रोइलर, कोइलर, गिरिराज, लोकल हाँस, टर्कीका चल्ला तथा घर बनाउनको लागि ब्लक पनि उपलब्ध छ। साथै मासु पसल, आमा हेल्मो बस पार्क, दुलाल टावरको मुनि र दुबाचौर जाने झुलुङ्गे पुलवारी प्रगति स्कुलसँगै रहेको छ। त्यसै गरी सिन्धु भेट फार्मा, लक्ष्मी बैङ्क अगाडि यहाँ पशुपन्छीको औषधि, बिउ बिजन र परामर्श सेवा पनि उपलब्ध छ।
14: सम्पर्क नम्बर 9801-43-486, 9813-86-49, 9849-9720-29। प्रोप्राइटर विश्वराम खड्का।
19: भेटनरीको लागि सम्पर्क नवीन अधिकारी 9861-53-0916।
25: रेडियो मेलम्ची 107.2 मेगाहर्ट्ज।

0: रेडियो मेलम्ची 107.2 MHz
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
3: This is the BBC. There are no programs on this channel at present. Details of all our services are at bbcworldservice.com.

0: बीबीसी नेपाली सेवाको साझा पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा भोटेकोशी त्रिशुली बाढीको तीन साता कहिलेसम्म जारी रहन्छ खोज तथा उद्धार,
1: धेरै धेरै ठाउँमा ग्राउन्ड फर सकिसकेको अवस्था।
2: This is the BBC. There are no programs on this channel at present. Details of all our services are at bbcworldservice.com.
0: चीनको चेतावनी। तर सुरुमा आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। संयुक्त राष्ट्रसङ्घले यमनमा चर्कदो लडाई बीच त्यहाँबाट मानिसहरू जिबुटीमा ओहिरिनुलाई अनपेक्षित भनेको छ। पाँच दिनको अवधिमा रेड सी पार गरेर 2000 बढी मानिसहरू जिबुटी पुगेका छन्। जिबुटी स्थित युनिसेफका प्रतिनिधिका अनुसार त्यसरी पुगेका मध्ये आधा जति बालबालिका छन्। बीबीसी संवाददाता रिचर्ड कागोए भन्छन्,
4: Officials on the numbers could rise if fighting continues.
3: यमनको सरकारी फौज र इरान समर्थित हुथी लडाकीहरू बीच लडाई जारी रहँदा अझ हजारौं मानिस भागेर जान सक्ने र त्यसले मानवीय संकट झन बढाउने अधिकारीहरूले चेतावनी दिएका छन्। बीबीसी संवाददाता रिचर्ड कागोए, हुथीहरूले यमनको पुरै रेड सी तटमाथि कब्जा गरिसकेका छन्। त्योसँगै अन्तर्राष्ट्रिय रूपमा रणनीतिक महत्त्वको सामुद्रिक मार्गमा उनीहरूको पकड मजबुत भएको छ। सुनियोजित रूपमा तोडफोड हुन सक्ने अधिकारीहरूको आशंका बीच नेदरल्यान्ड्सको ठूलो हिस्सामा रेल सेवा प्रभावित भएको छ। देशको मध्य र पूर्वी क्षेत्रमा बढी प्रभाव परेको छ। आम्स्टर्डम प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्ने रूट, स्किपोल र युट्रेख सहितका सहरमा पनि रेल सञ्चालन प्रभावित भएको छ। अहिलेसम्म कुनै संदिग्धको पहिचान अथवा उद्देश्यबारे थाहा हुन नसकेको भन्दै अधिकारीहरूले प्रहरी अनुसन्धान भइरहेको बताएका छन्। चीनले उसकी शब्दमा अन्तरिक्षमा युद्धको तयारी रोक्न अमेरिकालाई आग्रह गरेको छ। पृथ्वीको कक्षमा अस्त्र तैनाथ गरेको भनी वासिङटनले पहिलो पटक सार्वजनिक रूपमा स्वीकार गरेपछि बेजिङको प्रतिक्रिया आएको हो। चीन र रुसले भविष्यमा उत्पन्न हुन सक्ने द्वन्द्वमा अमेरिकी स्याटेलाइटहरूमाथि आक्रमण गर्ने र तीनलाई अवरुद्ध पार्ने कार्यक्रम बनाएको भन्दै वरिष्ठ सैनिक नेताहरूले यसअघि नै अन्तरिक्षमा सैन्य क्षमता बढाउने योजना भएको बताएका थिए। तर मंगलबार चिनिया विदेश मन्त्रालयका एक प्रवक्ता बाह्य अन्तरिक्षमा अस्त्रहरूको होडबाजी विरुद्ध चेतावनी दिँदै अमेरिकालाई त्यहाँ सैन्य क्षमता विस्तार नगर्न आग्रह गरे। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले ऊर्जा पूर्वाधारहरूलाई आक्रमणबाट जोगाउन सक्ने सम्झौताका लागि रुस तयार नरहेको बताएका छन्। सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्ष एक अर्काका ऊर्जा पूर्वाधारहरूमाथि हमला नगर्ने वाचा गरेको दावी गरेका थिए। तर त्यो दावी किएभ र मस्को दुवैका निम्ति आश्चर्यको रूपमा आएको छ। युद्ध रोक्न तयार रहेको रुसले देखाए मात्रै आफूहरूले आक्रमण रोक्ने जेलेन्स्कीले बताएका छन्। र बङ्गलादेशको एक विशेष अदालतले 2 अघि आन्दोलनका बेला मानवता विरुद्धको अपराध गरेको अभियोगमा तत्कालीन सत्तारूढ दल अवामी लिगका 7 वरिष्ठ सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको छ। विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गरेको थियो। संयुक्त राष्ट्रसङ्घको अनुमान अनुसार आन्दोलनसँग सम्बन्धित हिंसामा 1400 जनाको मृत्यु भएको थियो। 10 अघि मृत्युदण्डकै सजाय सुनाइएका शेख हसिना र उनका गृहमन्त्री जस्तै यी 7 नेताहरू पनि भागेर भारतमा बसिरहेका छन्। उनीहरूको अनुपस्थितिमा अदालतले फैसला सुनाएको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा तपाईँलाई स्वागत छ। रसुवाको विनाशकारी बाढीको 3 भइसक्दा पनि नेपाल सरकारले केही जलविद्युत सुरुङमा अझै जीवनको आशा राखेर काम गरिरहेकाले खोज तथा उद्धार कार्य जारी राखेको एक अधिकारीले बताएका छन्। भदौ 10 उक्त विपदमा ज्यान गुमाएका 1300 धेरैको शव फेला परेको र 5000 धेरै अझै सम्पर्कविहीन रहेको पछिल्लो सरकारी विवरण छ। तर वास्तविक मानवीय क्षतिको आकार अझै अस्पष्ट रहेको भन्दै स्थानीय तह मार्फत त्यसको विवरण अध्यावधिक गर्ने काम भइरहेको अधिकारीहरूले बताएका छन्। यसै विषयमा केही बेर अघि हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई सम्पर्क गरी सुरुमा उनलाई खोज तथा उद्धार कहिलेसम्म जारी रहन्छ भनी सोधेका छौँ।
1: हाम्रो केसमा अलिकता यो विषय फरक भएको, बाढीले गर्दाखेरि चाहिँ जुन हाइड्रोका टनेलहरू त्यसमा पनि अब उद्धारको कार्य जारी भएको, टनेलहरू पुरै ब्लक भएको, त्यस्तो अवस्था हुनाले चाहिँ केही दिन अझै चल्छ कि भन्ने हिसाबले हामीले हेरिरहेको रहेका छौँ, तर यसमा छलफल चाहिँ जारी रहेको छ र आज एक दुईवटा एकदमै जुन टनेलमा केही आशाका साथ हामीले काम गरिरहेछौँ त्यसको अवस्था के हुन्छ भनेर पनि हामी हेर्दैछौँ। र सँगसँगै चाहिँ अब अहिलेको धेरै धेरै ठाउँमा सर्चको काम, ग्राउन्ड सर्च पनि सकिसकेको अवस्था र घर घरमा हुने सर्च पनि लगभग लगभग सकिसकेको अवस्था, टनेल सर्च चाहिँ स्टिल ओनगोइङ चलिराखेको अवस्था चाहिँ हो र एकदमै यसमा बन्द गर्ने भन्ने खालको कुनै निर्णय अहिलेसम्म भएको छैन।
5: कति दिन यसलाई अगाडि लान्छौँ होला अथवा कुन आधारमा कुन बिन्दुमा पुगे पछाडि चाहिँ खोजी अभियान सकियो भनेर घोषणा गर्छौँ?
1: टनेलको कार्य जुन नेपाली सेनाले सेनाको नेतृत्वमा भइराखेको छ त्यहाँबाट चाहिँ अब यो कम्प्लिसन भयो भन्ने खालको एउटा हामी उहाँहरूबाट आउने जुन सूचना छ त्यसलाई पनि हामी आधार मान्छौँ। त्यसपछि अन्तर्राष्ट्रिय जुन मान्यताहरू हुन्छ यो सर्च र रेस्क्यूको खोज र उद्धारको त्यसलाई पनि चाहिँ हामी एउटा आधार मान्छौँ। त्यसपछि स्थानीय परिस्थितिलाई पनि हामी आधार मानेर अगाडि बढ्ने भन्ने कुरा भएको छ र ठ्याक्कै यकिन चाहिँ अहिलेको आजको मितिसम्म चाहिँ यसमा हामीले कुनै कन्क्लुसिभ या कुनै निर्क्योल चाहिँ निकालेको अवस्था चाहिँ होइन। सायद एक दुई दिनमा यसमा हामी काम गर्दैछौँ र थप चाहिँ केही न केही आउँछ होला।
5: जुन अहिले जलविद्युत आयोजनाका भूमिगत विद्युत गृहहरूसम्म पुग्ने प्रयास भइरहेको छ, ती विद्युत गृहमा पुगेर उद्धार कर्मीहरूले त्यहाँ जे भेट्नुहुन्छ त्यस पछाडि चाहिँ यसलाई अन्त्य गर्ने खालको हाम्रो योजना हो?
1: हो, लगभग चाहिँ त्यो लाइनमा सोचिरहेको छौँ।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती साथी अशोक दाहालसँग कुरा गर्दै। भोटेकोशी त्रिशुली नदीमा आएको बाढीका कारण विस्थापित भएर विभिन्न

0: माग गरेका छन्। पहिला घर भएको ठाउँमा अहिले खोलाको बगर रहेको कारण त्यस स्थानमा बस्न नमिल्ने बेदुर नगरपालिका ओडा नम्बर 4 का बिन्दा तामाङले बताइन्।
1: त्यहाँ त केही छैन, सब बगा छ नि त, घरहरू सबै क्षति छ। अब त्यो तल्लोपट्टि त कहाँनिर घर थियो, पूर्जा कहाँनिर थियो, होइन कसको घर कहाँ थियो भन्ने थाहा छैन, पुरै बगर भा। हामीलाई चाहिँ अब भिर पहिरो नजाने, अब बाढी नआउने, होइन खोलाको छेउमा नहोस्।
0: त्यस्तै अर्का बाढी पीड़ित कमल भुजिलले अब सरकारले दीर्घकालीन योजना बनाएर पुनस्थापना गर्न जोड गरे। आफूहरूको बस्तीमा अहिले खोला बगिरहेको बताउँदै उनले भने,
2: त्यहाँ त असम्भव छ, जान सकिन्न, सबै घरहरू सबै त्यो उल्ट क्षति गरेको छ, बस्ने ठाउँ छैन, त्यहाँ जान सकिन्न। पहिरो नआउने ठाउँ, बाढी नलाग्ने ठाउँ, स्वास्थ्यहरू त्यो चेक जाँच गर्ने ठाउँ अथवा त्यो रोजगारको लागि त्यो मिल्ने ठाउँ सबै भइदिएको थियो भने चाहिँ सहज हुन्छ।
0: रसुवा तिरुका बुद्धिमान तामाङ विनाशकारी भूकम्पले विस्थापित भएर रसुवाकै सात विषयमा बस्दै आएकोमा अहिले बाढीले त्यस स्थान पनि बगाउँदा पुनः विस्थापित भएको बताए।
3: अब अहिले खोला देखेपछि हामीलाई तर्सिन्छ, अब पहिरोले पुर्नेमा चाहिँ अब पहिरो देखेपछि भित देखेपछि डर लाग्छ। खोला नआउने ठाउँमा, भारी नआउने ठाउँमा, पहिरो नआएको ठाउँमा, त्यस्तोमा चाहिँ पक्का ठाउँमा राख्दियो भने चाहिँ हामीलाई राम्रो लाग्छ।
0: बाढी पीड़ितहरूले सरकारले आफूहरूको सवालमा समयमा नीति तयार गरेर बाढी पहिरोको जोखिम रहित आधारभूत आवश्यकता पूरा हुने स्थानमा पुनस्थापना गर्न माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
4: दुई साताभन्दा लामो समयदेखि अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा असोज 1 गते बिहिबारबाट दुईतर्फी यातायात सञ्चालनमा आउने प्रधानमन्त्री कार्यालयले जनाएको छ। भदौ 10 गतेको विनाशकारी रसुवा बाढीको मार खेपेको उक्त सडक भदौ 14 गते भाँसिएको थियो। पर्सि बिहिबारबाट हलुकादेखि भारी सबै खालका सवारीका साधनहरू सञ्चालनमा ल्याउन लागि अधिकारीहरूले बताएका छन्। खास गरी काठमाडौँ आउजाउका लागि दैनिक 10,000 भन्दा बढी सवारी साधनहरू गुड्ने सो राजमार्ग अवरुद्ध हुँदा संघीय राजधानीको यात्रा र बजार नराम्रो गरी प्रभावित बनेको थियो। यसै विषयमा हामीले सड़क विभागका प्रवक्ता शुभराज नेउपानेलाई सम्पर्क गरी सुरुमा उनलाई त्यहाँ अहिले कस्तो खाले बाटो बनेको हो भनी सोधेका छौँ।
5: पृथ्वी हाइवेको कृष्णवीर जुन बिग्रेको थियो करिब 100 मिटर, त्यसलाई चाहिँ हामीले अलिकति पुरानो ट्र्याक भन्दा माथि उठाएर पहाडपट्टि चाहिँ डबल लेनकै ट्र्याक खोलेका छौँ। अस्तिको दिन हामीले वान वे ट्राफिक टेस्टको लागि ओपन गरेका थियौँ भने अब असोज 1 गतेदेखि चाहिँ यसलाई फुल्ली टू वे ओपन गर्ने तयारीमा छौँ। अहिले हाम्रो बाटो भनेको चाहिँ ग्राभल स्ट्यान्डर्डको हुन्छ, भनेको जहाँ हामीले ट्र्याक खनेका छौँ, ट्र्याक खनेको ठाउँमा चाहिँ त्यो पुरानो अप्ठ्यारो नराम्रो किसिमको माटोलाई हटाएर त्यसलाई चाहिँ रिप्लेस गर्ने र त्यो माथि चाहिँ ग्राभल राखेर रोलिङ गरेर अनि भित्तापट्टि चाहिँ फ्रेन्च ड्रेन भन्छ हाम्रो सब सर्फेस ड्रेन त्यो राखेर चाहिँ अहिलेलाई अस्थायी किसिमको चाहिँ ट्र्याक निर्माण गरेका छौँ।
4: अब यो थप पानी पर्दाको अवस्थामा त्यहाँ थिक्न चाहिँ कतिको सक्षम बाटो बनेको छ, किनकि तपाईँहरूले नै पहिला यो पहिरो भएकै ठाउँमा बनाउने कुरालाई चाहिँ एउटा चुनौतीकै रूपमा भनिरहेको अवस्थामा चाहिँ त्यसमा कस्तो मूल्याङ्कन भएको छ? माथिपट्टि चिरा पनि थियो भनिएको थियो, त्यसलाई कसरी हेरिएको छ?
5: अहिलेलाई अब हामी यो मनसुनको चाहिँ अन्तिम फेजमा पनि आइसकेको छ र अहिले अब ठुलो पानी नपरेको अवस्थासम्म चाहिँ अहिलेको बाटोले ठिक छ। अब ठुलो भारी बर्सात भएको अवस्थामा चाहिँ पहिरोहरू आउन सक्छ, तर आएको पहिरोलाई चाहिँ हामी फेरि तुरन्त पन्छाएर यातायात सञ्चालन गर्ने गरी तयारी गरिरहेका छौँ र सँगसँगै हाम्रो केही प्रविधिहरू जस्तै सोइल नेलिङ, एङ्करिङहरू, माइक्रोपाइलहरूको काम पनि प्यारलाई लिने गर्छौँ। अहिले त सुरु गरिसकेका छैनौँ, तर यो यातायात सञ्चालन भइसकेपछि चाहिँ अस्थायी रूपमा केही सामान्य बर्सातबाट चाहिँ क्षति हुन नदिनलाई चाहिँ सामान्य मर्मत सम्हारको काम चाहिँ हामी तुरुन्तै सुरु गर्छौँ र दसैँ पछाडि को फेरि फेरिमा सबै कुरा स्टेबल भइसकेपछि ग्राभलमाथि चाहिँ हामी अस्थायी किसिमको कालो पत्र पनि गर्ने तयारीमा छौँ।
4: त्यो बाटोको अब दीर्घकालीन समाधान चाहिँ के सोचिएको छ? बर्खापछि तलबाटै वाल उठाउने हो कि जुन भाँसिएको ठाउँमा, या सुरुङका कुराहरू पनि उठेको छन्, वैकल्पिक मार्गका कुराहरू पनि भइरहेको थिए, त्यसबारे के सोचिएको छ?
5: बर्खा पछाडि तलबाट वाल उठाउने काम हुन्छ र एक्जिस्टिङ ट्र्याकलाई त हामी मर्मत गरेर चलाउनै पर्छ, त्यसको त कुनै विकल्प छैन। यो सर्ट टर्म स्ट्राटेजी नै त्यही हो भने अब लङ टर्म स्ट्राटेजीको रूपमा चाहिँ हामीले चाहिँ टनेलको पनि स्टडी सुरु गर्छौँ। सँगसँगै नजिकैबाट कतै त्रिशुलीमा पुल हालेर, दुई ठाउँमा पुल हालेर पारी क्रस गरेर चाहिँ बनाउन सक्ने अवस्था त्यो पनि हेरिरहेछौँ र अर्को इनकेस किसानहरूमा पहिरो आइहालेको खण्डमा पारीबाट सञ्चालन गर्न सक्ने गरी अहिले तत्काललाई सडक बोर्ड नेपाल मार्फत चाहिँ 10 करोड बजेट विनियोजन भएको छ। त्यसको सर्ट नोटिसमा चाहिँ टेन्डर प्रोसेसमा गइसकेको छ। कृष्णभीरमा केही कतैबाट ब्लकेज भइहालेको अवस्थामा त्रिशुली पारीबाट पनि जहाँ ट्र्याक थिएन, 1.5 किलोमिटर ट्र्याक थिएन, त्यहाँ ट्र्याक खोल्ने गरी टेन्डर आह्वान भइसकेको छ। त्यो मूल्याङ्कनको चरणमा छ। हामीले अल्टरनेटिभली चाहिँ अहिले बेनीघाटबाट क्रस

0: गरेर फिसलिङ निकाल्ने गरी पारीको ट्र्याकको काम गर्ने काम चाहिँ सुरु नै भइसकेको छ, टेन्डर निस्किसकेको छ भने लङ टर्ममा टनेलको लागि अध्ययन पनि भइरहेछ र स्लोप स्टेबिलाइजेसनको फर्दर मेजर्सहरूको पनि अध्ययनको काम सुरु भइसक्यो।
1: अन्तिम अब यो बाटोबाट चाहिँ जुन भारी गाडीहरू छन् त्यो पनि आउन सम्भव हुने खालको बाटो हो यो?
0: अहिलेको लागि काठमाडौँ उपत्यकाको सप्लाई चेन म्यानेजमेन्टमा आवश्यक पर्ने सबै गाडीहरू सञ्चालन गर्ने अहिले हामीले तत्कालीन टेम्पोररी म्यानेजमेन्ट गरेका छौँ।
2: उनी थिए सडक विभागका प्रवक्ता शुभराज नेउपाने। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, चीनले अन्तरिक्षमा युद्धको तयारी नगर्न अमेरिकालाई चेतावनी दिएको छ। वासिङटनले पृथ्वीको कक्षमा आफूले अन्तरिक्ष अस्त्र पठाएको पुष्टि गरेपछि चिनिया प्रतिक्रिया आएको हो। आफूसँग त्यस्तो क्षमता भएको अमेरिकाले पहिलोपटक स्वीकार गरेको हो। बीबीसी विवरणमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
3: अमेरिकी एयरफोर्सका वरिष्ठ अधिकारी ट्रुई मिङ्कले शत्रुतापूर्ण सैन्य गतिविधिबाट अमेरिकी फौजलाई जोगाउन पृथ्वीको कक्षमा हतियार राख्न आवश्यक भएको तर्क गरेका छन्। एयर स्पेस एन्ड साइबर कन्फरेन्समा सोमबार सम्बोधन गर्दै मिङ्कले अमेरिका बढ्दै गएका खतराहरूसँग जुझ्न तयार रहेको बताए, तर उनले उक्त अस्त्रको क्षमता अथवा त्यसलाई कहिले कक्षामा राखिएको थियो भन्नेबारे विस्तृत जानकारी दिएनन्। चीन र रुसले भविष्यमा उत्पन्न हुन सक्ने द्वन्द्वमा अमेरिकी स्याटेलाइटहरूमाथि आक्रमण गर्ने र तिनलाई अवरुद्ध पार्ने कार्यक्रम बनाएको भन्दै वरिष्ठ सैन्य अधिकारीहरूले यसअघि नै अन्तरिक्षमा सैन्य क्षमता बढाउने आफ्नो योजना भएको बताएका थिए। तर मंगलबार चिनिया विदेश मन्त्रालयका एक प्रवक्ताले बाह्य अन्तरिक्षमा अस्त्रहरूको होडबाजी विरुद्ध चेतावनी दिँदै अमेरिकालाई त्यहाँ सैन्य क्षमता विस्तार रोक्न आग्रह गरेका छन्।
2: हवस् त, यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख यहीं सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
4: रेडियो मेलम्ची 107.2 मेगाहर्ज। You're listening to Everybody dance now. Time check. It's 9 p.m.
5: अहिले बेलुकीको 9 बजेको छ।
4: Time check.

0: अलैँची त यो वर्ष राम्रै छ, अब बेच्न पो कहाँ लाने होला।
1: भाउजू तपाईँ चिन्ता नगर्नुहोस्, मैले त सधैँ फुलप्रसाद ज्योतिलाई दिने गरेको छु। अन्त भन्दा राम्रो भाउ पनि पाइन्छ, पैसा फस्ला भन्ने डर पनि छैन।
0: त्यसो भए बाबु म पनि उहाँलाई नै दिन्छु, फोन नम्बर पो कति होला?
1: ल फोन नम्बर टिप्नुहोस् भाउजू, फुलप्रसाद ज्योति थाङपाल धाप,
2: सम्पर्क 98038329963,
3: 97161800053।
4: काठमाडौँको चाहबिल सिफलमा अवस्थित जीपी कोइराला मेमोरियल सामुदायिक कलेजमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनका लागि भर्ना खुल्यो।
5: यस कलेजमा बीबीएस, बीसीए, बीएएसडब्ल्यू, बीए, बीएड र एमबीएस तथा एमएडमा तीनै सत्रमा पारिवारिक वातावरण सहित न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध गराइन्छ। डिजिटल माध्यमबाट पठन पाठन हुने यस कलेजमा
4: सैद्धान्तिक तथा प्रयोगत्मक रूपमा एकाउन्टिङ, बैंकिङ, शेयर बजार तथा पत्रकारिता सम्बन्धी तालिम र प्रशिक्षणको व्यवस्था रहेको छ।
5: यस जीपी कोइराला मेमोरियल सामुदायिक कलेजले देशकै उत्कृष्ट सामुदायिक कलेजका रूपमा दक्ष शैक्षिक जनशक्ति उत्पादनमा योगदान गर्दै आएको छ।
4: भर्ना सम्पर्कका लागि जीपी कोइराला मेमोरियल सामुदायिक कलेज सिफल चाहवेल काठमाडौँ,
5: फोन
4: 01-45-79-115 र 01-45-82-404।
6: सूचना, यस पाँच पोखरी थाङपाल गाउँपालिकाभित्र नै खाद्यान्न सामग्रीहरू बजार अनुगमन निर्देशिका 2078 बमोजिम गाउँपालिका प्रवेशद्वार खाल्डे खोलामा उपभोग्य मिति जाँच गरी मात्र ल्याउन पाइने व्यवस्था गरिएको छ। तसर्थ गाउँपालिका क्षेत्रका किराना पसल सञ्चालकहरूले खाद्यान्न सामग्री ल्याउँदा उपभोग्य मिति यकिन गरी ल्याउनु हुन र मेलम्ची लगायत थोक विक्रेताहरूले सामग्री पठाउँदा समेत ध्यान दिनुहुन सूचित गरिन्छ। म्याद नागेका सामग्री जफत गरी नष्ट गरिनेछ। पाँच पोखरी थाङपाल गाउँपालिका।
7: के तपाईँहरूलाई जेन्ट्स, लेडिज तथा बच्चा बच्चीको लागि आवश्यक रेडिमेड कपडा, जुत्ता चप्पल, ब्याग लगायत विभिन्न प्रकारका फेन्सी सामान चाहिएको छ?
8: यदि चाहिएको छ भने मेलम्ची बजार स्थित सिन्धु विकास बैङ्क भएको घरमा रहेको ढकाल फेन्सी स्टोरमा आउनुहोस्।
7: गुणस्तरीय सामान, उचित मूल्य र आत्मीय सेवा सहित ढकाल फेन्सी स्टोर तपाईँहरूको सही गन्तव्य बन्न सक्छ।
8: साथै प्रत्येक सामानको खरिदमा 5% छुट र 5,000 भन्दा माथिको सामान खरिदमा एक पिस टी-शर्ट अफर राखिएको छ।
7: आउँदै गरेको विजयादशमी तथा दीपावलीको शुभकामना सहित विशेष छुट।
8: प्रोपाइटर रामहरी ढकाल, सिर्जना ढकाल,
7: ढकाल फेन्सी स्टोर मेलम्ची सिन्धु विकास बैंक भएको घरमा। सम्पर्क नम्बर 9840500579, 9862-24-28-27।
0: ए दाई, मोबाइल बिग्रियो, बनाउन कहाँ लैजाने होला? नयाँ मोबाइल किन्न पनि मन छ तर बजेट चाहिँ अलि कम छ।
9: ल त्यसका लागि त चिन्ता लिनै पर्दैन नि, मेलम्ची बजारको डोटेल मोबाइल हाउस आउन।
0: डोटेल मोबाइल हाउस, त्यहाँ के के पाइन्छ र?
9: के चाहिँ पाइँदैन र? यहाँ हरेक ब्रान्डका मोबाइल पाइन्छन्, बिग्रिएको मोबाइलको मर्मत समेत गरिन्छ। त्यति मात्र होइन, आकर्षक घडी, मोबाइल कभर, रिचार्ज कार्ड लगायत मोबाइलसँग सम्बन्धित सम्पूर्ण सामान एउटै ठाउँमा।
0: ओहो, तर नयाँ मोबाइल किन्न पैसा पुगेन भने नि?
9: त्यसको पनि समाधान छ, नागरिकताको भरमा किस्ताबद्दीमा मोबाइल पाइन्छ। आफूलाई मन परेको मोबाइल सहज किस्तामा ल्याउने अनि चलाउने।
0: त्यसो भए अब मोबाइल किन्न, मर्मत गर्न वा मोबाइलका सामान खोज्न अन्त जानै परेन, सिधै आउनुहोस् डोटेल मोबाइल हाउस मेलम्ची बजारमा।
9: सबैको रोजाई डोटेल मोबाइल हाउस, नागरिकताको भरमा किस्ताबन्दीमा मोबाइलको सुविधा।
0: प्रोपाइटर प्रवेश डोटेल, सम्पर्क 9840454519, बेलम्ची बजार सिन्धु विकास बैङ्कको अपोजिट साइट 40 मोबाइल हाउस भएको ठाउँमा। यहाँ एक्सचेन्जको पनि सुविधा छ।
10: कहिलेकाहीँ सपना ठूलो हुन्छ तर बाटो अस्पष्ट, विदेश पढ्ने इच्छा पनि त्यस्तै, र सही मार्गदर्शन बिना त्यो सपना टाढै रहन्छ।
11: त्यसैले सपना पूरा गर्न विश्वसनीय हात चाहिन्छ, त्यसको लागि सम्झनै पर्ने नाम ड्रीम सिटी अब्रॉड एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड, नेपाल सरकारबाट अनुमति प्राप्त कन्सल्टेन्सी। अनुभवी प्रशिक्षकद्वारा
2: गाइडेड कक्षा र जेन्युइन सर्भिसेस,
10: फ्री जापानीज ल्याङ्ग्वेज क्लास, आइएलटीएस प्रिपरेशन, करियर काउन्सिलिङ, सबै एकै ठाउँमा। जापान, युके, साउथ कोरिया, अस्ट्रेलिया, युएसए, फिनल्यान्ड, तपाईँको प्रोफाइल अनुसार उपयुक्त देश र विषय ड्रिम सिटीले नै छुट्याइदिन्छ।
2: Document preparation, interview preparation, visa processing guidance, even departure support. Dream City ko saathma, kasari bhanne prashna kahile aaudaina.
10: Tapai ko lakshya aba keval lakshya matra hoina, aba tyo bhavishyatira ko vastavik yatra ho.
2: Aajai samparka garnuhos, Dream City Abroad Education Consultancy Private Limited, Chav Hill, Chuchepati Chowk, Kathmandu.
10: Phone 9866279606, 9845674956, 01592404.
2: Dream City Abroad Education Consultancy, जहाँ बाटो मात्र देखाइँदैन, भविष्य चलाउन तपाईलाई शक्ति दिन्छ।
3: You are listening to Radio Milamsi, 107.2 MHz.
12: Not to mention station sweepers. Demonstrate.

0: तपाईँ हाम्रै बेकरी बिजी बेकरी
1: बिजी बेकरी
2: बिजी बेकरी
1: होइन सबैजना बिजी बेकरी मात्र भन्छन् त्यहाँ छ चाहिँ के
0: सबै थोक छ नि सबै प्रकारका केक अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय सामग्रीको प्रयोग गरी दक्ष सेफहरूद्वारा उत्पादन गरिने पब दुनोट कुकिज लगायत सम्पूर्ण बेकरी सामान होलसेल तथा सुपथ मूल्यमा पाइन्छ
1: त्यस्तै बर्थडे एनिभर्सरी लगायत अन्य ओकेजनका लागि इन हाउसको सुविधा पनि छ त्यही उत्पादन हुने भएकोले स्वास्थ्यवर्धक स्वादिलो पनि हुन्छ बीजी बेकरी हाउस मेलम्सी हेलम्बु बसपार्क प्रोप्राइटर सुनिल केसी सम्पर्क नम्बर 9809198003 9809198003
3: ए दिदी किन चिन्तित देखिनुहुन्छ के भयो
4: हेर न बहिनी भैँसी बिरामी भएर दुध दिनै छाड्यो के गर्ने भैँसीलाई औषधि कहाँ पाइन्छ होला मलाई त तनाव पो पर्यो भने
3: अब चिन्ता लिनु पर्दैन दिदी हाम्रै मेलम्ची बजारमा खनाल एग्रोभेट सेन्टर छँदैछ नि त्यही जानु न
4: तपाईँको एक फोन कल पशु पंक्षीको समस्या हल हजुर यहाँ सम्पूर्ण पशु पंक्षीको औषधि घर दैलो उपचार पशु बिमा पशुको गर्भ परीक्षण खसी पार्ने सिङ नआउने बनाउने साथै सम्पूर्ण बिउ बिजन सुपथ मूल्यमा पाइन्छ
3: खनाल एग्रोभेट सेन्टर मेलम्ची बजार पाँच पोखरी जाने बाटो इबी गाडी बस पार्क सँगै प्रोप्राइटर आशिष खनाल सम्पर्क नम्बर 9864936696 9864936696
5: यस शनिबार कहाँ जाने सोच्दै हुनुहुन्छ अब केही सोच्नै पर्दैन आमा याङ्ग्रीको काठ हेलम्बुको मोटु प्रसिद्ध धार्मिक स्थल पाल्चोकी मन्दिर जाने
0: मन्दिर दर्शन पनि हेलम्बु क्रेटेलको रमाइलो यात्रा पनि र त्यसमाथि स्थानीय स्वादले भरिएको हाट बजार
5: हेलम्बु गाउँपालिका तीन स्थित पाल्चोक मन्दिर परिसरमा प्रत्येक शनिबार लाग्ने हाट बजारमा अर्ग्यानिक तरकारी ताजा फलफुल किवी सुन्तला मुला आलु सिन्की लगायत शुद्ध स्थानीय उत्पादन
0: धर्म प्रकृति र स्वास्थ्य तिनैको संगम एकै ठाउँमा जाने होइन त यस शनिबार पाल्चोक मन्दिरको हाट बजारमा आउनुहोस् स्थानीयलाई साथ दिउँ स्वस्थकर जीवन रोजौ
5: हाट बजार व्यवस्थापन समिति संयोजक गोपाल गिरी 9809806956
4: ए हजुर आज त धेरै घुमियो है अब कहाँ बसेर आराम गर्ने होला
0: त्यही त सोच्दैछु तर यहाँ राम्रो खाना पनि पाइने आरामदायी बास पनि हुने ठाउँ कहाँ होला
3: हेलम्बु आएर पनि खाना बस्नको चिन्ता लिने हो त हेलम्बु चनौटे रिसोर्ट छँदैछ नि उत्कृष्ट खाना र खाजाको स्वाद सँगै आरामदायी बासको व्यवस्था छ शान्त र सुरक्षित वातावरण अनि तालिम गोष्ठी बैठक वा कुनै पनि कार्यक्रम गर्नको लागि सुविधा सम्पन्न हलको समेत व्यवस्था छ
4: ए त्यसो भए त घुम्न आउनेहरूका लागि झन् राम्रो रहेछ नि
3: सुरसिंह झरना पाल्चोक मन्दिर आमा याङ्री हेलम्बु ग्रेटेल लगायतका रमणीय ठाउँ घुम्न जाँदै हुनुहुन्छ वा घुमेर फर्किँदै हुनुहुन्छ भने चनौटे रिसोर्ट नगई हुँदैन
0: त्यसो भए एकछिन रोकिएर आराम गर्दै स्वाद लिने ठाउँ यही पो रहेछ
3: बिल्कुल बिल्कुल ताजा ट्राउट माछा लोकल भालेको स्वाद अनि अर्ग्यानिक खानाको मिठास आहा प्रकृतिको काखमा शान्त वातावरण स्वादिलो खानाको मिठास आरामदायी बासको सुविधा र तपाईँका विशेष कार्यक्रमको लागि सुविधा सम्पन्न हल
0: हेलम्बु चनौटे रिसोर्ट ट्राउट माछा लोकल भाले र अर्ग्यानिक स्वादको उत्कृष्ट गन्तव्य घुम्न आउनुहोस् स्वाद लिनुहोस् आरामसँग बस्नुहोस् हेलम्बु चनौटे रिसोर्टमा सुमन चापागाई सम्पर्क 9841400007 9823514034
4: हेलम्बु चनौटे रिसोर्ट चनौटे नयाँ बजार सँगै घुमाइको थकान मेटाउने स्वास्थ्य सम्झना बनाउने गन्तव्य
0: दाइ घर त फेरि बनाउनु पर्ने भयो त के सोच्नु भएको छ
6: अब बाढी पहिरो भूकम्पले नभत्काउने गरी माथि गाउँमा बनाउन लाए भाइ मैले त
0: हो र दाई, मैले पनि त्यही सोचिरहेको छु। अनि दाइ, घर बनाउनको लागि सामान चाहिँ कहाँबाट ल्याउने त?
6: त्यसको लागि न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर छँदैछ नि। बाढीको कारण अहिले चनौटी बजारबाट हेलम्बु चार सेरा प्रहरी चौकीसँगै सारेको छ। त्यहाँ घर निर्माणको लागि रड, सिमेन्ट, जस्ता पाता, स्क्वायर पाइप, रङ रोगन लगायत सबै सामान सुपथ मूल्यमा पाइन्छ, गाडी भाडामा पनि पाइन्छ। आर्थिक वर्ष 81-82 सुरु भए लगत्तै यस न्यू हेलम्बु हार्डवेयर सप्लायर्सले हाम्रा ग्राहक वर्गमा केही नयाँ निर्माण सामग्रीहरू, इट्टा, बालुवा, गिटी थप गरेको जानकारी गराउँदछौ।
0: प्रोपाइटर दिनेश थापा, न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर्स, हेलम्बु सार सेरा प्रहरी चौकी सँगै।
6: सम्पर्क नम्बर 9861-50-83-36,
0: 9809-95-452। असोज 11 गते आइतबार यस इन्द्रावती क्याम्पस मेलम्चीको क्याम्पस सभा तथा अधिवेशन हुन गइरहेको बेहोरा सहर जानकारी गराउँदै अधिवेशन वर्ष भएको हुँदा क्याम्पस सभाको तपसिल मनोजिम आजीवन सदस्य बन्न इच्छुक महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौँ। आफ्नै गाउँ समुदायमा रहेको उच्च शिक्षा प्रदायक शैक्षिक संस्थाको आजीवन सदस्य बनाऊ, आत्मगौरव उच्च बनाऊ।
4: क्याम्पसको विधान बमोजिम ₹5,000 र सोभन्दा माथि आजीवन सदस्य, ₹1,00,000 र सोभन्दा माथि संरक्षक सदस्य, ₹5,00,000 र सोभन्दा माथि प्रधान संरक्षक सदस्य।
0: 2083 असोज 9 गते भित्र क्याम्पस कार्यालयमा सम्पर्क राख्नुहोस्। यति जानकारीका लागि सम्पर्क नम्बर क्याम्पस प्रमुख 9852-9992, क्याम्पस सञ्चालन समिति अध्यक्ष 9852-9992।

0: दिदी कता हो, टाढाको यात्रा हो कि के हो?
1: घर आएपछि सबै सामान चाहिने छ, त्यही भएर बजारतिर जान लागेको।
0: किन टाढा जानु पर्यो? हाम्रै दुबाचोर पोखरे भन्ज्याङमा रहेको जागेश्वरी खाद्यान्न तथा फलफुल पसल र कञ्चन प्लास्टिक पसलमा जानु न, त्यहाँ सम्पूर्ण सामान सस्तोमा पाइन्छ।
2: हजुर, यहाँ खाद्यान्न सम्पूर्ण सामग्री, किराना सामान, फलफुल, तरकारी मेलम्ची भन्दा सुपथ मूल्यमा पाइन्छ। त्यस्तै जुत्ता चप्पल, स्कुल ड्रेस, सम्पूर्ण फेन्सी कपडा, थान कपडा, कुर्ता सुरुवाल, साडी, टप्स, कस्मेटिक सामानहरू, प्लास्टिकका भाँडा, गिलास, टेबल, कुर्सी, राइस कुकर, प्रेसर कुकर, म्याट, कार्पेट, ग्यास रेगुलेटर लगायत ग्यासका चुलो, भाइरल छाता, लेडिज ब्याग लगायत अन्य ब्यागहरू, खेलौना, चकलेट आइटम सुपथ मूल्यमा पाइन्छ। बौद्ध तथा हिन्दू धर्मका पूजा पाठ काज क्रियाको लागि आवश्यक सम्पूर्ण सामग्री पनि उपलब्ध छ। पानीपुरी, चटपटे, बरफ, आइसक्रिम लगायत सम्पूर्ण सामग्री हामी कहाँ उपलब्ध छ।
0: जय बागेश्वरी खाद्यान्न तथा फलफुल पसल र कञ्चन प्लास्टिक पसल, मेलम्ची 7 दुवाचौर।
2: प्रोपाइटर जितु भारती, अनिश भारती। सम्पर्क नम्बर 98035 69 945, 97088 47 454।
3: There's a time for work. There's a time for understanding. There's a time for love. There's a time for straight talking.
4: And it's time for frenzy.
5: And welcome once again, Radio Melamzi 107.2.